0: गाउँ घरमा छायो हजुर सोलु
1: स्टुडियो
2: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा भोलामाई अफसेट प्रेस सोलु दुतुन नगरपालिका पाँच सोलु खुम्बु
3: प्राली
1: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स
1: काया कैरन सुरु गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट सरकारको कार्यशैलीमाथि विपक्षी दलका प्रश्न संसद छलेर ल्याइएको अध्यादेश र प्रधानमन्त्रीको शैलीप्रति आपत्ति आर्थिक र सामाजिक सूचकांकमा कमजोर प्रदेशहरू शैक्षिक नतिजामा पनि पछाडि विद्यालयको विदा घट्यो प्रार्थना र खाजा समय पनि निर्धारण जलवायु परिवर्तनसँगै कम वर्षा र चरम मौसमी घटनाको जोखिम बढ्दै व्यक्ति तहमा पानीको सदुपयोग र जलाशयहरू बनाउनेतर्फ काम गर्नुपर्ने विज्ञको सुझाव
4: जुन पानी नेपालमा दिन्छ त्यो चाहिने भन्दा प्रशस्त बढी पानी छ त्यसै बगर गइरहेको छ त्यसको लागि ब्याङ्क बनाउनु पर्यो ब्याङ्क बनाउनु भने रिजर्भ भयो
1: हर्मुज जलमार्गको सुरक्षाका लागि बेलायतले छुट्यायो 14 अर्ब बराबरको सुरक्षा बजेट इरान र अमेरिका बीचको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दावी र विश्वकप क्रिकेट लिग टूमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित आइपीएल क्रिकेटमा हैदराबादलाई हराउँदै गुजरात शीर्ष स्थानमा
5: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना
6: जीवनाशक विषादी विष हो औषधि होइन यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौ विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौ
7: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने व्यवहार सबैमा सूचित गर्दछौ
6: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र
8: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन दिनभर बजार हेर्नु पर्ने र सही शेयर छनौट गर्नुपर्ने झन्झट धेरै नै हुन्छ
9: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना एनएस होराइजन 12 अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि एनएस होराइजन 12 एक स्मार्ट विकल्प हो योजना आकार 1.20 करोड़ न्यूनतम लगानी 1,000 प्रति युनिट मूल्य 10 मेरो शेयर या आस्थाको माध्यमबाट सजिलै आवेदन दिन सकिने आइपीओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ एनएस होराइजन 12 आजको स्मार्ट योजना भोलिको सुरक्षित भविष्य म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नुअघि सम्बन्धित दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
10: क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने
11: हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्ट र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर चक्षुको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
10: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
12: फोन 0 97 4 94 3 33 4 95 55

0: पचपन चालीस वर्ष देखि संचालन नेपाल के पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इंश्योरेंस कंपनी नासिमपाट काठमांडू
1: अब खबरको सिलसिला झण्डै दुई तिहाईको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै विपक्षी दलहरूले आलोचना गरेका छन्। हिजोको प्रतिनिधि सभा बैठकमा विपक्षी दलका नेताहरूले अध्यादेश चुकुम्बासी बस्तीमा डोजर प्रधानमन्त्री बालेन्द्र शाह बालेनको आचरण र सरकारको नीति तथा कार्यक्रम लगायत विषयमा प्रश्न उठाउँदै आलोचना गरेका हुन्। उनीहरूले सरकारका गतिविधि अधिनायकवादी देखिएको पनि टिप्पणी गरेका छन्। नेकपा संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनलाई सरकारको नीति तथा कार्यक्रममा दलित महिला जनजाति मधेसी थारू उपेक्षित उत्पीड़ित वर्ग समुदाय र क्षेत्रलाई उपेक्षा गरिएको बताउनु भएको छ। उहाँले सुकुम्बासी बस्ती हटाउने नाममा उत्पीड़ित वर्गलाई निशाना बनाइएको टिप्पणी समेत गर्नुभयो। त्यस्तै प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता विष्णुराज आनन्देन्द्रीले आह्वान भइसकेको अधिवेशन एकाएक स्थगन गरेर सरकारले झण्डै 150 कानून संशोधन र केही नयाँ कानूनहरू अध्यादेश मार्फत घोषणा गरेर संसदीय गरिमा र लोकतान्त्रिक मूल्यहरूमा चोट पुर्याएको बताउनुभयो। एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले चुनावबाट दुई तिहाई मत प्राप्त गरेको राष्ट्रपतिले प्रशासन तन्त्र र न्यायतन्त्रमा एकल प्रभुत्व कायम गर्न अध्यादेश ल्याएको र त्यसमा सफलता प्राप्त गरेको टिप्पणी गर्नुभयो। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीबाट संसदलाई हेपिएको भन्दै आपत्ति जनाउनु भएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीले चुनावका बेला गरेका वाचा 30 वर्षसम्म पूरा नगरेको तर सरकारले 100 दिन पनि नबित्दै सरकारको 100 दिन पनि नबित्दै आलोचना गरेकोमा असन्तुष्टि जनाउनु भएको छ।
2: आर्थिक सूचकांकमा पछाडि परेका प्रदेशहरू सुदूरपश्चिम मधेस र कर्णाली एसई नतिजामा पनि कमजोर देखिएका छन्। यसपालि सुदूरपश्चिम सबैभन्दा कमजोर देखिएको छ भने गएको वर्ष मधेस सबैभन्दा कमजोर थियो। कक्षा 10 एसई र कक्षा 11 र 12 को नतिजामा कर्णाली मधेस र सुदूरपश्चिम राष्ट्रिय औसत भन्दा पछाडि पर्दै आएका छन्। देशभरबाट यसपटक 66% विद्यार्थी उत्तीर्ण हुँदा सुदूरपश्चिमबाट 51% मात्र उत्तीर्ण भए। मधेसबाट 58.5% र कर्णालीबाट 59% विद्यार्थी कक्षा 11 पढ्नका लागि योग्य भए। लुम्बिनी पनि नतिजामा राष्ट्रिय औसत भन्दा पछाडि देखिएको छ। 61% मात्र विद्यार्थी त्यहाँबाट उत्तीर्ण भएका छन्। बागमती गण्डकी र कोशी प्रदेशले भने प्राय राष्ट्रिय औसत भन्दा राम्रो नतिजा निकाल्दै आएका छन्। यसपालि कोशीबाट 70.5%, गण्डकीबाट 73% र बागमतीबाट 78% विद्यार्थी उत्तीर्ण भएका छन्। आर्थिक र सामाजिक सूचकांकमा कमजोर रहेका प्रदेशहरू शैक्षिक नतिजामा पनि पछाडि। आजको कान्तिपुर दैनिकमा खबर छ।
1: यसैबीच हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा हुन थालेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका लागि नयाँ कार्यतालिका निर्धारण गरेको छ। मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्वरूप विकास केन्द्रले शैक्षिक संस्थाहरूलाई पठन पाठनमा स्वीकृत पाठ्यक्रमले तोकिए अनुसार कार्यघण्टालाई मिलाएर कार्यान्वयन गर्ने निर्देशन दिएको हो। मन्त्री परिषदको गएको चैत 22 गतेको निर्णय अनुसार शैक्षिक सत्र 2083 विद्यालयमा पनि हप्ताको दुई दिन विदा दिने निर्णय भएको थियो। कार्यान्वयनका लागि मन्त्रालयले नयाँ कार्यतालिका बनाउन शैक्षिक संस्थाहरूलाई आग्रह गरेको हो। यो परिपत्र शिक्षा विकास तथा समन्वय इकाई सबै पालिका र विद्यालयमा पठाइएको छ। परिपत्र अनुसार अब पठन पाठनलाई प्रभावकारी बनाउन हरेक दिन 15 मिनट प्रार्थना समय र 30 मिनट खाजा समयको व्यवस्थापन गर्नुपर्नेछ। त्यस्तै सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठन पाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ। हिउँदे र बर्खे विदाको अवधि साविकको 45 दिनबाट घटाएर 30 दिन कायम गरिएको छ। अन्तिम परीक्षा तथा नतिजा प्रकाशनको लागि शैक्षिक सत्रको अन्तिमका 12 दिनलाई उपयोग गर्नुपर्नेछ।
2: नेपालले अति कम विकसित देशहरूबाट विकासशीलमा स्तरोन्नति हुने म्यादलाई 3 वर्ष पर सार्ने तयारी गरेको छ। स्तरोन्नतिपछि आउने चुनौतीको सामना तथा अवसरको उपयोगका लागि आवश्यक तयारी नपुगेको भन्दै संयुक्त राष्ट्रसंघसँग 3 वर्ष थप समय माग गर्ने तयारी गरेको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट समय रहेको स्तरोन्नति अनुगमन तथा मूल्यांकन समितिको हिजो बसेको बैठकले स्तरोन्नतिलाई तीन वर्ष पर सार्न सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ। आगामी नोभेम्बरमा नेपाल अतिकम विकसित देशहरूबाट विकासशीलमा स्तरोन्नति हुँदैछ, तर स्तरोन्नतिका लागि तयारी पूरा नभएको विज्ञ निजी क्षेत्र र कतिपय राजनीतिज्ञको विश्लेषण छ। प्रधानमन्त्री र अर्थमन्त्रीबाट समेत स्तरोन्नतिलाई पर सार्नुपर्ने संकेत आएपछि समितिले यस्तो निर्णय गरेको एक अधिकारीले बताउनु भएको छ। छिमेकी देश बंगलादेशको नवनिर्वाचित सरकारले विकासशीलतामा स्तरोन्नति हुने समयलाई तीन वर्ष पर सार्न भन्दै राष्ट्रसंघलाई पत्रचार गरिसकेको छ। यस विषयमा राष्ट्रसंघले निर्णय भने गरिसकेको छैन। विकासशीलमा स्तरोन्नतिलाई तीन वर्ष पछाडि सार्ने तयारी नयाँ पत्रिकामा खबर छ।
1: कैरनमा कम वर्षा र चरम मौसमी घटना बढ़ेसँगै गर्नुपर्ने आवश्यक तयारी बारेको सामग्री सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

अभिवृद्धि योजना ऋणात्मक अभिवृद्धि योजना योजना सातमा प्रतिफल हातमा यही 2083 वैशाख 29 गतेदेखि म्युचुअल फन्डको आवेदन खुल्दैछ ऋणात्मक अभिवृद्धि योजना दुईको छिटो जेठ 1 गतेसम्म यो आवेदन बन्द हुनेछ त्यसैले मिति याद राखौ 2083 वैशाख महिनाको 29 गते ऋणात्मक म्युचुअल फन्डको आइपिओ खुल्दैछ है इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नुपूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।

0: goodbye. Ancient Israel, God, thou must appreciate goodbye.थोड़ी बचत धेरे कायदा बीमा काचन फायदे फायदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिंत बनाऊ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड साबिकको राष्ट्रीय बीमा संस्थान
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस बैंकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र वसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ वसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछु साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ वसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस बैंकको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा दण्डेजहरू लागू हुनेछ समय सन्दर्भ

0: इधर ऐसा लगा अन्य खर्चों सामान घर ले आता है हमारे पानी भर दूंगे सर मैं बेचक को पानी लग सकेगा बेचक को प्लास्टिक बेचक को पानी लग सकता
1: उज्यालो रेडियो नेटवर्क संगे उज्यालो अनलाइन र उज्यालो को यूट्यूब तथा फेसबुक में समेत प्रसारण भइरहेको कार्यक्रम में तपाईलाई फेरि स्वागत छ। नितिन्जेल हामीले सरकार को कार्यशैली माथि विपक्षी दल का प्रश्न संसद छलेर ल्याइएको अध्यादेश र प्रधानमंत्री को शैली प्रति आपत्ति आर्थिक र सामाजिक सूचकांक में कमजोर प्रदेश शैक्षिक नतीजा में पनि पछाड़ी विद्यालय को विदा घट्यो प्रार्थना र खाजा समय पनि निर्धारण नेपाल शुरूमा स्तर उन्नतिलाई तीन वर्ष पछाड़ी सार्ने तैयारी लगायतका खबर प्रस्तुत
2: गरौं। नेपालमा यो वर्ष कम वर्षा र बढ़ी गर्मीसँगै मनसूनजन्य विगतका घटना पनि बढ़ने अनुमान छ। यसको कारण मनसून अवधिमा लामो सुक्खा वा छोटो समयमा धेरै पानी पर्ने जोखिम एउटा हो। यस्ता घटनाहरू पछिल्ला वर्षहरूमा बढ़न थालेका तथ्याङ्कहरूले देखाउँछन्। अझ जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम बढ़िरहेकाले आउँदो दिनमा यस्ता घटना अझ बढ़न सक्ने विज्ञहरूको चेतावनी छ। नेपालको कृषिदेखि ठूलो अर्थतन्त्र र जनजीविकाका मनसून वर्षामा आधारित छ। यदि मनसूनमा समस्या देखियो भने जनजीवन प्रभावित हुन सक्छ। विशेष गरी मनसूनमा लामो समय सुक्खा भएमा कृषि जलविद्युत उत्पादन लगायतमा ठूलो नोक्सानी बिहोर्नुपर्छ। यसका लागि पानीको एकीकृत उपयोगदेखि पानी बैङ्कसम्मका उपायहरू प्रभावकारी हुने विज्ञहरू बताउँछन्। थप चर्चा साथी भोजन र बस्नेतबाट।
3: नेपालमा गर्मी यामको मनसूनमा वर्षभरिको 80% पानी पर्छ। जेठको मध्यदेखि असोजको मध्यसम्मको चार महिनामा पर्ने यो पानी नेपालको जनजीवनका लागि अमृत सह छ। यही पानीले वर्षभरिलाई प्रभाव पार्ने जल तथा मौसमविद डाक्टर केशव प्रसाद शर्मा बताउनुहुन्छ।
4: चार महिना यो पानी परे पनि त्यसको असर किसिमले सालभरिलाई पनि हुन्छ। खोला नालामा उठेको बेला पानी देख्छौ, त्यो पनि मनसूनकै पानी हो बेसी गर्ने। त्यो मनसूनकै पानी जमिनमुनि छिरेर कुनै चाहिँ चाँडो निस्किन्छ, कुनै ढिलो निस्किन्छ र सालभरि निस्किने त्यही हो। किनभने मनसून बाहेक अरू बेला पर्ने पानी त 20% भन्दा पनि कम हुन्छ। जस्तो तराईतिर मनसूनमा पानी पर्यो भने त्यो ह्यान्ड पम्प पछि सुक्न पनि सक्छ। पानीले असर नपार्ने केही पनि हुँदैन। अब खाने पानीदेखि लिएर कृषिमा त मनसूनकै भर छ। नेपालको सिंचाई भाग क्षेत्र त धेरै कम छ।
3: मनसूनमा पानी कम पर्यो भने यसका असरहरू समग्र क्षेत्रमा पर्दै जान्छन्। हाम्रा खेतीबाली त समग्र जीवन नै यसैमा आधारित हुने भएकाले मनसूनभित्र पनि जुन महिनामा जति पानी पर्दै आएको छ औसतमा त्यही दरमा पर्नुपर्छ। तर पछिल्ला वर्षहरूमा समग्रमा औसत वर्षा भइरहे पनि पानी पर्ने समय भने फेरबदल भएको छ। जस्तो मनसूनको अवधि लम्बिएर असोजको अन्तिम हप्तासम्म पुगेको छ भने शुरूमा कम वर्षा हुने, मध्यतिर पनि सुक्खा हुने जस्ता समस्या देखिएका छन्। गएको वर्ष पनि रोपाई गर्ने मुख्य समयमा पानी नपर्दा धान खेती प्रभावित भयो। यस्ता समस्याहरू जलवायु परिवर्तनका कारण आउँदा वर्षहरूमा पनि दोहोरिन सक्ने भएकाले पानी जम्मा गर्ने जलाशयहरूको आवश्यकता बढ़ेको छ।
4: लङ टर्म म्यानेजमेन्टको लागि सबभन्दा सजिलो भने ब्याङ्क भन्छ कि मनसूनले जुन पानी नेपालमा दिन्छ त्यो चाहिने भन्दा प्रशस्त बढ़ी पानी छ त्यसै बगर गइरहेको छ। त्यसको लागि ब्याङ्क बनाउनु पर्यो। ब्याङ्क बनाउनु भने रिजर्भर, जति तपाईँले रिजर्भर बनाउन सक्नुभयो त्यही पानी तपाईँले सालभरि खाने पानीमा खर्च गर्न सक्नुहुन्छ, सिंचाईमा खर्च गर्न सक्नुहुन्छ, सिंचाईमा खर्च गर्नुभन्दा पहिले पावरबाट पैसा दिन सकिन्छ। क्लाइमेट चेन्जको हिसाबले पनि जुन रेनफल एस्टिमेटिज हुन्छ त्यसमा तपाईँले रिजर्भर गरेर पानी राख्न सक्नुभयो भने त त्यो एस्टिमेटिज त्यसै डाइल्युट भएको थियो। अब त्यो ब्याङ्कहरू चाहिँ दुई किसिमका हुन सक्छन्, एउटा सानो सानो रिजर्भर विभिन्न ठाउँमा बनाउने र ठुल्ठुला रिजर्भर चाहिने होइन। त्यसमा चाहिँ अब दुईटै चिज चाहिन्छ। अब त्यो कुन कति चाहिन्छ भने चाहिँ त्यो फेरि अर्को म्यानेजमेन्टको हिसाब हो।
3: ठुला जलाशयदेखि साना जलाशय हुँदै जमिन पुनर्भरणका उपायहरू पनि खोज्नुपर्छ। यसले चाहिएको बेलामा पानी उपलब्धतासँगै छोटो समयमा धेरै पानी परेमा त्यो पानी संकलन भई प्रकोपको जोखिम पनि घट्छ। यी सँगै व्यक्तिगत तहमा समेत पानीको सदुपयोग बढ़ाउनु पर्ने जल तथा मौसमविद डाक्टर केशव प्रसाद शर्माको सुझाव छ।
4: साधारण एउटा हेर्यो भनेदेखि घरमा जुन पानी आइरहेछ टिपिकल्ली तपाईँले धारो खोल्दो मुक्दिनुहुन्छ त्यो भूख पानी मारिराख्नु भएको छ त्यो बेला पानी बन्द गर्नुहोस् त्यस्तादेखि लिएर होइन इन्डिभिजुअलको त्यो देख्दाखेरि सानो देखिन्छ। एक एकजना गरेर हिसाब गर्नुहोस् त कति पानी सेभिङ हुन्छ त्यो होइन।
3: जलवायु परिवर्तनका कारण मनसूनी वर्षामा अवस्था फेरबदल हुन सक्ने सम्भावनालाई रोक्न सकिन्न। तर छोटो समयमा धेरै पानी परेमा त्यसलाई संकलन गरी सम्भावित विपद रोक्ने र सुक्खा भएको बेलामा पानी प्रयोग गर्ने जस्ता प्रयासहरू पनि गर्न सकिन्छ। यसको लागि अध्ययनमा आधारित ठूला तथा साना जलाशय निर्माण, जमीन पुनर्भरण लगायतका काम गर्नका लागि पालिका हुँदै संघीय सरकारले पनि तत्काल काम गर्नुपर्ने देखिन्छ।
1: जल तथा मौसमविद डाक्टर केशव प्रसाद शर्मासँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलीको नेपालमा सुन्न सक्नुहुन्छ।
5: डाक्टर हो वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट उत्तरी सड़क काठमाडौँ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीजिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
5: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्।
6: हाम्रा सेवाहरू
5: ओपीडी सेवा,
6: विशेषज्ञ ओपीडी सेवा,
5: निशुल्क औषधि वितरण,
6: सशुल्क फार्मेसी सेवा,
5: फिजियोथेरापी सेवा,
6: अकुपंचर सेवा,
5: योग परामर्श सेवा,
6: क्रियाकल्प सेवा,
5: पूर्व कर्म पञ्चकर्म सेवा,
6: क्षार सूत्र सेवा,
5: जलौका सेवा,
6: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
5: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
6: विस्तृत जानकारीका लागि
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6690-98514-2463।
7: हर घर ये हर घर में प्रकट ये वन मुस्ताक्षी गाथा रामायण को नेपाली भाषा में हर एक विभाग शुक्रवार राति 8 बजे मात्र विश्व को सुनवाई टीवी में।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।

0: फाइल मन्त्रालयबाट हराउनुलाई कर्मचारी र मेडिकल माफिया बीचको मिलिमतोको शंका गरिएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकको मेडिकल चेक जाँचका क्रममा व्यापक अनियमितता भइरहेको भन्दै श्रम मन्त्रालयले अनुसन्धान शुरू गरेको थियो। अघिल्लो सरकारका श्रम मन्त्री राजेन्द्र सिंह भण्डारीको नेतृत्वमा वैदेशिक रोजगारीसँग सम्बन्धित स्वास्थ्य परीक्षण व्यवसायमा भइरहेको अनियमितता छानबिन गर्न 16 सदस्यीय विशेष टास्क फोर्स गठन गरिएको थियो। अनुगमन टोलीमा श्रम मन्त्रालयका दुईजना उपसचिव, नेपाल प्रहरीका दुईजना डीएसपी र तीनजना इन्स्पेक्टर सहित विभिन्न निकायका अधिकारीहरू सहभागी थिए। टास्क फोर्सले नेपाल स्वास्थ्य व्यवसायी महासंघ अन्तर्गत संचालित 36 मेडिकल संस्थामा छापा मार्दै कागजात, आर्थिक विवरण र विभिन्न प्रमाण संकलन गरेको थियो। समितिले प्रतिवेदन अहिले श्रम मन्त्रालयबाट गायब भएको जनाएको छ। श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले समितिले निवर्तमान श्रम मन्त्री भण्डारीलाई प्रतिवेदन बुझाएको जानकारी दिनुभयो। औपचारिक रूपमा प्रतिवेदन बुझाएको भनिएको छ, तर मन्त्रालयमा यो फाइल भेटिएको छैन उहाँले भन्नुभयो। उहाँले खोजिरहेको र मन्त्रालयमा आधिकारिक रूपमा दर्ता भएर नआएकाले प्रतिवेदनमा के छ भन्ने विषयमा जानकारी नभएको बताउनुभयो। यद्यपि केही मेडिकल व्यवसायी र संघ संस्थामा अनियमितता भएको विषय पनि समेटिएको छ भन्ने उहाँको भनाइ छ। श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाटै गायब आजको अन्नपूर्ण पोस्टमा खबर छ।
1: अब विदेशको खबर। बेलायतले हर्मुज जलमार्ग सुरक्षाका लागि बहुराष्ट्रिय मिशनमा ड्रोन, टाइफुन, लड़ाकू विमान, युद्धपोत र माइन हटाउने उपकरण पठाउने घोषणा गरेको छ। यो अभियानका लागि बेलायतले झण्डै 115 मिलियन पाउण्ड अर्थात 14 अर्ब रूपियाँ बराबरको अतिरिक्त सुरक्षा बजेट समेत छुट्याएको समाचार संस्था अल जजिराले जनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध धेरै लामो समय नरहने दावी गर्दै अमेरिकाले शान्तिपूर्ण वा अन्य कुनै पनि तरिकाले जित्नु बताउनु भएको छ। अमेरिकी संसदमा डेमोक्रेटिक सांसदहरूले इरान युद्ध अन्त्य गर्न प्रस्तावलाई समर्थन गर्न रिपब्लिकन सांसदहरूलाई आग्रह गरेका छन्। मध्य पूर्व युद्धका कारण अमेरिकी नागरिकले उच्च इन्धन मूल्यको मार खेप्नु परेको बहस अमेरिकी सिनेटमा उठेको छ।
0: आईसीसी विश्वकप क्रिकेटले लिग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको छ। हिजो वर्षाका कारण प्रभावित भएको खेलमा नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पाएको थियो। नेपालले निर्धारित ओभरमा 7 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो। नेपालका गुलशन झाले, अभिजित 61 र दिपेन्द्र सिंह गिरीले 55 रन बनाए। स्कटल्याण्डका ब्राड करीले 3 विकेट लिए। यसरी कटिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। स्कटल्याण्डका जर्ज मुन्सेले 75 रन जोड़े। नेपालका सन्दीप लामिछानेले 4 तथा करण केसी र नन्दन यादवले 2 विकेट लिए। यो जितसँगै स्कटल्याण्ड 29 खेलमा 36 अङ्क सहित तालिकाको 2 स्थानमा छ। नेपाल 25 खेलमा 18 अङ्क सहित 7 स्थानमा छ। यो श्रृंखलामा नेपाल, स्कटल्याण्ड र अमेरिका सहभागी छन्। नेपालले 2 खेल जेठ 2 गते अमेरिकासँग, 3 खेल जेठ 4 गते फेरि स्कटल्याण्डसँग र 4 खेलमा जेठ 8 समा अमेरिकासँग नै खेल्नेछ।
1: आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई हराएको छ। गुजरात 82 रनले विजय भएको हो। हिजो बेलुका अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले 5 विकेट गुमाएर 168 रन बनाएको थियो। गुजरातका लागि साई सुदर्शनले सर्वाधिक 61 रन बनाए। गुजरातले दिएको 169 रनको लक्ष्य पछ्याएको हैदराबाद 14 ओभर 5 बलमा 86 रनमै अल आउट भयो। गुजरातका जेसन होल्डर र कागेश्वर रवाडाले 3 विकेट लिए। आईपीएल अंक तालिकामा गुजरात 12 खेलमा 16 अङ्कका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ भने हैदराबाद समान खेलमा 14 अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र कोलकाता नाइट राइडर्सले खेल्दैछन्। अब केही खबर संक्षेपमा। राष्ट्रिय परिचय पत्रको सर्भर डाउन हुँदा लाखौं सेवाग्राही प्रभावित भएका छन्। सर्भर डाउन हुँदा गएको वैशाख 21 गतेदेखि राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागबाट हुने काम अवरूद्ध छ। विभागका निर्देशक सानुबाबु अधिकारीले सर्भरमा समस्या आएको स्वीकार गर्नुभएको छ। प्राविधिक समस्या आएको हो, उहाँले भन्नुभयो। प्राविधिक टीम बनाउनका लागि लागि परेको छ। यसबारे सबै कुरा आफूलाई जानकारी नभएको उहाँले बताउनुभयो। गएको 21 गतेदेखि सर्भरमा समस्या आएको जानकारी 23 गते सूचना मार्फत विभागले गराएको थियो। समस्या 9 दिनसम्म पनि समाधान हुन सकेको छैन। नागरिक दैनिकमा खबर छ।
0: अर्घाखाँचीको पालिनी गाउँपालिकाको दुर्गा फाँटो कुरुलेमा भएको बस दुर्घटनामा 4 जनाको ज्यान गएको छ। 27 जना घाइते भएका छन्। सन्धिकर्क घुम्ती तामसिङ सड़क खण्ड अन्तर्गत पालिनी 8 को कुरुले फाँट नजिकै हिजो दुर्घटना भएको हो। दुर्घटनामा ज्यान गुमाउनेमा कास्की पोखरा महानगरपालिका 19 वर्ष 78 राममाया बस्नेत, 78 वर्षकै बिन्दु कुंवर, पर्वत जिल्लाको मोदी गाउँपालिका 5 की 50 वर्षीय कौशल्या रेग्मी र त्यही ठाउँका बस चालक 45 वर्षका रमेश जोशी रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। घाइतेमध्ये 4 जनाको अवस्था गम्भीर छ। घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरव मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
1: र कृषि तथा पशुपक्षी विकास मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीमा हुँदै आएको आर्थिक चुहावट रोक्ने कदम चाल्नु भएको छ। संस्थानका कर्मचारीले नियम विपरीत सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधा उहाँले तत्काल रोक्ने निर्देशन दिनुभएको हो। कर्मचारीको सुविधा कटौती भएपछि संस्थानको वार्षिक 78 लाख रूपियाँ जोगिने देखिएको छ। काया कैरनमा अब पालो उखानको।
0: भिरेको ठाउँमा सप्रेको काम कहिले हुँदैन।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: सरकारको कार्यशैलीमाथि विपक्षी दलका कस्ने प्रश्न, संसद छलेर ल्याइएको अध्यादेश र प्रधानमन्त्रीको शैलीप्रति आपत्ति।
1: आर्थिक र सामाजिक सूचकांकमा कमजोर प्रदेशहरू शैक्षिक नतिजामा पनि पछाडि। विद्यालयको विदा घट्यो। प्रार्थना र खाजा समय पनि निर्धारण।
0: जलवायु परिवर्तनसँगै कम वर्षा र चरम मौसमी घटनाको जोखिम बढ्दै व्यक्ति तहमा पानीको सदुपयोग र जलाशयहरू बनाउनेतर्फ काम गर्नुपर्ने विज्ञको सुझाव।
1: हर्मुज जलमार्गको सुरक्षाका लागि बेलायतले छुट्यायो 14 अर्ब बराबरको सुरक्षा बजेट। इरान र अमेरिका बीचको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दावी।
0: र विश्वकप क्रिकेट लिग टूमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित। आईपीएल क्रिकेटमा हैदराबादलाई हराउँदै गुजरात शीर्ष स्थानमा।
1: अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको प्रधानमन्त्री बालिम शाहको हतारो र चटारोसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्रीको कार्यालय छ। कार्यालय अगाडि फाइल बोकेका कर्मचारी सहित झण्डावाल गाड़ी पनि तन तयारी अवस्थामा छ। गाड़ीका चालक प्रधानमन्त्री निस्कने कार्यालयको ढोकातर्फ आँखा झिक्क पनि नगरी हेरिरहेका छन्। त्यस्तै प्रधानमन्त्रीका सहयोगी ती कर्मचारी ढोका खोल्दैछन्। त्यतिकैमा कार्यालयभित्रबाट फुत्त निस्केका प्रधानमन्त्री शाह जस्ता देखिने व्यक्ति गाड़ी नचढ़िकन हतार बाटो लाग्नु भएको छ। अनि त्यो देख्दै गरेका प्रधानमन्त्री संसदीय कार्यकक्षीबाट बाहिर निस्कँदै गरेका एक कर्मचारीले गाड़ीको ढोका खोल्दै गरेकालाई झर्कँदै भन्दैछन्, अलि छिटो ढोका खोल्नु पर्थ्यो नि, प्रधानमन्त्रीजीलाई अलि हतार छ भने दौड़िसक्नुभयो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै

0: कोलरिया तथा सोलामाई ऑक्सीड प्रिंटिंग प्रेस कुंडी नगर पालिक पांच समिति विगत एक ग्राहक को विश्वास जीती आय न्यू स्टार कोलरिया तथा सोलामाई ऑक्सीड प्रिंटिंग प्रेस थप सेवा का साथ में सब हमारा सेवा संबंधी संपूर्ण काम किताब कैलेंडर ब्रोशर बिल मीटर पैड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिंट बोर्डिंग बोर्ड फोटो जस्ट प्रिंट गाड़ी तथा बाइक को नंबर प्लेट छपाई करेशनरी का सामान होलसेल मूल्य में पाइन विद्या कंपनी को एलईडी बल्ब पावर सकेट पैनल लाइट ट्यूब लाइट प्रीमियर कंपनी को सब खाल का तार पाइन सीजी कंपनी का संपूर्ण सामान कंपनी के मूल्य बिक्री वितरण गर्दै आएको छ। सिटी कंपनी को फ्रिज डीप फ्रिज वाशिंग मशीन माइक्रोवन नुहाउने गीजर गैस सिलो भैक्यूम तथा किचन को संपूर्ण सामान उपलब्ध छ। एलईडी टीवी कंप्यूटर लैपटप कलर प्रिंटर फोटोकपी मशीन झाल ढोका में लगने मोटो तथा पातलो रंगीन सीसा फोटो फ्रेम होलसेल मूल्य में बिक्री वितरण गरिन्छ। हार्डवेयर का संपूर्ण सामान काटी कब्जा छेस्किनी तालछा वाल मिक्सर नॉर्मल सावर बेसिन धारा कमोट पेनसेट पीवीसी पाइप सीपीवीसी पाइप पाइन का साथ ही फ्रीज डीप फ्रीज वाशिंग मेसिन कंपनी के मूल्य में पाइन्स ये सब मरम्मत गैस वेल्डिंग इलेक्ट्रिक वेल्डिंग साथ ही बाइक को ठेकी कलर करी बस पार्क में रहकर न्यू स्टार तथा ज्वालामय ऑटो वर्कशॉप गैस सिलिंडर गैस सुनो साथ ही सब खाल बाइक तथा स्कूटर मरम्मत कर पार्ट पुर्जा मोबिल हेलमेट रेनकोट होलसेल मूल्य में बिक्री कर नया तथा रिकंडीशन बाइक समेत अर्डर अनुसार उपलब्ध कराई संपर्क नंबर 0385203099 0385203060 मोबाइल नंबर 9860324426 9841905450 न्यू स्टार कलरिया तथा ज्वालामय ऑफसेट प्रिंटिंग प्रेस समिरी सुनो
1: हाम्रो के दोष सर पक्रिनु भएको सर
2: बाल विवाह गर्न अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टे जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाड्दिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब तीन महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एक पटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई एक महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुपै लाएर बस्नुहोस्
4: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
5: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्ने हुने बानी बसालन
6: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
5: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
6: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
5: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
6: माया र सम्झावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
5: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
5: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
6: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
5: नेपाल सरकार विज्ञापन बोर्ड
7: को को बाहिर
8: म दिदी सुन्त नि ढुक्क खोल्नुहोस् न के भयो यति राति के हुँदैन कि दिदी भित्र हेर्नुहोस् न मलाई डर लागिरहेको छ
7: नभन के भयो
8: आज घरमा कोही ढुङ्गाको मङ्ग छ बर तल्ली घरको माइला दाई भागेर आधी दिदी
7: माइला दाईले त्यसलाई म तपाईँलाई फोन गरिहाल्छु
9: हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ परि पठाइदिनुहुन्छ कि
10: न अब भिन्दी नलौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपराउन सफलतासँग भेट्न जाम्ला
0: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबस्ने सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं
11: हो काकी के कस्तो एयरपटार हो यस्तो घर त हुन्छ देखिन्छ त
0: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
11: के अरे नानी त भर्खर 17 लाग्यो होइन
0: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो भएर छोरी पनि खुसी नै थिए त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गर्यौं
11: हेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिरहेछन् नि हिजो जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्षमा पनि बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उनीहरूमा पनि गरेको बिहे सुत बदर पनि हुन्छ
0: ए हो र नेपाल सरकार विज्ञापन
12: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौ कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
13: नेपाल सरकार विज्ञापन बोर्ड
11: धूमपानका कारण आज उनी फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
8: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
11: मलाई मुखले भेटेको क्यान्सर छ बाँचेर पनि म मलाई तुल्य भयो म अलिकति पनि हिँड्न सक्दिनँ स्वास्थ्य स्वास्थ्यमै समस्या देखियो धूमपान गर्न छोडौं स्वस्थ जीवन बाँचौं नेपाल सरकार विज्ञापन बोर्ड
14: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रसूति तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
15: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ
14: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
15: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
14: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
15: मद्यपान र धूम्रपान सेवन नगरौ
14: स्वस्थ रहौं सुखमय जीवन बिताउ
13: नेपाल सरकार विज्ञापन
8: ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नुभएको
16: बिन्दु भएन औषधि हालेको
8: नौमा शरीर ढाक्ने कपडा मास्क पाउँदा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
16: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
8: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ
14: तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
16: विषादीले धेरै जोखिम हुन्छ कि नानी?
14: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
16: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हामी त पऱ्यो नि।
14: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
16: हस् नानी, मैले बुझे, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
12: नेपाल सरकार विज्ञापन। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
15: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
12: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
15: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
12: अरूलाई होच्याउने, न्यूज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
15: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
12: सचेत बनाऊ।
15: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
12: नेपाल सरकार विज्ञापन।
16: हेलो हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
17: हुन्छ हुन्छ, पठाउँछ है। ए नानी, छोरी?
18: हजुर।
17: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
18: हेलो, नमस्ते।
17: हेलो हजुर,
18: यहाँ
17: आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
18: ए, मलाई मूर्ख बनाउनु खोज्नुभयो तपाईँले? मेरो म्यासेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु?
17: ए नानी, के भने रहेछ, के भयो?
18: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है।
17: ल ल ल, किन दिन्थे?
15: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
12: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
15: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
12: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
18: आज हामी के विषयमा छलफल गर्छौ?
19: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
18: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
20: पालै पालो भन त। सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
18: हो, अरू भन त।
21: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
22: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
18: स्याबदास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यो। अरूको पनि केही छ कि?
23: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
22: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
23: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
15: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक समस्याबाट बस्ने उपायहरू।
20: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
15: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
20: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
15: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
20: असल साथीहरूसँग मात्रै संगत गरौं।
15: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
20: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
15: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
23: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछ।
1: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन।
23: हो, खिचौ खिचौ, केटाकेटी सबैको सानो खिचौ न।
1: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
23: यो दाइजोको कुरा चाहिँ नगरौं। तपाईँको यस्तो सुशील छोरी हाम्रो बुहारी हुँदैछ, यो भन्दा ठुलो उपहार अरू

0: माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
1: हो त
2: हामीले बच्चाको नामसँग जुराइसक्यौँ नि दिदी
0: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
2: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
2: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
2: निराशा बढ्नु खुसी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
2: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन
4: नमस्ते डाक्टर सर
5: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
4: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निभाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
5: यहाँ उभ्याउनु एकचोटि तोलेर अनि खाना कति खान्छ
4: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
5: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैन यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
4: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान शिक्षा साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
4: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
5: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
2: नेपाल सरकार विज्ञापन बोर्ड
5: डाँडा पखालाले धेरै दुःख दियो 3 दिन भइसक्यो निको भएन नि डाक्टर साहब
4: अनि के खानुभएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
5: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
4: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सबै खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्तो रोगबाट बच्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के के हुन्छ भन्नुहोस् त तपाईँलाई
5: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
4: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
5: हजुर
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम

0: राएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ। पानी उमालेर पिउनु, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ। त्यसले छाया पखालाबाट बस्न सकिन्छ है त।
1: मरै के हो
2: हेरो त रगतै रगत भयो श्याम त त्यस्तो हेर्न नि सक्दिन
1: कस्तो जिब्रा कफबाट बाटो काट्नु पर्ने कहाँ दिन बाटोमा बाटो काटेको
2: हेरो त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउनु बाँच्यो बाटो काट्ने मान्छे मरियो कि बाँच्यो केही ठेगान छैन
1: बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त
2: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
0: खै जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
1: मलाई त थाहा थिएन
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन
5: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लागु औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने बिमारी लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बाँचसम्म नलाग्ने आत्मविश्वास सुन्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रित नेपालद्वारा जनहितमा जन सन्देश
4: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
5: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
4: सभीपति बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन्
5: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने क्रिया सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटो पूर्वव्यवहार दबाव प्रकार वा सुचारु महिलालाई स्वतन्त्रको भोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेय थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम
2: Thank you.

नमस्कार पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सुनेफएम 102.2 मेगाहर्ज बाट देश का विभिन्न भाग www.sunefm.com बाट संसार भर एक साथ प्रसारण भइरहेको बिहान 7 बजे को सोलो समाचार लिएर आइपुगे म अंजु कार्की। सोलो समाचार को शुरूआत में मुख्य खबर का शीर्षक वीरगंगा सर्जिकल सामुदायिक आंखा केन्द्र फाप्लू को सामाजिक परीक्षण सम्पन्न हालसम 50,000 सेवा सगरमाथा को कैंप टीम में लड़े एक गाइड को मृत्यु सगरमाथा रहे विजय घिमिरे विश्वकर्मा को अंत्येष्टि नेत्र चलन में भव्य रूप में सम्पन्न भयो 3 दिने कृषि तथा पर्यटन सांस्कृतिक महोत्सव नेपाली कांग्रेस केन्द्र कार्य समिति में 19 जना मनोनीत समिति आंजलि सुन ओखलढुंगा 3 जना ल्याए 4 जीपीएसई को ग्रेड बेदी परीक्षा 1 गतेदेखि कोशी प्रदेश द्वारा खेलकूद अध्यादेश स्वीकृत र लीग डी को क्रिकेट में नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित। तेलगंगा सर्जिकल सामुदायिक आंखा केन्द्र फापुले वार्षिक सामाजिक परीक्षण सम्पन्न गरेको छ। आंखा स्वास्थ्य को क्षेत्र में सुलकुमा काम गर्दै आएको संस्थाले मंगलवार सामाजिक परीक्षण सम्पन्न गरेको हो। केन्द्रले इस वर्ष जिल्लामा गरेका आंखा स्वास्थ्य का कार्यक्रम का साथ ही स्थापना कालदेखि हालसम्म भएका गतिविधि र कामका बारेमा जानकारी गराएको छ। केन्द्रका प्रमुख विधान तामाङले जिल्ला सामुदायिक आंखा केन्द्रले हालसम्म जिल्ला स्थित कार्यालयहरूबाट झण्डै 85,000 आंखा को जांच कर सकते जानकारी दूंभि प्रस्तुति का क्रम में वहां विभिन्न पालिकाहरूमा गएर समेत आंखा जांच तथा शल्यक्रिया को काम बताउँदै बाहरी कार्यक्रम 53,800 जना नागरिक ने आंखा को चेक जांच कर जानकारी दूंभि केन्द्र ने विद्यार्थी समेत लक्षित करी विद्यालय में गे स्क्रीनिंग कार्यक्रम करीब 24,000 विद्यार्थी लाभान्वित भैया। यह प्रगति सामुदायिक आंखा केन्द्र फापू को स्थापना सन् 1997 सन् 2025 सम्मको हो। यस्तै अवधिमा कार्यालयले आँखा सेवाबाट 42 करोड़ बढ़ी आमदानी गरिसकेको छ। उक्त रकम कार्यालय संचालनदेखि तलब भत्तामा खर्च भएको छ। हालसम्म कार्यालयले 2426 जनाको आँखा शल्यक्रिया गरी नयाँ ज्योति दिलाउन सफल भएको कार्यालय प्रमुख ताम्रकाले बताउनु भएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा क्याम्प टीममा एकजना नेपाली गाइडको निधन भएको छ। कुम्बेपासङ नामक गाउँपालिका वडा नम्बर 5 थामेका 20 वर्षीय फुराग गर्जन शेर्पाको सगरमाथाको उच्च भेगमा सोमबार राति करिब 11:30 बजे लडेर मृत्यु भएको हो। जिल्ला प्रहरीकाले सोलुखुम्बुका सूचना अधिकारी विकास राईका अनुसार काइटु एक्सपिडिशन कम्पनी मार्फत आरोहण दलको गाइडका रूपमा सगरमाथा पुग्न भएका शेर्पाको करिब 7,000 मिटरको उच्चबाट लड्दा उहाँको चोट लागेको र उहाँको घटनास्थलमै ज्यान गएको प्रहरीले आधिकारिक पुष्टि गरेको छ। शेर्पाको सवाल सगरमाथा आधार शिविर लगाएर मुचुल्का गरी शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लू लगाइएको छ। पर्वतारोहण क्षेत्रमा भविष्य बोकेका 20 वर्षीय स्थानीय युवाको असामयिक निधनले खुम्बु क्षेत्र र समग्र आरोहण समुदायमा गहिरो शोक छाएको छ। दलित समुदायबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कीर्तिमानी कायम गर्नुभएका आरोही विजय घिमिरे विश्वकर्माप्रति अन्तिम श्रद्धांजलि व्यक्त गरिएको छ। 4थो पटक सगरमाथा आरोहणका क्रममा असामयिक निधन भएका 35 वर्षीय घिमिरेको पार्थिव शरीरमा विशिष्ट व्यक्ति तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरूले सम्मान प्रकट गरेका हुन्। सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्की नेपाल पर्वतारोहण संघका अध्यक्ष लगायतका पदाधिकारीले हिमेको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा र पर्वतारोहण संघको झण्डा उठाएर सम्मान व्यक्त गर्नु भएको छ। श्रद्धांजलिका क्रममा वक्ताहरूले हिमेको निधनले नेपालको पर्वतारोहण क्षेत्र र विशेष गरी सीमान्तको समुदायको साहसपूर्ण प्रतिनिधित्वमा अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ। यसअघि 3 पटक सफलतापूर्वक सगरमाथाको चुचुरोमा पाइला टेकिसक्नु भएका घिमिरे यस सिजनमा 4थो पटक आरोहणका लागि निस्कनु भएको थियो। साहसी नेपाल
साहसी आर्मी का रूप में चिनिनु भएका उहाँको सगरमाथाको दोस्रो आधार शिविर क्याम्प दुईमा लेक लागेर निधन भएको थियो। प्रतिकूल स्वास्थ्य अवस्थाका बावजूद शिखर चुन्ने लक्ष्यका साथ अगाडि बढ्नुभएका घिमिरेको यो दुखद निधनले आर्मन क्षेत्रलाई स्तब्ध बनाएको छ। सोलुखुम्बुको नेचरसलाइन गाउँपालिकामा आयोजित 3 दिने कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव भव्यताका साथ सम्पन्न भएको छ। गत 26 गतेबाट शुरू भएको यस महोत्सव 28 गते सोमबार एक विशेष समारोहका बीच समापन गरिएको हो। नेचरसलाइन उद्योग वाणिज्य संघको आयोजना तथा नेचरसलाइन गाउँपालिका सहित विभिन्न सरकारी एवं दात्री निकायको सहयोगमा संचालित यस महोत्सवले स्थानीय आर्थिक गतिविधि र सांस्कृतिक पहिचानलाई उजागर गरेको छ। महोत्सवको पहिलो दिन सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा प्रकाश सिंह कार्कीले उद्घाटन गर्नुभएको थियो। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि कार्कीले यस्ता महोत्सवले ग्रामीण भेकमा ओझेलमा परेका पर्यटकीय स्थलको प्रसार प्रसार हुनका साथै कृषकहरूलाई व्यवसाय गर्न प्रेरणा मिल्ने उल्लेख गर्नुभएको थियो। उद्घाटनको पहिलो दिन राष्ट्रिय ख्याति प्राप्त हास्य कलाकार सुबोध गौतम इन्द्रेणी टीम लगायतका कलाकारको मजबूत प्रस्तुतिले उपस्थिति दर्शकलाई भरपूर मनोरंजन प्रदान गरेको थियो। महोत्सवको दोस्रो दिन आइतबार आकर्षक झन रहयो, जहाँ चर्चित गायक राजेश पालले आफ्नो सुमधुर र चर्चित गीतहरू मार्फत नेचाको माहौललाई तताउनु भएको थियो। उहाँसँगै गायिका रचना रिमाल, ललित राई, रोशन राई, हास्य कलाकार कैलाश कार्की र बाल कलाकारहरूको प्रस्तुतिले महोत्सवमा थप रौनक थपेको थियो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले 19 जना महाधिवेशन प्रतिनिधिलाई केन्द्रीय कार्य समितिको सदस्यमा मनोनित गर्नुभएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले दिएको जानकारी अनुसार पार्टीको विधान 2017 संशोधन सहितको धारा 21 उपधारा 10 अनुसार केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरिएको हो। पार्टीलाई थप सुदृढ एवं समावेशी बनाउने उद्देश्यले गरेको यस मनोनयनमा सोलुखुम्बुका आंगेलुस शेर्पा केन्द्रीय सदस्यका रूपमा स्थान प्राप्त गर्नुभएको छ। हिमाली क्षेत्रको आवाजलाई केन्द्रीय तहमा बुलन्द बनाउन र सोलुखुम्बुको सांगठनिक प्रतिनिधित्वलाई बलियो बनाउन शेर्पाको मनोनयनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सोमबार सार्वजनिक भएको माध्यमिक परीक्षा एसईई 2082 नतिजा ओखलमा अनुसार ओखलढुङ्गाबाट 3 जनाले 4 GPA प्राप्त गरेका छन्। लालीगुराँस इंग्लिस बोर्डिङ स्कूलका योजन कार्की र युनिता राज भण्डारी रेम्चुटार स्थित सनराइज बोर्डिङ स्कूलकी स्नेहा श्रेष्ठले 4 GPA ल्याएर जिल्लामा सर्वोत्कृष्ट नतिजा हासिल गर्नुभएको छ। यस्तै सामुदायिक विद्यालयतर्फ कदुञ्जे माध्यमिक विद्यालयका कञ्चन अधिकारीले 3.95 GPA प्राप्त गर्नुभएको छ भने छात्रातर्फ भगवती माध्यमिक विद्यालय माने भन्जाङकी प्रशंसा सार्कीले 3.94 GPA ल्याएर उत्कृष्ट नतिजा हासिल गर्नुभएको छ। सगरमाथामा यस वर्षको वसन्तकालीन याम्पको आरोहणका लागि बाटो बनाउने टोली शिखर नजिकै पुगेको छ। देशीय शिविरभन्दा माथिको बाटो बनाउने टोलीको व्यवस्थापन गरिरहेको कम्पनी एक्सपिडिशन अपरेटर एसोसिएशन अफ नेपालका अनुसार देवी पाङ्गे टोलीले बाटो खुलाउन गएका अनुभवी आरोहीको टोली 7,906 मिटरमा रहेको दक्षिणी कोलमा पुगेर अहिले 8,400 मिटरमा रहेको बाल्की खाँटतिर देवी पाङ्गे काम गरिरहेको छ। मौसम प्रतिकूल नभएमा वा केही समस्या नआएमा आजसम्म डेरी टाङ उड्ने र टोली शिखरमा पुग्ने कम्पनीले जनाएको छ। हरेक आर्वन सिजनमा सगरमाथामा डेरी टाङ्ने काम अत्यन्तै महत्वपूर्ण मानिन्छ, जसले सयौं आर्वीका लागि सुरक्षित मार्ग सुनिश्चित गर्ने गर्दछ। यसपालि सगरमाथा आर्वनका लागि अहिलेसम्मकै धेरै 492 जनाले आर्वन अनुमति लिएका छन् भने सगरमाथाबाट रोयल्टी बापत 1 अर्ब रूपियाँ भन्दा बढ़ी राजस्व संकलन विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण यस वर्ष विश्वव्यापी चर्चाको विषय बनेको छ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक बिहान 11 बजे शुरू हुनेछ। आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल शुरू हुनेछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै अधिवेशनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो। आर्थिक वर्ष 2083-84 सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल शुरू गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा सरकारको
वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधन प्रस्तुत हुने र छलफल हुनेछ। आजकै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। हाल नेपालमा बस्ने न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायतका देशका हिमाली र पहाड़ी भूभागमा साधारणत बादल तथा बाँकी भूभागमा आंशिक बादल लागिरहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायतका देशका हिमाली र पहाड़ी भूभागमा साधारणत बादल लाग्नेछ। माथि भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेश लगायतका बाँकी हिमाली र पहाड़ी भूभागको केही स्थान तथा बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका भूभागमा हौडी बतास, असिना, मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना छ। सोमबार कोशी प्रदेश सरकारको मन्त्री परिषद बैठक बसेको छ। मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले प्रदेशको विकास र प्रशासनसँग सम्बन्धित विभिन्न निर्णय गरेको छ। बैठकले विपद खोज उद्धार तथा राहत वितरण सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरेको छ। यस्तै प्रदेश विभूषण नियमावली तथा प्रदेश जीवाणु औषधि विषादी व्यवस्थापन नियमावली 2083 समेत बैठकले स्वीकृत गरेको छ। बीपीएल रूपाकोट मझुवा गढी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यले उत्पादनमा उपप्रमुख महाअभियान कार्यक्रम शुरू गरिएको छ। नगरपालिकाले चालू आर्थिक वर्षका लागि 1,50,00,000 बजेट विनियोजन गरेर उत्पादनमा उपप्रमुख महाअभियान कार्यक्रम शुरू गरेको हो। उत्पादनमा उपप्रमुख महाअभियान कार्यक्रम अन्तर्गत कफी खेतीको सम्भावना रहेका उदाहरणको पहिचान गरेर किसानलाई कफीको बिरूवा निशुल्क वितरण गर्दै प्राविधिक सहयोग समेत उपलब्ध गराउने गरिएको उल्लेख गरिएको छ। आईसीसी क्रिकेट विश्वकप लीग दुई एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको छ। वर्षाका कारण प्रभावित भएको खेलमा नेपालले 39 ओभरमा 228 रनको लक्ष्य पाएको थियो। नेपालले निर्धारित ओभरमा 7 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो। नेपालका गोलसन झाले नट आउट 61, दिपेन्द्र सिंह एरीले 55 रन बनाएका थिए। स्कटल्याण्डका ब्रान्ड कडीले 3 विकेट लिएका थिए। यसअघि कीर्तिपुरको त्रिवेणी क्रिकेट रंगशालामा सुतेर ब्याटिङ गरेको स्कटल्याण्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। अवस्थ बिहान 7 बजेको सोलो समाचारबाट अन्जु कार्की रहन्छु। बिहान 10 बजे सोल हालचाल लिएर फेरि आउँछौ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनु।

0: हार्दिक मन्त्रणा 2083 साल जेठ 11 र 12 गते सुनित पूर्ण नगरपालिका 10 तिनमा निर्माण गरेको ओल्डन फिल्म गुम्बा तथा सेवा केन्द्रको प्रदित धर्म गुरू पुलको टेमा थर्सुल हुनुपछि जोबाट राप्ने प्राण प्रतिष्ठा जिंसा पूजा मानेको अभिषेक वाण हुने भएको हुँदा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौ। साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पालन भई अभिषेक वाण प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काकीहरू वाचन गर्ने र 12 गतेको दिन राप्ती प्राण प्रतिष्ठान जुम्सा पूजा मानेको अभिषेक वाण हुने भएको छ।
0: जाङ्गु शेर्पा अध्यक्ष, लोमी शेर्पा कोषाध्यक्ष, निम शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सोनु भुतकुण्ड नगरपालिका 10 सोनु पुरे। नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पत्र दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापक्ष फोन ओखुढुङ्गा ब्यारे ओखुढुङ्गा। दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर कस्तुर भुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0 37 5 5 5 6 7। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक नेपाली सेनाको वेबसाइट www.nepalarmy.in/np मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: हिँडो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायलु हजुरको जन्मदिन मैले कसरी भुल्ला र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनु हुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोल त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहताल सम्पर्क नम्बर 9742840 5756 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोनी भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु

0: বন্ধু, তুমি তো বিদেশে না গেলে দিদি টিকা দেখা গেল শুরু করার পয়সা চলে না। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भनेर दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर र अन्ना खादर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई। तिमी पनि विचार गर है, विचार गर, जानु नै भयो, बुझेर मात्र जाऊ। खै के गर्ने भने दिदी,
1: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तरण कुमार श्रेष्ठ 9862-83-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमुना श्रेष्ठ 9862-93-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोड बौद्ध सुलुखुम्बु।
4: बाबा, म आज स्कुल जाने मन छैन, आज जाने है।
5: होइन,
4: यतिकै जाने मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको फर्म चाहिँ गर्न सकिनँ, सरले हुन्छ।
5: ए, कुरा त्यस्तो थियो, बाहिरौँ, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना दिदी।
0: नमस्ते, कति टाइमले पाल्नुभयो?
5: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ट्रोल गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
0: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई खोज्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्ष सुन्ने कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।

0: पत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो दौडिदिए पो आइस त।
0: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
1: भन को थियो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भइराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सुनोदित कुंडी नगरपालिका पांच सलेडी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरुको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरुका साथमा सबै सुन्दर हाम्रा सेवाहरु प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सुजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मोनी सावर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपी भूसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ अनि यी सबै मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्र होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मरम्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385209 मोबाइल नम्बर 9860324426 र 9841902550 न्यू स्टार कलरिया तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कुल खुम्बु
1: हाम्रो के दोष छ पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त होइन सर
2: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लगाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश

ti pasen, ni un mitzalako zazti kipiloa.

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार विज्ञापन।

I'm not going to be able to do that.

0: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार विज्ञापनको।
3: ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको
4: देख्नु भएन? औषधि

0: मौन शरीर ढाक्ने कपड़ा मास्क पन्जा खोई यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
0: हेर्नुहोस् त यसरी बाली रालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै जोखिम हुन्छ
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाम्रो त परियो नि
0: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत पिसादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन

0: Raio Rádio Sono é pergunta. FM 101.2 MHz उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: सन्चे सुनियो फिल्म स्टुडियो टाइम
2: इट्स 8 AM दिनको 8 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतुन नगरपालिका 5 सोलु कुम्बु
3: पाण्ड्य पर्वत विशेष बदलिदो नेपालमा आज हामी नेपालमा मनसूनको महत्व यस वर्षको मनसूनमा कम वर्षा र बढ़ी गर्मीको अनुमान र यसका असर तथा पूर्व तयारीका बारेमा चर्चा गर्दैछौं। हामीसँग अनुभवी जल तथा मौसमविद एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर केशव प्रसाद शर्मा हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ। धन्यवाद। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसूनमा कम वर्षा र बढ़ी गर्मीको प्रक्षेपण सार्वजनिक गरेको छ। यसबाट पर्ने असरको बारेमा हामी चर्चा गर्नुभन्दा अगाडि मनसून चाहिँ के हो भन्ने बारेमा जानकारी दिउँ। सजिलो भाषामा बुझाइदिनुहोस् न, मनसुन भनेको चाहिँ के हो?
4: मनसुन भनेको छोटोमा भन्यो भने सिजनल विन्ड हो, होइन? विन्टरको बेलामा पूरा साउथ एसियादेखि लिएर अफ्रिकासम्म इक्वेटरभन्दा माथि यो एउटा ठूलो भागमा सिजनल विन्ड हुन्छ। यो गर्मीको बेलामा विन्डको प्याटर्न एउटा हुन्छ, जाडोको बेलामा विन्डको प्याटर्न अर्को हुन्छ, ठ्याक्क उल्टो हुन्छ। त्यसलाई चाहिँ मनसुन भन्छ। मतलब त्यो बेसिकली सिजनल विन्ड भयो।
3: यो नेपालमा चाहिँ कहाँबाट शुरू भएर आउँछ?
4: मनसुनको जुन किसिमको हावा हुन्छ, विन्टरको बेलामा चाहिँ उल्टो भाव हुनाले हावा साउथ एसियाको रिजनबाट दक्षिणतिर बग्छ, जसले गर्दाखेरि ड्राई हावा भयो त्यो। अनि यो मनसुनको बेला चाहिँ ठ्याक्क उल्टो हावा हुनाले अनि यो इन्डियन ओसनबाट हावा उत्तरतिर बग्छ, ठ्याक्क उल्टो भयो। इन्डियन ओसनबाट उत्तरतिर बग्ने हावा चाहिँ मोइस्ट हावा भयो, यो बाष्पयुक्त हावा भयो। त्यो भावनाले त्यसले चाहिँ पानी लिएर आउँछ अनि यो विन्टरको टाइममा चाहिँ सुक्खा हुन्छ। त्यो हिसाबले मनसुन महिना वास्तवमा हावाको चेन्ज हो, तर यहाँ बेसिकली प्रायः जसो मान्छेहरूले चाहिँ पानीको रूपमा बुझ्छन्। तर पानी चाहिँ कारण भयो, हावा चाहिँ मनसुन हो। तर मनसुनको कारणले जुन किसिमको हावा परिवर्तन भएकोले जुन किसिमले बाफ लिएर आएर पानी पार्छ, इफेक्ट असर भयो त्यो मनसुनको असर भयो। मनसुन भनेको अमौसमी हावा भनौँ न। 5-6 महिना चाहिँ एउटा प्याटर्न, 5-6 महिना अर्को प्याटर्न। 5-6 महिना जुन छ त्यो उत्तरतिर जाने र 5-6 महिना चाहिँ उत्तरतिर आउने। उत्तरतिर आउनेले बाफ लिएर आउने भयो, पानी पार्ने भयो। दक्षिणतिर जानेले सुक्खा लिने भयो। त्यस कारण जनरली साउथ वेस्ट मनसुन र नर्थ इस्ट मनसुन भन्ने चलन पनि छ। साउथ वेस्ट मनसुनमा चाहिँ त्यो पानी लिएर आउने, गर्मीको बेलामा पानी लिएर आउने साउथ वेस्ट मनसुन भयो। नर्थ इस्ट मनसुन भनेर चाहिँ अब त्यसैको ठ्याक्क उल्टो तलतिर जाने, जुन चाहिँ सुक्खा हावा हुने भयो। त्यो
3: परम्परादेखि एउटै समयमा त्यसै गरी हावा फरक फरक स्वरूपमा चल्दैछ, होइन?
4: यो चाहिँ अब हरेक साल सिजन अनुसार एउटै हुन्छ, किनभने यो गर्मीको बेलामा जमिन तात्ने एक किसिमले ल्यान्ड ब्रिज सी ब्रिज भन्ने त सुन्नुभयो हुन्छ। समुद्रको छेउमा बस्ने मान्छेहरूले दिउँसो जमिन बढी तात्छ, समुद्र कम तात्छ, त्यसपछि जमिनबाट समुद्रतिर हावा जान्छ। त्यसैको उल्टो राति भयो भने जमिन चाँडै चिसिन्छ, समुद्र तातो हुन्छ अनि त्यो किसिमले चेन्ज भइरहेछ। त्यो चाहिँ डेली भयो, दिनका दिन हुने भयो ल्यान्ड ब्रिज सी ब्रिज चाहिँ। अनि यो चाहिँ सिजन अनुसार, अब गर्मीको बेलामा जमिन धेरै तात्छ अनि जमिन धेरै तातेपछि समुद्र कम तात्छ। त्यो गर्दाखेरि जमिन धेरै तात्दाखेरि तातेको असर चाहिँ के हुन्छ भने लो प्रेसर, प्रेसर कम हुने हुन्छ अनि हावा चाहिँ तातो ठाउँमा अलिक कम चिसो हावा चाहिँ आउने भावनाले त्यो चाहिँ सिजन भयो। किनभने हामी त गर्मीको बेला त जमिन धेरै तात्ने भयो, जेठ असारतिर त मजाले तात्छ। त्यो हुनाले लङ ब्रिज सी ब्रिज जस्तो हुन्छ, यो मनसुन पनि जमिनले त्यस्तै हो।
3: सामान्यतया नेपालमा चाहिँ मनसुन कहिले छिर्छ र कहिलेसम्म रहन्छ सामान्यतया, अनि पूर्व र पश्चिममा चाहिँ कतिको फरक हुन्छ? नेपालकै भूभागमा पनि पूर्व र पश्चिममा केही फरक हुन्छ कि हुँदैन?
4: सामान्यतया मनसुन अब यो समर मनसुन भनौँ, साउथ वेस्ट मनसुन जुन छ, साउथ वेस्ट मनसुन शुरू हुने भनेर चाहिँ नेपालको नर्मल डेटै निकाल्दाखेरि हिसाबले जुन 12 मा शुरू हुन्छ भन्ने छ, होइन? अनि गएर सेप्टेम्बरको लास्ट विक चेन्ज हुने भनेको थियो, तर अहिले आजकल अलि मनसुनको ड्युरेसन बढाएको छ, क्लाइमेट चेन्जको हिसाब गर्छन्, होइन? त्यो हिसाबले अक्टोबरको पहिलो हप्तासम्म पनि जान्छ अहिले मनसुन। त्यो बेला संस्था किने भयो। अब यो बे अफ बङ्गाल, अब नेपालको चाहिँ इन्डियन ओसनबाट आउने भन्दा छ बे अफ बङ्गालबाट आउने हो हावा। अन्त बे अफ बङ्गालबाट जुन किसिमको सर्कुलेसन नेपाल आइपुग्छ, त्यो मनसुन सर्कुलेसन, त्यो चाहिँ बे अफ बङ्गालबाट आउने भावनाले पूर्वी भागमा पहिले आउने भयो, फैलिँदै फैलिँदै पश्चिम भाग जाने भयो। अनि अब त्यो सर्कुलेसन उल्टो हुँदाखेरि चाहिँ पश्चिमबाट सुरु हुने भयो अनि पूर्वमा लास्ट नसिदिने भयो त्यसकारण तपाईँको मनसुन अब हामी चार महिना भन्छौँ भनेर तर अब नेपालको स्थानीय देश त्यति ठुलो होइन तैपनि पूर्वी भागमा मनसुनको ड्युरेसन अलिक बढी हुन्छ पश्चिम भागमा ड्युरेसन अलिकति कम हुन्छ
3: कमजोर पनि भइसक्छ क्या पर पुग्दाखेरि चाहिँ
4: पर पुग्दाखेरि मनसुनको असर चाहिँ पूर्वी भागमा बढी हुन्छ पश्चिम भागमा बिस्तारै बिस्तारै कम हुँदै जान्छ र त्यसमा फेरि मनसुन त ठूलो सर्कुलेसन भयो र ठूलो सर्कुलेसन भए पनि अब लोकल इफेक्टहरू त थुप्रै छ नेपालमा किन नेपालको पहाड पर्वत यता तराई भ्याली यो दुनियाँभरिको लोकल इफेक्ट हुन्छ लोकल इफेक्ट हुनाले ठ्याक्क पूर्वमा चाहिँ बढी हुने पश्चिममा घट्दै घट्दै गएर पश्चिममा हुने ठ्याक्क त्यस्तो चाहिँ हुँदैन जस्तो ओभरअल चाहिँ पूर्वमा बढी हुने भयो तर अब जस्तो पश्चिममा पनि नेपालको सबैमा बढी पानी कहाँ पर्छ भन्दा पोखरामा पर्छ होइन हजुर पश्चिम भयो अरू ठाउँहरू स्याङ्जाहरूतिर पनि बढी पानी पर्ने ठाउँ छ त्यस्तै त्यस्तै लोकल्ली चाहिँ त्यस्तो हुन्छ तर ओभरअल चाहिँ पूर्वमा बढी असर हुने भयो
3: अहिले तपाईँले भनिहाल्नु मनसुन एउटा सिजनल हावाको एउटा अवस्था भयो होइन तर पनि हामीले चाहिँ मनसुनलाई बढी पानी पर्ने अवस्थासँग जोडेर हेर्ने भएकोले गर्दाखेरि चाहिँ हामी मनसुनलाई कति पानी पर्यो परेन भन्ने कुरा बढी चासो राख्छौँ खासमा मनसुन राम्रो भयो वा भएन भन्ने मापन केही हुन्छ कम वर्षा अथवा बढी वर्षा यसको मापदण्ड केही छ मनसुन राम्रो भयो यसपालि अथवा भएन भन्ने कुरामा
4: त्यो त भइहाल्छ नि त्यसैको लागि नेपालभरि पानी नाप्ने मेसिनहरू राखेको हुन्छ अब राज्यभरि नै त्यो पानी हरेक दिन नापिन्छ हरेक दिन कि अब अहिले त हरेक मिनट जस्तो नापिरहेको हुन्छ त्यस्तो अब मनसुनको हिसाबले चाहिँ हामीले अब महिनाभरिको पानी कति पर्यो भन्ने हिसाब गर्छौँ त्यो पानी नाप्ने नेपालमा झन्डै झन्डै 60 वर्ष 19 सक्यो अनि त्यसको त्यो एभरेज निकालिरहेको हुन्छ त्यो एभरेजको कोड छ विदिन 5% अथवा विदिन 10% छ भने त्यो सरदर सरह भयो अब त्योभन्दा एभरेज भन्दा 10% भन्दा नि कम भएको छ भने ड्राई भयो 10% भन्दा बढी भएको छ भने स्ट्रङ मनसुन विक मनसुन भयो नर्मल मनसुन भयो नर्मल चाहिँ विदिन 10% नर्मल भयो 10% भन्दा बढी भयो भने स्ट्रङ मनसुन भयो त्योभन्दा कम भयो भने विक मनसुन भयो त्यो चाहिँ मन्थलीको हिसाबले अब यसो अर्को विचार गर्नुपर्ने के छ भने जस्तै यसपालि मनसुन चाहिँ विक हुन्छ भन्ने अहिलेको फोरकास्ट भयो अब मनसुन विक भने मतलब अब त्यो सिजनभरि मनसुनको अवधि 4 महिनाभरि जति पानी पर्ने छ त्यो चाहिँ पहिलाको भन्दा कम पानी पर्छ भन्ने भयो कम पानी पर्ने भन्दा साथ अब सुक्खै हुन्छ भन्ने चाहिँ होइन त्यसले ओभरअल चाहिँ ड्राइनेस चाहिँ हुनसक्छ बढी ड्राई चाहिँ हुनसक्छ त्यो सुक्खापट्टिको सम्भावना चाहिँ कम छ तर सुक्खा नहुन पनि सक्छ अब जस्तो महिनामा 2000 मिलिमिटर पानी पर्थ्यो नेपालमा भनौँ होइन 1500 मिलिमिटर पानी पर्यो भने अब त्यो 1500 मिलिमिटर 5 दिनमै पर्यो अरू दिन ड्राई भयो भने तपाईँको बाढी पनि भयो सुक्खा पनि भयो दुइटै भयो त्यहाँ अब त्यो 1500 मिलिमिटर चाहिँ अब दिनको 50 मिलिमिटरको जसले सधैँभरि पर्यो भने त्यो ड्राई पनि भयो अनि सुक्खा पनि भयो एकदम राम्रो भयो त्यो होइन कसरी पानी पर्छ भने चाहिँ त्यो चाहिँ फेरि सर्ट ड्युरेसन फोरकास्टमा जानुभयो त्यो त्यसकारण ठ्याक्कै यही हुन्छ भनेर भन्न सक्दैन तर ओभरअल चाहिँ पानी कम पर्छ भन्ने हो
3: हामी जल तथा मौसम विद एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर किशोर प्रसाद शर्मासँग कुराकानी गरिरहेका छौं अब चाहिँ नेपालमा मनसुनको महत्वको बारेमा कुराकानी गरौं नेपालको कृषि पिउने पानी जल विद्युत यिनीहरूको लागि चाहिँ मनसुन चाहिँ महत्वपूर्ण छ अथवा त्यस बेला परेको पानी महत्वपूर्ण छ भनिन्छ जनजीवन र अर्थतन्त्रसँग यसको अलिकति सम्बन्ध बताइदिनुहोस् न कस्तो सम्बन्ध छ नेपालको हिसाबमा भन्दाखेरि चाहिँ
4: मनसुनको त अब धेरै नै महत्व छ मनसुन या नआउने थियो भनेदेखि त एक किसिमले 4 महिनामा पानी परे पनि त्यसको असर एक किसिमले सालभरिलाई नै हुन्छ जस्तो मनसुन विक भयो पानी कम पर्यो भनेदेखि अब हामीहरूको जुन अहिले खोला नालामा उठेको बेला पानी देख्छौँ त्यो पनि मनसुनकै पानी हो बेसिकली त्यो मनसुनकै पानी जमिन मुनि छिरेर अब कुनै चाहिँ चाँडै निस्किन्छ कुनै ढिलो निस्किन्छ र सालभरि निस्किने त्यही हो किनभने मनसुन बाहेक अरू बेला पर्ने पानी त 20% भन्दा पनि कम हुन्छ अब 80% पानी त त्यही हो त्यो सालभरि नै बाँडिएको हुन्छ अब त्यो सालभरि बाँडिएको भावनाले त्यसले सालैभरिकोलाई असर पार्ने भयो अब जस्तो तराईतिर ह्यान्डपम्प हुन्छ अब त्यो मनसुनमा पानी परेन भने त्यो ह्यान्डपम्प पछि सुक्न पनि सक्छ अब मनसुनमा धेरै पानी परेको छ भने पछि फागुन चैतमा पनि त्यहाँ पानी आइरहेको हुनसक्छ त्यो पहिलेको पानी भन्दा मनसुनकै पानी हुन्छ प्रायः किन अरू बेलाको पानी त धेरै हुँदैन अब त्यो हिसाबले सालभरिलाई नै असर पार्ने भयो अब त्यो असर पार्दाखेरि अब पानीले असर नपार्ने त केही पनि हुँदैन अब खाने पानीदेखि लिएर अब कति ठाउँमा एक किसिमले कृषिमा त अब मनसुनकै भर छ नेपालको सिँचाइ भएको क्षेत्र त धेरै कम छ पानीकै कारणले मात्र पानी पर्यो भने अन्न बाली भयो पानी परेन भने भएन भन्ने क्षेत्र नै धेरै छ जहाँ सिंचाई भएको छ त्यहाँ चाहिँ असर कम होला तर जहाँ सिंचाईको सुविधा छैन त्यहाँ त कृषिलाई व्यापक असर पर्ने भयो सुक्खा भयो भने कम उब्जनी हुने अब धेरै बाढी आयो भने पनि कम धेरै बाढीले पनि कम उब्जनी अथवा धेरै पानी पर्यो भने पनि कम उब्जनी हुने अथवा यो पहिरो बाढी पहिरोले बगार लैजाने खेतहरू बगार लाने अन्नहरू बगाउने अब सबै हुन्छ प्लस अरू अरू चिजहरू पनि अब कुन किसिमले आएको छ जस्तो असिना धेरै आयो हुरी बतास आयो त्यस्तो त्यस्तोले पनि फरक पार्छ होइन त्यो हिसाबले एक किसिमले कृषिमा त वेदर पनि क्लाइमेटको पनि दुइटैको रोल छ हामीहरूको चाहिँ के छ भने जस्तो समरमा अब अझ हामीहरू चाहिँ फर्चुनेट एरियामा छौँ जसले गर्दा समरमा चाहिँ पानी पर्ने विन्टरमा चाहिँ पानी नपर्ने अथवा पछि चाहिँ पानी नपर्ने छ धेरै कृषिको उत्पादन हुने पनि राम्रो टेम्परेचर समरको टेम्परेचरमा धेरै कृषि उत्पादन हुने भयो टेम्परेचर हामीलाई फेभरेबल छ पानी पनि त्यस सिजनमा पर्छ त्यो हिसाबले हामीहरूको चाहिँ लक्कीली अब हामीहरूको विन्टरमा चाहिँ टन्न पानी पर्ने समरमा पानी नपर्ने भए उब्जनी त्यसै कम हुन्थ्यो त्यसमा बिरुवा भन्ने साथ वेदर र क्लाइमेटमा ज्यादा नै भर पर्छ किनभने बिरुवाको त अब एक किसिमले पुरा तपाईँलाई प्लान्ट हेर्नुभयो भने अब त्यसको जरा हुन्छ अनि माथि हुन्छ एउटा त प्लान्टको 80-90% एटमोस्फियरमै हुन्छ त्यस कारण एटमोस्फियरको टेम्परेचर ह्युमिडिटी प्रेसिपिटेसन यो सबैमा भर पर्ने भयो अनि तल जुन अलिकति भाग हुन्छ जरा हुन्छ अब त्यसमा चाहिँ दुई चिज इम्पोर्टेन्ट भयो एउटा त माटोमा हुने मिनरलहरू बिरुवाले जुन लिन्छ एउटा त्यो इम्पोर्टेन्ट भयो भने अर्को चाहिँ फेरि पानी नै हो त्यो जराले पनि त्यो पानीलाई जमिन मुनिको पानीलाई माथि पातसम्म पुर्याउँछ अब पानी नपरे बेला पनि रुखलाई त हरियो देखिन्छ नि अब त्यो हरियो देखेको कारण चाहिँ के भने उसले पानी तलबाट लिइरहेछ भनेपछि पानी त उसलाई सधैँभरि सालभरि नै चाहियो त्यो हिसाबले कृषिमा फरक पार्ने भयो अब यो चाहिँ कृषिको भयो जल विद्युत त अब तपाईँको पानीको थोपा थोपाको पैसा हुन्छ होइन अब जति पावर जेनेरेसन गर्नुहुन्छ कि उति बढी पैसा आउने भयो इकोनोमीलाई पनि डाइरेक्ट असर पार्ने भयो जल विद्युतको त इकोनोमिकल्ली पनि अथवा तपाईँलाई इनर्जीको हिसाबले पनि दुइटै फाइदा भयो अब त्यो किसिमले अब खानेपानी नभएको त मान्छे त्यहाँ बस्न सक्दैन कुनै ठाउँमा पानी नपरेर अब क्लाइमेट चेन्ज भएर अथवा विभिन्न कारणले पानी उनीहरूको त्यो पानीको स्रोतहरू सुक्यो भने मान्छे त्यहाँबाट माइग्रेट गर्ने बाहेक अरू उपाय हुँदैन त्यो हिसाबले खानेपानीलाई पनि एकदमै इम्पोर्टेन्ट भयो त्यसरी पानीको फेरि पानी चाहिँ के छ भने तपाईँको हाइड्रोलोजिकल साइकल भन्छ पानीलाई चाहिँ पानी पर्छ अनि त्यसको डिस्ट्रिब्युसन हुन्छ त्यो चाहिँ त्यो साइकल चाहिँ कन्टिन्यू हुनुपर्छ त्यो साइकललाई असर पार्न साथ त्यो साइकललाई भर पर्ने सबै चिजमा असर हुन्छ त्यो
3: नेपालको भौगोलिक स्वरूपलाई हेर्दाखेरि चाहिँ पहाड तराई हिमाल जुन भौगोलिक स्वरूप छ यसमा चाहिँ मनसुनको महत्व फरक फरक छ कि अथवा सबै ठाउँमा समान रूपमा मनसुनको महत्व रहन्छ
4: सबै ठाउँमा नै मनसुनको महत्व रहन्छ जस्तो पानी त सबै ठाउँमा नै चाहियो अब त्यसमा फेरि जुन किसिमको पानीको प्याटर्न छ हामीहरूको पपुलेसन डिस्ट्रिब्युसन पनि त्यही अनुसारकै हुन्छ जहाँ पानी पर्छ जहाँ राम्रो एग्रिकल्चर हुन्छ जहाँ पानीको सप्लाई छ जस्तो अब मान्छेहरूको बस्तीकै हिसाबले हेऱ्यो भने पनि मान्छेहरू कहाँ धेरै हुन्छ त भने तराईमा नेपालको आदि जस्तो पपुलेसन तराईमा छ किनभने तराईमा पानी पर्ने पनि राम्रो छ अब ग्राउन्ड वाटर पनि त्यो पनि जुन मनसुनको पानी हुन्छ त्यो ग्राउन्डमा भित्र बसेको त्यो पनि एभाइलेबल छ फर्टाइल ल्यान्ड छ त्यो हिसाबले पपुलेसन पनि धेरै छ अनि अर्को पपुलेसन धेरै कहाँ हुन्छ भनेपछि नदीकै किनारमा किनभने नदीमा पानी छ अब त्यो पानीको स्रोत भएरै त्यहाँ पपुलेसन हुने हो पानीको स्रोत हुन साथ एउटा खानेपानी पायो कृषि गर्नलाई कृषि गर्नु पायो इभन अब उद्योगदेखि लिएर उद्योग धन्दा जे गर्नलाई पनि पानी त चाहिहाल्यो अब त्यो पानीको फेरि पानी नै मात्रै होइन हिउँ मात्रै पर्यो भने पनि अब जस्तो पहाडतिर हिउँ पर्यो भने अब हामीले हेर्दाखेरि चाहिँ हिउँ पर्यो भने एकदम एक्सट्रिम ड्राई के अरे चिसोको सिचुएसन भयो मान्छे कसरी बस्नु होला भन्ने हुन्छ तर उनीहरू रमाइरहेको हुन्छ हिउँ परेको बेला किनभने त्यसले गर्दाखेरि कृषि उनीहरू कृषि राम्रो हुन्छ अलिकति जाडो अलिकति बढ्यो भने पनि तर जाडो भन्दा पनि उनीहरूको चिन्ता कृषि हुन्छ किनभने त्यो खानेकुरा त मोर इम्पोर्टेन्ट भयो होइन त्यो हिसाबले हिमालतिर पनि त्यतिकै इम्पोर्टेन्ट हुन्छ त्यसमा अब मनसुन भन्नाले हामी समर मनसुनको मात्रै कुरा गरेका हुन्छौँ प्रायः होइन तर विन्टरको पनि मनसुनै हो किनभने त्यो पनि अपोजिट अर्को डिरेक्सनमा गयो त्यो पनि विन्टर मनसुन हो होइन तर विन्टरमा चाहिँ अब यो ड्राई एरियाबाट जाने हुनाले त्यसले कम पानी पार्ने हो विन्टरको पानी पनि पानी चाहिँ इम्पोर्टेन्ट चाहिँ हुन्छ विन्टरको पनि
3: हामीले समग्रमा भन्नुपर्दा जस्तो कतिपय अवस्थामा हामीले समाचारमा पनि जहाँ पनि पानी पर्न लाग्यो भने मौसम बदली भयो भन्छौँ अनि फेरि खोल्यो भने मौसममा सुधार भयो भन्छौँ खासमा मौसममा सुधार भन्दा पनि पानी पर्नु चाहिँ राम्रो भयो नि होइन यसरी हेर्दाखेरि समग्रमा
4: पानी पर्नु त एकदम राम्रो हो नि पानी अब जस्तो अहिले हेर्नु भयो भने होइन अब अहिले पानी परिरहेको छ अहिले पानी नपरे भए एउटा त वाटर अहिले यहाँ के अरे नेपालले नै कति 300 मेगावाट बिजुली बेचिरहेको छ भन्ने कुरा छ कि अहिले तपाईँको यो ड्राई सिजन भएर खालि इन्डियाको इम्पोर्टेड बिजुलीमा हामी पुरा भर पर्नुपर्ने बेलामा नेपालले उल्टै 300 मेगावाट बिजुली बेचिरहेको छ भन्नाले अब अहिलेको पानी इम्पोर्टेन्ट भयो हुन त यो चाहिँ अब मनसुन सुरुबाट छैन अहिले मनसुन सुरु नहुँदा पनि पानी चाहिँ पर्यो अब अहिले पनि जाने भने मनसुनको जस्तो जस्तै खालको पानीको सिचुएसन डेभलप भइरहेको छ तर यसलाई मनसुन चाहिँ भन्दैन किनभने सिजनल विन्ड सिजनल विन्ड चेन्ज हुने पनि अब अहिले पृथ्वीको सतहको नजिकै हेऱ्यो भने त जाने भने मनसुनी टाइपको सर्कुलेसन भइरहेको छ अहिले तर त्यो सर्कुलेसन फेस त्यति मात्रै हेरिँदैन कि त्यसलाई त्यहाँ तल सर्फेसदेखि लिएर माथि टप अफ द एटमोसफियरसम्म एनालाइसिस गरे हुन्छ क्या अनि त्यो एनालाइसिस गरेर अनि हो अब यो चाहिँ साँच्चीकै विन्ड डिरेक्सन चेन्ज भयो हो भन्ने अनि यो वैज्ञानिकहरूले त्यो निकाले मतलब मेट्रोलोजिस्टहरूले त्यो निकालेपछि मात्रै अनि मनसुन आयो भन्ने हुन्छ अनि त्यो हिसाबले पानीको इम्पोर्टेन्स अहिले कहिले पनि देखाइरहेको छ
3: हामी जल तथा मौसम विज्ञान एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर केशव प्रसाद शर्मासँग कुराकानी गरिरहेका छौं अब अलिकति यस वर्षको मनसुनको पूर्वानुमानबारे चर्चा गरौं जल तथा मौसम विज्ञान विभागले चाहिँ यसपालि कम वर्षा हुने अनुमान सार्वजनिक गर्यो यो प्रशिक्षण कुन आधारमा गरिएको कतिको भर पर्दछ तपाईँले त्यहाँ रहेर पहिले पनि काम गर्नुभएको त्योभन्दा अहिले जनशक्ति र प्रविधि परिवर्तन पनि भएको छ कतिको भर पर्दो रहेको छ यो प्रक्षेपणहरू
4: अब यो प्रक्षेपण चाहिँ भर पर्दो नै मान्न सकिन्छ किनभने यो हामीहरूको यसमा चाहिँ इन्टरनेसनल कम्युनिटी नै इन्भल्भ छ नेपाल मात्रै छैन कि नेपाल छ रिजनल कन्ट्रीहरू छन् अनि त्यसपछि वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेसनले सपोर्ट गरेको प्रोजेक्ट हो यो होइन सास्कफ भन्ने होइन अनि यो चाहिँ सबै साउथ एसियाको लागि गरे सास्कफको मतलब साउथ एसियाको क्लाइमेट फोरकास्टको हिसाबले साउथ एसियाका सबै मेजर काम गर्ने मेट्रोलोजिस्टहरू उनीहरू ले आफ्नो आफ्नो देशमा पनि काम गर्छन् र एकै ठाउँमा जम्मा भएर डब्ल्युएमओको पनि मान्छे हुन्छ अरू इन्टरनेसनल अर्गनाइजेसनहरूको पनि मान्छे हुन्छन् अनि सब बसेर एउटा व्यापक छलफल गरेर अनि विभिन्न मोडलहरूको आधारमा यो गरे हुन्छ अब यो चाहिँ सिजनल अब यसमा मेट्रोलोजीको चाहिँ एउटा के प्रब्लम छ भने फोरकास्ट कतिको मिल्छ भन्ने अब फोरकास्ट कतिको मिल्छ भन्ने फेरि धेरै चिजमा भर पर्छ किनभने यस मेट्रोलोजीको फोरकास्ट चाहिँ अब टिपिकल्ली पुरै साइन्स हो त साइन्सै भए पनि अब यसमा भेरिएबिलिटी यति धेरै हुन्छ कि एउटा भेरिएबिलिटी भन्नाले यो प्रेसिपिटेसन चेन्ज हुने हावाको डिरेक्सन चेन्ज हुने मोइस्चर चेन्ज हुने टेम्परेचर चेन्ज हुने अब यो सबै चिजको असरमा पानीलाई के केले असर गर्छ भन्दा हरेक चिजले असर गर्छ अब त्यो सबैको हिसाब गर्नुपर्ने हुन्छ अब त्यो एटमोस्फियरिक मोडलमा फेरि अब त्यहाँ ठ्याक्क यो जमिनको मात्रै हेर्दै पनि हुँदैन यहाँबाट एकदम टप अफ द एटमोस्फियरसम्म पुरा एनालिसिस गर्नुपर्छ अनि सबै एनालिसिस गरेर फोरकास्ट गर्ने हुन्छ अब त्यसमा अब अहिले छोटो केही अवधिको लागि एक दिनको लागि अथवा दुई दिनको लागि गर्यो भने चाहिँ बढी मिल्न आउँछ र सिजनको गर्यो भने चाहिँ मिल्ने कम हुँदै जान्छ कि जति ड्युरेसन धेरै भयो मिल्ने कम हुन्छ अब त्यस कारण अब सिजनको गरे पनि अब जस्तो हामीले मनसुनको लागि सिजनल फोरकास्ट भनेर गऱ्यौँ तर त्यो सिजनल फोरकास्टमा अब यो असार चाहिँ बढी पानी पर्छ साउन चाहिँ बढी पानी पर्दैन भन्ने पनि भन्नु गाह्रो हुन्छ त्यो छ हुन त त्यो महिनाको चाहिँ निकाले हुन्छ अब जस्तो असार पर्नुदेखि असार 25 सम्म के हुन्छ त भन्यो भने उनीहरू होइन त्यो खालि मनसुनको महिनाको हिसाबले मात्रै भन्नुभयो समग्रमा भन्नुभयो होइन अब त्यो हिसाबले मिल्ने चान्स धेरै हुन्छ अब त्यसमा फोरकास्ट चाहिँ कसरी गर्छ भन्दाखेरि बताउँदाखेरि होइन यसमा चाहिँ यो लार्ज स्केल सर्कुलेसन एटमोस् यो हावा एटमोस्फेरिक सर्कुलेसन लार्ज स्केलको सर्कुलेसनहरूको आधारमा अथवा अरू विभिन्न केले चाहिँ असर गर्छ त मनसुनमा बढी पानी के हुँदाखेरि चाहिँ पर्छ मनसुनमा के हुँदा चाहिँ पानी पर्दैन भनेर यो त रिसर्च भइरहेछ अब त्यसमा धेरै चाहिँ अब विभिन्न चिज छन् तर त्यसमा तिनवटा चिज चाहिँ यिनीहरूले बढी लिइरहेको हुन्छ अहिलेको यो जुन सास्कको मिटिङमा उनीहरूले बढी अध्ययन गर्ने चाहिँ तिनवटा चिज छन् जस्तो एउटा साउदर्न असोसिएसन भन्ने छ एमसो भन्ने ला निना र एल निनो भन्ने दुईटा इम्प्याक्ट छ त्यो चाहिँ यो अस्ट्रेलियादेखि लिएर साउथ अमेरिकाको बीचमा ठ्याक्क सम्बन्ध छ त्यो नर्थ हेमिस्फेयरमा चाहिँ बढी कन्टिनेन्ट छ हैन त साउथर्न हेमिस्फेयरमा चाहिँ अस्ट्रेलिया देखि साउथ अमेरिका पूरा समुद्र भयो अब समुद्र कतिको तातो छ त्यसले एटमोस्फेयरलाई असर गर्दै हुन्छ अब समुद्रको जुन भाग तातो छ त्यहाँ लो प्रेसर एरिया डेभलप हो समुद्रको जुन भाग चिसो हुन्छ त्यहाँ हाई प्रेसर डेभलप हुन्छ अनि त्यो अनुसार सर्कुलेसन हुन्छ अब कहिले यो साउथ अमेरिकाको पार्टको समुद्र तातो छ त्यहाँ लो प्रेसर डेभलप हो अनि सर्कुलेसन उल्टो भयो होइन अब त्यसलाई एम्सो भन्छ अब यतापट्टिको तात्यो भने एकापट्टिको तात्यो भने एम्सो अर्कोपट्टिको तात्यो भने एम्सो नै भयो तर एउटा लानिनो एउटा एल्निनो भयो होइन अब त्यो कुन अब एल्निनो भयो भने चाहिँ साउथ एसियामा कम पानी पर्छ भनेर पुरानो पहिलेदेखिको अध्ययनले एउटा त्यो छ अर्को इन्डियन डाइपोल भन्ने छ अब इन्डियाको यो बीचमा इन्डिया छ एकापट्टि अरेबियन सी छ अर्कोपट्टि बे अफ बंगाल छ होइन अब कहिले अरेबियन सी बढी तात छ बे अफ बंगाल कम हुन्छ कहिले बे अफ बंगाल बढी तात छ कहिले अरेबियन सी कम हुन्छ अनि त्यसको असरले मनसुनमा कसरी असर पार्छ त त्यो गरे हुन्छ अब त्यस्तै अर्को बढी उनीहरूले युज गर्ने चाहिँ यो सेन्ट्रल एसिया यो काजाकिस्तान उज्बेकिस्तान विभिन्न एरियामा विन्टरमा हिउँ पर्छ होइन अब विन्टरमा हिउँ पर्ने हिसाबले धेरै हिउँ पर्यो भनेदेखि मनसुन विक हुने होइन किनभने धेरै धेरै हिउँ पर्यो भने एउटा त चिसोले गर्दा बढी चिसो भयो भने हाई प्रेसर हुने त्यो एउटा त्यो छ होइन अर्को के छ भने हिउँ धेरै भयो भने सूर्यबाट जुन इनर्जी आउँछ त्यो रिफ्लेक्ट हुन्छ हिउँले रिफ्लेक्ट गर्छ त्यो रिफ्लेक्ट गर्दाखेरि अनि सूर्यको जुन इनर्जी एब्जर्ब गर्न पाउँदैन एब्जर्ब गर्न नपाउँदा अनि त्यति जति ताप्नु पनि त्यहाँ ताप्दैन अनि त्यही हिसाबले अनि यो होल एरिया ताप्नेहरू चिसो हुने त्यसमा पनि भर पर्छ अनि यस्ता अब यसलाई चाहिँ अब टेलिकनेक्सन भनेर नाम दिएको छ होइन टेलिकनेक्सन भनेर चाहिँ अब टेली भने टाढा चिज कुनै चिजमा कनेक्ट गरेर मनसुनको फोकस गर्ने
3: यसपालि पनि जस्तो एल्निनोको सम्भावना छ भनेर अन्तर्राष्ट्रिय मिडियाहरूले भनिरहेको बेलामा त्यसको प्रभाव पनि कम वर्षामा
4: अब अहिले चाहिँ सबभन्दा बढी कारण चाहिँ एल्निनोलाई दिइरहेको छ यहाँ अब अहिले हाल चाहिँ एल्निनो छैन एल्निनो पनि छैन लानिना पनि छैन मोरलेस न्युट्रल कन्डिसन छ तर फोरकास्ट चाहिँ अब जुनसम्म यो कन्डिसन रहन्छ तर जुलाईदेखि चाहिँ एल्निनो सुरु हुन्छ र यसपालिको एल्निनो स्ट्रङ हुन्छ भन्ने फोरकास्ट छ त्यसैको आधारमा अनि मनसुन पनि विक हुने फोरकास्ट मुख्य त्यो भयो अर्को इन्डियन ओसन टाइपोल भन्ने पनि न्युट्रलमै छ अहिले अहिलेको एक्जिस्टिङ कन्डिसन चाहिँ बढी पानी पर्ने अथवा कम पानी पर्ने दुइटैलाई सपोर्ट गर्ने खास छैन तर अब एल्निनोमा भर पर्यो किनभने एल्निनोलाई चाहिँ अहिले एल्निनो पनि अहिले के छ न्युट्रलै छ अब एल्निनो चाहिँ यसपालि स्ट्रङ एल्निनो हुने सम्भावना छ भन्ने फोरकास्ट छ अब त्यसैको आधारमा मेन आधार चाहिँ त्यो हो त्यसले गर्दा मनसुन विक हुन्छ भन्ने फोरकास्ट हो अब मानव एल्निनो नै भएन लाडिनोको कन्डिसन भइदियो भने फेरि अपोजिट पनि हुनसक्छ त्यो सम्भावना पनि रहन्छ तर खालि अब हामीहरूले चाहिँ के त्यही भएर प्रायोरिटीमा कुरा गरिन्छ अब 20% 30% अब यहाँ जस्तो तपाईँको प्रायोरिटी हेऱ्यो भने पानी पर्ने प्रायोरिटी 5% 10% भनेर दियो भने जेनरली पानी पर्दैन भन्ने हुन्छ अब 50% दियो भने त्यो पर्न पनि सक्छ नपर्न पनि सक्छ अब 60% 70% दियो भने पर्ने सम्भावना बढी छ छाता लिएर हिँड्नुपर्छ भन्ने भयो होइन अब 80-90% छ भने चाहिँ अवश्य पानी पर्छ भन्ने खालको अब त्यही हिसाबले सबै चिज प्रायोरिटीमा हुन्छ प्रायोरिटीमा भएको कुरा चाहिँ फेरि प्रायोरिटी भन्ने कुरा 0% पनि हुँदैन 100% पनि हुँदैन 0 र 100% बीचमा हुन्छ जति हाई भयो त्यति चान्स बढी भयो अनि त्यसमा चाहिँ मेटलेजको धेरै फोरकास्टहरू चाहिँ एक किसिम प्रायोरिटीको हिसाबले गरिन्छ
3: पानीको पर्वत विशेष बढ्दो नेपालमा अहिले हामी नेपालमा मनसुनको महत्व यस वर्षको मनसुनमा कम वर्षा र बढी गर्मीको अनुमान र यसका असर तथा पूर्व तयारीका बारेमा जल तथा मौसमविद एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर कृष्ण प्रसाद शर्मासँग कुराकानी गरिरहेका छौं कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
1: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
2: त्यसका लागि सड़कका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ
1: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्
2: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
1: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 to 10 उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
2: सुप्रदी तथा टाटा मोटर्स को सहकार्यमा
1: कार्यक्रम सड़क र सवारी।

0: World's number one tire brand.
1: Classic Deco 60th anniversary offer. Jati ma payo, kheti ma payo. Budget cha package ta pai ke rozai ko. Abo internet TV ra Wi-Fi 6 router pani kheti ma payin cha. Classic Deco puri pani plan kharid ma har ek hafta. 3 jana lai 3 mahina internet bonus. Ra masik 1 jana lai ru 12,000 ko internet bonus. Samparka 9801004477. Classic Deco. Jati ma payo, kheti ma payo.
2: के तपाईं झाड, कम्मर, घुडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
3: यस्तो समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आदेश सम्झनुहोस्।
2: हाम्रा सेवाहरू:
3: ओपीडी सेवा,
2: विशेषज्ञ ओपीडी सेवा,
3: निशुल्क औषधि वितरण,
2: सशुल्क फार्मेसी सेवा,
3: फिजियोथेरापी सेवा,
2: अकुपंचर सेवा,
3: योग परामर्श सेवा,
2: क्रियाकल्प सेवा,
3: पूर्वकर्म पञ्चकर्म सेवा,
2: छार सूत्र सेवा,
3: जलौका सेवा,
2: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
3: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
2: विस्तृत जानकारीका लागि
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ। फोन नम्बर 01-4110-6096 98514-2463।

0: सीधा खुरा प्रश्न विचार
1: रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिङ्गो नेपाल पानी र पर्वत विशेष बदलिङ्गो नेपालमा अहिले हामी नेपालमा मनसूनको महत्व यस वर्षको मनसूनमा कम वर्षा र बढ़ी गर्मीको अनुमान र यसका असर तथा पूर्व तयारीका बारेमा जल तथा मौसमविद एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर केशव प्रसाद शर्मासँग कुराकानी गरिरहेका छौं। अघि नै हामीले चर्चा त गर्यौं मनसूनमा यदि पानी कम पर्यो भने नेपालको अर्थतन्त्र कृषि लगायतका क्षेत्रमा समस्या पर्छ भन्ने कुरामा यस्तो चाहिँ विशेष गरी यदि कम पानी पर्यो भनेदेखि काठमाडौँ जस्ता शहरी क्षेत्रहरू काठमाडौँ उपत्यका भनौँ ती लगायतका शहरी क्षेत्रहरूमा चाहिँ सघन बस्ती भएको ठाउँमा चाहिँ कतिको प्रभाव पर्छ कम वर्षा भयो भने?
3: वर्षाको प्रभाव त हामीले चैतको सुरुतिर देखाएको थियौँ। यो पोल्युसन कस्तो भएको थियो होइन, पोल्युसन चाहिँ एकचोटि वर्षा भएपछि अब अहिले सफा आकाश हेर्न पाएको छ। त्यो के को कारणले भन्दा पानीकै कारणले, पानी परेन भने काठमाडौँ जस्तो उपत्यका त झन् एकदम हाइली पोल्युटेड हुन्छ। अब एउटा त त्यो छ, अब अर्को रिभर पोल्युसन खोला नालाहरू पनि पानी नपरेपछि एकदम खोलाहरू नेपालको त्यसै पोल्युटेड छन्। पानी पऱ्यो भने चाहिँ त्यसले डाइल्युट गर्छ र सफा गर्छ, सबैजी एकैछिनले सबैजी सफा गर्छ होइन। अब त्यही हिसाबले सघन बस्ती बाटोमा त झन् इम्पोर्टेन्ट भयो पानीको।
2: समग्रमा अन्यत्र पनि हामीले बर्खामा पानी धेरै पर्यो भनेदेखि चाहिँ कतै बाढी पहिरो हुन्छ कि भन्छौँ, तर पर्नुपर्ने पानी चाहिँ पर्नैपर्छ होइन। यदि हामीले जोखिम अथवा सबै कुरालाई हेर्यौँ हामीले पनि समग्रमा कति पानी पर्थ्यो परम्परादेखि त्यो पानी चाहिँ हाम्रो आवश्यक पानी नै हो।
3: डिजास्टरको हिसाबले पनि अब पानीलाई नै गरिन्छ, किनभने नेपालको सबभन्दा ठूलो डिजास्टर भनेकै अब बाढी पहिरो होइन। अब बाढी पनि पानीकै कारणले आउने हो, पहिरो पनि त्यसमा जियोलोजिकल कारण भए पनि मुख्य कारण त पानी नै हो। अब पानीकै कारणले डिजास्टर यो प्रकोपहरू पनि आइरहेको हुन्छ, तर त्यो प्रकोप भने चाहिँ त्यो आइसोलेटेड भयो कुनै कुनै ठाउँ भयो, तर पानीले ओभरअल इम्प्याक्ट चाहिँ त पानीको सबै राम्रै राम्रो छ। अब यो अब यसमा त जियोलोजिकल्ली हेऱ्यो भने त तपाईँको बाढी प्रकोपलाई पनि तपाईँको लङ टर्ममा हेर्नुभयो भने फेरि यो पनि अर्को एसेन्सियल चिजहरू त्यो पनि हुनैपर्छ। तपाईँको पहिरो गर्नु भने यो जुन फर्टाइल ल्यान्डहरू भ्यालीहरू जुन बनाएको छन् त्यो सबै पहिरोकै माटोले जम्मा भएर बनाए, अब त्यत्रो खेती योग्य जमिन दिएछ, माटो दिएछ, सबै दिएछ, इभन तराईमा जुन किसिमले माटो भरिएछ त्यो सबै पहाड़तिर बगाएरले पहिरोकै माटोहरू हुन्छ। अब जति नयाँ माटो भयो त्यति फ्रेस माटो भयो, त्यही अनुसार प्रोडक्टिभिटी पनि बढ्ने हुन्छ। अब त्यो लङ टर्मको हिसाबले त पहिरो पनि नभए हुँदैन, त्यस्तै बाढी पनि। अब बाढी नआएर खोलामा मात्रै पानी भयो त्यतिकै बगेर गयो भनेदेखि त्यो जुन किसिमको किनभने पानीको मुख्य भाग नै उस मनसूनमा मात्रै पानी परेर भयो सालभरि चाहियो, अब सालभरि चाहिने पानी चाहिँ कहाँ जम्मा हुने, कहाँ हो त भन्दा रिजर्भवायर जम्मा हुने भयो। अब रिजर्भवायर जम्मा गराउने काम चाहिँ फेरि बाढीले गर्छ, किन बाढीले पानी सबैतिर फैलाइदिन्छ, अनि जति पानी फैल्यो उति जमिनभित्र पानी पस्छ अनि त्यो पानी सालभरि काम लाग्छ।
2: त्यो अवस्थामा अहिले मान्छे जोडियो र विपद भनियो मान्छे जोडियो कारण त्यसले गर्दा चाहिँ कता कता अप्ठ्यारो भयो, तर समग्रमा यी चाहिँ प्रकृतिक घटना नै भयो।
3: प्रकृतिक घटना जुन इसेन्सियल भयो, बाढी पहिरो नभए भए, बाढी पहिरो यस्तो पानी ठूलो पानी पर्ने मनसून यिनीहरू नभए भए नेपालमा अब उयो हामीहरूले साउदी अरेबिया खोज जानुपर्छ जहाँ चाहिँ मान्छे छैन होइन, त्यस्तो अवस्था हुन्थ्यो। अब फेरि यो हामीहरूको जुन बेल्ट छ त्यो चाहिँ वास्तवमा मरुभूमिको बेल्ट हो, यो जुन हामीहरूको यो साउथ एसिया रिजन छ, साउथ एसिया इभन साउथ इस्ट एसिया, त्यसलाई अलिकति तपाईँ पश्चिमतिर जानुभयो भने त सबै मरुभूमि हो नि, खालि यो भाग मात्रै फाटा छ। अब यहीँबाट पाकिस्तान पुग्नुभयो भने धेरै घटिसक्छ, अनि पाकिस्तानबाट पश्चिम भयो भने त मरुभूमि भयो, एउटै बेल्ट हुन्छ। तर अब त्यो मनसुन चाहिँ कति इम्पोर्टेन्ट छ भन्ने कुरा, किनभने मनसुन हामी कहाँ मात्रै छ, उनीहरूकोमा छैन। अब हामी कहाँ भावनाले मनसुनको यस्तो इम्प्याक्ट छ कि उसले पानी ल्याइदिन्छ, त्यतातिर त्यो छैन, उनीहरूको पानी छैन भनेपछि त्यो हामीहरू बसेको ठाउँ त एकदम लकिएस्ट ठाउँ हो। त्यो
2: एकदम महत्वपूर्ण कुरा गर्नुभयो, त्यसमा जोडे मैले वास्तविक आएको छ। यहाँ आएर पानी नै पर्नुको कारण चाहिँ हाम्रो हिमालय पर्वत अथवा हाम्रो यहाँ भौगोलिक संरचनाले पनि साथ दिएको हो। यहाँ आएपछि त्यो बाफ पानीमा यही परिवर्तन हुनुको कारण
3: पानी पर्नेमा चाहिँ सबभन्दा मुख्य कारण सर्कुलेसन नै हो। पानीको जस्तो लार्ज स्केल सर्कुलेसन भयो त्यसमा लो प्रेसर हुन्छ, लो प्रेसरमा चाहिँ हावा भाव पानी आयो अनि त्यो माथि गयो भने त्यसले पानी पाक्छ। अब पानीको अब टाइपहरू हुन्छ होइन, अब त्यो हिसाबले बेसिकली सर्कुलेसन नम्बर वान हो। अनि नम्बर टू अब सबभन्दा फेरि अर्को हामी लकी भएको कारण चाहिँ अर्को के हो भने हिमाल पनि हो, किनभने जुन बुवा बङ्गालबाट पानी बाफ आउँछ त्यसलाई चाहिँ हिमालले छेकिदिन्छ फेरि हिमालले उताबाट त्यो पानी जान सक्दैन तिब्बत जानु हो भने फेरि ड्राई छ होइन अब त्यो हिमालले छेक्यो एउटा त्यो हिमालले छेकेको कारणले नेपालमा पानी अब यो एरियामा साउथ एसिया यो इन्डियामा समेत त्यो पानी जम्मा हुन पायो कि जान पायो भाग्न पाएन अब के अरे हिमाल नभए भए मुख्य कुरा चाहिँ हिमालय हो किनभने हिमाल नभए यो मनसुनै हुने थिएन किनभने हिमाल भए हुनाले अब जमिन तातेर जमिन तातेर बाफा पानी आयो त्यो पानीलाई हिमालले रोकिदियो चारैतिरबाट यतापट्टि हिमाल पूर्वपट्टि पनि हिमालय छ त्यो बर्माको पनि रेन्जे छ त्यो पनि हिमाल छ पश्चिमपट्टि पनि हिन्दुकुश भन्छ एक किसिमको पहाडै छ एउटा ठ्याक्क एउटा एरिया डिफाइन गर्दछ त्यो एरियामा मजासँग पानी पर्ने पार्छ अन्त चाहिँ स्पिल ओभर इफेक्ट अलिअलि बढी भए पानी उता जाने भन्ने मात्रै हो होइन त्यो हिसाबले हिमालको रोल त एकदमै इम्पोर्टेन्ट छ अर्को चाहिँ अब पानीको विभिन्न प्रकारमा अब टोपोग्राफिक इफेक्ट हुन्छ होइन अब टोपोग्राफिक इफेक्ट भन्नाले पानी चाहिँ अब तराईमा भन्दा पहाड़मा बढ्छ बढ्दै जान्छ अब त्यसमा इलिभेसन अनुसार पनि बढ्छ त्यो टोपोग्राफी भयो एकापट्टि भयो भने फेरि पहाड़को अर्कोपट्टि चाहिँ फेरि त्यही टोपोग्राफीकै कारणले कम पानी पर्ने हुन्छ होइन त्यो हिसाबले पानीको डिस्ट्रिब्युसनमा चाहिँ टोपोग्राफीले असर पार्यो त्यसकारण नेपाल अब विदिन नेपालमा तपाईँको सालभरिमा 200 मिलिमिटर पानी पर्नेदेखि लिएर सालभरिमा 5-6 हजार मिलिमिटर पानी पर्ने एरियासम्म छ किनभने त्यो सबैको त्यसको चाहिँ अब त्यो मनसुनले चाहिँ त पूरा एरिया कभर गरेको छ तर त्यसको असर चाहिँ अब अरू असर चाहिँ पहाड़को असर भयो पहाड़ले गर्दाखेरि कुनै भागमा बढी पानी पर्ने कुनै भागमा कम पानी पर्ने भयो
2: अवश्य हामी अलिकति यो मनसुनमा देखेका फेरबदल र जोखिमहरूको बारेमा चर्चा गरौं पछिल्लो 2-3 दशकमा चाहिँ नेपालको मनसुनको ढाँचामा अलिकति परिवर्तन आएको भनेर बेला बेला भन्ने गरिन्छ तपाईँको अनुभवमा अथवा तपाईँको अध्ययनमा खास के कुरा चाहिँ अलिकति परिवर्तन भएको पाउनुहुन्छ अलि अगाडि 2-3 दशक अगाडि र अहिले चाहिँ पानी पर्ने समय अथवा के कुरामा अलिकति परिवर्तन भएको पाउनुहुन्छ
3: यो चाहिँ अब लङ टर्म हेर्ने भयो अब त्यो किन कसरी भन्ने चाहिँ अब रिसर्चकै कुरा भयो होइन अब त्यो चाहिँ अब एकदम डिटेलै त्यो एकदम रिसर्च गर्ने सब्जेक्ट हो अब यसमा अहिले जेनरली हेर्दाखेरि चाहिँ मनसुनको पिरियड बढाएर देखिन्छ अब मनसुन सुरु हुने चाहिँ त्यति चेन्ज भएको छैन झन्झन् जुन 12 सुरु हुने भन्ने छ त्यसको कहिले अलि चाँडै कहिले अलि ढिलो खासै त्यस्तो फरक भएको छैन तर मनसुन सिर्ने टाइम चाहिँ पहिले अब सेप्टेम्बर 21 नर्मल डेट थियो पहिला होइन अब सेप्टेम्बरको अन्त्य हप्तातिर गएर सकिन्छ भन्ने थियो अब अहिले चाहिँ झन्झन् अक्टोबरको 15 मनसुन गइरहेको देखिन्छ त्यो भागमा बढा छ अब ओभरअल हेर्दाखेरि ट्रेन्डको हिसाबले गर्दाखेरि मनसुन अब नेपालमा 4 महिना मनसुन हुन्थ्यो भने अब झन्झन् 4.5 महिना पुग्न लगाइसक्यो त्यो हिसाबले मनसुनको ड्युरेसन बढा देखिन्छ तर ओभरअल एमाउन्ट हेर्नुहुन्छ प्रेसिपिटेसनको एमाउन्ट हेर्नुहुन्छ भने चाहिँ खासै त्यस्तो चेन्ज छैन पहिला र अहिले उस्तै नै हो
2: त्यसभित्र पनि जस्तो एकै समयमा छोटो समयमा अलिक धेरै पानी पर्ने अथवा एक ठाउँमा पानी पर्ने अलिक पर नपर्ने पहिले परिरहेको ठाउँमा त्यस्तो किसिमको परिवर्तनहरू चाहिँ केही अनुभव गरिएको छ कि छैन त्यस्तो सामान्य हामीले सामान्य रूपमा हेर्दाखेरि
3: यी पनि अब त्यति स्टडी द्वारा चिजहरू हुने तर इन जेनरल चाहिँ भएका स्टडीको आधारमा अब प्रेसिपिटेसनको इन्टेन्सिटी बढेको भन्ने छ होइन छोटो समयमा बढी पानी पर्ने अब त्यसपछि अहिले रेकर्ड इभेन्टहरू पनि देखिरहेछ अब नेपालमा 24 घण्टामा 500 मिलिमिटर भन्दा बढी पानी पर्ने भने अब 1993 परेको थियो 540 मिलिमिटर यो कोलेखानी एरियामा होइन त्यसलाई चाहिँ हाइएस्ट भन्न मान्छौँ हामीले होइन अब त्यो 40-50 वर्षको हिस्ट्रीमा त्यति बढ्यो भन्ने थियो तर त्योभन्दा अब लास्ट इयर यो पश्चिममा 600 मिलिमिटरसम्म पर्यो पानी एक दिनमा 600 मिलिमिटर पनि लाग्यो होइन त्यो हिसाबले अब एक दिनकै पानी बढा छ त्यसै सर्ट ड्युरेसनको रेनफल पनि बढा छ भन्ने छ होइन त्यो हिसाबले सर्ट ड्युरेसनको रेनफल बढ्नु भन्दा मतलब बाढी ठुलो बाढी आउनु हो अब पानी पनि बढ्यो सर्ट ड्युरेसनको रेनफल पनि बढ्यो बाढीहरू बढ्न थाल्यो भनेपछि पानीको त्यो प्याटर्न चाहिँ बढिरहेको छ अब सालभरिको मनसुनभरिको अथवा सालभरिको पानी हेऱ्यो भने चाहिँ खासै परिवर्तन छैन तर त्यो सर्ट ड्युरेसनको पानी हेऱ्यो भने चाहिँ तपाईँको त्यो बढेको देखिन्छ
2: त्यो चाहिँ जोखिमपूर्ण मानिन्छ
3: त्यो चाहिँ जोखिम मतलब त्यो चाहिँ जोखिमपूर्ण हो किन बाढी पनि बढ्यो होइन त्यो हिसाबले जोखिमपूर्ण बाढी बढ्यो अब त्यो सर्ट ड्युरेसनको पानी भयो भने तपाईँको त्यो ल्यान्डस्लाइड पनि बढ्छ अब त्यो हिसाबले त्यो हिसाबले त्यो जोखिमपूर्ण भयो अब त्यो चाहिँ एक किसिमको च्यालेन्ज हो, त्यसलाई म्यानेज गर्न सक्नु पर्यो.
2: गएको दुईटा वर्षमा चाहिँ लगभग असोजको अन्तिम हप्तातिर तेस्रो हप्तातिर चाहिँ ठूलो पानी पर्यो, अघिल्लो वर्ष पनि गएको वर्ष पनि. यो किसिमको चाहिँ केही खतराको संकेत अथवा यस्तो किसिमको चाहिँ पहिले पनि हुन्थ्यो कि हामीले पछिल्लो समय मात्र अलिक बढी चर्चा मात्रै गरेका हौ कि कस्तो लाग्छ तपाईँलाई?
3: यो चाहिँ मनसुन लम्बे हो. मनसुन चाहिँ अक्टोबर 15 पुग्न थालिसक्यो. अब सेप्टेम्बरको स्थिति नै चाहिँ धेरै कम छ. आजकल जहिले पनि अक्टोबर लागिसकेको हुन्छ. अब अक्टोबर 15 मनसुनको ड्युरेसन बढ्यो. अब त्यो पार्टमा चाहिँ पानी बढ़िरहेको छ. फेरि पानीको चाहिँ एउटा के हुन्छ भनेदेखि अर्को एउटा मनसुनमा पानी तार्ने एउटा मनसुन प्री मनसुन भन्छ है, पोस्ट मनसुन भन्छ. प्री मनसुन र पोस्ट मनसुनको इभेन्ट चाहिँ पानी कम पार्ने हो. तर एउटा त यो प्री मनसुनकोमा चाहिँ अलिकति यो थन्डर स्टर्म टाइपको इभेन्टहरू भइरहेको छ. त्यही हिसाबले फाटाफुट्टो पानी चाहिँ पत्याएको हुन्छ आइसोलेटेडको रूपमा. कहीँ कहीँ अलिक बढी पानी पर्ने, कोही ठाउँमा चाहिँ सत्त अब रोज खोलाको केस छ होइन. त्यस्तै पकेटहरूमा चाहिँ खोले बगाउने खाले ठूलो बाढी आउने खालको पानी पनि पर्छ. तर अनि पोस्ट मनसुनमा चाहिँ बढी इफेक्ट के हुन्छ भने साइक्लोनको इफेक्ट हुन्छ. त्यो बे अफ बङ्गालमा साइक्लोन फर्मेसन हुने प्री मनसुनमा पनि हुन्छ, तर जेनरली पोस्ट मनसुनमा हुने चाहिँ पोस्ट मनसुन भनेको चाहिँ पानी नपर्ने नै अवस्था हो त्यो. किन पोस्ट मनसुनमा चाहिँ विन्ड टोटली रिभर्स भइसकेको हुन्छ, त्यसले गर्दा ड्राई कन्डिसन हो. तर त्यो ड्राई कन्डिसनमा विदिन द्याट ड्राई कन्डिसन तपाईँको त्यो बे अफ बङ्गालमा साइक्लोन चाहिँ फर्म हुने टाइम हो फेरि त्यो. त्यो साइक्लोन फर्म भयो भने त्यो साइक्लोन चाहिँ जेनरली तलबाट मास्टरतर मुभ भएरै बङ्गलादेशपट्टि ओडिसापट्टि यतातिर आउँछ. अनि त्यो साइक्लोन आयो भने चाहिँ अनि त्यसले नेपालमा त्यो साइक्लोन चाहिँ नेपाल आइपुग्दैन. साइक्लोन भनेको चाहिँ त विशाल हावाहुरी सहितको हुन्छ, आँधी भन्छौँ. त्यसले त घर उडाउने, गाडी उडाउनेदेखि लिएर बस्ती नै तहस नहस पारिदिने हुन्छ. त्यो चाहिँ नेपाल आइपुग्दैन. तर त्यो साइक्लोनबाट ले फर्म भएको कारणले आउने पानी चाहिँ नेपालमा पनि पर्छ. त्यसले गर्दा कहिले काहीँ त्यो पानीले गर्दाखेरि अनि यो अक्टोबरतिर दशताका पानी पर्ने हुन्छ. त्यो
2: अहिले जलवायु परिवर्तनको विषय चाहिँ अब विश्वव्यापी छ, यसले धेरै क्षेत्रमा असर गरेको भन्छन्. यो जलवायु हाम्रो मौसमी प्रणालीहरूमा असर नपार्ने कुनै भएन. यो मनसुनमा चाहिँ मनसुनको व्यवहार र जलवायु परिवर्तनको बीचको चाहिँ कतिको सम्बन्ध छ र नेपालमा यसको कति गम्भीर विषय हो जलवायु परिवर्तन चाहिँ हाम्रो मनसुनलाई लिएर हेर्दा, समरको मनसुनलाई लिएर हेर्दा?
3: यो जलवायु परिवर्तनको त पुरै सालभरिकै हिसाबले नै एकदम इम्पोर्टेन्ट छ. अब जस्तो अब हामीले एउटा मनसुनको कुरा गर्यौँ, अब विन्टर अझै इम्पोर्टेन्ट छ पानीको हिसाबले. त विन्टरमा त टोटल्ली ड्राई हुने अवस्था र पानी पर्ने अवस्था. अब मनसुन यो क्लाइमेट चेन्जको कारणले पानी पर्ने अवस्था गयो भने त विन्टर त टोटल्ली ड्राई भयो. तर विन्टर टोटल्ली ड्राई हुनु पनि राम्रो होइन, मनसुन मात्रै होइन. मनसुनको पानीले मात्रै सालभर त भ्याउँदैन, अलि विन्टरको पानी पनि इम्पोर्टेन्ट छ. किनकि 20% पानी त विन्टर साइडमा पर्ने हो होइन. त्यो हिसाबले ओभरअल इम्प्याक्ट नै हुन्छ. तर मनसुनमा चाहिँ मेजर कन्सर्न डिजास्टर हो, क्लाइमेट चेन्ज. अब विन्टरको चाहिँ मेजर कन्सर्न वाटरको एमाउन्टै भयो, किनकि पानी कम पर्न साथ तपाईँको सबैलाई असर पार्ने त्यो भयो. अब मनसुनको पानीको चाहिँ मेजर कन्सर्न भने डिजास्टर भन्नाले ल्यान्डस्लाइड, फ्लड यिनीहरू. अब ल्यान्डस्लाइड फ्लड जुन क्लाइमेट चेन्जको कारणले त्यसको त्यो असर हुनु नै भयो. अब त्यो क्लाइमेट चेन्ज भनेकै किनभने क्लाइमेट चेन्ज भनेकै त्यसको मेजर इम्प्याक्ट भने एक्सट्रिमिटिजमा हो. त्यसको नर्मलमा भन्दा पनि नर्मलमा अलिक तलमाथि परे केही फरक भएन. तर क्लाइमेट चेन्जले गर्दा जुन एक्सट्रिमिटिजले हुन्छ, एकदम कम पानी पर्ने, ड्राउट बढ्ने, ड्राउटको ड्युरेसन बढ्ने, बाढीको एमाउन्ट त्यो इन्टेन्सिटी बढ्ने, पानीको इन्टेन्सिटी बढ्ने, अब त्यो चाहिँ मेजर कन्सर्न हो डिजास्टरको हिसाबले.
2: अहिले हामीले चर्चा गरे जस्तो मनसुन केही लम्बिएको कुरा र अलिक पछाडि सरेको, पछाडि अन्तिम अन्तिममा पानी पर्ने कुराहरू, यस्तो कुराहरू समग्रमा हेर्दै जाँदाखेरि आउँदो दशकहरूमा नेपालको मनसुनमा केही समस्याहरू आउँछन् भन्ने केही अनुमान गर्न सकिने अवस्था छ कि छैन तपाईँको अध्ययनले यसो हेर्दा?
3: मनसुन बिथलिने सम्भावना त छैन, खालि अब हाइड्रोलोजिकल साइकल चेन्ज हुने सम्भावना छैन. तर खालि इन्टेन्सिटी चेन्ज हुने, प्याटर्न चेन्ज हुने, मनसुनको ड्युरेसन बढ्ने, मनसुनको ड्युरेसन घट्ने, यो चाहिँ हुन्छ. तर मनसुन एज इट इज चाहिँ अब यो जुन यहाँको जुन जियोग्राफी छ त्यो जियोग्राफी त चेन्ज हुँदैन. क्लाइमेट चेन्जले चेन्ज हुने कुरा आउँदैन. यहाँको फिजिकल फिचर त चेन्ज हुँदैन. अब त्यो फिजिकल फिचर एज लङ एज त्यो फिजिकल फिचर त्यही हुन्छ, त्यो मनसुन त हुन्छ हुन्छ. खालि त्यसमा चाहिँ अब यो एक्सट्रिमिटिजहरू बढ्ने घट्ने हुन सक्छ.
2: हामी जल तथा मौसम विद एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर किशोर प्रसाद शर्मासँग कुराकानी गरिरहेका छौं. अब हामी कार्यक्रमको अन्त्य हुन्थ्यो चरणमा आयौँ. समाधान र सुझावहरूको बारेमा चर्चा गर्छु म. मनसुन यदि कमजोर भयो भनेदेखि, जस्तो कम पानी पर्यो भनेदेखि, मनसुनमा कम पानी पर्यो भने किसानहरूले, विशेष गरी हामी त किसानसँग यदि बढी जोड़ दिएर कुराकानी गर्छौं, वैकल्पिक उपाय उपाय अपनाउने अथवा सुक्खा सानी बालीहरूको विकल्प खोज्ने हाम्रो निकायहरूले के पूर्व तयारी गर्नुपर्छ?
3: मुख्य त पानीको म्यानेजमेन्ट हो होइन, तपाईँको लङ टर्म म्यानेजमेन्टको लागि सबभन्दा सजिलो भने ब्याङ्क भन्छ कि, र तपाईँसँग पैसा छ भने तपाईँ ब्याङ्कमा पैसा राख्नुहुन्छ अनि बढी पैसा भयो भने ब्याङ्कमा लगाएर राख्नुहुन्छ, जुन बेला चाहिन्छ त्यो बेला झिक्न सक्नुहुन्छ, खर्च गर्न सक्नुहुन्छ। अब पानीको पनि त्यस्तै हो, अब हामी कहाँ चाहिने भन्दा धेरै बढी पानी छ, मनसुनले जुन पानी नेपालमा दिन्छ त्यो चाहिने भन्दा प्रशस्त बढी पानी छ, त्यसै बगर गइरहेको छ। अब त तपाईँले यसको लागि ब्याङ्क बनाउनु पर्यो, ब्याङ्क बनाउनु भने रिजर्भर, अनि त्यो जति तपाईँले रिजर्भर बनाउन सक्नुभयो अब त्यसले त्यो पानीलाई एउटा ब्याङ्कमा राखे जस्तै भयो, अब त्यो रिजर्भर राख्नुहुन्छ, अब त्यसले सालभरि तपाईँ त्यही पानी खल्ती के अरे ब्याङ्कबाट पैसा निकालेर खर्च गरे जस्तै त्यही पानी तपाईँले सालभरि खाने पानीमा खर्च गर्न सक्नुहुन्छ, सिँचाइमा खर्च गर्न सक्नुहुन्छ। अब सिँचाइमा खर्च गर्नुभन्दा पहिले तबाट पैसा निकाल्न सक्नुहुन्छ होइन, त्यही हिसाबले अब यो क्लाइमेट चेन्जकै हिसाबले पनि क्लाइमेट चेन्जकै हिसाबले पनि जुन रेनफल एक्सट्रिमिटिज हुन्छ त्यसमा तपाईँले रिजर्भर गरेर पानीमा राख्न सक्नुभयो भने त त्यो एक्सट्रिमिटिज त्यसै डाइल्युट भएको थियो, किनभने त्यो जति बढी पानी पारे पनि त्यही रिजर्भर जम्मा हुन्छ।
2: भनेपछि नेपालमा जस्तो जलवायु परिवर्तन लगायतका कारणहरू हेर्दा पनि त्यस्ता किसिमका संरचनाहरू अब आवश्यकता कति बढ्दै गएको छ?
3: नेपालमा एकदमै आवश्यक भएको भनेको रिजर्भर हो, त्यो रिजर्भरको एउटा त क्लाइमेट चेन्जको हिसाबले पनि रिजर्भर आवश्यक छ, अब दोस्रो नेपालको पावर प्रोडक्सनको हिसाबले, अब पावर प्रोडक्सनमा तपाईँको हामीहरूको नेपालको मेजर प्रब्लम भने यो मनसुनको बेला हामीले पावर त्यतिकै फाली पनि राखेका छौँ होइन, त्यो युजै गर्न सक्दैनौँ, त्यति बढी पावर छ, अब विन्टरमा चाहिँ इम्पोर्ट गर्नुपर्छ। तपाईँले अब त्यो पावरलाई चाहिँ कमसेकम दुई चारवटा रिजर्भर नेपालमा बनाउनु भयो भनेदेखि सालभरलाई युज गर्न सक्नुहुन्थ्यो होइन, अब त्यो हिसाबले ओभरअल वाटर म्यानेजमेन्ट नेपालको अहिले एकदम इसेन्सियल्ली चाहिएको चाहिँ रिजर्भर हो, जबकि नेपालमा जम्मा एउटा रिजर्भर छ त्यो पनि सानो, त्यो कसले खाने रिजर्भर भयो होइन, त्यस्तै खालको रिजर्भरहरू लार्ज स्केलमा दुई चारवटा मात्रै बनिदियो भने नेपालको सिचुएसन यो मतलब क्लाइमेट चेन्ज म्यानेजमेन्टको हिसाबले पनि र अनि इन्टिग्रेटेड वाटर म्यानेजमेन्टको हिसाबले पनि सबै हिसाबले अहिले एकदम इसेन्सियल चिज चाहिँ त्यो भयो। अब त्यो चाहिँ मेजर गर्नुपर्ने काम हो, त्यो गर्नुपर्ने। अब अरू त्यो बाहेक तपाईँको पानीको म्यानेजमेन्ट गर्नलाई अब तपाईँको रेनफल इन्टेन्सिटी बढ्ने, क्लाइमेट चेन्ज हुने, मनसुन ड्युरेसन हुने, पानीको प्याटर्न चेन्ज हुने, अब त्यो सबैलाई म्यानेज गर्न चाहिँ त्यो एक किसिमको त्यो आर्टिफिसियल रिजर्भर हो भने तपाईँले नेचुरल रिजर्भरलाई पनि बढाउन सक्नु पर्यो। नेचुरल रिजर्भर भनेर चाहिँ के भने उयो अघि कुरा गरे जस्तै परेको पानी त जमिन मुनि जान्छ, त्यो जमिन मुनि जानुको लागि हामीले ल्यान्ड म्यानेजमेन्ट त्यही अनुसार गर्नु पर्यो, पानी जम्मा हुने ठाउँ होस्, पोखरीहरू बढी से बढी हुन् भएका पहिलेदेखिका पोखरीहरूलाई रिनोभेसन गरेर हुन्छ कि के गरेर हुन्छ, त्यसले बढी पानी होल्डिङ क्यापेसिटी बढाउनु पर्यो, जंगलहरूले पानी जमिन मुनि लैजाने काम गर्छ त्यो जंगलहरू बढाउनु पर्यो, अब सबै ल्यान्ड म्यानेजमेन्ट त्यही हुनु पर्यो, अब अर्गनाइजेसन त्यही हिसाबले हुनु पर्यो, जुन किसिमको अब यहाँ त अहिले त पानीको म्यानेजमेन्ट अब हामी त लक्की नै हामी चाहिने भन्दा प्रशस्त बढी पानी छ, जस्तो पानी नभएको ठाउँमा त उनीहरूले थोपा थोपा पानी म्यानेजमेन्ट हिसाबले गर्छ, इभन सड़क बनाउँदा पनि अब यहाँ त सड़ककै कारणले पानी जमिन मुनि जानु पाउँदैन, अब इभन सड़क बनाउँदा पनि त्यो सड़कमा के राख्यो भने चाहिँ त्यहाँबाट त्यो सड़कमा पानी इन्फिल्ट्रेसन भएर तल जान्छ भन्ने हिसाबले आजकल बनाउँछन् सड़क, त्यो एकदम यो के अरे पिच हट्दा पनि कस्तो किसिमको मिक्सर गर्यो भने चाहिँ पानी पनि फिल्टर हुन्छ, अब सड़कको पेभमेन्ट बनाउँदाखेरि कसरी पानी भित्र जान्छ, त्यस्तै त्यस्तो टाइपको पनि हिसाब गर्न थालिसकेका छन्। अब हामी चाहिँ त्यो स्टेजमा नपुगे पनि अब त्यो हिसाबले पानी म्यानेजमेन्टको लागि पानीलाई रिचार्ज गर्नुको लागि त्यो हिसाबले हामीले प्लान गर्नुपर्छ।
2: हामीले यदि ठूला ठूला तपाईँले भन्नुहोस् दुई चारवटा जलाशयहरू बनाउन खोज्यो भने हाम्रो स्रोत अथवा हाम्रो क्षमता त्यो त पुग्छ नि कि त्यो अलिकति हामी कमजोर अवस्थामा हुने ठूल्ठूला रिजर्भरहरू बनाउनको लागि चाहिँ
3: कमसे कम नेपालले अब त्यो पानीको म्यानेजमेन्ट भने त्यही रिजर्भर भने ब्याङ्कै भए किसिमले पानीलाई सेभ गरेर राख्ने चाहिएको बेला खर्च गर्ने होइन, त्यो ब्याङ्कहरू चाहिँ अब दुई किसिमका हुन सक्छन्, एउटा साना ब्याङ्क भने साना रिजर्भर दुई ठाउँ बनाउने, एउटा ठुल्ठूला रिजर्भर चाहिने होइन, त्यसमा चाहिँ अब दुईटै चिज चाहिन्छ, त्यो कुन कति चाहिन्छ भन्ने चाहिँ त्यो फेरि अर्को म्यानेजमेन्टको हिसाब हो, कति भयो भनेदेखि चाहिँ हामीलाई पुग्ने गर्न सक्छौँ, कति भयो भने हामीलाई एक्सपोर्टको हिसाबले पनि फाइदा हुन सक्छ, त्यसमा फेरि इन्भाइरोमेन्टको कन्सर्न छ होइन कति भयो भने इन्भाइरोमेन्ट प्रोटेक्सनको हिसाबले पनि फाइदा हुन्छ अब त्यसमा सबै चिज एनालिसिस गरेर अब मल्टिपल डाइमेन्सनहरू हेरेर त्यो गर्नुपर्ने अवस्था हो तर इसेन्सियल चाहिँ हो ठूलो रिजर्भवायर पनि इसेन्सियल छ सानो पनि इसेन्सियल छ तर कति इसेन्सियल छ भने चाहिँ त्यो अब इन्भाइरोमेन्टल र इकोनोमिक एनालिसिसले निकाल्ने चिज भएको छ
2: त्यो सँगै आम नागरिकले चाहिँ जस्तो पानी विपन्न परिहाल्यो भनेदेखि त्यसको प्रयोगमा अथवा वर्षाको पानी संकलनका लागि व्यक्तिगत स्तरमा चाहिँ के गर्न सक्छन्
3: आम मानिसले गर्न सक्ने चिज त धेरै हुन्छ त्यो त्यसमा अब क्लाइमेट चेन्जको हिसाबले पनि पानी म्यानेजमेन्टको हिसाबले पनि अब साधारण एउटा हेऱ्यो भनेदेखि तपाईँको यो घरमा जुन पानी आइरहेछ अब एउटा टिपिकल्ली तपाईँले मुख धुँदाखेरि अब धारो खोलेर मुख धुनुहुन्छ त्यो धारो पानी आएको बेला चाहिँ धारो खोल्नुहोस् अनि फेरि मुख धोएर मुख तपाईँले मारिराख्नु भएको छ त्यो बेला पानी बन्द गर्नुहोस् त्यस्तादेखि लिएर होइन त्यो गर्दाखेरि नै तपाईँले कति पानी सेभ गरिसक्नुभयो त्यहाँ होइन अब यो के अरे पानीको बढी युज हुँदै जस्तो यो फ्लसिङ सिस्टम तपाईँले एरोडाइनमिक टाइपको फ्लसिङ सिस्टममा जान सक्नु

0: साथ गर्नुपर्छ त्यो कस्ता किसिमको तयारी अहिले नै गर्नुपर्छ
1: अब यसमा पनि विभिन्न स्टाइलहरू हुन्छ होइन तयारीको पनि अब जस्तो तपाईँको अब बाढीकै कुरा गरौँ बाढीलाई कसरी तपाईँले म्यानेज गर्नुहुन्छ भन्ने अब यसमा जो इन्जिनियरिङ पोइन्ट हुन्छ एउटा अर्को साइन्टिफिक पोइन्ट वैज्ञानिक पोइन्ट हुन्छ त्यसमा चाहिँ अहिलेसम्म धेरै प्याटर्नहरू चाहिँ इन्जिनियरिङ हिसाबले सोध्छन् अब बाढी नदीमा बाढी आयो भने के गर्ने भन्दाखेरि दुवैतिर इम्ब्याङ्कमेन्ट बनाइदिने पानी कन्ट्रोल गर्ने अनि बाढी जान्छ त्यस कारण अब तपाईँको गाउँतिर गएर सोध्नुभयो भने यहाँ बाढीले तिमीहरूलाई दुःख दिइरहेको छ तिमीहरूलाई के चाहिएको छ बाढीलाई कन्ट्रोल गर्ने के गर्ने भन्यो भने यहाँ हामीलाई यतापट्टि इम्ब्याङ्कमेन्ट लगाइदिनु पर्यो नै भन्छन् उनीहरूले होइन त्यो चाहिँ इन्जिनियरिङ भयो त्यो होइन तर साइन्टिफिकल्ली चाहिँ अब त्यो बाढी तपाईँले फैलिनु दिनु भन्नु भने त पानी नै रिचार्ज हुँदैन नि अब बाढी चाहिँ तपाईँले जति तपाईँले इम्ब्याङ्कमेन्ट लगाउनुहुन्छ त्यति बाढी तल बढ्दै जान्छ फेरि अब कुनै ठाउँमा इम्ब्याङ्कमेन्ट लगायो भने त्यो इम्ब्याङ्कमेन्टले पानी कन्फाइन भयो अनि त्यसमा अरू साइड साइडको खोलाहरू आएर पानी थप्पे त्यो फैलिनु पाएन भनेपछि तल्लो भागमा त बाढी बढ्यो नि साइन्टिफिक हुँदैन तर कहीँकाहीँ चाहिँ इन्जिनियरिङ पनि चाहिन्छ कहीँकाहीँ त लगाउनै पर्ने पनि हुन्छ इम्ब्याङ्कमेन्टले अब ठुलै एरिया जोगाउनु पर्ने हुनसक्छ अब त्यस कारण इन्जिनियरिङ साइन्स अब दुइटैलाई मिलाएर अब अहिले त इन्जिनियरिङ साइन्स प्लस इन्भाइरोमेन्ट तिनवटा चिजलाई मिलाएर प्लान गर्नुपर्ने हुन्छ अब त्यो प्लान गर्दाखेरि अब गभर्मेन्टले सबै चिजलाई हेरेर प्लान गर्नु पर्यो अब जस्तो अब हुन त अब आजकल मन्त्रालय घटाउने भन्ने कुरा आइरहेको छ त्यो एउटा राम्रो कुरा हो होइन न त अब सबैले आफ्नै आफ्नै किसिम जस्तो चिराखा हुन्छ कि अब जस्तो इन्जिनियरिङ टाइपका मन्त्रालयहरूले उनीहरूले अरू कुरासँग मतलब छैन उनीहरूले साइन्ससँग मतलब छैन त्यहाँ लगाइदिने यो के अरे इन्भाइरोमेन्ट लगाइदिने पानी कन्ट्रोल गर्ने सालभरि बजेट राख्ने त्यसमा फेरि अरबौं खर्च हुन्छ होइन अब त्यही किसिमले म्यानेज गरिरहेको हुन्छ अर्को वनलाई चाहिँ रुख बिरुवा रोप्ने भन्ने हिसाबले मात्रै गरिरहेको होला होइन त्यस्तो त्यो साइन्टिफिक किसिमले म्यानेज भइरहेको छैन त्यो साइन्टिफिक किसिमले म्यानेज हुने गरी नै मन्त्रालयहरू पनि मिलाएर राख्नुपर्ने जसले गर्दाखेरि इन्टिग्रेटेड रूपमा त्यसमा इन्जिनियरिङ पनि बस्छन् साइन्टिस्ट पनि बस्छन् इन्भाइरोमेन्टलिस्ट पनि बस्छन् सबै बसेर अनि सबैले प्लान गरेर अनि त्यसो यो चाहिँ अप्टिमम प्लान सबैको सबैलाई सुहाउने किसिमको प्लान भयो भन्ने किसिमको त्यस्तो किसिमको गभर्मेन्टकै हिसाबले अब त्यो गर्न सक्छ भनेदेखि अनि अब अरू चाहिँ अब इन्डिभिजुअलहरूले अब इन्डिभिजुअलहरूको चाहिँ अब यसमा पनि अब अर्को एउटा चाहिँ के छ भने अर्डिवार्निङ सिस्टम भन्ने एउटा जुन यो डिएचएमले पनि गर्दैछ होइन अब त्यसलाई इफेक्टिभ बनाउने किनभने तपाईँले हेऱ्यो भनेदेखि मान्छेहरू कहाँ बसेका छन् भनेर तपाईँले एनालाइसिस गर्यो भने जुन चाहिँ सबभन्दा डिजास्टर हुने एरिया छ त्यहाँ नै बसेका छन् मान्छेहरू प्राय अब तिमीलाई त्यहाँबाट छोड भन्नु पनि मिल्दैन अब तपाईँ खोलाको साइडमा खेत पनि छ बस्ती पनि छ सबै छ त्यो खोलाको साइडमा छ अब तिमीहरू यहाँ नबस्छ यहाँ त बाढी आउँछ त्यहाँ डाँडा माथि गएर बस्छ भन्यो भने अब त्यो खेत पनि बनाउनु मिल्दैन त्यहाँ पानीको सोर्स पनि छैन खाने पानी समेत हुँदैन त्यहाँ अब त्यो तिनै बस्नु पर्यो अब उनीहरू त्यो हिसाबले प्रायः जसो हेऱ्यो भने सबै डिजास्टर प्रोन एरियामै छन् अब त्यो डिजास्टर प्रोन एरियामा बस्दाखेरि चाहिँ अब इन्डिभिजुअली म्यानेज गर्नलाई अब अर्ली वार्निङ सिस्टम मार्फत उनीहरूलाई सूचना दिने होइन सूचना दिएर अब एउटा त इन्जिनियरिङ हिसाबले अरू हिसाबले पनि होला अब त्यति हुँदाहुँदै पनि त्यहाँ त मान्छे हुन्छन् अब अमेरिकामा कत्रो कत्रो सहर त लगाएको छ होइन अब एकैचोटि बाढी आएर बगाएको छ भनेपछि त्यसले मात्रै काम गर्दैन तर उनीहरूले अर्ली वार्निङ भन्ने चाहिँ फेरि एकदम इम्पोर्टेन्ट चिज भइरहेको छ अहिले त्यो धेरैले प्रमोट गरिरहेको चाहिँ अब त्यो हामीले खासै धेरै चेन्ज गर्न सक्दैनौँ त्यो इन्जिनियरिङ हिसाबले त्यहाँदेखि अर्ली वार्निङ हिसाबले साइन्टिफिक हिसाबले चाहिँ धेरै चिज गर्न सकिन्छ भन्ने हिसाबले अब मान्छे चाहिँ बस्छ तर होसियार भएर बस्छ अब ओइल प्लान्ट भएर बस्छ अब अर्ली वार्निङ सिस्टम आयो भनेदेखि त्यो अनुसार कमसेकम ज्यान जोगाऊ होइन अर्ली वार्निङको चाहिँ मेजर टार्गेट के हुन्छ नम्बर एक ज्यान जोगाऊ अनि नम्बर टू एकदम इसेन्सियल चिजहरू जोगाऊ धन सम्पत्ति जहर छ भने जोगाऊ अनि नम्बर थ्रीमा चाहिँ अरू सम्पत्ति जोगाऊ भन्ने आउँछ अब त्यसमा टाइम कति छ होइन जति बढी टाइम भयो उनीहरूले अरू चिजहरू जोगाउनु पायो जति कम टाइम भयो उनीहरूले ज्यान चाहिँ जोगाउनु पायो त्यो हिसाबले प्लान गर्नुपर्ने हुन्छ
0: हुन्छ त एकदम महत्वपूर्ण समय दिनुभयो अहिलेको समस्यामा विषयमा जानकारी दिनुभयो अनि यहाँलाई उज्याला तर्फबाट धेरै धन्यवाद
1: धन्यवाद
0: उहाँहरूले जल तथा मौसम विद एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिदेशक डाक्टर केशव प्रसाद शर्मा अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ अर्को बुधबार बिहान 8 बजेको अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं आजको बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म बदलिदो उपस्थित बिदा हुन्छु।

0: सुनते हैं ठाकुरा प्रश्न विचार
1: जाओ रेडियो नेटवर्क।
2: हरे कृष्णा कृष्णा ए होला कि बाबू उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ। हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार विज्ञापन बोर्ड। नयाँ वर्ष 2083 मा सैमसङका ग्लोबल नम्बर 1 टिभी र होम अप्लायन्समा 25% सम्म छुट पाउनुहोस्। रु 50,000 भन्दा माथिका अप्लायन्सको खरिदमा नागरिकताकै आधारमा 24 महिनासम्मको इएमआई उपलब्ध छ। चुनिएका वासिङ मसिनमा 6 इन्ची सर्फ एक्सेलमेटिक निशुल्क, र टिभीहरूमा 12 महिनासम्मको नेट टिभी प्याकेज निशुल्क पाउनुहोस्। सैमसङ सँगै यो नयाँ वर्षमा स्मार्ट घर स्मार्ट सुरुवात शर्तहरू लागू हुनेछन्। यो योजना सीमित अवधिका लागि चुनित मोडलमा मात्र लागू। 24 महिनाको इएमआईमा 7.99% ब्याज लागू हुनेछ।
4: Isn't it amazing when the internet just works? For binge watcher to binge shop.

0: Subisu, big fiber, exceeding expectation. सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
1: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं।
0: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
0: कार्यक्रम सड़क र सवारी।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन। बेला बेलामा उठ्छ, कराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनुहोस् है, एकचोटि तोलेर। अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।

0: स्वच्छ हवा मन गाउँ घरमा छायो हजुर सोलु एफएम
1: सोलु एफएम 101.2 मेगाहर्ज उज्ज्वल भविष्यको लागि हाम्रो अभियान
2: डिजिटल
1: कलर ल्याब तथा ध्वनामाई अफसेट प्रेस सोलु दुतुन नगरपालिका 5 सोलु कुम्बु

0: सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभाको बैठक बस्दै प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची। दुई दिन सार्वजनिक विदासनले विद्यालयका लागि नयाँ कार्यतालिका निर्धारण। साबितको 45 दिनबाट विदा घट्यो। प्रार्थना र खाजाको समय पनि तोकियो। डीडीसीबाट सित्तैमा दूध घिउ खाने व्यवस्था तत्काल रोक्न कृषि मन्त्रीको निर्देशन। वार्षिक 78 लाख रूपियाँ जोगिने, किसानको बकेउता भुक्तानीमा खर्च गरिने। आफूमाथि फेरि आक्रमण भए, युरेनियम प्रशोधनलाई अघि बढ़ाउने इरानको चेतावनी। आणविक प्रविधि र युरेनियम सम्वर्धनमा कुनै सम्झौता गर्न नसकिने भनाई। र आईपीएल क्रिकेटमा आज आरसीबी र कोलकाता खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको बैठक बस्दैछ। आज बिहानै 11 बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउनेछ। संसद सचिवालयको कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री बालेन र शाह बालेनले नीति तथा कार्यक्रममाथिको छलफल शुरू गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधन प्रस्तुत हुने र छलफल हुनेछ। आजै नीति तथा कार्यक्रममाथि को छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाब दिने कार्यसूचीमा उल्लेख छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा अस्ति सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। हिजो दलीय प्रतिनिधित्वको आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्नुभएको थियो। हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा हुन थालेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको लागि नयाँ कार्यतालिका निर्धारण गरेको छ। मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक संस्थाहरूलाई पठन पाठनमा स्वीकृत पाठ्यक्रमले तोकियो अनुसार कार्यघण्टालाई मिलाएर कार्यान्वयन गर्न निर्देशन दिएको हो। मन्त्री परिषदको गएको 14-22 गतेको निर्णय अनुसार शैक्षिक सत्र 2083 विद्यालयमा पनि हप्ताको दुई दिन विदा दिने निर्णय भएको थियो। यो निर्णय कार्यान्वयनका लागि मन्त्रालयले कार्यतालिका बनाउन शैक्षिक संस्थालाई आग्रह गरेको हो। यो परिपत्र शिक्षा विकास तथा समन्वय इकाई सबै पालिका र विद्यालयलाई पठाइएको छ। परिपत्र अनुसार अब पठन पाठनलाई प्रभावकारी बनाउन हरेक दिन 15 मिनट प्रार्थना समय र 30 मिनट खाजा समयको व्यवस्थापन गर्नुपर्नेछ। त्यस्तै सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठन पाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ। हिउँदे र वर्षे विदाको अवधि साबिकको 45 दिनबाट घटाएर 30 दिन कायम गरिएको छ। अन्तिम परीक्षा तथा नतिजा प्रकाशनको लागि शैक्षिक सत्रको अन्तिमका 12 दिनलाई उपयोग गर्नुपर्नेछ। परियोजना तथा प्रयोगत्मक कार्यका लागि पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा रहेको परियोजना तथा प्रयोगत्मक कार्य सञ्चालन सहजीकरण पुस्तिका 2082 समेत सहयोग लिन सकिने केन्द्रले जनाएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीका कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधा तत्काल रोक्न निर्देशन दिनुभएको छ। उहाँले डीडीसीका कर्मचारीले नियम विपरीत दैनिक दूध र मासिक रूपमा घिउ सित्तैमा पाउने गरेको गुनासो आएका भन्दै तत्काल रोक्न निर्देशन दिनुभएको हो। मन्त्री चौधरीको निर्देशन अनुसार कार्यान्वयन भएपछि संस्थानको वार्षिक 78 लाख रूपियाँ जोगिनेछ। दुग्ध विकास संस्थान अहिले घाटामा छ। किसानले भुक्तानी लगायत समस्या भोगिरहेका छन् तर कर्मचारी वार्षिक लाखौं रकमको दूध र घिउ सित्तैमा लैजाने कुरा राम्रो नभएको मन्त्री चौधरीले बताउनुभयो। कर्मचारीको सुविधा कटौती गरेर जोगिने रकम अब किसानको बकेउता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ। आज सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई भागका केही जिल्लामा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती र गण्डकी प्रदेशको केही ठाउँ तथा मधेस प्रदेशसहित बाँकी हिमाली र पहाड़ी भागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। तराईका एक दुई ठाउँमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। हिमाली भागमा हिमपातको सम्भावना छ। राति कोशी मधेस बागमती र गण्डकी प्रदेशको केही ठाउँमा तथा अन्य हिमाली र पहाड़ी क्षेत्रको एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले मेघगर्जन चट्याङ र हावाहुरी सहितको सम्भावना भएका क्षेत्रमा सावधानी अपनाउन तथा यात्रा गर्दा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जनभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध
0: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं
1: विद्युतीय उपकरण बन्द गरौं टेलिभिजन वासिङ मसिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं
0: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला तार मुनि नबसौं
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ
0: नदी तलाउ वा पोखरीबाट टाढा बसौं
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बीमा संस्थान
0: सीधा कुरा प्रस्त विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब थप खबरहरू जल स्रोतको व्यवस्थापनलाई संघीय संरचना अनुरूप व्यवस्थित गर्न सरकारले जल स्रोत सम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी गरेको छ ऊर्जा जल स्रोत तथा सिंचाई मन्त्रालयले जल स्रोत विधेयक 2083 को मसौदा परिमार्जन पूरा गर्दै त्यसलाई स्वीकृतिका लागि अघि बढ़ाउने तयारी गरेको हो अहिले कार्यान्वयनमा रहेको जल स्रोत ऐन 2049 प्रतिस्थापन गर्ने उद्देश्यसे तयार गरिएको विधेयकले संविधानले व्यवस्था गरेको संघ प्रदेश र पालिका बीचको अधिकार बाँडफाँडलाई कानून आधार दिनेछ जारी भएपछि प्रदेश तथा पालिकाले आफ्नो अधिकार क्षेत्र अनुसार छुट्टै कानून निर्माण गर्न सक्नेछन् मन्त्रालयका अनुसार विधेयकको मुख्य उद्देश्य जल स्रोतको संरक्षण बहुआयामिक उपयोग र समुचित विकास सुनिश्चित गर्नु हो यससँगै जल उत्पन्न विपद न्यूनीकरण जल स्रोतको दिगो उपयोग तथा एकीकृत व्यवस्थापनलाई विधेयकले प्राथमिकतामा राखेको छ विधेयक मार्फत जल तथा ऊर्जा आयोगको सचिवालयलाई थप अधिकार सम्पन्न बनाउने प्रस्ताव गरिएको छ सचिवालयलाई जल स्रोतको नियमन नीति समन्वय र दीर्घकालीन योजना निर्माण गर्ने प्रमुख निकायका रूपमा विकास गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ आयोजनाको विद्यमान कार्यक्षेत्रलाई विस्तार गर्दै थप जिम्मेवारी दिएको छ मन्त्रालयले ऐनसँगै आवश्यक नियमावली तर्जुमाको काम पनि समानान्तर रूपमा अघि बढ़ाएको जनाएको छ तनहुको देवघाट गाउँपालिका चारमा 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश सुरुङ निर्माण शुरू भएको छ नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहु हाइड्रो पावर लिमिटेडले सुरुङ निर्माणका लागि आरके हाइड्रो इन्जिनियरिङ एण्ड एसोसिएट प्रणाली काठमाडौँसँग ठेक्का सम्झौता गरेको छ 2080 साल फागुन 7 गते सम्पन्न ठेक्का सम्झौतापछि विस्फोटक पदार्थ प्रयोग सम्बन्धी स्वीकृति प्रक्रियामा भएको ढिलाइका कारण निर्माण केही समय प्रभावित भएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठ जानकारी दिनुभयो आवश्यक स्वीकृति प्राप्त भएपछि अहिले सुरुङ निर्माण थालिएको उहाँले बताउनुभयो तल्लो सेती जलविद्युत आयोजनाले पिकिङ रन अफ द रिभर प्रकृतिको अर्धसला जलाशयुक्त जलविद्युत आयोजना रहेको छ आयोजनाबाट वार्षिक 520.78 करोड़ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ आयोजनाको बाँध बन्दीपुर गाउँपालिका अन्तर्गत सारणघाट नजिक सेती नदीमा निर्माण गरिनेछ बाँधको उचाइ 32 मिटर रहनेछ भने यसबाट झण्डै 12.7 किलोमिटर लामो जलाशय निर्माण हुनेछ संचित पानीलाई 6.75 किलोमिटर लामो सुरुङ मार्फत देवघाट गाउँपालिका चार गाईघाटी स्थित अर्धभूमिगत विद्युत गृहमा पुर्याउने योजना रहेको छ आयोजनाका प्रमुख श्रेष्ठका अनुसार आयोजनाको विस्तृत परियोजना प्रतिवेदन एसियाली विकास बैंकको अनुदान सहयोगमा तयार गरिएको हो अब विदेशको खबर इरानले आफूमाथि फेरि आक्रमण भएमा युरेनियमलाई 90% शुद्धतामा प्रशोधन गर्ने चेतावनी दिएको छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीचको युद्ध विरामलाई ठूलो जीवनको क्षति हुनबाट जोगाउने कदम बताएपछि इरानीको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाईले पछिल्लो टिप्पणी गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् इरानको आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले देशको आणविक प्रविधि र युरेनियम सम्वर्धनमा कुनै सम्झौता गर्न नसकिने बताउनु भएको थियो भएको फेब्रुअरी 28 तारीकमा तेहरान र अन्य इरानी शहरहरूमा अमेरिका इजरायलको संयुक्त आक्रमणबाट शुरू भएको 40 दिनको लड़ाईपछि इरान अमेरिका र इजरायलले अप्रिल 8 देखि युद्ध विराम घोषणा गरेका छन् युद्ध विरामपछि इरानी र अमेरिकी प्रतिनिधिमण्डलहरूले अप्रिल 11 र 12 तारीकमा पाकिस्तानको राजधानी इस्लामाबादमा एक चरणको शान्तिवार्ता गरेका थिए तर त्यसमा सहमति जुट्न भने सकेन विगतमा दुई पक्षले पाकिस्तानको मध्यस्थतामा द्वन्द अन्त्य गर्नका लागि शर्तहरू प्रस्तुत गर्दै धेरै प्रस्तावित योजनाहरू आदान प्रदान समेत गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्न प्रस्ताव गरेको पछिल्लो सन्देशमा इरानले प्रतिक्रिया दिएको थियो, तर ट्रम्पले यसलाई पूर्ण रूपमा अस्वीकार्य भएको बताउनु भएको थियो। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल नेपाली समयअनुसार बेलुका पौने 8 बजे रायपुरमा शुरू हुनेछ। आरसीबी 11 खेलमा 14 अंक सहित तालिकाको दोस्रो स्थानमा छ भने 10 खेल खेलेको कोलकाता 9 अंक सहित तालिकाको 8 स्थानमा छ। आईपीएल क्रिकेटमा हिजो भएको खेलमा हैदराबादलाई हराउँदै गुजरात टाइटन्स तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। आईपीएल क्रिकेटमा 10 टोली सहभागी छन्। चार भन्दा भित्रका खबर शुरू गर्ने अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभाको बैठक बस्दै प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिने कार्यसूची। दुई दिन सार्वजनिक विदा सँगै विद्यालयका लागि नयाँ कार्यतालिका निर्धारण। साबिकको 45 दिनबाट विदा घट्यो, प्रार्थना र खाजाको समय पनि तोकियो। डीडीसीबाट सित्तैमा दूध घिउ खाने व्यवस्था तत्काल रोक्न कृषि मन्त्रीको निर्देशन। वार्षिक 78 लाख रूपियाँ जोगिने, किसानको बक्रेता भुक्तानीमा खर्च गरिने। आफूमाथि फेरि आक्रमण भए युरेनियम प्रशोधनलाई अघि बढ़ाउने इरानको चेतावनी। आणविक प्रविधि र युरेनियम सम्वर्धनमा कुनै सम्झौता गर्न नसकिने भनाई। र आईपीएल क्रिकेटमा आज आरसीबी र कोलकाता खेल्दै।
1: युवा कृषि पर्यटन मार्फत समृद्ध मत्स्य दूधकोशी समावेशी विकास आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र मत्स्य दूधकोशीको समृद्धि। मत्स्य दूधकोशी गाउँपालिका सोनकुण्डको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुन एफएम 101.2 मेगाहर्ज अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर। विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि। नेछा सोलन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेछा सोलन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज www.dobrodobro.com सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थानीय दुर्गापक्षम ओखुढुङ्गा ब्यारेज ओखुढुङ्गा दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो भुसाई नीति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। हज जानकारीको लागि सम्पर्क नम्बर 0 35 5 5 6 7। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: हार्डवेयर को मंत्रणा 2083 साल भेट 11 र 12 गते सुमित खुम्बु नगरपालिक 10 किमीमा निर्माण गरेको ओल्डिङ सुरुङ गुम्बा तथा सेवा केन्द्रको प्रदित धर्मक गुरूपुल कुटेमा थर्सुङ मुटुसु जोबाट राप्ने प्राण प्रतिष्ठा झिन्सा पूजा मानेको अभिषेक वाण हुने भएको हुँदा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछ। साथै राप्ते प्राण प्रतिष्ठान कार्यक्रममा पालन भई अभिषेक वाण प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काकीहरू वाचन गर्ने र 12 गतेको दिन राप्ते प्राण प्रतिष्ठान झुन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ।
0: जाङ्गु शेर्पा अध्यक्ष, लोमी शेर्पा कोषाध्यक्ष, मिन शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सोनी दुखुन्द नगरपालिका 10 सोनी।

0: गुड मर्निङ नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ। कार्यक्रम लकीको ओसाई लिएर सदाको जस्तै आज पनि उपस्थित भइ नै सकेका छौ। हिजो सुन्दै हुनुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलह एफएम 101.3 मेगाहर्ट्जमा कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ। प्राविधिक मित्रबाट मलाई शर्मिला पुरीले सपोर्ट गर्दैनुहुन्छ भने म आवाजमा छु रेविका राई र सदाको जस्तै आज पनि तपाईँहरूको समक्ष हामी क्विज लिएर उपस्थित भइ नै सकेका छौ र कार्यक्रम सुन्दै हुनुहुन्छ यो समयमा। हामी चाहिँ कार्यक्रम 9:15 सदाको जस्तै हामी 9:15 हामी 10 बजेसम्म तपाईँहरूसँग प्रश्न उत्तरको खेल खेल्दै चाहिँ हामी अगाडि बढ्ने नै छौ र त्यसको लागि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 9564 5470 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे र तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। विशेष गरिकन तपाईँ हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लोकीलाई लिएर उपस्थित हुने गर्दछ। हिज आज पनि उपस्थित भइसकेका छौ र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ र आउन सक्नुहुनेछ 9564 5470 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे। हिज कतिजना साथीहरू हाम्रो कार्यक्रम लक्कीको प्रतीक्षामा हुनुहुन्थ्यो होला, तपाईँको प्रतीक्षाको घडी पनि आइ नै सकेको छ र कार्यक्रममा सहभागिता पनि जनाउनु होला भन्न चाहे। हिज केही तपाईँले केही मात्रामा धेरै कुराहरू तपाईँले सिक्न सक्नुहुनेछ कार्यक्रम लकीबाट चाहिँ। यदि तपाईँ लोकसेवा शिक्षक सेवा दिजामाथि तपाईँले तयारी गर्दै हुनुहुन्छ भने कार्यक्रम लोकीले चाहिँ तपाईँलाई धेरै मात्रामा सहयोग गर्नेछ, किनकि हामीले सोधिरहेको प्रश्नहरू चाहिँ एकदम धेरै सम्भावित प्रश्नहरू र लोकसेवातिर एकदम धेरै सोधिरहेको प्रश्नहरू रहेको छ। त्यसैले गर्दाखेरि कार्यक्रमलाई सुन्नु होला अन्तिम समयसम्म र कार्यक्रममा पनि सहभागिता जनाउनु होला सम्भव भएसम्म। र कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 9564 5470 लाइन बिचे कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे है। विशेष गरिकन कतिजना साथीहरू चाहिँ अहिले खाना बनाउँदिनुहुन्छ होला, खाजा बनाउँदिनुहुन्छ होला है, कतिजना साथीहरू स्कूल जाँदै पनि हुनुहुन्छ होला, अनि कतिजना साथीहरू कामतिर पनि हुनुहुन्छ होला, गाउँघरमा अहिले कामतिर पनि हुनुहुन्छ होला। जस्तो सुकै अवस्थामा भए पनि कार्यक्रम लोकीलाई चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे र कार्यक्रममा पनि सहभागिता जनाउनु होला। कार्यक्रम लोकीको नियमको बारेमा कतिजना साथीलाई त प्राय अवगत नै होला, प्राय नियम श्रोताहरूलाई त अवगत नै होला, तर पनि आजभन्दा तपाईँ कार्यक्रम लक्कीलाई सुन्दै हुनुहुन्छ, रेडियो सोलह एफएमलाई सुन्दै हुनुहुन्छ भने कार्यक्रम लक्कीको नियमको बारेमा म तपाईँलाई अवगत गराउन चाहे। तपाईँलाई हामीले अनिवार्य रूपमा दुईवटा प्रश्न हामी राख्ने नै छौ। यदि तपाईँले दुईवटा प्रश्नको सही उत्तर दिनुभयो भने तपाईँले लक्की नम्बर प्राप्त गर्नुहुनेछ र हामीले सोधेको दुईवटा प्रश्न मध्ये तपाईँले दुईवटै प्रश्नको सही उत्तर नदिए तापनि होइन तपाईँले एकदम धेरै बौद्धिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ अनि तपाईँ अनि म चाहिँ सुत्नुपर्ने हुन्छ है। र कार्यक्रम लोकीको नियमको बारेमा पनि म तपाईँलाई जानकारी दिन सकेकी छु र आउन सक्नुहुनेछ र तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ 9564 5470 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउनु होला हुन चाहे र केही प्रश्नलाई म निरन्तरता दिन नै चाहे। प्रश्न यस्तो रहेको छ, नेपाली कलाको विकासको उत्सवकाल कहिले रहेको छ? यसको सही उत्तर रहेको छ 13 शताब्दी रहेको छ है। र सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहे र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे। प्रश्न यस्तो रहेको छ, नेपाली कलाको अन्धकार युग कुन समयलाई जनाउँछ? नेपाली कलाको अन्धकार युग कुन समयलाई जनाउँछ? यसको सही उत्तर रहेको छ राणाकाल रहेको छ है। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे। प्रश्न यस्तो रहेको छ, नेवारी भाषाको पहिलो चलचित्र कुन रहेको छ? यसको सही उत्तर रहेको छ सिलु रहेको छ है। सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहे र कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 9564 5470 लाइन बेचे कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे। प्रश्न यस्तो भएको छ, भन्दै थिए साथीको टेलिफोन लाइन आइ नै सकेको छ, साथीलाई म स्वागत गरिहाल्छु। हेलो नमस्ते।
1: नमस्ते
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? उदयपुरबाट लक्ष्मी मिरिङ सिंह। लक्ष्मी मिरिङ सिंह यो समयमा के गर्दै हुनुहुन्छ? प्रोग्राम सुन्दै सुन्दै हुनुहुन्छ लक्ष्मीजीको लागि म पहिलो प्रश्न राख्छु ध्यानदेखि सुन्नुहोलाई तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ वरुण ग्रहको वायुमण्डल कुन कुन ग्यास पाइन्छ वरुण ग्रहको वायुमण्डलमा कुन कुन ग्यास पाइन्छ तपाईँ क्यान्सर एकपटक भन्नुहोस् न है तपाईँले तीनवटा भन्नुपर्ने हुन्छ है दुईटा चाहिँ भनिसक्नु भयो अझै पनि एउटा भन्नु होला हाइड्रोजन हिलियम र मिथेन भन्नुहुन्छ ओके तपाईँको एन्सर हामी लक गर्दैछौ बधाई छ लक्ष्मी गिरिङसिंह तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि माउन्ट आरासात पर्वत कुन देशको अग्लो पर्वत हो माउन्ट आरासात पर्वत कुन देशको अग्लो पर्वत हो अफ्रिका भन्नुहुन्छ तपाईँको लागि म यसलाई म लक गर्न चाहे यसको उसै उत्तर रहेको छ टर्की रहेको छ है ओके तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न यस्तो भएको छ पश्चिममा युरोपदेखि पूर्वमा एसियाली तर्फसम्मको क्षेत्रलाई कुन नामले चिनिन्छ पश्चिममा युरोपदेखि पूर्वमा एसियाली तर्फसम्मको क्षेत्रलाई कुन नामले चिनिन्छ ओके अहिलेलाई पनि हामी छुटौं साथी हुनुहुन्थ्यो रिफ्रुबाट लक्ष्मी मिरिङसिंह उहाँले पनि प्रयास गरेर साथी छुटिनु सक्नु भएको छ हिजो यसरी नै जोडिन चाहनुहुन्छ भने 97 64 49 70 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोटाङ माभेबाट वर्मान राई अनि वर्मानजी यो समयमा के गर्दिनुहुन्छ स्कुल जाँदैनुहुन्छ वर्मानजी कति क्लासमा पढ्दिनुहुन्छ नि 11 क्लासमा पढ्दिनुहुन्छ ओके वर्मानजीको लागि म पहिलो प्रश्न राख्छु ढङ्गेर सुन्नुहोला है पश्चिममा युरोपदेखि पूर्वमा एसियाली तर्फसम्मको क्षेत्रलाई कुन नामले चिनिन्छ पश्चिममा युरोपदेखि पूर्वमा एसियाली तर्फसम्मको क्षेत्रलाई कुन नामले चिनिन्छ तपाईँको एन्सर हामी लक गर्दैछौ भरमानजी यसको उसै उत्तर रहेको छ युरेसिया रहेको छ है ओके तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ ल्याटिन अमेरिकालाई अर्को कुन नामले पनि चिन्ने गरिन्छ ल्याटिन अमेरिकालाई अर्को कुन नामले पनि चिनिन्छ संयुक्त राज्य अमेरिका भन्नुहुन्छ ओके तपाईँको अनुसारलाई हामी ल गर्दैछौ ओके साथी नन्दी खोटाङको माधोबाट भरमान राई उहाँले पनि प्रयास गरेर साथी छुटिनु सक्नु भएको छ र यसरी नै जोडिन चाहनुहुन्छ भने 97 64 49 70 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउँदै बोल्नुहोला हुन चाहे र अब चाहिँ पनि हामी कार्यक्रम बोकेको पहिलो अनि छोटो विश्राममा जाने बेला भइसकेको छ पहिलो अनि छोटो विश्राम जान्छु विश्राम पश्चात फेरि पनि कार्यक्रम बोकीलाई लिएर उपस्थित हुनेछौ सुन्दै गर्नुहोला
1: 2083 साल जेठ 11 र 12 गते सुनु दुखुमा नगरपालिका 10 3 मा निर्माण गरेको ओल्डिङ छिरिङ गुम्बा सेवा केन्द्रको प्रदी धर्म गुरु पिंकुमा थर्सुङ युपसी जीवबाट राप्ली प्राण प्रतिष्ठा जिंसा पूजा मानेको अभिषेक वाण हुने भएको हुँदा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछ। साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पालन भए अभिषेक वाण प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
2: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ कार्यहरू वाचन गर्ने र 12 गतेको दिन राप्ती प्राण प्रतिष्ठान जुसा पूजा मानेको अभिषेक वाण हुने भएको छ।
1: जाङ्गु शेर्पा अध्यक्ष, लोमी शेर्पा कोषाध्यक्ष, मिन शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सोनु दुतुन्द नगरपालिका 10 सोनु पुगे।
0: नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापक्ष फोन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा। दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो भुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। हर जानकारीको लागि सम्पर्क नम्बर 0-35-5-5-5-6-7। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: उपायको दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 130 034 213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशुक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य हुँदा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकि नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: कार्यक्रम लकीको पहिलो अनि छोटो विश्रामलाई पनि पार गरेर फेरि पनि तपाईँको रेडी सेटमा कार्यक्रम लकीलाई लिएर उपस्थित भइसकेका छौँ। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफिन 110.3 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। नमस्ते नमस्कार, कहाँबाट को बोल्दैछ?
1: प्युठानबाट
0: ऋषिराम पाण्डे। ऋषिरामजी, यो समयमा के गरिदिनुहुन्छ?
1: हजुर, यतै घरैतिर बसिबसेको छु।
0: ओके ऋषिरामजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, तपाईँको लागि म पहिलो प्रश्न राख्छु, ध्यान दिएर सुन्नुहोलाई। ऋषिरामजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, ल्याटिन अमेरिकालाई अर्को कुन नामले पनि चिन्ने गरिन्छ? ल्याटिन अमेरिकालाई अर्को कुन नामले पनि चिन्ने गरिन्छ? दक्षिण अमेरिका भन्नुहुन्छ, तपाईँको एन्सर हामी लग गर्दैछौ। बधाई छ ऋषिरामजी, तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि म दोस्रो प्रश्न राख्छु, विश्वमा सर्वाधिक फोटो खिचिएको र चित्र लेखन गरेको पहाड कुन हो? ओके, तपाईँको एन्सर हामी लग गर्दैछौ। बधाई छ ऋषिरामजी, तपाईँले लकी नम्बर प्राप्त गर्नु भएको छ, तपाईँको लकी नम्बर 5 रहेको छ है। ओके, तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे, तेस्रो प्रश्न यस्तो रहेको छ, हिमालय पर्वत कुन महादेशमा पर्दछ? एसिया महादेश भन्नुहुन्छ, तपाईँको एन्सर हामी लग गर्दैछौ। साथी हुनुहुन्थ्यो प्युठानबाट ऋषिराम पाण्डे, उहाँले पनि लकी नम्बर प्राप्त गरेर साथी छुटिन सक्नु भएको छ। र यसरी नै जोडिन चाहनुहुन्छ भने 97.4 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे, र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ है। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। गुड मर्निङ। नमस्ते नमस्कार, कहाँबाट को बोल्दैछ? रेणजी शेर्पा सोलखुम्बु जिल्लाबाट बोल्दैछ। रेणजीजी, यो समयमा के गर्दैछ? नयाँ नौलो खबर के छ नि रेणजीजीको? एकदम ठिकठाक छ है रेणजीजी। अनि रेणजीजी, तपाईँको लागि म पहिलो प्रश्न राख्छु, ध्यान दिएर सुन्नु होला है। तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ, पश्चिम एसियालाई अर्को कुन नामले पनि चिनिन्छ? पास भन्नुहुन्छ, यसको सही उत्तर रहेको छ मध्य पूर्व रहेको छ है। ओके, भेन्डिजीको लागि म दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि, विश्वमा हाल कतिवटा भूपरिवेष्टिक राष्ट्रहरू रहेका छन्? पन्ध्रवटा भन्नुहुन्छ, तपाईँको एन्सर हामी लग गर्दैछौ। गुरुजी, यसको सही उत्तर रहेको छ 48 है। ओके, अहिलेलाई पनि हामी छुट्टै साथी हुनुहुन्थ्यो सोलखुम्बुबाट, रिन्जी शेर्पा हुनुहुन्थ्यो, उहाँले पनि प्रयास गरेर साथी छुटिन सक्नु भएको छ। र यसरी नै जोडिन चाहनुहुन्छ भने 97.4 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे, र तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। कार्यक्रममा पनि सहभागिता जनाउनु होला र आफ्नो बौद्धिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ है। तपाईँ अन्तिममा कार्यक्रम लकीमा तपाईँले लकी नम्बर प्राप्त गर्नुभयो भने कार्यक्रमको अन्तिम महिनामा तपाईँले लकी विजेता बन्ने सम्भावना पनि रहेको हुन्छ, र त्यसैले कल गर्नुहोला भन्न चाहे, आफ्नो लकी नम्बर सुरक्षित साथ राख्नुहोला भन्न चाहे, र 97.4 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे, र तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। केही प्रश्नलाई म निरन्तरता दिन चाहे, प्रश्न यस्तो भएको छ, विक्रम सम्म 2015 सालमा आम निर्वाचनमा मतदानको उमेर कति तोकिएको थियो? यसको सही उत्तर रहेको छ 19 वर्ष रहेको छ है। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यस्तो आएको छ पहिलो जननिर्वाचित प्रधानमन्त्री को हुने यसको सही उत्तर भएको छ विश्वेश्वर प्रसाद कोइराला भएको छ है जुन चाहिँ बीपी कोइराला भनेर पनि चिन्न सकिन्छ र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यस्तो रहेको छ भन्दथे साथीको फोन लाइन आइसकेको छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ पसाङ शेर्पा सुलुखुम्बुबाट पसाङजीको लागि म पहिलो प्रश्न राख्छु ढेन्दिएर सुन्नुहोलाई पसाङजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ सिंहदरबारमा आज लागि हुँदा नेपालका प्रधानमन्त्री को रहेका थिए चन्द्र शमशेर भन्नुहुन्छ तपाईँको लागि म यसलाई लक गर्न चाहे यसको सही उत्तर रहेको छ कृति निधि विष्ट रहेको छ है ओके तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहन्छु नेपालमा प्रजातन्त्रको स्थापना कहिले भएको हो 2000 कति भन्नुहुन्छ 2035 साल भन्नुहुन्छ ओके तपाईँको अनुसारलाई हामी लक गर्दैछौ ओके साथी हुनुहुन्थ्यो सिल्कुबाट प्रशान्त शेर्पा उहाँले पनि प्रयास गरेर साथी छुटिने सक्नु भएको छ यसरी नै छुट्टिन चाहनुहुन्छ भने 97.74 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे मैले प्रश्न राखेको थिएँ प्रशान्त शेर्पालाई नेपालमा प्रजातन्त्रको स्थापना कहिले भएको यो आउने साथीलाई म सोध्नेछु र कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 97.74 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे र अवश्य पनि हामी कार्यक्रम बोकेको दोस्रो अनि अन्तिम विश्राम जाने बेला भइसकेको छ दोस्रो अनि अन्तिम विश्राम जानेछौ विश्राम पश्चात फेरि उपस्थित हुनेछौ
2: युवा कृषि पर्यटन मार्फत समृद्ध मत्स्य दुधकोशी समावेशी विकास आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र मत्स्य दुधकोशीको समृद्धि मत्स्य दुधकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र सुस्थ ऊर्जाको स्रोत बनाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: यौन हिंसाबाट बचाउ र बचाउ यौनजन्य हिंसा सामाजिक अपराध हो बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदनी सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदान सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो होइन अधिकार कार्यालय प्रमुख शर्मा सोझै सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
4: दाई नमस्कार।
5: नमस्कार भाई, कता छौ?
4: म त गाउँमै छु नि दाई, एससी परीक्षा सकेर बसेको। साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके, कहाँ पढ्ने के पढ्ने, म त अल्माउमा परे दाई।
5: अल्माउमा पर्ने कुरै छैन भाइ, तिमीसँग एससी दिएर साथीभाइ चारको मनासु ओल्ड कलेजमा आएर बुझेर तिमी पढ्नु निधो गरेर बोलिसक्यौ। तिमी पनि दुःख भन्दा अब तिमी पढ्नु, किनकि मनासु आज लाखौं विद्यार्थीको सुखी गन्तव्य हो। मनासु वर्ल्ड कलेज शान्त तथा अनुशासित शैक्षिक वातावरण, उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष शिक्षक शिक्षिका, आईएसओ सर्टिफाइड, अतिरिक्त क्रियाकलाप, साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मदत गर्दै आएको छ। शुल्क गुणस्तरीय शिक्षा मनासु वर्ल्ड कलेज साबुन सुसीवादी। सम्पर्क नम्बर 9803062382, 9803062387।
6: सवारी साधनको इन्जिन र तेलको श्रृंखलाहरु सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा, सवारी साधनको इन्जिन र तेलको अवस्था रुजु वा अन्य कुनै कल्पित भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय तुरन्त
7: जहाँ बाट चल्किन्छ सगरमाथा, जहाँ बाट चल्किन्छ दुध।
6: बाल बालिकालाई लागू औषध दुरूपयोग गर्दछन्। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको सुंगतमा ध्यान दिउँ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउँ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय उच्च प्रदेशद्वारा जनहितमा सारी सन्देश। जहाँ बाट चल्किन्छ सगरमाथा, जहाँ बाट चल्किन्छ दुधकोशी, त्यही बाट गुन्जन्छ तपाई हाम्रै
8: आवाजमा।
9: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सुन्नु दुध कुण्डली नगरपालिका पाँच सल्लेरी सुन खुबो।

क्याडेकल लोकेको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरेर फेरि पनि तपाईँको रेडी सेटमा क्याडेकल लोकीलाई लिएर उपस्थित भइ नै सकेका छौ। यस समयमा सुन्नुहुन्छ पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफएम 110.2 मेगाहर्जमा कार्यक्रम लोकीलाई सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकीमा सहभागिता जनाउन चाहनुहुन्छ भने 97.64 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र तपाईँको लागि म प्रश्न उत्तरको खेल खेलदेखि हामी अगाडि बढ्नेछौ है। र यदि तपाईँले लक्की नम्बर प्राप्त गर्नुभयो भने कार्यक्रम महिनाको अन्तिममा तपाईँ लक्की विजेता पनि बन्न सक्नुहुनेछ र त्यसका लागि आउनु पर्ने हुन्छ है 97.64 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र केही प्रश्नलाई निरन्तरता दिन चाहन्छु है। प्रश्न यस्तो भएको छ, अर्घ राज्य कसले स्थापना गरेका थिए? यसको सही उत्तर रहेको छ जिल्ला राई रहेको छ है। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहन्छु, प्रश्न यस्तो भएको छ, न्याय नपाए गोर्खा जानु भन्ने उक्ति कसको पालामा चलेको हो? न्याय नपाए गोर्खा जानु भन्ने उक्ति कसको पालामा चलाएको हो? यसको सही उत्तर रहेको छ राम शाह रहेको छ है। सम्पूर्ण साथीले कविमा टिपोट गर्दै पनि जानुहोला भन्न चाहे। अर्को प्रश्नलाई निरन्तरता दिन चाहे, प्रश्न यस्तो रहेको छ, भौगोलिक अवस्थितिको हिसाबले नेपाल कस्तो मुलुक रहेको छ? यसको सही उत्तर रहेको छ विपरीवेष्टित राष्ट्र रहेको छ है नेपाल पनि। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे, प्रश्न यस्तो रहेको छ, नेपालको अधिकतम उत्तर दक्षिण चौडाई कति रहेको छ? यसको सही उत्तर रहेको छ 241 किलोमिटर रहेको छ है। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे, प्रश्न यस्तो रहेको छ, महाकाली नदीको पारीको दुईवटा गाउँ कुन कुन रहेको छ? यसको सही उत्तर रहेको छ बेधारा र चाँदनी रहेको छ है। कतिजना साथीहरू चाहिँ अहिले लोकसेवाको तयारी गरिदिनुहुन्छ होला है। हिजो मात्र हाम्रो प्रदेश लोक सेवा आयोगको चाहिँ प्रथम श्रेणीको नाम निस्केको थियो। कतिजना साथीको अहिले है नाम निस्केर अहिले दोस्रो पत्रको पनि तपाईँले तयारी गरिदिनुहुन्छ होला है। राम्रोसँग तयारी गर्नुहोला र शुभकामना पनि म व्यक्त गर्न चाहन्छु। दोस्रो पत्रको पनि सबैजनालाई म शुभकामना पनि व्यक्त गर्न चाहे है। र केही प्रश्नलाई निरन्तरता दिन चाहे, प्रश्न यस्तो रहेको छ, नेपालको क्षेत्रफल कति रहेको छ? नेपालको क्षेत्रफल कति रहेको छ? यसको सही उत्तर रहेको छ 1,47,181 वर्ग किलोमिटर रहेको छ है। र कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 97.64 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता पनि जनाउनुहोला भन्न चाहे। र कार्यक्रमको अन्तिम समयमा पनि हामी आइ नै सकेका छौ। अर्को प्रश्न

कुरा अन्तिम समयसम्म साथ दिनुभयो यहाँ सबैजनालाई एक मुस्तमा विशेष गरी धन्यवाद दिन चाहे। मेरो बन्द कोठाका आवाज तपाईँको रेडियो सेट मोबाइल सेटसम्म पुर्याउन फूलफूल मात्रामा सहयोग गर्ने साथ मित्र शर्मिलाजीलाई पनि विशेष गरी आभार प्रकट गरी आजको कार्यक्रम लकीको बसाईबाट म कार्यक्रम प्रस्तुत रेवित राई पनि बिदा चाहन्छु। नमस्ते, नमस्कार।

0: Lucky.
1: आर्थिक वर्ष 2084 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवश्यक सम्बन्धमा कृषि प्रदेश योजना आयोगको
2: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्दी व्यवस्थापन कार्यविधि 2082 बन्दछन् स्थानीय तहर प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2084 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट नीति व्यवस्था भएको साल चैत्र 9 गते आयोजना बहिष्कृतिमा प्रणालीमा सुधार प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोगमा सुधार आयोजना प्रस्ताव गर्ने हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालयमा स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखिने अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.kc.gov.in हुन पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
2: आदरणीय सेवाग्राही मोहन भवन यातायात व्यवस्था कार्यालयबाट प्रभावित सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कोटीको प्रलोभनमा नपरि आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै भ्रासमा अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर गयो।
2: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल विभूत भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अर्थले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलबुकमा भएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र बाँकी साबिकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँचपास प्रमाण पत्रको सकल स्तरीमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी

को इंजन नंबर और चेसिस नंबर देखने गरी को फोटो सवारी साधन को पूरा भाग देखने गरी को फोटो संलग्न राख्नु पर्ने छ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

नमस्कार, पूर्वी पालगी पहले सामुदायिक रेडियो सुने फिर एक दशमलव दुई मेगाहर्ज देश का विभिन्न भाग www.sunefm.com संसारभर एक साथ प्रसारण भईर बिहान दस बजे सुनो हालचाल लेकर आईपुगे म सौमिला पुरी। प्रतिनिधि सभाको बैठक बस्दैछ। आज बिहान 11 बजे बस्ने बैठकमा सरकारले नीति तथा कार्यक्रममाथिको छलफलको निरन्तरता पाउनेछ। संसद सचिवालयको कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नीति तथा कार्यक्रममाथिको छलफल शुरू गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधन प्रस्तुत हुने र छलफल हुनेछ। आज नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाब दिने कार्यसूची उल्लेख। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको सभामुक्त बैठकमा अस्ति सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। हिजो दलले प्रतिनिधित्वको आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्नु भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय समिति बैठकमा प्रथम महाधिवेशन आगामी असार पहिलो साता गर्ने प्रस्ताव पेश भएको छ। पार्टी कार्यालय वन स्थलीय जारी केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले असार 6, 7 र 8 गते महाधिवेशन गर्न प्रस्ताव पेश गर्नुभएको छ। महाधिवेशन चितवनमा प्रस्ताव हुनेछ। यसअघि रासपाले चुनाव सकिएको 6 महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो। त्यसअनुसार भव्यभित्र महाधिवेशन गरिसक्नुपर्ने जनाएको छ। तनहुको दुखघाट गाउँपालिका चारमा 126 मेगावाट क्षमताको तलस्थिति जलविद्युत आयोजनाको प्रवेश सुरुङ निर्माण शुरू भएको छ। नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहु हाइड्रो पावर लिमिटेडले सुरुङ निर्माणमा लागि आर्की हाइड्रो इलेक्ट्रोनियम एण्ड एसोसिएशन प्रणाली काठमाण्डुसँग ठेक्का सम्झौता गरेको छ। 2060 साल फागुन 7 गते सम्पूर्ण ठेक्का सम्झौतापछि विस्फोटन पदार्थ प्रयोग सम्बन्धी स्वीकृत प्रक्रिया भएको ढिलाइको कारण निर्माण के समय प्रभावित भएको आयुष प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। आवश्यक स्वीकृति प्राप्त भएपछि अहिले सुरु निर्माण थालेको उहाँले बताउनुभएको छ। तल्लो स्थिति जलविद्युत आयोजनाले पिकिङ रन अफ द रिभर प्रकृतिको अर्ध जलाशयुक्त जलविद्युत आयोजना हो। आयोजनाबाट वार्षिक 520.78 करोड़ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ। आयोजनाको बाँध बन्दीपुर गाउँपालिका अन्तर्गत सारघाटमा नजिक स्थित नदीमा निर्माण गरिनेछ। बाँधको उच्चाइ 32 मीटर रहनेछ भने यसबाट सुन्दै 12.7 किलोमिटर लामो जलाशय निर्माण हुनेछ। संचित पानीलाई 6.75 किलोमिटर लामो सुरुङ मार्फत दुखघाट गाउँपालिका चार गाईघाट स्थित अर्ध भूमिगत विद्युत गृहमा पुर्याउने योजना रहेको छ। कृषि तथा पशुमन्त्री विकास मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थानका कर्मचारीहरूले सितेमा उपभोग गर्दै आएको दुग्ध घिउको सुविधा तत्काल रोक्ने निर्देशन दिनुभएको छ। वहाँले डेरी सिकार कर्मचारीले नियन्त्रण विपरीत दैनिक दुग्ध वार्षिक रूपमा घिउ सितेमा पाउने गरेको गुनासो आएको भन्दै तत्काल रोक निर्देशन दिनुभएको हो। मन्त्री चौधरीले निर्देशन अनुसार कार्यान्वयन भएपछि संस्थाको वार्षिक 78 लाख रूपियाँ रोकिनेछ। दुग्ध विकास संस्था घाटामा सब किसानले भुक्तानी लगायत समस्या भोगिरहेका छन्। तर कर्मचारीले वार्षिक लाखौं रकमको दुग्ध घिउ सितेमा लैजाने कुरा राम्रो नभएको मन्त्री चौधरीको भनाइ छ। कर्मचारीको सुविधा कटौती गरेर जोगिने रकम अब किसानले बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिको कार्यक्रममा खर्च गरिने कृषि मन्त्रालयले जनाएको छ। हाल नेपालमा पश्चिमी व्यवस्थापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी मधेस बागमती र गण्डकी प्रदेशका देशका हिमालय पहाड़ी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागिरहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी मधेस बागमती र गण्डकी प्रदेश लगायतका देशका हिमालय र पहाड़ी भूभागमा साधारणतया बादल लाग्ने र बाँकी भूभागमा आंशिक बादल लाग्ने छ। कोशी बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागका केही स्थान तथा बाँकी तराई भूभागका एक दुई स्थानमा मेघगर्जन छुट्याङसहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशका पहाड़ी र तथा तराई भूभागका केही जिल्लामा होली प्रकाश असिना मेघार्जन छुट्याङको सम्भावना रहेको छ।
अन्तर्राष्ट्रिय समाचार इरानले आफूमाथि फेरि आक्रमण भएको युरेनियमलाई 90% शुद्धतामा प्रशोधन गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीचको युद्ध विरामलाई ठूलो जीवनको क्षति हुनबाट जोगाउने कुतक बताउनु भएको इरानको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाईले पछिल्लो टिप्पणी गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ। इरानको आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले देशको आणविक प्रविधि र युरेनियम सम्बन्धमा कुनै सम्झौता गर्न नसकिने बताउनु भएको थियो। गएको फेब्रुअरी 28 तारीकमा तेहरान र अन्य इरानी शहरहरूमा अमेरिका इरानहरूले संयुक्त आक्रमणबाट शुरू भएको 40 दिनको लड़ाईपछि इरान अमेरिका र इस्रायलको अप्रेल 8 युद्ध विराम घोषणा गरेका छन्। युद्ध विरामपछि इरानी र अमेरिकी प्रतिनिधि मण्डलहरूले अप्रेल 11 र 12 पाकिस्तानको राजधानी इस्लामाबादमा एक श्रेणीको शान्तिवार्ता गरेका थिए तर त्यसमा सहमति हुन सकेन। विगतमा द्विपक्षीयले पाकिस्तानको मध्यस्थमा द्वन्द अन्त्य गर्नको लागि शर्तहरू प्रस्तुत गर्दै धेरै प्रस्तावहरू योजनाहरू आदान प्रदान गरेका छन्। अमेरिकी राष्ट्रपतिले युद्ध अन्त्य गर्न प्रस्ताव गरेको पछिल्लो सन्देशमा इरानले प्रतिक्रिया दिएको थियो तर ट्रम्पले यसलाई पूर्ण रूपमा अस्वीकार गर्नुभएको थियो। अन्तिममा खेल सुधार इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गुजरात टाइम्सले सनराइज हैदराबादलाई हराएको छ। गुजरात 82 रनले विजय भएको थियो। हिजो बेलुका अहमदाबादमा टस हारेर पहिलो ब्याटिङ गरेको गुजरातले 5 विकेट गुमाएर 168 रन बनाएको थियो। गुजरातका लागि साइस सुदनले सर्वाधिक 61 रन बनाएका थिए। गुजरातले दिएको 169 रनको लक्ष्य पछ्याएको हैदराबाद 14 ओभर 5 बलमा 68 रनमा अल आउट भयो। गुजरातका जेसन होल्ट र कार्गीको रवानले 3-3 विकेट लिएका थिए। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई सुनिर्थित 5:20 शुरूमा फुलवास्तोले एफएम न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारी र हामी समस्यामा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सोलो हालसा सकियो। अपरान्न 4 बजेको सोलो सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: कर प्रिंट रुजुकर को रकम रवारी साधन को नंबर एक सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भौचर गर्न अघि सवारी कर तथा दस्तुर यकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर यकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: कान्छ ठट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाछा खेर पर्ख लिन आउला।
3: होइन ए कान्छ, गीत गाउँदै कता हिँडिस्?
4: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
3: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्दा है।
4: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
3: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावेल चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने।
4: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
3: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागुया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
4: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति खेर हुने रहेछ?
3: सुन कान्छ, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफ्नो सिट सुरक्षित गरिहाले कान्छ।
4: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
5: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबैल केएल टावर, 6 तला, काठमाडौँ। सम्पर्क
3: प्रोपाइटर सुरेश घिमिरे,
5: 9850709779 र 01-592-2616। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल चुच्चेपाटी, काठमाडौँ।
0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा
1: प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: स्मार्ट हुनुहोस् सधैँभरि एसियन पेन्सनै रोजी।

0: 안부로 퍼시도로 다이.
1: सूचना सूचना सूचना सुरुङ जुनबे से जोड़ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुंगा खस्ने सम्भावना रहेकाले तल्लो खेरा सातौं क्षेत्रमा घाँसपात काट्न गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुलुङ जुनबेसी उपभोक्ता समिति सुलुङ। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाफ्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
1: हाम्रा सेवाहरू
2: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858873-5 र 9861034413।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
3: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदिऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचदेखि नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदिऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचदेखि नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: हेसा हेसा स्मार्ट फोन सधैँभरि एसएमएस नै रोजे।

0: सबै हो हाम्रो पहिलो रोजाई।
1: सूचना सुलुङ जुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुलुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुलुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा सादौं क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुलुङ जुन बेसी उपभोक्ता समिति सुलुखुम्बु।
2: यौन हिंसाबाट बचौ र बचाऊ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पर्क गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुखुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: दाजुभाइ बालबालिका बेर समय सजन छोड्नु वन भित्र जाँदा आउँदा साथीभाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: इदाई राईको साधा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भए जाउँ न मेरो साथी
3: म पनि राईको साधा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साधा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु उत्कुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो युरोप पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउन भनेर हामजी औषधालयतिर हिँडेको नि म त आउनु दिदी अरू सँगै जाउँ
7: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843879852 9824417718 9843449696 र 9861323472 आन्जी औषधालय सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो। विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार, विज्ञापन बोर्ड।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: अलिकति जोत्न पार छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा?
7: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्षे वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
6: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
8: खेतबारी जोत्न, रोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, सिटी चरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मा मिस्ड कल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।
10: वडा बिर्सिज्यू, नमस्कार।
11: नमस्कार सन्तोषजी, के छ टोलतिर? सब ठिकठाक?
10: खै के भन्नु वडा बिर्सिज्यू, पल्लो टुलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
11: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती गरने जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
10: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन?
11: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन, उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार, विज्ञापन बोर्ड।
10: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
12: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
10: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
12: हो र के डेन्टल रे
13: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डनगर पालिका पाँच बसन्त बजार सल्लेरी सोलुखुम्बु
10: हाम्रा सेवाहरू
13: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
14: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू अपनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
15: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
16: ए बुढो आज मेरो जन्मदिन हो याद त छ नि
17: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
16: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
17: ल अब आँखा खोला त
16: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र
18: अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सल्लेरी सोलुखुम्बु
19: मन्जु तिमी त विदेश जान लाग्यो रे हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
20: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
19: खै के गर्ने भने दिदी
21: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ
22: नेपाल सरकार विज्ञापन बोर्ड
23: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता
14: यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-243।
23: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स प्रोपाइटर
14: तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
23: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सोलु खुम्बु।
0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: किन रे, के भयो, सन्चो भएन?
0: होइन, यतिकै जाने मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
3: कत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएछ।
24: ए के भो, दौडिदिई पो आइस त।
3: दाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ।
24: भन को थियो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
6: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो?
14: विकासका कार्यमा राजनीति नगरौ, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरुपयोग नगरौ। जनहितको लागि सोलो एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूज स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस सोलुदूत कुंड नगर पालिका पांच सल्लेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरुको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरुका साथमा सबैसँग हाम्रा सेवाहरु प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रो ओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपी भीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841905549 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
1: हाम्रो के दोस्तर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ नि सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को हो को हो भाइ र
3: म हो दिदी सुन्तली, ढोका खोल्नुहोस् न।
2: के भयो यति राति किन रुदै राखी?
3: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: ल भन के भयो।
3: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाईले म भागेर आएको। दिदी
2: माइला दाईले पस् त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि? ल ल, अब धेरै नरो, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाउँला।
0: महिला, किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
0: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
4: के रे, नानीको भर्खर 17 कि लाग्यो होइन र?
0: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
0: ए हो र।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती, प्रलोभन देखाई, प्रेम सम्बन्ध बनाई, पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
8: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धूमपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
4: देख्नु भएन, औषधि हालेको।
3: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
1: नेपाल सरकार, विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हेलो
4: हेलो,
5: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पख्नुहोस् है। ए नानी, छोरी।
3: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के के नम्बरमा आएछ, दे त नानी।
3: लु दिन्छ।

0: सोलु एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: सांचे सोलु एफएम स्टूडियो टाइम
2: स्नाबिन एम बिहानको 11 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलु दुकुन्न नगर पालिका 5 सोलु खुम्बु
3: एक यूनिट रगतले तीन जना सम्मको ज्यान बचाउन सकिन्छ
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ
3: 45 किलो भन्दा बढी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
3: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
3: डर लाग्नु निद्रा नलाग्नु
5: अनौठा विचार आउनु
3: निराशा बढ्नु खुशी नहुनु
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
3: छटपटी हुनु चिटचिट पसिना आउनु
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
5: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊं
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका 5 सोलेरी सोलु खुम्बु
8: लक्की

आदरणीय श्रोताबिन तपाई अहिले सुनिरहनु भएको छ सुन एफएम। सुन एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू।

0: आर्थिक वर्ष 2083-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बैंक व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बैंक सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.kosi.gov.np हेर्न हुन सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
1: आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग कोशी सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: स्थानीय तहमा दर्ता भएका ई रिक्साको दर्ता प्रतिलिपि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
0: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका ई रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सरूवा फिर्ता गरेको निशा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरूवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो प्रति दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो प्रति सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।
1: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर यकिन गर्ने सम्बन्धी सूचना।
0: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भौचर गर्न, अघि सवारी कर तथा दस्तुर यकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: राखेर पर्ख लिन आउला।
1: होइन ए कान्छा, गीत गाउँदै कता हिँडी?
0: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिउँला है।
0: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावेल सुफा जापानिज भाषा पढ्ने अनि जापान जाने।
0: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
0: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कतिखेर हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफ्नो सेट सुरक्षित गरिहाले कान्छा।
0: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
2: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
1: प्रोपाइटर सुरेश घिमिरे
2: 9850179779 र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल चुच्चेपाटी, काठमाडौँ।
3: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
4: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साम 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन, स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला, आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: नागरिकता आयता कक्ष संचालन भी संबंधी सूचना
1: अग्रणी सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

सूचना सूचना सूचना सुलुङ जुन व्यक्ति जोड़ने सड़क निर्माण कार्य हाल सुलुङ क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिलो सुलुङ ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा सातौं क्षेत्र में घासपात काट्न गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बालबालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुलुङ जुन बेसी उपभोक्ता समिति।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703-5 र 98160034-213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचदेखि नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट क्षति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट क्षति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: स्मार्ट हुनुहोस् सधैँभरि एकछिन पैसा रोजी।

0: हो हाम्रो पहिलो रोजाई।
1: सूचना सूचना सूचना, सुरुङ जुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा सातौं क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुरुङ जुन बेसी उपभोक्ता समिति।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले मध्यान्नको 12 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राज्यसभाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7-9 गतेसम्म चितवनमा हुने। सभापति लामिछानेको संयोजकत्वमा मूल समारोह समिति गठन। सगरमाथाको शिखरसम्म बाटो खुल्यो, मौसम अनुकूल हेरेर आरोहीहरू शिखरतर्फ जाने। इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ, नेपाल राष्ट्र बैंकले आज 40 अर्ब निक्षेप तान्दै। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाँदै, द्विपक्षीय व्यापार र प्रविधिसँग इरान युद्धको विषय मुख्य प्राथमिकतामा। र आईपीएल क्रिकेटमा आज आरसीबी र कोलकाता खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो राष्ट्रिय महाधिवेशन आउँदो असार 7-9 गतेसम्म चितवनमा हुने भएको छ। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन असार 7, 8 र 9 गते चितवनमा हुने रासपा संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिनुभयो। आज रासपाको केन्द्रीय समितिको बैठक वनस्थली काठमाण्डुमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको छ। बैठकमा महाधिवेशनको मिति, ठाउँ, सांगठनिक कार्ययोजना तथा समसामयिक विषयमा छलफल भएको थियो। बैठकले प्रथम अधिवेशनको मिति र ठाउँ तय गरेको पार्टीका संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले जानकारी दिनुभयो। रासोपाले सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समारोह समिति पनि गठन गरेको छ। रासोपा 2079 साल असार 7 गते स्थापना भएको थियो। प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। बैठक सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा केन्द्रित छ। सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्री वीरेन्द्र शाहले जवाफ दिने यसअघि संसद सचिवालयको कार्यसूचीमा उल्लेख भए पनि उहाँको सट्टा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाफ दिनुहुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा अस्ति सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। हिजो दलीय प्रतिनिधित्वको आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्नु भएको थियो। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न भएको छ। दोस्रो शिविर भन्दा माथि डोरी टाँग्दै बाटो खुलाउन खटिएको अनुभवी आरोहीहरूको टोली केही बेर अघि शिखरमा पुगेको डोरी टाँग्ने टोलीको व्यवस्थापन गरिरहेको कम्पनी एक्सपिडिशन अपरेटर एसोसिएशन अफ नेपालले जनाएको छ। कम्पनीका अनुसार मिङमा तेङमा शेर्पाको नेतृत्वमा पासाङ नुर्बु शेर्पा र देण्डी शेर्पा रहेको टोली आज बिहान 10:25 शिखरमा पुगेको हो। सगरमाथा आरोहणका लागि हरेक सिजनमा गरिने डोरी टाँग्ने काम अत्यन्त महत्वपूर्ण हुन्छ। अब आरोहीहरू तीनै डोरी प्रयोग गर्दै शिखरतर्फ जानेछन्। यस सिजनमा खुम्बु आइसफलमा पुरानो मार्ग अवरूद्ध भएपछि समस्या भएको थियो। आइसफल डाक्टरहरूले खुम्बु आइसफलमा बाटो खुलाएपछि दोस्रो शिविरभन्दा माथि अनुभवी आरोहीहरू खटिएका हुन्। शिखरसम्म डोरी टाँग्ने काम भइरहेकाले अब मौसम अनुकूल हेरेर आरोहण शुरू हुनेछ। यसपालि सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै 492 जनाले अनुमति लिएका छन्। सगरमाथाबाट मात्रै रोयल्टी बापत 1 अर्ब रूपियाँ भन्दा बढ़ी संकलन भएको छ। सर्वोच्च शिखरको आरोहण हरेक वर्ष विश्वव्यापी चर्चाको विषय बन्ने गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ। पाण्डेलाई सिन्धुलीको कमलामाई गाउँ नगरपालिका 6 बस पार्कबाट गैराती पक्राउ गरेको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ परेका सीईओ पाण्डेलाई काठमाडौँ ल्याएर थप अनुसन्धान भइरहेको छ। स्मार्ट टेलिकमको सम्पत्ति लिलामी बिक्री प्रकरणमा पाण्डे पक्राउ परेको सीआईबीले जनाएको छ। ललितपुरको मानभवन बस्दै आएका 63 वर्षीय पाण्डे विरूद्ध मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान अघि बढ़ाइएको हो। नेपाल राष्ट्र बैंकले आज 40 अर्ब निक्षेप खिच्दैछ। अधिक तरलता कायमै रहेपछि 42 दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोल कबोल मार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप 77.5 खर्ब भन्दा धेरै पुगेको छ। केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत तरलता खिच्दै आएको छ। बोल कबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त क ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। आज बोल कबोल हुने निक्षेप संकलन उपकरणको सामा तथा ब्याज आउँदो असार 10 गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा काठमाडौँ महानगरले कक्षा 11 र 12 का विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्तिको आवेदन खुला आज सुनको भाव घट्यो चाँदीको बढ्यो लगायतका खबर बाँकी नै छन् सुन्दै गर्नुहोला
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध
2: खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ या हिटर निभाउन नबिर्सौ
1: ग्यास सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौ
2: सलाई लाइटर जस्ता आगो सल्काउने वस्तु बालबालिकाले भेटाउन सक्ने ठाउँमा नराखौ
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ
2: बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौ
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौ सेउला माटो बालुवा थुपारेर राखौ
2: आग लागि बारे चासो राखौ चनाखो बनौ

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राष्ट्रसभाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7 देखि 9 गतेसम्म चितवनमा हुने सभापति लामिछानेको चन्द्र जगतमा मूल समारोह समिति गठन सगरमाथाको शिखरसम्म बाटो खुल्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँ महानगरपालिकाले कक्षा 11 र 12 को छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ। महानगरको शिक्षा विभागले आज सूचना निकालेर पर्सि जेठ 1 गते बिहान 10 बजेदेखि आवेदन खुला हुने जानकारी दिएको हो। आवेदन आउँदो जेठ 10 गते राति 12 बजेसम्म दिन सकिन्छ। महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिनेछ। छात्रवृत्तिका लागि जेठ 17 गते बिहान 8 बजेदेखि 10 बजेसम्म परीक्षा सञ्चालन हुनेछ। परीक्षामा माध्यमिक तह कक्षा 10 को पाठ्यक्रममा आधारित भएर 100 वटा वस्तुगत वैकल्पिक प्रश्नहरू सोधिने सूचनामा उल्लेख छ। 2082 को एसईईमा ग्रेडेड भई देशभरका सामुदायिक विद्यालयबाट अध्ययन गरी एसईई पूरा गरेको वा काठमाडौँ महानगरको स्थायी बासिन्दा रहेका लगायत हुनुपर्नेछ। आज सुनको भाव घटेको छ, चाँदीको भाव बढ़ेको छ। हिजो एकै दिन तोलामा 4,400 रूपियाँले बढ़ेको सुनको भाव आज तोलामा 700 रूपियाँले घटेको छ। आज भाव घटेर सुन तोलाको 3,2,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 3,2,900 रूपियाँ थियो। चाँदीको भाव आज तोलामा 15 रूपियाँले बढ़ेको छ। हिजो चाँदी तोलामा 355 रूपियाँले बढ़ेको थियो। हिजो तोलाको 5,695 रूपियाँ रहेको चाँदीको भाव आज 5,710 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ। चीनिया राष्ट्रपति शी जिनपिङले बेजिङमा ट्रम्पको स्वागत गर्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। भोलि चीनमा हुने शिखर वार्तामा आपसी हित तथा द्विपक्षीय व्यापार सम्बन्ध सुधारका विषयमा छलफल वा सहमति हुने अपेक्षा गरिएको छ। ट्रम्पले भोलि राष्ट्रपति शीसँग भेट गर्ने र पर्सि नै अमेरिका फर्कने कार्यतालिका रहेको खबरमा उल्लेख छ। भ्रमणका क्रममा द्विपक्षीय व्यापार र प्रविधिको विषय प्राथमिकतामा रहनेछ। ट्रम्पसँगै एलन मस्क र टिम कुक सहित 16 वटा ठूला कम्पनीका कार्यकारी संचालक पनि बेजिङ जाँदैछन्। भ्रमणका क्रममा इरान युद्धको विषय नै केन्द्रमा रहने बताइएको छ। अमेरिकाले चीन मार्फत दबाव दिएर इरानलाई आफ्ना शर्तहरूमा झुकाउन सक्ने अपेक्षा गरेको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल नेपाली समय अनुसार बेलुकी पौने 8 बजे रायपुरमा शुरू हुनेछ। आरसीबी 11 खेलमा 14 अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने 10 खेल खेलेको कोलकाता 9 अंकसहित तालिकाको 8 स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राज्यसभाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7 देखि 9 गतेसम्म चितवनमा हुने सभापति लामिछानेको संयोजकत्वमा मूल समारोह समिति गठन सगरमाथाको शिखरसम्म बाटो खुल्यो मौसम अनुकूल हेरेर आरोहीहरू शिखरतर्फ जाने इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ नेपाल राष्ट्र बैंकले आज 40 अर्ब निक्षेप तान्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाँदै द्विपक्षीय व्यापार र प्रविधिसँगै इरान युद्धको विषय मुख्य प्राथमिकतामा र आईपीएल क्रिकेटमा आज आरसीबी र कोलकाता खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5223।
4: सबैका लागि दृष्टि सबैका लागि दृष्टि।

हरेक टाटा जेन्युइन पार्ट्स टाटा गाडीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै टाटा जेन्युइन पार्ट्स खरिद गर्दा 208-1290 र 208-1295 कन्ट्री कोड भएको मात्रै खरिद गर्न जानकारी

0: हजुरहरु पनि टाटाका जेन्युइन पासहरुको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाए आमदानी बढाउनुहोस्। थप जानकारीका लागि सिप्रति अटो पार्ट्स प्राइभेट लिमिटेड, थापाथली, काठमाडौँ।
1: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
3: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
2: हाम्रा सेवाहरू:
3: ओपिडी सेवा,
2: विशेषज्ञ ओपिडी सेवा,
3: निशुल्क औषधि वितरण,
2: सशुल्क फार्मेसी सेवा,
3: फिजियोथेरापी सेवा,
2: अकुपंचर सेवा,
3: योग परामर्श सेवा,
2: क्रियाकल्प सेवा,
3: पूर्व कर्म पंचकर्म सेवा,
2: छार सूत्र सेवा,
3: जलौका सेवा,
2: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
3: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
2: विस्तृत जानकारीका लागि
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6096, 98514-2463।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
0: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बो।
3: कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर।
4: विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि।
3: नेछा सोलेन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेछा सोलेन
5: हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सोलु एफएम 101.2 मेगाहर्ज www.soluefm को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।
6: नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना।
7: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ।
8: स्थान श्री दुर्गापक्ष गन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा। दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दस्तुर घुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0 37 520 576। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil/np मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: हार्दिक निमन्त्रणा 2083 साल भेट 11 र 12 गते सुलु दुखुन्न नगरपालिका 10 तिमीलमा निर्माण गरेको ओर्गेन सुरिङ गुम्बा तथा सेवा केन्द्रको श्रद्धे धर्म गुरु टुल्कु पेमा थर्सिन रिन्पोछे ज्यूबाट राप्ले प्राण प्रतिष्ठा झिन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको हुँदा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौ। साथै राप्ते प्राण प्रतिष्ठान कार्यक्रममा पालु भई अभिषेक वाङ प्रसाद ग्रहण गरिदिन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काग्यहरू वाचन गर्ने र 12 गतेको दिन राप्ने प्राण प्रतिष्ठान झिन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ।
0: जाङ्गु शेर्पा अध्यक्ष, लोमी शेर्पा कोषाध्यक्ष, निङ शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुलु दुतकुण्ड नगरपालिका 10 सुलु खुण्डो।
1: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
1: हाम्रा सेवाहरू
2: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703-5 र 98160034-213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदिऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचपछि मिति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: स्मार्ट हुनुहोस् सधैँभरि एसएमएसै रोजी।

0: नमस्ते हो हाम्रो पहिलो रोजाई।
1: सूचना सूचना सूचना सुरुङ जुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा सातौं क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुरुङ जुन बेसी उपभोक्ता समिति सुरु खुम्बु।
2: यौन हिंसाबाट बचौ र बचाऊ। यौनसन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहित

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाजा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9863868418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोपाइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु रुत्कुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो युरोप पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउन भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
7: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843879652 9824417 18 9843449696 र 9861323472 आन्जी औषधालय सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोकमा।
2: होंडा का विशेषता
3: जापानीज उच्च प्रविधि उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाऊ र भरपर्दो
3: अफरोड का लागि पनि उपयुक्त
2: BS6 तथा नया नया भर्सन बजार में लंच भइरहेको
3: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
2: हाम्रा सेवाहरू
3: ओखलढुंगा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने
2: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
3: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
2: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
3: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारे भन्जाङ ओखलढुंगा।
2: सम्पर्क नम्बर 0375902222 9852888002222 र 9842803000।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत तीन दशक देखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह। लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए के भयो, के को हल्ला खल्ला भयो?
3: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सक्या होइन।
2: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
4: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्या बजारमा।
7: चिन्ता किन लिनुहुन्छ, एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्षे वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
6: यो कहाँ किन्न पाइन्छ, अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
8: खेतबारी जोत्न, रोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिस कल गर्नुहोस्, लगतै तपाईँलाई फोन आउनेछ।
10: नमस्कार।
11: नमस्कार सन्तोषजी, के छ टोलतिर, सब ठिक ठाक?
10: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो, प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्, केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
11: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने, जबरजस्तीकरणी जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन, त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
10: टोल छिमेकीको कुरा किन लम्ब्याउनु, हामीले मिलाउनु हुँदैन?
11: अह, हुँदै हुँदैन, यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
10: आया आया भनेर पो बसेछ त बिरामी भो क्या हो
12: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
10: आ कति पीर मारेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
12: हो र के डेन्टल रे
6: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु
10: हाम्रा सेवाहरू
6: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
11: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
13: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98-21-12-990 र 97-46-58-43-87
14: ए बुढो आज मेरो जन्मदिन हो याद त छ नि
15: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
14: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
15: ल अब आँखा खोला त
14: वाउ कस्तो राम्रो उठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र
16: अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु दुधकुण्ड नगरपालिका कुरा नम्बर 5 सल्लेरी सोलुखुम्बु
17: मन्जु तिमी त विदेश जान लाग्यौ रे हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यस्तो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ खै के गर्ने गर्ने दिदी
18: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
19: नेपाल सरकार विज्ञापन बोर्ड
6: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता
9: यहाँबाट डिजल र पेट्रोल तपाईले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43।
6: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स प्रोपाइटर
9: तोरण कुमार श्रेष्ठ 9862-82-13-87।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
4: देख्नु भएन, औषधि हालेको।
3: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी

0: र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् राई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो
4: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
0: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
0: लु त, हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
0: हजुर,
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
0: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: टाइम चेक सोलू एफएम स्टूडियो टाइम
2: इट्स 2 PM दिउँसोको 2 बज्यो
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुतकुंड नगरपालिका 5 सोलू खुम्बू
3: नमस्कार स्वयंसेविका दिदी
4: नमस्कार नमस्कार दुई जीव को भएपछि स्वास्थ्य चौकी गए जांच गराइरहेकी त छौ नि
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी इनले गाह्रो माने पनि लान्छु नि
4: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अंडा माछा मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
4: हो त
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी
4: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनु पर्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
6: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
6: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
7: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
6: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
7: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
6: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
7: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
8: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
6: डर लाग्नु निद्रा नलाग्नु
8: अनौठा विचार आउनु
6: निराशा बढ्नु खुसी नहुनु
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
6: छटपटी हुनु चिटचिट पसिना आउनु
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
8: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊं
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: नमस्ते डाक्टर सर
10: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
9: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
10: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
9: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
10: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
9: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
9: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
10: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु
0: नेपाल सरकार विज्ञापन बोर्ड

0: झाडा पखालाले धेरै दुःख दियो। तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन बो।
1: हेर त रगत रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ। बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्मदर्ता दिनुहोस् त।
0: जन्मदर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
0: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
0: पहिला कसैले भनेन?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
7: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको असफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बाँच्न मन नलाग्ने, आत्मविश्वास तुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
6: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका कर्णधार
7: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ
6: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिऊ बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिऊ
7: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य, पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार, दबाव, प्रकाप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले महिला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्याद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
3: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
4: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
2: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
4: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
3: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
4: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
3: अनि पढाइ चाहिँ के हुँदो रहेछ?
4: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
2: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
4: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
2: लोकेशन कहाँ हो अङ्कल?
4: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
3: त्यसो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
4: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक स्थित कलेज, पढाइ मात्र हो, प्रतिभा र भविष्य बनाउने कलेज।
5: सूचना सूचना सूचना, निशुल्क आवासीय छात्रवृत्तिको लागि सूचना। काठमाडौँमा सञ्चालित एक प्रतिष्ठित अङ्ग्रेजी विद्यालय द स्काई लार्क स्कूलमा कक्षा 1 एसईसम्म निशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई दोङबोछा फाउन्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा 1 भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीड़ित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही वैशाख मतान्तरसम्म। थप जानकारीका लागि सम्पर्क नम्बर 9851-07-5350। साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुन राई दोङगोछा फाउन्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुन राई दोङगोछा फाउन्डेशन, खामखुवा, खोटाङ।
6: कान्छा ठट्टैमा यो भैसा जान लाग्यो, जाँदैन बाचा खेर पर्ख लिन आउला।
7: होइन ए कान्छा, गीत गाउँदै कता हिँडिस्?
6: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
7: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्दा है।
6: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
7: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावेल चोखा जापानी भाषा पढ्ने अनि जापान जाने
6: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
7: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
6: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कतिखेर हुने रहेछ
7: सुन कान्छा यस इन्स्टिच्युटमा जापानी भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफ्नो सिट सुरक्षित गरिहाले कान्छा
6: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
8: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर 6 तला काठमाडौँ सम्पर्क 98550179 र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट OBGI एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिल चुच्चेपाटी काठमाडौँ
9: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू तपाईँ सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस् सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस् सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ म्याद सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस् म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस् नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस् ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला
10: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कारिणीबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: आर्थिक वर्ष 2083-84 लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वैन व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गति आयोजना बैंक सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.kosi.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग कोशी सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: स्थानीय तहमा दर्ता भएका ई रिक्साको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
0: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका ई रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निशा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी साविकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाणपत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।
1: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना।
0: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भौचर गर्न, अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको कर को रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं,
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं,
2: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ,
1: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं,
2: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ,
1: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ,
2: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ,
1: वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: बालबालिकालाई लागु औषध दुरूपयोगबाट बचाऊ,
0: लागु औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं, बालबालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं, बालबालिकाको संगतमा ध्यान दिऊ, लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ, बालबालिकासँग नियमित संवाद गर्ने गरौं, बालबालिकालाई घरमा माया र समय दिने गरौं, विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं, बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सवारी साधनको इन्जिन र चेसिस रुजु गर्ने सम्बन्धी सूचना।
0: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: सड़क प्रयोग गर्दा ध्यान दिऊ,
1: सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्था एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली ढल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुण्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मसंहार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं,
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं,
2: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं,
1: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ,
2: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं,
1: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ,
2: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ,
1: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ,
2: वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: यौन हिंसाबाट बचौं र बचाऊ,
1: यौनजन्य हिंसा सामाजिक अपराध हो, बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्,
2: हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ,
1: अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ,
2: बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ,
1: त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ,
2: बालबालिकासँग नियमित संवाद गर्ने गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
3: आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ।
4: सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
5: हेलो, हेलो दाई नमस्कार।
6: नमस्कार भाई कता छौ?
5: म त गाउँमै छु नि दाई, एससी परीक्षा सकेर बसेको। साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके, कहाँ पढ्ने के पढ्ने, म त अङमाउमा परे दाई।
6: अङमाउमा पर्ने कुरै छैन भाइ, तिमीसँगै एससी दिएका साथीभाइ चाबहिलको मनासलु ओल्ड कलेजमा आएर बुझेर त्यही पढ्ने निधो गरेर गइसके। तिमी पनि ढुक्क भएर आउने, अब त्यही पढ्ने, किनकि मनासलु आज लाखौं विद्यार्थीको सही गन्तव्य हो।
7: मनास्लु वर्ल्ड कलेज शांत तथा अनुशासित शैक्षिक वातावरण, उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष शिक्षक शिक्षिका, आईएसओ सर्टिफाइड, अतिरिक्त क्रियाकलाप, साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मदत गर्दै आएको छ। न्यूनतम शुल्क, गुणस्तरीय शिक्षा, मनासलु वर्ल्ड कलेज, साभिन सुचिपाटी। सम्पर्क नम्बर 9803062382, 9803062387।
8: युवा कृषि पर्यटन मार्फत समृद्ध माप्य दुधकोशी, समावेशी विकासको आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र माप्य दुधकोशीको समृद्धि।
9: माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।

0: नै प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री नआएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद बैठक बहिष्कार गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट स्वर्णिम वागले प्रस्तावक प्रस्तुत गर्ने तयारी गरेपछि उठेर प्रधानमन्त्रीको राजीनामा आएका साम्पाङ सभामुखले प्रमुख प्रतिपक्षीलाई बोल्न समय दिएसँगै उठेर हिँड्नु भएको हो। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्दहरू संसदीय रेकर्डबाट हटेको छ। सभामुख डुलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम 21 खण्ड घ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद सचिवालयलाई रूलिङ गर्नुभएको हो। सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिने क्रममा हिजो थापाले राष्ट्रपाको उदय नवयुवा आन्दोलनको क्रममा देखिएका दृश्य र नेपाली सेनाबारे प्रश्न उठाउनु भएको थियो। बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनसायले दुरूपयोग गर्न नहुने विषय नियमावलीमा उल्लेख छ। नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत भएको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले नियमावली स्वीकृत गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। नियमावलीले यसअघि 22 रहेका मन्त्रालयको संख्या घटाएर 17 झारेको छ। अब प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित मन्त्रालयको कुल संख्या 18 हुनेछ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव गोविन्द बहादुर कार्की नेतृत्वको पुनर्संरचना व्यवस्थापन सचिवालयले युवा तथा खेलकुद खानेपानी तथा सरसफाई शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्नुपर्ने राय दिएको थियो। पुनर्संरचना अनुसार खेलकुदलाई शिक्षा मन्त्रालयमा गाभेर शिक्षा तथा खेलकुद मन्त्रालय बनाइनेछ। युवा महिला बालबालिका ज्येष्ठ नागरिक स्वास्थ्य तथा जनसंख्या र सामाजिक सुरक्षा मन्त्रालय एकीकृत गरेर लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय बनाइनेछ। खानेपानी सरसफाई र शहरी विकास भौतिक पूर्वाधार मन्त्रालयलाई गाभेर एकीकृत भौतिक पूर्वाधार मन्त्रालय गठन हुनेछ। यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाम मानव संसाधन मन्त्रालय रहनेछ। गाभिएका र खारेज गरेका मन्त्रालयको विस्तृत सूची राजपत्रमा प्रकाशित हुनेछ। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न भएको छ। मिङ पेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र देन्डी शेर्पा डोरी टाँग्दै बिहान 10:25 शिखरमा पुगेका सेवेन समिट ट्रेक्सले जनाएको छ। सगरमाथा आरोहणका लागि हरेक वर्ष बाटो बनाउनुपर्छ। यस वर्ष पुरानो बाटो अवरूद्ध भएको कारण खुम्बु आइसफलमै बाटो खोल्न 1 महिनाभन्दा बढ़ी ढिला भएको थियो। अब आरोहीहरू अनुकूल मौसममा सगरमाथा आरोहण गर्नेछन्। यस वर्ष सगरमाथा आरोहणका लागि 492 अनुमति लिएका पर्यटन विभागले जनाएको छ। उनीहरूबाट 1 अर्ब रूपियाँ भन्दा बढ़ी रोयल्टी संकलन भएको छ। यस्तै यस सिजनका लागि नेपालका 30 हिमालका लागि 55 देशका 1131 अनुमति लिएका छन्। उनीहरूबाट 1 अर्ब 24 करोड़ 41 लाख रूपियाँ रोयल्टी संकलन भएको छ। अहिले अनुमति लिएका सबैजसो हिमालमा आरोहण शुरू भइसकेको छ। यस वर्ष अहिलेसम्म सगरमाथा आरोहणका लागि गएका मध्ये 3 र मकालु हिमाल आरोहणका क्रममा 2 ज्यान गइसकेको पर्यटन विभागले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्र खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
6: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
5: घर बाहिर भीड़भाड़का बेला हावाहुरी चल्दा भाग दौड़ नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
6: रुख, बिजुली का खम्बा र कमजोर संरचना नजिक नबसौं।
5: मोटरसाइकल र गाड़ी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
6: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। धितोपत्र बजार पूँजीकरण 48 खर्ब 32 अर्ब रूपियाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 सालको चैत मसान्तसम्म धितोपत्र बजार पूँजीकरण 48 खर्ब 32 अर्ब रूपियाँ पुगेको हो। अघिल्लो चैतमा धितोपत्र बजार पूँजीकरण 44 खर्ब 25 अर्ब रूपियाँ थियो। कुल ग्राहस्थ उत्पादनसँगको अनुपातमा 71.38% बढ़ेर 73.23% पुगेको छ। सूचीकृत कम्पनीहरूको संख्या एक वर्षमा 270 बढ़ेर 294 पुगेको छ, जसमध्ये बैंक, वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा सबैभन्दा धेरै 50.2% छ। जलविद्युत कम्पनीको हिस्सा 17.8 र उत्पादन तथा प्रशोधन उद्योगको 8.8% हिस्सा रहेको छ। चालू आर्थिक वर्षको 9 महिनामा 1 खर्ब 32 अर्ब 36 करोड़ रूपियाँ बराबरका धितोपत्र सूचीकृत भएका छन्। नेपाल धितोपत्र बोर्डले 41 अर्ब 53 करोड़ रूपियाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ। अब विदेशको खबर। द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाख सुडानी नागरिक आफ्नो मूल थलोमा फर्केका आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आईओएमले घोषणा गरेको छ। सुडानका लागि आईओएमका मिशन प्रमुख मोहम्मद रेफार्टले सुडानभित्र वा बाहिरबाट मूल थलोमा फर्कने व्यक्तिहरूको संख्यामा निरन्तर वृद्धि भएको बताउनु भएको कतार न्यूज एजेन्सीले जनाएको छ। संयुक्त राष्ट्रसंघका अधिकारीहरूले स्वैच्छिक फिर्तीको बढ़दो दरले सुडानी नागरिकहरूले सुरक्षा स्थितिमा सामान्य सुधार भए पनि थप आशा राखेर आफ्नो भूमिमा फर्केको जनाएका खबरमा उल्लेख छ। फर्केका सबैजसो मानिसहरूले आफ्नो मूल क्षेत्रमा कठोर अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिइएको छ। राजधानी खार्तुममा युद्धका कारण झण्डै 70% घरहरू आंशिक वा पूर्ण रूपमा नष्ट भएका छन् भने विस्थापितहरू फर्कने क्षेत्रमा बिजुली, पानी, स्वास्थ्य र शैक्षिक सेवाहरूको अभावग्रस्त छन्। अब खेल खबर। मेक्सिको सरकारले फिफा विश्वकप 2026 अघि आफ्नो शैक्षिक वर्ष छुट्याउने योजना रद्द गरेको छ। अभिभावक, थिंक ट्याङ्क र स्थानीय अधिकारीहरूबाट व्यापक विरोधपछि मेक्सिको सरकार आफ्नो योजनाबाट पछि हटेको समाचार संस्था अल जजिराले जनाएको छ। यसअघि शिक्षा सचिव मारियो डेल गार्डोले विद्यालय वर्ष झण्डै 40 दिन अगावै समाप्त हुने घोषणा गरेपछि चौतर्फी आलोचना भएको थियो। यसपछि शिक्षा र अन्य सरकारी अधिकारीहरूले अभिभावकहरूबाट सुझाव संकलन गर्न र विकल्पहरू विचार गर्न राष्ट्रपति क्लाउडिया सेनबाउमले घोषणा गर्नुभएको बैठकमा भेला भएका थिए। बैठकमा स्कूल क्यालेण्डरलाई मूल योजना अनुसार राखेर जुलाई 15 अन्त्य गर्ने र अगस्त 31 कक्षाहरू पुनः शुरू गर्ने सहमति भएको खबरमा उल्लेख छ। मेक्सिको, अमेरिका र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप जून 11 शुरू हुनेछ। चार भन्ज्याङ मित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। प्रतिपक्षीहरूको अवरोधका कारण स्थगित प्रतिनिधि सभाको बैठक पुनः शुरू, फेरि पनि अवरोध। सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमाथि प्रधानमन्त्री शाहले नै जवाफ दिनुपर्ने माग। संघीय सरकारको कार्य विभाजन नियमावली स्वीकृत, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सहित 18 मन्त्रालय रहने। सगरमाथाको शिखरसम्म बाटो खुल्यो, 3 शेर्पा शिखरमा अब अरू आरोहीहरू अनुकूल मौसम हेरेर शिखरतर्फ जाने। सुडानमा द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाख नागरिक मूल थलोमा फर्किए, फर्किएकाहरू बिजुली, पानी, स्वास्थ्य र शैक्षिक सेवाहरूको अभाव सामना गर्न बाध्य। र मेक्सिकोमा फिफा विश्वकप अघि शैक्षिक वर्ष छुट्याउने योजना रद्द।
7: स्वच्छ, सुन्दर र स्निग्ध प्रकृति,
8: शान्ति र आनन्दको अनुभूति,
7: भीडभाडबाट टाढा,
8: सहरबाट नजिकै,
7: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
8: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
9: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841954481। वेबसाइट झुले.com.np।
10: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ।
11: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ।
10: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
11: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: झाडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन, उपचार हुन्छ?
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड। नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापक्ष ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा। दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दस्तुर बुझाइ नीति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0375205076। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: ମରିଯିଏ
1: ଇରେ ତ ରୋଗ ତୁ ରୋଗ ବୋ ଚାମ ତ କିସ୍ତି ଏମାନେ ପଞ୍ଜି ନ
0: ତେରିକା କସ୍ତ ଯିବା କ ବାଟ ବାଟ କାଟ ପରେ ଖରାପ ଦିନ ବାଟ ବାଟ କାଟ କ
1: ମୋର ସାଇକେଲ ଚଲାଉନୁ ବାଛ ବାଟ କାଟ୍ ମାନେ ମୋ ଡ୍ୟୁଟି ବାଛୁ କି ସେ ଜାଣି ଛୈନ
0: ଜେବ୍ରା ବାଟ କାଟୁ
1: ତେଇ ଭର ତ ବାଟ କାଟ ଜେବ୍ରା କ୍ରସ ବାଟ ମାତ୍ର ବାଟ କାଟ ଭନେକୁ
2: ବାଟ କାଟ୍ଦା ଜେବ୍ରା କ୍ରସ ବାଟ କାଟ जेब्रा क्रस मा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाजा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
5: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
4: प्रोपाइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809904 र 9863868 64। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच कल्लेरी, सोलुखुम्बु।
5: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

I'm not going to be able to do that.

I'm not going to be able to do it.

I'm not going to be able to do that.

I'm not going to be able to do that.

0: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु खुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: ए बाबु, मैले मेरो त हात खुट्टा अनि नसा झन्झन गर्छ, विनाशले हैरान बनायो। युरोप पनि केटी हो केटी, खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भन्दा आमजी औषधालयतिर हेरेको नि हो त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खेलेको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843986852, 9824417718, 9843349096 र 9861314472। आमजी औषधालय, सोलो दुध कुण्डी नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय, केही अगाडि।

समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन हो।

사랑이 있는 이 마야

0: नमूना धुपकुण र आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 सम्बन्ध साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुपकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तरुण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुपकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा चोर बौद्ध सुनिखुदु
1: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाने नै है
2: होइन
1: यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कम चाहिँ गर्न सकिनँ सरले हुन्छ
2: कुरा त्यस्तो हो म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
3: नमस्ते कति टाइमले पाल्नु भयो
2: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएरै राम्रो गर्नुभयो विद्यार्थीलाई खोज्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्ष सुन्दर

0: तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौंको ठेक्का फुकियो। हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन।
1: अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ?

ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुनि एफएमले तयार पारेको सामाजिक सन्देश

0: ഇല്ല. പ്രധാനസോളമായി ഓക്സൈഡ് പ്രിന്റിംഗ് പ്രസ് ഉള്ളത് കുഞ്ഞുനഗർ പാലിക്ക പാസ്റ്റിനെ ഗ്രാഹകർക്കു വിശ്വാസ അയക്കൂ. ന്യൂ സ്റ്റാർ കൊലറിയ തഥാ സോളമായി ഓക്സൈഡ് പ്രിന്റിംഗ് പ്രസ് ഹബ് സേവാ. हाम्रा सेवाहरू भू सम्बन्धी सम्पूर्ण काम, किताब, क्यालेण्डर, ब्रोसर, बिल, मिटर प्याड, रजिस्टर, विवाह कार्ड, फ्लेक्स प्रिन्ट, बोर्डिङ बोर्ड, फोटो, जर्सी प्रिन्ट, गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ. साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ. दिव्या कम्पनीको एलईडी बल्ब, पावर सकेट, प्यानल लाइट, ट्यूब लाइट, प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ. सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गर्दै आएको छ. सिजी कम्पनीको फ्रिज, डिप फ्रिज, वासिङ मेसिन, माइक्रोओभन, मुहाउने गिजर, ग्यास चुलो, भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ. एलईडी टिभी, कम्प्युटर, ल्यापटप, कलर प्रिन्टर, फोटो कपी मेसिन, झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा, फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ. हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी, कब्जा, छेस्किनी, तालचा, वाल, मिक्सर, मोनी सावर बेसिन, धारा, कमोट, पेन सेट, पीवीसी पाइप, सीपीवीसी पाइप पाइनुका साथै फ्रिज, डिप फ्रिज, वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ. र ग्यास वेल्डिङ, इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ. यति मात्र होइन, समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर, ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ. पार पुर्जाहरू, मोबिल, हेलमेट, रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ. नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ. सम्पर्क नम्बर 0385203099, 0385203060, मोबाइल नम्बर 9860324426 र 9841909250. न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस तयारी सुन्नु.
1: हाम्रो के दोस्तो पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएको त हुनु सर.
2: त्यही त कुरो बिग्रियो. बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त. उल्टै जन्ती जाने, भोज खाने, अनि पक्राउ परिन्न त.
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाड्दिनु.
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्.
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर.
2: अब कानूनले त्यसो भन्दैन. बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ. अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ. चुप लाएर बस्नुहोस्.
0: बाल विवाह नियन्त्रण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश.

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सम्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अवरोधको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को हो को हो बाहिर?
3: म दिदी सुन्तनी, दुःख गर्नुहोस् न।
2: के भयो यति राति? के राति
3: दिदी भित्र हेर्नुहोस् न, मलाई लगाइरहेको छ।
2: न भन के भयो?
3: आज घरमा कोही झम्बाको मौका छोडेर तपाईँहरूको माइला दाइले भागेर आदि नै
2: माइला दाइले त्यसलाई म परिलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, पढी पठाइदिनुहुन्छ कि? न ल अब ढिली न लौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामो सतर्कतासँग भेट्न जाउँला।
0: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबस्ने, सहयोगको लागि पैसा नलाग्ने, नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।

आफ्नै भाका आफ्नै गीत आफ्नै रेडियो आफ्नै आवाज हामी सबैको रेडियो सोलु एफएम 101.2 मेगाहर्ज

0: एफई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि टेस्ट सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दै छौ तिमीहरु
0: अंकल एसई द सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरु विनय सिद्ध कलेज चाबिल काठमाडौँ जाऊ
1: किन अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
0: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
2: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्र भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
3: कक्षा 11 को भर्ना खुलिसकेको छ आज सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउन सकिन्छ

सूचना सूचना निःशुल्क आवासीय छाता वृत्तिको लागि सूचना काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्केट स्कूलमा कक्षा एकदेखि एसईसम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई डेङ्गोर्छा फाउन्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा एकमा भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीडित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यसको सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही दिशा प्रश्नसम्म। थप जानकारीका लागि सम्पर्क नम्बर 98 51 57 53 85 साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुनलाई डेङ्गोछा फाउन्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुन राई डेङ्गोछा फाउन्डेशन खाम खुवा।

0: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
1: जापानिज भाषा पढेर जापान छ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
0: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
1: मेरो त चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
0: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावेन चेसमा जापानी संस्था पढ्ने अनि जापान जाने
1: होइन त्यो इन्स्टिच्युटमा चाहिँ के पढ्ने त अरू छैन त पढ्ने ठाउँ
0: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
1: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छिटो हुने रहेछ
0: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सुरक्षित गरिहाले कान्छा
1: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
2: हजुर सबैको विश्वासी र घरपट्टि जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबै केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
0: 98550179
2: र 01592 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिङ चुच्चेपाटी काठमाडौँ

से तू बचो अगले मुक्ति से।

Mele ki hai hum par to, mele ki hai hum par

से मधुर तो मयूरनाथ दिन से मधुर तो मयूरनाथ दिन से मायल।

मैले तिमीलाई मन पराउँछु।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी फेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुस्ती प्रदेशद्वारा जनहितमा छ।

0: आर्थिक वर्ष 2084-85 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवधि सम्बन्धमा कृषि प्रदेश योजना आयोगको
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना दण्ड व्यवस्थापन कार्यविधि 2082 बन्दथिमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2084-85 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 चैत नौगति आयोजना दण्ड सूचना प्रणालीमा दश प्रस्ताव आह्वान भएको हुनाले 2084-85 वैशाख 5 गते घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव पनि हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हुन पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रबन्धनी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासोहरूमा अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: अहमद दर्ता ई जिस्ता को दर्ता प्रतिनिधि तथा नवीकरण गरी सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालय में दर्ता भई स्थानीय तह में हस्तांतरण भएका ई रिक्सा पुनः यातायात व्यवस्था कार्यालय में दर्ता गर्दा यदि कार्यालय ने जारी गरेको सकल विवरण भएमा सोको आधार में स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निश्चय समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलबुकमा भएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राधिकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसाले खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

ਮਾਇਆ ਨੂੰ ਬੋਲੀ ਇਹ ਸਾਰੇ ਬੁੱਤ ਤੇ

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार गरौं, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

सवारी साधनको हिँडिलो टेकु त्रिभुवन सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश दिवालीसँगै भोजनमा बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौ मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधानमन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभामा विपक्षीहरूको अवरोध, दोस्रो पटकको बैठकमा पनि अवरोध भएपछि भोलिसम्मका लागि स्थगित, नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने विपक्षीहरूको माग।
0: विद्यालयको बर्खेर हिउँदे विदा कटौती गरी पठन पाठनको समय बढ़ाउने सरकारको निर्णय, गुणस्तरीय शिक्षाका लागि प्रविधि र शिक्षा शिक्षक अध्यावधिक मुख्य आवश्यकता रहेको देखिएको हुनाले
2: प्रविधिलाई रिक्रुट गर्ने, शिक्षकलाई अध्यावधिक गर्ने व्यस्त राख्ने तरिका जाने, त्यो तरिकामा शिक्षक अब्बल ठहरिएको दिनमा यो जे गर्नु थियो दुनियाँमा यो गर्न सकेन त्यो दिन जाने पछि फर्कनु पर्ने अवस्था हुन्छ।
1: विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, क्यूआर भुक्तानी सबैभन्दा अगाडि, ठितोपत्र बजार पूँजीकरण 48 खर्ब 32 अर्ब पुग्यो।
0: अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणका लागि बेजिङ पुग्दै चीनसँग व्यापार प्रविधि र भू राजनीति तनावलाई नयाँ ढंगले व्यवस्थापन गर्ने संकेत।
1: र पाकिस्तानमाथि ऐतिहासिक टेस्ट जीतपछि बंगलादेशका खेलाड़ीको आईसीसी वरियतामा सुधार, आईपीएल क्रिकेटमा आज राति बेंगलुरू र कोलकाता खेल्दै।
3: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य खटनी सामान घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचकको पानी लागिसकेको छ, बेचक अप्लायन्सेस, बेचकको पानी लाग्छ।
4: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना। जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बानीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
5: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरे जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
6: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको अवरोध भएपछि आज तेस्रो पटक बसेको बैठक पनि स्थगित भएको छ। लगातार दुई पटकै बैठकमा अवरोध गरेका विपक्षी दलहरूले तेस्रो पटक बसेको बैठकमा पनि अवरोध कायम राखेपछि सभामुख देवप्रसाद अरियालले भोलि बिहान 11 बजेसम्मको लागि बैठक स्थगित गर्नुभएको हो। सरकारको नीति तथा कार्यक्रममाथि छलफल तथा जवाफ दिने कार्यसूचीमा समेत प्रधानमन्त्री वीरेन्द्र शाह अनुपस्थित भएको भन्दै विपक्षी दलहरूले अवरोध गरेका हुन्। प्रतिनिधि सभाको आजको कार्यसूची सार्वजनिक भएपछि प्रधानमन्त्री वीरेन्द्र शाहले संसदमा जवाफ दिन लागेको चर्चा चलेको थियो, तर संसद बैठक शुरू हुँदासम्म मन्त्री परिषद बैठक चलाइरहेका प्रधानमन्त्री वीरेन्द्र शाह संसदमा जानु भएन। प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदमा प्रधानमन्त्री खोज्दै गर्दा सभामुख देवप्रसाद अरियालले प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई छलफल शुरू भएको प्रस्ताव प्रस्तुत गर्ने अनुमति दिनुभयो। त्यसपछि विपक्षी दलका सांसदहरूले बैठक अवरूद्ध गरे। एमाले सांसद गुरूप्रसाद बरालले प्रधानमन्त्री आउन नसक्ने उचित कारण बताउनु पर्ने माग गर्नुभयो। बहस र विवाद लम्बिँदै गएपछि कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेमीले अवरोधको निकास निकाल्न केही समय बैठक स्थगनको सुझाव सभामुखलाई दिनुभयो। सभामुख अरियालले 15 मिनटको लागि स्थगित गर्नुभएको बैठक ढिलो गरी शुरू भयो। विपक्षीले अर्थमन्त्रीलाई प्रस्ताव टेबल गर्न सहमति दिएपछि बैठक अघि बढ़यो, तर कांग्रेस संसदीय दलका नेता आङदेमीले छलफलमा उठेका प्रश्नहरूको उत्तर दिने क्रममा भने प्रधानमन्त्रीको अनिवार्य उपस्थितिको निम्ति सभामुखले रूलिङ गर्नुपर्ने अडान दिनुभयो।
7: हामीले मात्र कति चाहेको भन्दाखेरि उहाँ आफैले हस्तान्तरण गर्नुभएको, उहाँकै नेतृत्वमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा उहाँको उपस्थिति खोजेको हो। उहाँले आएर यो छलफलमा भाग लिनुहोस् भनेर, किनभने कयौं प्रश्नहरू छन् उहाँले जवाब दिनुपर्दछ, के यसो भन्नु गल्ती होला। हामी त फेरि पनि भनिराखेका छौं उहाँ आउनुहोस्, एउटा सौहार्दपूर्ण वातावरणबाट यसको निकास दिखो। उहाँको उपस्थिति अनिवार्य छ छलफलमा, उहाँ आउनुहुन्छ भन्ने विश्वासमा उहाँलाई चाहिँ उहाँले रूलिङ गर्नु पर्यो, बोलाइदिनु पर्यो।
0: नियमावलीमा कसरीको जवाब छलफलको अन्त्यमा प्रधानमन्त्री वा निजको अनुपस्थितिमा निजले तोकेको मन्त्रीले दिनेछ भन्ने उल्लेख रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले त्यसमा टेकेर छलफल अघि बढ़ाउनु पर्ने तर्क प्रस्तुत गर्नुभयो। सभामुख देवप्रसाद अरियालले पनि नियमावलीको प्रावधान उद्धृत गर्दै अवरोध नगर्न विपक्षीलाई आग्रह गर्नुभयो।
8: त्यही हामीले बनाएको नियमावलीमा टेकेर हामी सदन सञ्चालन गरिरहेका छौं। तर अहिले माननीय सदस्यहरूले के प्रश्न गरिरहनु भएको छ भने, सम्माननीय प्रधानमन्त्रीज्यू आउने सुनिश्चितता गर्नु पर्यो भनेर। म माननीय सदस्यहरूलाई आगामी दिनमा पनि सम्माननीय प्रधानमन्त्रीज्यूको मात्र होइन, कोही पनि माननीय सदस्यज्यूहरू भोलि यो सभामा आउन सक्नुहुन्छ या सक्नुहुन्न भनेर आज नै सभामुखले उहाँ सदस्यको भोलिसम्मको कार्यतालिका तोक्न सक्ने कुनै आधार र अधिकार मैले देख्दिन।
0: तर विपक्षी दलहरूले नमानेपछि पुनः बैठक स्थगित भयो। आज तेस्रो पटक शुरू भएको बैठकमा पनि विपक्षी दलहरूले अवरोध कायम राखेपछि प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेसम्मको लागि स्थगित भएको हो। प्रधानमन्त्री शाह आफू वरिष्ठ नेता रहेको आफ्नो पार्टी राष्ट्रपतिको बैठकमा पनि सहभागी भएको देखिनु भएको छैन। सभामुख अरियालले नीति तथा कार्यक्रममाथिको छलफलपछि प्रधानमन्त्रीसँग परामर्श गर्ने आश्वासन दिनुभएको छ।
1: सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम छलफलका लागि राष्ट्रिय सभामा पेश भएको छ। बसेको सभाको दोस्रो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो। नीति तथा कार्यक्रममाथि आजै छलफल शुरू भएको छ। छलफलमा भाग लिने राष्ट्रिय सभाका सांसदहरूले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको राष्ट्रिय सभामा चर्को आलोचना गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका राष्ट्रिय सभा संसदीय दलका नेता झक्कु प्रसाद सुवेदीले नीति तथा कार्यक्रममा नयाँ आर्थिक नीति, स्पष्ट विकास मोडल तथा रूपान्तरणकारी दृष्टिकोणको अभाव रहेको टिप्पणी गर्नुभयो। देशको अवस्थाको यथार्थ विश्लेषण नगरी नारा केन्द्रित कार्यक्रम ल्याइएको उहाँको आरोप छ। नेकपा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेम प्रसाद दंगालले सरकारको नीति तथा कार्यक्रमलाई सारहीन, लक्ष्यहीन र गन्तव्यहीन भएको टिप्पणी गर्नुभयो। उहाँले देशको आर्थिक अवस्था, लगानी संकट, व्यावसायिक सुस्थता तथा आर्थिक वृद्धिमा आएको संकुचन जस्ता गम्भीर विषयलाई नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसकेको बताउनुभयो। नेपाली कांग्रेसका सांसद किरण बाबु श्रेष्ठले सरकारले वर्तमान आर्थिक तथा सामाजिक संकटलाई समाधान गर्ने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउन नसकेको बताउनुभयो। उहाँले 2081 र 2083 सालमा प्रस्तुत नीति तथा कार्यक्रमबीच उल्लेख भिन्नता नदेखिएको टिप्पणी गर्दै अधिकांश कार्यक्रममा दोहोरिएको आरोप लगाउनुभयो। उहाँले केही सुधारात्मक र महत्वाकांक्षी विषय समेटिए पनि नयाँपन नदेखिएको उल्लेख गर्नुभयो। सांसदहरूले नीति तथा कार्यक्रम कार्यान्वयन योग्य, जवाफदेही र नतिजामुखी हुनुपर्नेमा जोर दिएका छन्।
0: नेपाल सरकार कार्यविभाजन नियमावली 2083 स्वीकृत भएको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले नियमावली स्वीकृत गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमी सिन्हाले जानकारी दिनुभयो। नियमावलीले यसअघि 22 वटा रहेका मन्त्रालयको संख्या घटाएर 17 झारेको छ। अब प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित मन्त्रालयको संख्या 18 वटा हुनेछ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव गोविन्द बहादुर कार्की नेतृत्वको पुनर्संरचना व्यवस्थापन सचिवालयले युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्नुपर्ने राय दिएको छ। पुनर्संरचना अनुसार खेलकुदलाई शिक्षा मन्त्रालयमा गाभेर शिक्षा तथा खेलकुद मन्त्रालय बनाइनेछ। युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक, स्वास्थ्य तथा जनसंख्या र सामाजिक सुरक्षा मन्त्रालयलाई एकीकृत गरी लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय बनाइनेछ। खानेपानी, सरसफाई र शहरी विकासलाई भौतिक पूर्वाधार मन्त्रालयमा गाभेर एकीकृत भौतिक पूर्वाधार मन्त्रालय गठन हुनेछ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाम मानव संसाधन मन्त्रालय राखिनेछ। गाभिएका र खारेज गरिएका मन्त्रालयको विस्तृत सूची राजपत्रमा प्रकाशित हुनेछ।
1: नेपाली कांग्रेसको देउबा समूहले 15 महाधिवेशनका लागि सहमतिको साझा संयन्त्र निर्माण अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले काठमाडौँमा आयोजना गरेको बृहत्तर एकता र पुनर्जागरणका लागि बागमती प्रदेश स्तरीय भेलाले साझा संयन्त्र निर्माण अपरिहार्य रहेको निष्कर्ष निकालेको नेताहरूले बताएका छन्। देउबा समूहले पार्टीको बहुमत एकता, संगठनात्मक पुनर्जागरण, विहान संशोधन, आन्तरिक लोकतन्त्र र आगामी राजनीतिक दिशाका विषयमा गम्भीर छलफल गर्न शीघ्र पूर्ण महासमितिको बैठक आयोजना गर्नुपर्ने बताएको छ। देउबा समूहले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा चुनावमा पार्टीको पराजयबारे बिना पूर्वाग्रह निर्मम समीक्षा गर्नुपर्ने खाँचो पनि औलाएको छ।
0: यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न भएको छ। निम्तेमा शेर्पा, पासल नेउको शेर्पा र देन्डी शेर्पा डोरीकाले बिहान 10:25 मिनटमा शिखरमा पुगेका 7 समिक सिजन आएको छ। सगरमाथा आरोहणका लागि हरेक वर्ष बाटो बनाउनुपर्छ। यस वर्ष पुरानो बाटो अवरूद्ध भएका कारण खुम्बु हाइस्कुलमा बाटो खोल्न 1 महिनाभन्दा बढ़ी समय लागेको थियो। अब आरोहीहरू अनुकूल मौसममा सगरमाथा आरोहण गर्नेछन्। यस वर्ष सगरमाथा आरोहणका लागि 492 जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ। उनीहरूबाट एक अर्ब रूपियाँ भन्दा बढ़ी रोयल्टी संकलन भएको छ। यस्तै सिजनका लागि नेपालका 30 हिमालय आरामका लागि 55 देशका 1131 अनुमति दिएका छन्। उनीहरूबाट 1,24,41,00,000 रूपियाँ रोयल्टी संकलन भएको छ। अहिले अनुमति दिएका सबै यसो हिमालयमा आरोहण शुरू भइसकेको छ। यस वर्ष अहिलेसम्म सगरमाथा आरोहणका लागि गएका मध्ये 3 र मकालु हिमालय आरोहणका क्रममा 2 गरी 5 हिमालयमा ज्यान गइसकेको पर्यटन विभागले जनाएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा विद्यालयको बर्खी र हिन्दी विधा कटौती गरी पठन पाठनको समय बढ़ाउने सरकारको निर्णय बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र वसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ वसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ वसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्दोजहरू लागु हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
10: मेरो कपडा प्याकिङ गरिदिन्छ स्वामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
10: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: फोन 0754-93-33-4-95-55।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यसअघि हामीले प्रधानमन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको अवरोध, तेस्रो पटकको बैठकमा पनि अवरोध भएपछि भोलिसम्मको लागि स्थगित, निजी सरकार कार्यक्रममा उठेका प्रश्नको जवाब प्रधानमन्त्रीमा दिनुपर्ने विपक्षीहरूको माग, राष्ट्रिय सुरक्षा सरकारको निजी तथा कार्यक्रमको चर्को आलोचना, नेपाल सरकार र कार्य विभाजन नियम 283 स्वीकृत, अब मन्त्रालयको संख्या 17 हुन्, यस वर्षको वसन्तकालीन आरम्भका लागि सगरमाथाको शिखरसम्म बाटो खुल्ने लगायतका खबर प्रस्तुत गरे। नेपाल दर्पणमा अब बाँकी प्रसंग, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको बर्खे तथा हिन्दी विधा अब वर्षमा 30 मात्रै दिने निर्णय गरेको छ। यसअघि एक शैक्षिक सत्रमा 45 दिनसम्म विधा दिँदै आएको थियो। शनिबार र आइतबार 2 सार्वजनिक विधा लागू गरेपछि पठन पाठनको समय घट्ने अवस्था सृजना भएकाले विधा कटौती गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ। साथै विद्यालयमा दैनिक प्रार्थना समय 15 र खाजा समय 30 सीमित गरिएको छ। विधा कटौती मात्र समाधान नभई शिक्षकको क्षमता विकास र कमिटी मैत्री शिक्षामा जोड़ दिनुपर्ने कतिपयको मत छ। यस विषयमा साथी हृदय रिमालले बर्खेर हिन्दी विधा कटौती गर्ने सरकारको निर्णयले पठन पाठनमा कस्तो प्रभाव पार्छ भनेर शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइरालासँग कुराकानी गर्नुभएको छ।
13: हामी कहाँ 50 किन छुट्टी दिन्थ्यो भने जाडो हुन्थ्यो काठमाडौँ, त्यसैले काठमाडौँ 50 छुट्टी दिन्थ्यो। बर्खामा छुट्टी किन दिन्थ्यो भन्दाखेरि कृषकहरूका सन्तानहरू पढ्छन् स्कुलमा, त्यसैले गर्दाखेरि छुट्टी दिन्थ्यो। शिक्षक पनि कृषकहरू हुन्, त्यो किसिमको बाट सोचेको हो। अब सायद उहाँहरूले कृषक पनि छैन, 50 पनि हुँदैन भन्ने दृष्टिकोण राख्नुभयो, एउटा मलाई लाग्छ त्यसरी हो। उहाँहरू लहरमा बढ्दा काम गर्नुहुन्छ जस्तो देखिन्छ यसले हेर्दाखेरि। वस्तुस्थितिलाई त्यति धेरै बुझ्नुहुन्न कि जस्तो किसिमको लाग्छ मलाई। अब कति दिन पढाए हुन्छ भन्दाभन्दा चाहिँ फेरि संस्कृति हेर्नु पर्दो रहेछ. चाइनिजहरूले सात बजे क्लास लिँदो रहेछन्, उसले दुई दिन छुट्टी गर्दैन. उनीहरूले के गर्छन् भने विद्यार्थीहरूलाई कसरी व्यस्त राख्ने भन्ने किसिमको कुराकानी सोध्दा रहेछन्. अब हाम्रो नियम के रहेछ भनेदेखि, न हाम्रो संस्कृति केटाकेटीहरूले खेती गर्नुपर्छ भन्ने संस्कृति बुझ्नु सकियो, न व्यस्त राख्ने किसिमको कलेज. शिक्षक नै पाठ्यक्रम हो, शिक्षक नै पाठ्य पुस्तक हो. त्यहाँ पाठ्यक्रमको भाषा पनि हुँदैन, पाठ्य पुस्तकको भाषा पनि हुँदैन. नर्वे फिनल्यान्ड आदि इत्यादि देशहरूमा हेर्नु हो भने शिक्षक नै पाठ्यक्रम. अब शिक्षकलाई के भन्नु, यो उद्देश्य हासिल गर्नको निम्ति हजुरहरूले यो काम गर्नुपर्छ, त्यो उद्देश्य पनि हासिल हुनुपर्छ. अब हाम्रो शिक्षकको चलन चाहिँ के रहेछ, सबै विद्यार्थीलाई एउटै असाइनमेन्ट दिँदो रहेछ. युरोपमा हेर्नु हो भनेदेखि सबै विद्यार्थीको एउटै असाइनमेन्ट हुँदैन, विद्यार्थीको क्षमता अनुसार हो नि असाइनमेन्ट भनेर. शिक्षकको तयारी चुनौती हो, उहाँले निर्णय अर्कोतिरबाट गर्नु हो क्या. अब केटाकेटी एआईमा जोडिसके, किताब पढाएर हुन्छ, त्यो एआईसँग जोडेर एआई किताब र त्यसपछि गएर सन्दर्भ र उसको जिन्दगी कहाँनिर जोड्ने भन्ने किसिमको तागत शिक्षकसँग महालिएर हामीले
14: यस्ता
13: निर्णय
14: गर्नुहुन्छ. जस्तो भौगोलिक रूपमा त तराईको एउटा किसिमको हावापानी पहाड हिमालतिरको एउटा छ, त्यो बस्न सक्ने अवस्था हुन्छ, काठमाडौँको फरक छ. यो हेर्दाखेरि यसले चाहिँ भौगोलिक रूपमा कस्तो असर सृजना गर्ने सम्भावना देख्नुहुन्छ?
13: हिमाली भेगमा बस्न नसक्ने किसिमको अवस्था छ भन्नु भने चाहिँ अब हाम्रो शिक्षक के गर्दो रहेछ भन्नु, मैले डोल्पाको शिक्षकलाई हेरे, मैले मनाङको शिक्षकलाई हेरे, उहाँले के गर्नु चाहिँ बस्नै सकिँदैन सर, केटाकेटीहरू पनि उनीहरूसँग हामी त हिँड्यौँ. अब शिक्षकलाई यो न्यूनतम जिम्मेवारी यो हो है, गुणस्तरको मानक यो हो है, यो मानक पूरा गर्न हजुर कसरी सक्नुहुन्छ त भन्नु पर्यो नि. त्यसो भए चाहिँ हिमालमा कसरी सक्नुहुन्छ, पहाडमा कसरी सक्नुहुन्छ, मधेसमा सक्नु कसरी सक्नुहुन्छ, त्यो त उसले ग्यारेन्टी गर्नु पर्यो क्या. पहाडको बेग्लै, मधेसको बेग्लै, हिमालको बेग्लै किसिमको अवस्था भएको हुनाले त्यसैले स्थानीय विरोध निर्णय गर भनेर भनेको दिएको काम त्यो हो. जिम्मेवारीबाट शिक्षकहरूलाई हामी जिम्मेवार बनाउनै सकेनौ. गुणस्तर भनेको मानक यो हो भनेर भन्ने सरकारले बनाउनै सकेन, अनि शिक्षकले यो हाम्रो जिम्मेवारी हो भनेर भने बोक्नै सकेन.
14: यसमा यहाँको सुझाव के छ शिक्षण विधि सुधारका लागि?
13: मैले चाहिँ देखेको के हो भने शिक्षक शिक्षक शिक्षक हो, मात्र स्वभाव पनि एउटा कुराकानी हो, उहाँहरूको जोस स्वभाव पनि हो. जोसकोलाई चाहिँ सम्मान गर्छु, प्रविधिमा जोड्नलाई बल गर्नलाई चाहिँ सम्मान गर्छु. त्यो प्रविधि र जोसमा जोडेर हाम्रो शिक्षकहरूको तागत बनाउने किसिमको तरिका जबसम्म गर्न सक्दैनौ नि, शिक्षकको तलब योग्यतामा आधारित हुन्छ भन्न थाल्नु पर्यो क्या. अब राम्रो शिक्षकहरू वा योग्यता प्राप्त शिक्षकहरू हिमाली भेगतिर जान्छन् भन्नु पर्यो. अब विद्यार्थीहरू यति विद्यार्थीलाई यतिजना शिक्षक दिन सकिन्छ, कक्षा पछि शिक्षक दिन सकिँदैन भन्ने हिम्मत गर्नु पर्यो. यसरी गरिदियो भने त्यसले चाहिँ शिक्षक पनि तयारी बन्दै जान्छ, प्रविधिलाई उहाँहरूले उपयोग गर्ने, शिक्षकलाई अध्यावधि गर्ने, अनि शिक्षकले असाइनमेन्ट दिएर हुन्छ कि प्रोजेक्ट वर्क दिएर हुन्छ कि विद्यार्थीलाई अनुसन्धान गराएर हुन्छ कि व्यस्त राख्ने तरिका जान्नु, अब कमाउने किसिमको कुराकानी गरेर कमाएका यो पढाइलाई चाहिँ जोड्ने किसिमको तरिका गर्ने, जोड्नेमा यो गर्न सकिँदैन त्यो दिन चाहिँ निर्णय गर्न त पाइन्छ तर पछि फर्किनुपर्ने अवस्था हुन्छ.
14: उहाँ हुनुहुन्थ्यो शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइराला. नेपाल दर्पणमा खबरकै सिलसिला. नेपालमा विद्युतीय कारोबारको प्रयोग तीव्र रूपमा बढ़दै गएको देखिएको छ. 2082 सालको चैत मसान्तसम्म डेबिट कार्ड, मोबाइल ब्याङ्किङ तथा क्यूआर कोड मार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाएको हो. नेपाल राष्ट्र ब्याङ्कका अनुसार 2082 चैत मसान्तसम्म डेबिट कार्ड प्रयोगकर्ताहरूले 1.3 करोड़ कारोबार मार्फत 80.9 करोड़ रूपियाँ बराबरको कारोबार गरेका छन्। त्यसै गरी मोबाइल ब्याङ्किङ मार्फत 7.44 करोड़ पटक कारोबार हुँदा 6.18 अर्ब रूपियाँ बराबरको कारोबार भएको छ। मोबाइल ब्याङ्किङ अहिले दैनिक आर्थिक गतिविधिको प्रमुख माध्यम बन्दै गएको देखिन्छ। यता क्यूआर कोड भुक्तानी प्रणाली पनि तीव्र रूपमा विस्तार भइरहेको छ। तथ्याङ्क अनुसार 5.46 करोड़ कारोबार मार्फत 1.53 अर्ब बराबरको कारोबार भएको छ।
15: भित्रभित्र बजार पूँजीकरण 48.32 अर्ब रूपियाँ पुगेको छ। नेपाल राष्ट्र ब्याङ्कको तथ्याङ्क अनुसार 2082 सालको चैत मसान्तसम्म भित्रपत्र बजार पूँजीकरण 48.32 अर्ब रूपियाँ पुगेको हो। अघिल्लो चैतमा भित्रपत्र बजार पूँजीकरण 44.25 अर्ब रूपियाँ थियो। कुल गृहस्थ उत्पादन सहको अनुपातमा 71.38% बढ़ेर 73.23% पुगेको छ। नेप्समा सूचीकृत कम्पनीहरूको संख्या एक वर्षमा 270 बढ़ेर 294 पुगेको छ, जसमध्ये वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा भन्दा धेरै 50.2% छ। जलविद्युत कम्पनीको 17.8% र उत्पादन तथा पशुधन उद्योगको 8.8% हिस्सा रहेको छ। चालू आर्थिक वर्षको 9 महिनामा 1,32,36 करोड़ रूपियाँ बराबरको धितोपत्र सूचीकृत भएका छन्। नेपाल धितोपत्र बोर्डले 41,53 करोड़ रूपियाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ।
14: शेयर बजार लगातार दोस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्स्यो 4.15 अंकले घटेर 2740.25 बिन्दुमा झरेको छ। हिजो शेयर बजार 39 अंकले ओह्रालो लागेको थियो। आज उत्पादन तथा प्रशोधन र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ। आज 176 कम्पनीको शेयर घटेकोमा 82 बढ़ेको छ। यस्तै 12 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज नेप्स्योसँगै कारोबार र कम्पनी घटेको छ। हिजो 4,66 करोड़को कारोबार भएकोमा आज 339 कम्पनीका 56,43,000 किता शेयर 2,80 करोड़ रूपियाँमा किनबेच भएको छ।
15: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागोहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
17: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा साथ जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
16: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
18: हर घर ये हर घर में प्रकट ये बनमुस्ताक्षी गाथा रामायण को निबंध भाषा हर एक बिहार शुक्रवार राति 8 बजे मात्र विश्व को रमाइलो टीवी में।
19: के तपाईँ झाड़, कम्मर, घुरा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नशा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
20: यस्तो समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्।
19: हाम्रा सेवाहरू
20: ओपिडी सेवा,
19: विशेषज्ञ ओपिडी सेवा,
20: निशुल्क औषधि वितरण,
19: सशुल्क फार्मेसी सेवा,
20: फिजियोथेरापी सेवा,
19: अकुपंचर सेवा,
20: योग परामर्श सेवा,
19: क्रियाकल्प सेवा,
20: पूर्व कर्म पञ्चकर्म सेवा,
19: छार सूत्र सेवा,
20: जलौका सेवा,
19: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
20: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
19: विस्तृत जानकारीका लागि
20: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-696, 98-514-24-063।
15: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एडमिनिस्ट्रेसन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
14: अब बाँकी खबर। प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त हुनुभएको छ। प्रतिनिधि सभाका सभामुख डीपी अरियालको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गर्नुभएको हो। अरियालको सिफारिशमा राष्ट्रपति पौडेलले हिजो सचिव हर्कराज राईलाई पदमुक्त गर्नुभएको थियो। यसैबीच नेपाल आयल निगमका कार्यकारी निर्देशक डाक्टर चन्द्रिका प्रसाद भट्टले पदबाट राजीनामा दिनुभएको छ। भट्टले आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाउनु भएको हो।
15: गएको फागुन 21 गति सम्पन्न प्रतिनिधि सभाको चुनाव बारेमा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण संस्था एसियन नेटवर्क फर फ्री इलेक्सन्सले प्रश्न उठाएको छ। संस्थाले आज काठमाडौँमा कार्यक्रम गर्दै चुनावमा मतदाता शिक्षा कमजोर रहेकोदेखि पर्यवेक्षणले समेत स्वतन्त्रता पाउन नसकेको बताएको हो। संस्थाकी मुख्य निर्वाचन विश्लेषक एमए रोना एन कार्टुन्सले गएको चुनावमा निर्वाचन आयोगको तयारी अपर्याप्त रहेको बताउनुभयो। उहाँले पर्यवेक्षणका क्रममा सृजना गर्नुको व्यवहारका कारण पर्यवेक्षण कार्य प्रभावित भएको समेत बताउनुभयो। कार्तोसका अनुसार कतिपय सुरक्षाकर्मीमा पर्यवेक्षकको अधिकार र भूमिकाबारे स्पष्ट जानकारी नहुँदा पर्यवेक्षकलाई केन्द्र प्रवेशमै रोक लगाइएको थियो।
14: मुकुमलुङ अर्थात पाथिभरा क्षेत्रमा निर्माणाधीन केबल कार परियोजनाको विरोधमा मुकुमलुङ तामसेप चुङ्गो तथा मुकुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै समितिले सरकारले निर्माण कार्य रोक्ने निर्देशन दिँदा समेत केवल कार निर्माणलाई निरन्तरता दिएको भन्दै चरणबद्ध आन्दोलन गर्नुभएको हो। पत्रकार सम्मेलनमा बोल्दै पहिचानवादी नेता डकेन्द्र सिंह थेगिनले गैरकानूनी रूपमा ठगी भ्रष्टाचार तथा फर्जी कागजको आधारमा मुकुमलुङ अतिक्रमण गरी केवल कार्य निर्माण अघि सारेको आरोप लगाउनुभयो।
15: काठमाडौँ महानगरपालिकाले कक्षा 11 र 12 छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुल्ला गरेको छ। महानगरको शिक्षा विभागले सूचना निकालेर पछि जेठ 1 गते बिहान 10 बजेदेखि आवेदन खुल्ला हुने जानकारी दिएको हो। आवेदन आउँदो जेठ 10 गते राति 12 बजेसम्म दिन सकिन्छ। छात्रवृत्तिका लागि जेठ 17 गते बिहान 8 बजेदेखि 10 बजेसम्म परीक्षा सञ्चालन हुनेछ। आवेदन दिनको लागि 2082 सालको एसईईमा ग्रेजुएट भई देशभरका सामुदायिक विद्यालयबाट अध्ययन गरी एसईई पूरा गरेको र काठमाडौँ महानगरको स्थायी बासिन्दा रहेको लगायत हुनुपर्नेछ। 2079 सालदेखि महानगरले संस्थागत विद्यालयहरूमा कक्षा 11 र कक्षा 12 पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न थालेको हो।
14: महोत्तरीका मध्य र सुदूर दक्षिणी भेगका बस्तीहरूमा निलगाई र बदलको संख्या बढेपछि किसान समस्यामा परेका छन्। पूर्व पश्चिम राजमार्गसँग जोडिएको वन क्षेत्रबाट 3-4 वर्ष पहिले तल झरेका यी वन्यजन्तुहरू अब बस्ती आसपासकै झाड़ी र घारीमा बच्चा जन्माउन र हुर्काउन थालेपछि संख्या उल्लेखनीय रूपमा बढ़ेको स्थानीय बासिन्दाहरू बताउँछन्। दिनभरि उखुघारी र घाँस खारीमा बुकेर बस्ने वन्यजन्तुहरूले राति किसानका बाली नाली सखाप पार्ने गरेका छन्।
15: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणका लागि बेजिङ पुग्नु भएको छ। झण्डै एक दशकपछि अमेरिकी राष्ट्रपतिको चीन भ्रमण भएको हो। यो भ्रमण विश्वका सबैभन्दा ठूला दुई अर्थतन्त्र बीचको सम्बन्धमा निर्णायक क्षण हुने ठानेको बीबीसीले जनाएको छ। ट्रम्पले चीनसँग व्यापार प्रविधि र भू राजनीति तथा नयाँ ढंगले व्यवस्थापन गर्ने संकेत दिनुभएको छ। यस भ्रमणलाई ट्रम्प प्रशासनले केवल कूटनीतिक भेटका रूपमा नभई आर्थिक र रणनीतिक सम्बन्ध पुनर्सन्तुलन गर्ने अवसरको रूपमा अघि सारेको देखिएको छ। यही कारण व्यापार र प्रविधि क्षेत्रका चर्चित अमेरिकी व्यवसायीहरू पनि ट्रम्पको टोलीसँग बीजिङ गएका छन्। सन् 2017 ट्रम्पको पहिलो चीन भ्रमणमा भोलि र पर्सि सी जिनपिङसँग औपचारिक वार्ता हुनेछ। दुर्लभ खनिज निर्यातमा चीनको नियन्त्रण, इनआई क्षेत्रमा प्रतिस्पर्धा, व्यापार असन्तुलन र प्रविधि सुरक्षा सम्बन्धी प्रश्न पनि शिखर वार्ताका प्रमुख एजेण्डा बन्ने अपेक्षा छ। अमेरिका र चीनले पछिल्ला वर्षहरूमा व्यापार, सुरक्षा र भू राजनीतिक क्षेत्रमा एक अर्कालाई प्रतिस्पर्धीका रूपमा हेर्दै आएका छन्। त्यसका बावजूद दुवै पक्षले सम्बन्धपूर्ण रूपमा विवरण नदिने प्रयास गरेका छन्। ट्रम्पले बारम्बार सी जिनपिङसँगको व्यक्तिगत सम्बन्ध राम्रो रहेको दावी गर्दै आउनुभएको छ। सन् 2017 यता चीन आर्थिक र सामरिक रूपमा अझ आत्मविश्वासी बनेको छ भने ट्रम्प प्रशासन इरान युद्ध र विश्वव्यापी तनाव बीच दबावमा परेको देखिन्छ। यद्यपि चीनको अर्थतन्त्र पनि चुनौती रहित भने छैन। कमजोर घरेलु माग, सुस्त उपभोग र रियल इस्टेट क्षेत्रमा ऋण संकटले चीनमाथि आर्थिक दबाव बढ़ाइरहेका छन्। यही अवस्थामा हुन लागेको ट्रम्प सी शिखर वार्ताले विश्व राजनीति र अर्थतन्त्रमा नयाँ दिशा दिन सक्ने विश्लेषकहरूको अनुमान छ।
14: नेपाल दर्पणमा अब खेल खबर। पाकिस्तानमाथि ऐतिहासिक टेस्ट जीतपछि बंगलादेशका खेलाड़ीहरूको आईसीसी वरियतामा सुधार भएको छ। घरेलु मैदान मीरपुरमा भएको पहिलो टेस्टमा पाकिस्तानमा 104 रन हराएपछि बंगलादेशका खेलाड़ीहरूको वरियतामा सुधार भएको हो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको पछिल्लो टेस्ट ब्याटिङ वरियतामा बंगलादेशका कप्तान नजमुल हुसैन सान्तो एकै पटक 16 स्थान सुधार गरेर 2400 पुगेका छन्। मोमिनुल हक 12 स्थान सुधार गर्दै 3500 स्थानमा आइपुगेका छन्। यस्तै टेस्ट बलिङ वरियतामा नहिद राणा 5 स्थान सुधार गर्दै 64 स्थानमा, तैजुल इस्लाम 3 स्थान सुधार गर्दै 13 स्थानमा आइपुगेका छन्। मीरपुर टेस्टमा बंगलादेशका कप्तान सान्तोले पहिलो पारीमा 101 र दोस्रो पारीमा 87 रन बनाएका थिए। यस्तै मोमिनुल हकले पहिलो पारीमा 91 र दोस्रो पारीमा 56 रन बनाएका थिए। यसै गरी नहिद राणाले पहिलो पारीमा 1 र दोस्रो पारीमा 5 विकेट तथा तैजुल इस्लामले पहिलो र दोस्रो पारीमा 2-2 विकेट लिएका थिए। अहिले चलिरहेको विश्व टेस्ट च्याम्पियनशीप क्रममा बंगलादेशको यो पहिलो जित हो। दुई खेलको टेस्ट श्रृंखलाको अन्तिम खेल आउँदो शनिबारदेखि सेन्ट हल्टमा शुरू हुनेछ।
15: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति रोयल च्यालेन्जर्स बेंगलुरू र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल रायपुरमा राति 8 बजे शुरू हुनेछ। प्रतियोगितामा बेंगलुरू 11 खेलमा 14 अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ। कोलकाता 10 खेलमा 9 अङ्कसहित 8 स्थानमा छ। आईपीएलमा दुई टोली बीच अहिलेसम्म 35 पटक भेट भएकोमा कोलकाता 20 र बेंगलुरू 15 खेलमा विजयी भएका छन्।
0: यो खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभामा विपक्षीहरूको अवरोध, दोस्रो पटकको बैठकमा पनि अवरोध भएपछि भूमि सम्मका लागि स्थगित, नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाब प्रधानमन्त्रीले नै दिनुपर्ने विपक्षीहरूको माग,
0: विद्यालयको बर्खेर हिन्दी विधा कटौती गरी पठनपाठनको समय बढ़ाउने सरकारको निर्णय, गुणस्तरीय शिक्षाका लागि प्रविधि र शिक्षक अध्यावधिक मुख्य आवश्यकताको देखिएको भनाई,
1: विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, क्यूआर भुक्तानी सयभन्दा अगाडि, विद्युत बजार पूँजीकरण 48 अर्ब 32 अर्ब पुग्यो,
0: अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणका लागि बेजिङमा, चीनसँग व्यापार प्रविधि र भू राजनीति तनावलाई नयाँ ढंगले व्यवस्थापन गर्ने संकेत,
1: र पाकिस्तानमाथि ऐतिहासिक टेस्ट जीतपछि बंगलादेशका खेलाड़ीको आईसीसी वरियतामा सुधार, आईपीएल क्रिकेटमा आज राति बेंगलुरू र कोलकाता खेल्दै
0: नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौला सँगै हामी महेश देवाली र भोजेन्द्र बसन्त पनि बिदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी

0: नमस्कार नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु म प्राविधिक अमलदार चरित्रा खत्री नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका 212 एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np सुन्न सक्नुहुनेछ श्रोता आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा सैन्य आधार तालिम दीक्षान्त समारोह सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस् प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा सैनिक हवाई सेवाले वैशाख 21 गते मध्य एयरबेसको चरमा विविध कार्यक्रमको आयोजना गरी 60 वार्षिकोत्सव मनाएको छ सो दौरान प्रधान सेनापतिले सैनिक हवाई सेवामा कार्यरत रहे उत्कृष्ट योगदान दिनुभएका चारजना भूतपूर्व रथीवृन्द तथा अधिकृतहरूलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्नुभएको थियो नेपाली सेनाको अगुवाईमा जंगी अड्डामा वैशाख 21 गतेदेखि 23 गतेसम्म 8 संस्करणको अभ्यास हातेमालो सञ्चालन भएको छ विपद व्यवस्थापन सम्बन्धी भइरहेका गतिविधिहरूको समीक्षा प्रतिकार्य क्षमता अभिवृद्धि एवं सरकारवाला निकायहरूबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त अभ्यास सञ्चालन गरिएको हो बलाधिकृत रथी श्री प्रदीप जंकेसीले समापन गर्नुभएको सो अभ्यासको युद्ध कार्य विभागका विभागीय प्रमुख उपरथी श्री अनुप जंग थापाले शुभारम्भ गर्नुभएको थियो सो अभ्यासमा विपद व्यवस्थापनसँग सरकार राख्ने निकायहरूको सहभागिता रहेको थियो तीन दिनसम्म सञ्चालित अभ्यासका दौरान विपद पूर्व तयारी तथा विपद प्रतिकार्यका दौरान अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्था संरचनागत सुधार क्षमता विकास तालिम राहत तथा बन्दोबस्ती लगायत विविध पक्षहरूमा प्रस्तुतीकरण तथा छलफल गरिएको थियो सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनले काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिकामा सञ्चालन भइरहेको फिल्ड क्याम्प अभ्यासको वैशाख 25 गते निरीक्षण गर्नुभएको छ सो दौरान उहाँले अभ्यासको निरीक्षण गरी वस्तुस्थितिबारे जानकारी लिनुभयो उपत्यका प्रेतना अन्तर्गतका वाहिनी तथा अन्तर्गत युनिटहरूले युद्ध तथा युद्ध मद्दती फौजको सहभागितामा अभ्यास चक्रव्यूह 1 सञ्चालन गरेका छन् उक्त अभ्यास कम्बाइन्ड आर्म्स कन्सेप्ट र परम्परागत युद्ध विधिमा आधारित रहेको थियो सो क्रममा वैशाख 23 गते नम्बर 1 वाहिनी अड्डा तथा अन्तर्गत युनिटका सकल दर्जा सहभागी गराई ललितपुर जिल्ला बागमती गाउँपालिका 3 भट्टे डाँडा स्थित रडार स्टेशनमा अभ्यास सञ्चालन गरिएको थियो सो दौरान उपत्यका प्रेतनापति उपरथी श्री रविन्द्र खत्रीले अभ्यासको निरीक्षण गर्नुभई आवश्यक निर्देशन दिनुभयो यसै गरी वैशाख 22 गते नम्बर 26 वाहिनी अड्डा तथा अन्तर्गत युनिटका सकल दर्जा सहभागी गराई काभ्रेपलाञ्चोक जिल्ला धुलीखेल नगरपालिका साथ ठुलीचौर इलाकामा अभ्यास सञ्चालन गरिएको थियो त्रिनेत्र दलगढ़बाट वैशाख 22 गते खटिएको टोलीले काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका 9 स्थित रोशी खोलामा आएको बाढ़ीमा फँसेका 89 जना यात्रुहरूको उद्धार गरेको छ टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा मोटरबोट हार्नेट्स र लाइफ ज्याकेट लगायतका सामग्रीहरू प्रयोग गरी यात्रुहरूको उद्धार गरेको हो नेपाली सैनिक गतिविधिमा अब खेल समाचार नेपाल एडभेन्चर रनिङ महासंघले काठमाण्डुमा वैशाख 19 गते सञ्चालन गरेको चागु नारायण राष्ट्रिय ट्रेल रन 2026मा सैनिक धावक विजयी भएका छन् प्रतियोगितामा पुरूषतर्फको 36 किलोमिटर दौड़मा कुमारी दलगुल्मका अमलदार राजन रोकायाले निर्धारित दूरी 2 घण्टा 6 मिनट 23 सेकेण्डमा पूरा गरी प्रथम हुनुभएको छ प्रथम भएसँगै उहाँले नगद रू 1 लाख जित्नुभयो इन्द्रध्वजगढ़को व्यवस्थापन र भोटेकोशी गाउँपालिकाको प्रायोजनमा सञ्चालन भएको छैटौं लिस्टिकोट दुगुनागढ़ी माउन्टेन ट्रेल रेस 2083मा सैनिक धावक विजयी भएका छन् उक्त प्रतियोगिता वैशाख 21 गते सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका 3 को ड्राइपोर्टदेखि दुगुनागढ़ीसम्म सञ्चालन गरिएको थियो प्रतियोगिता अन्तर्गत 24.5 किलोमिटर ट्रेल दौड़को खुल्ला पुरूष विधातर्फ रडेसरगढ़का सिपाही संजय राईले निर्धारित दूरी 2 घण्टा 11 मिनटमा पूरा गरी प्रथम हुनु प्रथम भएसँगै उहाँले नगद रू 1,10,000 प्राप्त गर्नुभएको छ सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो
2: नेपाली सैनिक रेडियो कार्यक्रम हो दरखास्त आह्वान
3: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स बन्दोबस्ती कार्य सिपाही सूचीकार सफाईकर्मी चर्मकर्मी लोहकार केशकर्तक सिकर्मी सयस र नालबन्दी पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
2: आवश्यक योग्यता पुगेका नेपाली नागरिकले तोकिएका भर्ना केन्द्रमा स्वयं उपस्थित भई वा अनलाइन फारम भरी सोको प्रिन्ट आउटसहित तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: सैन्य पदका लागि भर्ना केन्द्रहरू
2: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँ,
3: राजदलगढ लगनखेल ललितपुर,
2: श्री मेहरगढ धुलीखेल काभ्रे पलाञ्चोक,
3: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी,
2: नम्बर 2 बाहिनी अड्डा हिले धनकुटा,
3: नम्बर 18 बाहिनी अड्डा भुल्के उदयपुर,
2: नम्बर 21 बाहिनी अड्डा तुपगासी झापा,
3: दुर्गा बक्सगढ ओखलढुङ्गा,
2: वीरदलगढ ओदिन पाँचथर,
3: मध्य पूर्वी प्रितना हेडक्वार्टर बर्देवास महोत्तरी,
2: गरूडदलगढ चरीकोट दोलखा,
3: श्रीजङगढ वीरगंज पर्सा,
2: बरकगढ राजपिरात सप्तरी,
3: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर,
2: नम्बर 6 बाहिनी अड्डा बैरिनी धादिङ,
3: नयाँ सबुजगण भरतपुर चितवन,
2: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की,
3: नम्बर 23 बाहिनी अड्डा सेराडिल बागलुङ,
2: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङ,
3: मध्य पश्चिम प्रितना हेडक्वार्टर योगीकुटी बुटवल रूपन्देही,
2: शमशेर दलगण गुरूसिङे कपिलवस्तु,
3: ज्वाला दलगण भरतपुर दाङ,
2: रामबाडकुलमा धागीथुङ गुल्मी,
3: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत,
2: नम्बर 4 बाहिनी अड्डा नेपालगंज पाँके,
3: देवीदत्तगण परिमला चौर जुम्ला,
2: हनुमान दोज कुलमा हुटु मुगु,
3: सुदूरपश्चिम प्रितना हेडक्वार्टर तेघरी कैलाली,
2: नम्बर 25 बाहिनी अड्डा भगतपुर कञ्चनपुर,
3: नम्बर 5 बाहिनी अड्डा दिपायल डोटी,
2: र श्री दलकुलमा खलङ्गा दार्चुला।
3: विभिन्न ट्रेडका फलोअर्स पदका लागि भर्ना छनौट केन्द्रहरू
2: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँमा सूचीकार केशकर्तक सिकर्मी सयस र नालबन्दी पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: यस्तै वीरदलगण ओदिम पाँच थरमा बन्दोबस्ती कार्य सिपाही र सफाईकर्मी,
2: बरकगढ राजपिरात सप्तरीमा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी लुहाकार र केशकर्तक,
3: नयाँ साबुजगण भरतपुर चितवनमा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र केशकर्तक,
2: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङमा बन्दोबस्ती कार्य सिपाही र सूचीकार,
3: शमशेर दलगण गुरूसिङे कपिलवस्तुमा बन्दोबस्ती कार्य सिपाही सूचीकार सफाईकर्मी र केशकर्तक,
2: देवीदत्तगढ परिमला चौर जुम्लामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लुहाकार,
3: कालीबहादुरगढ कपासे सुर्खेतमा बन्दोबस्ती कार्य सिपाही सफाईकर्मी चर्मकर्मी र लुहाकार,
2: र श्री दलगुल्म खलङ्गा दार्चुलामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लुहाकार पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: दरखास्त पेश गर्ने मिति
2: वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म र दोब्बर दस्तुर बुझाई जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म।
3: सैन्य पदका लागि उमेरको हद
2: 18 वर्ष पूरा भई 22 वर्ष ननागेको हुनुपर्नेछ भने बालबाला सैनिकको हकमा 26 वर्ष ननागेको र सेवा अवधि 1 वर्ष पूरा भएको हुनुपर्नेछ।
3: विभिन्न ट्रेडका फलोअर्सका लागि उमेरको हद
2: 18 वर्ष पूरा भई 26 वर्ष ननागेको हुनुपर्नेछ।
3: विस्तृत जानकारीका लागि
2: नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np वा वैशाख 18 गतिको गोर्खा पत्र दैनिक हेर्नुहुन अनुरोध गरिन्छ।
3: सूचना
4: प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता 2083 चौथो संस्करण जेठ 4 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने भएको छ।
3: प्रतियोगितामा समावेश विधाहरू
4: खुल्लातर्फ पुरुष र महिलाको एकल र डबल,
3: भेटरान्स तर्फ 35, 45, 55 र 65 वर्ष माथिको उमेर समूहतर्फ एकल र डबल,
4: र 70 वर्ष माथिको उमेर समूहतर्फ एकल विधामा प्रतिस्पर्धा हुनेछ।
3: दर्ता मिति र स्थान
4: वैशाख 25 गतेदेखि 30 गतेसम्म त्रिभुवन आर्मी अफिसर्स क्लब जंगी अड्डामा बिहान 8 बजेदेखि बेलुकी 4 बजेसम्म नाम दर्ता गर्न सक्नुहुनेछ।
3: थप जानकारीका लागि
4: 01-59-79-468 वा 98-41-29-15-54 सम्पर्क गर्न सक्नुहुनेछ।
5: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका प्राविधिक हवाई तथा विविध सेवा तर्फका पदिक र बिल्लादार पदहरूमा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ। दरखास्त आह्वान गरेका पदहरू प्राविधिक पदिक तर्फ प्राविधिक सुबेदार सैनिक उपचारिका नर्सिङ, प्राविधिक सुबेदार ओभरसियर, प्राड जमादार, प्राविधिक जमादार भेहिकल मेकानिक्स, प्राविधिक जमादार रेडियो मेकानिक्स, प्राविधिक जमादार छापाखाना, प्राविधिक जमादार एएनसी एसी मेकानिकल र प्राविधिक जमादार एभियोनिक्स इलेक्ट्रिक इलेक्ट्रोनिक रहेका छन्। प्राविधिक बिल्लादारतर्फ पण्डित हुत्ता, प्राविधिक अमलदार मेडिकल, डेन्टल, जनरल मेकानिकल, इलेक्ट्रिकल, आर्मर मेकानिक्स, आर्मामेन्ट मेकानिक्स, रेडियो मेकानिक्स, व्हीकल मेकानिक्स, जनरल मेकानिक्स एसी एण्ड रेफ्रिजरेशन मेकानिक्स, जनरल मेकानिक्स जेनेरेटर, जनरल मेकानिक्स इलेक्ट्रिशियन, प्लम्बर, पेन्टर, वेल्डर, कम्प्युटर, सर्वे, भेटेरिनरी, ब्याण्ड, अशवाफ, एएनसी मेकानिकल, एभियोनिक्स, इलेक्ट्रिक इलेक्ट्रोनिक, ग्राउण्ड ह्याण्डलिङ, एभिएसन स्टोर, डिस्प्याचर र अमलदार कर्मचारी रहेका छन्। दरखास्त पेश गर्ने मिति चैत्र 27 गतेदेखि आगामी वैशाख 26 गतेसम्म सामान्य दस्तुर र वैशाख 27 गतेदेखि जेठ 2 गतेसम्म दोब्बर दस्तुर बुझाए दरखास्त दिन सकिनेछ। उमेरको हद दरखास्त पेश गर्ने अन्तिम दिन वैशाख 26 गतेसम्म 18 वर्ष पूरा भई 25 वर्ष ननागेको हुनुपर्नेछ। विस्तृत जानकारीका लागि 01-5979-478 मा कार्यालय समयभित्र सम्पर्क गर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। अब प्रस्तुत गर्दैछौ सैन्य आधार तालिम दीक्षान्त समारोह सम्बन्धी रेडियो सामग्री।
3: आवाजसँगै उठिरहेका कदम नयाँ सपना र सोच सहित सिपाही बन्ने लक्ष्य पूरा भएको क्षणको हो। एक सामान्य व्यक्तिले 9 महिनासम्म गरेको त्याग, कठोर परिश्रम पछिको सफलताको गौरवपूर्ण क्षण अर्थात लामो समयको धैर्यता पछि सिपाहीको गौरवपूर्ण पहिचानमा बदलिएको क्षण सैन्य आधार तालिम दीक्षान्त समारोहको हो।

0: सेनालाई कुनै पनि राष्ट्रको पहिचान र सुरक्षाको बलियो आधार मानिन्छ र त्यसलाई जीवन्त र शक्तिशाली बनाउने काम भने सिपाहीले नै गर्दछन्। त्यसैले भनिन्छ सेना राष्ट्रको पहरेदार हो भने सिपाही त्यसको मेरुदण्ड हो। 9 महिनासम्म घाम पानी दिन र रात नभनी राइफलको सिरानी हालेर तालिमको मैदानमा पसिना बगाएका जवानहरू अब राष्ट्रका मेरुदण्ड बनेका छन्। बगाए पसिना तालिममा बग्ने छैन रगत रणभूमिमा भन्ने आदर्शलाई आत्मसात गर्दै विभिन्न तालिम केन्द्रबाट 2087 जना पुरूष तथा 384 जना महिला गरी 2471 जना नयाँ ऊर्जावान जनशक्ति नेपाली सेनाको 263 वर्ष भन्दा लामो ऐतिहासिक विरासतको हिस्सा बनेका हुन्।
1: श्रोता, आजको कार्यक्रममा हामी नेपाली सेनाका विभिन्न वाहिनी अड्डा गढ गुल्म तथा तालिम केन्द्रमा सञ्चालित 9 महिनाको कठोर सैन्य आधार तालिम सम्पन्न गरी सैन्यबाट सिपाही प्रवेश गरेका जवानहरूको अन्तिम दलेल कवाज, उनीहरूको अनुभव, परिवारजनको खुशी र तालिमको महत्व समेटेर तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार मुकुन्द बस्नेत
0: र म प्राविधिक सुबेदार सुजना केसी।

0: श्रोता सिपाही हुनका लागि निस्वार्थपन, सच्चाई, अनुशासन, साहस, कुशल युद्ध कला जस्ता गुणहरू अनिवार्य शर्त हुन्। यस्ता गुणहरूमा पारंगत बनाउन नवप्रवेशी युवाहरूलाई नेपाली सेनाले विभिन्न युनिटमा सैन्य आधार तालिम संचालन गर्दै आएको छ। यसैबीच गत वर्ष 2082 असार 2 गतेबाट नेपाली सेनाका विभिन्न तालिम केन्द्रहरू सहित 16 स्थानमा संचालित सैन्य आधार तालिम वैशाख 11 गते सम्पन्न भएको छ। उक्त अवसरमा आयोजित छुट्टा छुट्टै कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलिल कवाग प्रदर्शन गरेका थिए।
1: यसै क्रममा त्रिशुली स्थित नम्बर 1 सैन्य तालिम केन्द्रमा संचालित सिसन 83 सैन्य आधार तालिमको बलाधिकृत रथी श्री प्रदीपजङ केसीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभई तालिम समापन गर्नुभएको थियो। सो अवसरमा उहाँले तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाहीमा नियुक्त हुनुभएका 528 जना तालिमी सिपाहीलाई बधाई तथा शुभकामना दिनुभयो। उहाँले राष्ट्रको मेरुदण्ड सेना भएकोले जस्तोसुकै विषम परिस्थितिमा पनि विचलित नभई एक कर्मठ, वफादार, इमानदार र अनुशासित सदस्यको रूपमा आफूलाई उभ्याउनु पर्ने बताउनुभयो।
2: सिपाही बलियो भए सेना बलियो हुन्छ र सेना बलियो भए देश बलियो हुन्छ भन्ने यथार्थलाई दृष्टिगत गर्दै कर्तव्य पथमा तपाईँहरूले आफ्नो व्यावसायिक क्षमता, दक्षता र सिप प्रदर्शन गर्दै देशप्रति गौरव गर्ने, जस्तो सुकै विषम परिस्थितिमा विचलित नहुने सकारात्मक सोच भएको एक कर्मठ, वफादार, इमानदार, अनुशासित सदस्यको रूपमा आफूलाई अरू रूपमा उभ्याउनु हुनेछ भन्ने विश्वास तपाईँहरूबाट नेपाली सेनाले लिएको छ।
0: यस्तै महाराजगंज स्थित प्यारा तालिम शिक्षालयमा संचालित सिसम 21 सैन्य आधार तालिमको विशेष फौज वाहिनीपति सहायक रथी श्री दिपेन्द्र गुरूङले अन्तिम दलिल कवाजको निरीक्षण गर्नुभई उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गर्नुभएको थियो। सो दौरान उहाँले माटोले माग्दैन आफैले दिनुपर्छ भन्ने यथार्थलाई मनन गर्दै आगामी दिनहरूमा नेपाली सेनाको छवि उच्च राख्न सैनिक मूल्य, मान्यता, परम्परा र सैनिक परिधिभित्र रही कार्य गर्न निर्देश
3: तपाईँको सहसरी जीवन तथा कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु। आजबाट सत्रहरूमा राष्ट्र, जनता र नेपाली सेनाप्रतिको जिम्मेवारी थप भएको छ। माटोले माग्दैन आफैले दिनुपर्छ भन्ने यथार्थलाई मनन गर्दै आगामी दिनहरूमा नेपाली सेनाको छवि उच्च राख्ने सैनिक मूल्य, मान्यता, परम्परा र सैनिक परिभित्र रहने कार्य गर्नुहुन्छ भन्ने कुरामा तपाईँलाई म स्मरण गराउन चाहन्छु।
1: यस्तै भक्तपुरको सूर्य विनायक स्थित रणशेर गढमा संचालित सिसम 9 सैन्य आधार तालिमको नम्बर 1 वाहिनीपति सहायक रथी श्री सुनिल सिंह राठौरले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभई समापन गर्नुभएको हो। सो क्रममा उहाँले नवजवानहरूलाई सम्बोधन गर्नुभई तालिममा सिकेको व्यावसायिक क्षमता, दक्षता र सिपलाई पेशागत जीवनमा लागू गरी नेपाली सेनाको गौरवलाई कुचो राख्न निर्देशन दिनुभयो।
4: प्रतिनिधित्व गर्ने पेसाप्रति गौरव गर्ने जसोसुकै जटिल र विषम परिस्थितिमा विचलित नहुने सकारात्मक स्रोत भएको एक कर्मठ, वफादार, इमानदार, अनुशासित सदस्यको रूपमा आफूलाई खर रूपमा उभ्याउने हुनेछ भन्ने विश्वास नेपाली सेनाले लिएको छ।
0: राष्ट्र सेवाका लागि हरेक नागरिकको आआफ्नै भूमिका रहने भए तापनि सैनिक भई प्रत्यक्ष रूपमा सेवा गर्ने अवसर जो कोहीलाई प्राप्त हुँदैन, यस्तो सौभाग्य प्राप्त गर्ने सैनिकहरू हर हमेशा राष्ट्र र जनताको लागि आफ्नो ज्यान समेत आहुति दिन तत्पर हुन्छन्। साथै सेना हुनु भनेको नै अनुशासन तथा कर्तव्य परायणता जस्ता विशिष्ट गुण भएको प्रमाण समेत हो।
1: यसरी राष्ट्रले विश्वास गरी आफ्नो विशिष्ट गुणहरूको कदर गर्दै निस्वार्थ सैनिकका रूपमा छनौट हुनु आफैमा ठूलो उपलब्धि हो। अझ गौरवशाली इतिहास बोकेको विश्वकै पुरानो सैनिक संगठनको रूपमा परिचित नेपाली सेनाको सदस्य हुनु त झनै गर्वको विषय हो। यो गौरवपूर्ण क्षण र आगामी लक्ष्य साध्दै नवनियुक्त सिपाहीहरू भन्नुहुन्छ।
5: गुरुजीहरूले सम्पूर्ण ट्याक्टिक्सहरू सिकाउनु भयो। वास्तविक लडाइँमा चाहिँ हामीले अवश्य सिकेका कुराहरूलाई लागू गर्नेछौँ र आज पास आउट भएर अझ हाम्रो तालिम सकिएको छैन, हामी अझै पनि तिखारिनेछौँ। जसरी हाम्रो पुर्खाहरूले यो इतिहास, यो संस्थालाई अहिलेसम्म जोगाएर बचाइराख्नु भएको छ, हामीहरूले आर्मी सैनिक संस्थाले अझै बलियो र देश र जनतालाई हामी अझै सेवा गर्नेछौँ। यो मौका दिने नेपाल आर्मी संस्थालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
6: सिपाही आनन्द गुरुङ, मेरो घर चाहिँ खोटाङ जिल्ला दिक्तली बगर मतगर नगरपालिका। सेनामा चाहिँ म खेलकुदमा रुचि भएको चाहिँ सेनामा प्रवेश गरेको। दुःख परेको सुख चाहिँ कस्तो हुन्छ आज फर्स्ट भयो। सुरुमा चाहिँ अलिक गाह्रो गाह्रो कता कता डर लागेको थियो, तर त्यो जोस आएपछि त्यो डर सर हराएर चाहिँ झन् जोस फुर्तिको साथ झन् रमाइलो हुँदो रहेछ। अझ गरौँ गरौँ, अब त्यो कति छिटो सकिएको छ, अझै धेरै वर्ल्ड गर्न पाए हुन्थ्यो जस्तो लाग्दो रहेछ। यहाँ जति पनि कुराहरू सिकेको छु त्यही अनुभवहरूबाट चाहिँ म आउने दिनमा अगाडि बढ्नेछु भन्न चाहन्छु।
0: श्रोता, सैन्य आधार तालिम कठोर तालिम हो। बिहानको झिसमिसेसँगै रातको अन्धकारसम्म विभिन्न अभ्यासमा सरिक भई आफूलाई पोख्त बनाउन हरेक नवप्रवेशी युवाले कड़ा मेहनत गरेका हुन्छन्। यो मेहनतमा परिवारको साथ सहयोग र हौसला पनि उत्तिकै महत्वपूर्ण हुन्छ। त्यसैले तालिमको यो 9 महिनाको अवधि ती परिवारजनका लागि पनि एउटा प्रतीक्षाको घड़ीकै रूपमा रहेको हुन्छ।
7: एकदमै गर्व लाग्छ, एकदमै खुसी लाग्छ। देशको रक्षा गर्दै जाओस्, राम्रो होस्, खुसीको आँसु हो। बाबु र आफ्नो सोचाइ मैले त खालि पढाइमा फोकस गरेको थिएँ। बाबु चाहिँ आफै पढेर एकदम मिहिनेत गरेर बाबुले त सधैँभरि देशको रक्षा गरोस्, एकदमै राम्रो होस्, अझै ठुलो बनोस्।
8: म राजु काफले, काभ्रे पलाञ्चोक जिल्ला नवबुद्ध नगरपालिका वडा नम्बर 4 बाट। हाम्रो वंशमा यसरी आफ्नो छोरीहरूलाई यसरी दीक्षित भइरहँदाखेरि देख्न पाउँछौँ पाउँदैनौँ। हिजोसम्म पनि थिएन, अब भोलि पनि होला नहोला, तर एकदम गर्वको महसुस भइरहेको छ। सुरुमा स्कूल पढ्दैदेखि चाहिँ म पुलिस अथवा आर्मीमा जान्छु उसको भित्रदेखिको जुनुन थियो। अनि त्यहाँबाट स्कूलमा एनसीसी आइरहँदा स्कूलबाट एनसीसीमा कनेक्ट गर्ने अवसर मिल्यो। त्यसबाट कन्टिन्यू अब उसको त्यो इच्छा पनि जागरूक हुँदै गयो। एनसीसीमा पनि राम्रो सफलता प्राप्त गरी एकदम धेरै खुसी लागेको छ।
9: प्रदीप पार्की हो, सामान खुसी बस्छु, भाइको पासवर्डको लागि आएको। मेरो भाइको नाम चाहिँ निरज पार्की। अनि यहाँ आउँदाखेरि चाहिँ एकदमै गर्व फिल भइरहेछ कि जब यो यसरी सैनिक ब्यारेकमा छिर्नु पाउँदाखेरि र यो मुभमेन्टहरू देख्दाखेरि एकदमै राम्रो छ, एकदमै खुसी लागेको छ।
10: सूर्यबहादुर सुनार, घुराई उपमहानगरपालिका वार्ड नम्बर 3 देखि।
11: हजारौं युवाहरू विदेश खाडीमा चाहिँ जाने पसिना बगाउने होइन, त्यो गर्नुभन्दा आफ्नो स्वदेशमै नै केही गर्नुपर्छ र देश र जनताको सेवा गर्नुपर्छ भन्ने मेरो एउटा चाहिँ त्यो सोचले पनि देशभक्त बन्नुपर्छ भन्ने त्यो सोचाइले मैले छोरालाई पढाएको हो। आफ्नो चाहिँ परिश्रम देशमै गरेर देशको सुरक्षा गर्ने र नेपाली जनताहरूको सुरक्षा कायम गर्ने गरून् भन्ने चाहिँ मेरो विडाना चाहिँ त्यो छ। मेरो मात्र छोरा नभएर हरेक नेपालीको छोराहरू सबैले आफ्नो स्थानमा गरून् भन्ने मेरो चाहिँ सोचाइ।
1: श्रोता, एउटा सिपाहीको काँधमा सिङ्गो देश, करोड़ौं जनताको भविष्य र सुरक्षाको गहन जिम्मेवारी रहेको हुन्छ। त्यसैले देशको अभिभार बोकेका सिपाहीमा थकान र मनमा हारको कुनै स्थान हुँदैन। एउटा साधारण नागरिकलाई अनुशासित र साहसी सिपाही बनाउँदै शत्रुको अगाडि सधैं अटल र अभिमानी रहने सामर्थ्य तालिमले नै दिन्छ।
0: यही ज्ञान सिप प्रदान गर्ने महत्वपूर्ण भूमिका सैन्य तालिम केन्द्रले खेलिरहेको छ, जसले नवजवानलाई पेशागत दक्षता सिप प्रदान गरी एक सच्चा सिपाही बन्न प्रेरित गरिरहेको हुन्छ। एक साधारण नागरिकलाई सबल तथा सक्षम सिपाहीमा रूपान्तरण गर्ने यो प्रक्रियामा तालिम केन्द्र र तालिम शिक्षकको भूमिका कस्तो रहन्छ त? प्यारा तालिम शिक्षालयका शिक्षक अधिकृत सेनानी श्री शिव लम्साल र नम्बर 1 सैन्य तालिम केन्द्रका सेनानी श्री क्षेत्रजङ हमाल,
12: उनीहरूमा चाहिँ गर्छु भन्ने भावना जागृत होस् भन्ने हिसाबले पनि हामीले हरेक दिन चाहिँ हामीले रोल कल मार्फत पनि उनीहरूलाई जानकारी गराइरहेछौँ, उनीहरूलाई मोटिभेट गरिराखेका हुन्छौँ र आज के गरियो, भोलि के गर्ने भन्ने कुराको पनि समीक्षा प्लस योजना पनि गर्छौँ। उनीहरू सँगसँगै बस्छौँ, उनीहरूसँगै हिँड्दै बस्दै गर्दाखेरि उनीहरू पनि हामीसँग जस्ट मोटिभेट नै हुन्छ। अझ भन्ने हो भने हामी चाहिँ हरेक चरण चरणमा चाहिँ उनीहरूको काउन्सिल

0: गर्नुभन्दा अगाडि सम्पूर्ण व्यवस्थाहरू गरी तालिमको योजना गर्ने र तालुकोटासँग समन्वय गरी व्यवस्थित पारदर्शी र स्पष्ट ढंगले तालिम सञ्चालन गराउने मुख्य भूमिका छ। सैन्य आधार तालिम भनेको नवप्रवेशी गैर सैनिक व्यक्तिहरूलाई एउटा मिलिजुली प्याटर्नमा ढालालाई तालिम गराइन्छ। त्यसको लागि इनिसियल फेजदेखि हामीले ससाना कुराहरूलाई सूक्ष्म ढंगले चाहिँ मोनिटर गरेर तालिमहरू कन्डक्ट गराइन्छ र यो सैन्य आधार तालिममा विशेष त हामीले उनीहरूलाई चाहिँ बिस्तारै ग्रेजुअली चाहिँ तालिमहरू कन्डक्ट गराउँदै लगिन्छ भने यो सैन्यबाट तालिम शिक्षामा प्रवेश गर्ने सम्पूर्ण शिक्षार्थी भाइ बहिनीहरूलाई आगामी दिनहरूको यो सैन्य करियर चाहिँ राम्रो बनोस् हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
1: नेपाली सेनाको एउटा विशिष्ट सुन्दरता भनेकै यसको विविधता हो। मेचीदेखि महाकालीसम्मका विभिन्न समुदाय भाषा भाषी र फरक फरक संस्कृति एउटै संगठनको ओतमुनि भेटिनुले नेपाली सेनाको समावेशी रंगलाई चहकिलो बनाउँदै आएको छ। यसरी फरक पृष्ठभूमि फरक बानी व्यवहार र बुझाई बोकेर आएका गैर सैनिक व्यक्तिलाई एउटै लय एउटै अनुशासन र एउटै लक्ष्यमा बाँध्न सक्नु तालिमको सबैभन्दा चुनौतीपूर्ण र सुन्दर पक्ष हो। एउटा सामान्य नागरिकलाई सैनिक जीवनको कठोर साँचोमा ढाल्ने यस प्रक्रियाका अनुभव र अवसर बारे तालिम शिक्षक हुँदा सरिता नेपाल र प्युट खगेश्वर रेग्मी भन्नुहुन्छ,
2: आफूले ट्रेनिङ गरेर पठाएका ती सिभिललाई अहिले सेना बनाएर पठाइयो, उनीहरू अब ठुलो ठुलो माथि माथि पुग्छन्, एकदम गर्व लाग्छन् उनीहरूलाई देख्दा चाहिँ। हामी त कहिले बाबा मम्मी जस्तो पनि हुनुपर्छ, कहिले साथी कहिले इन्स्ट्रक्टरमा हामी सबै रूपमा उनीहरूसँग घुलमिल भएर तालिम गराउँदा चाहिँ उनीहरूलाई राम्रो हुन्छ। उनीहरूलाई चाहिँ के भन्न चाहन्छु भने अझै राम्रो उन्नति प्रगति गर्दै जानुहोस्, हामीले तपाईँहरूलाई जसरी सिकाए तपाईँहरूले पछि आउने चेलाहरूलाई उनीहरूले चाहिँ त्यही हिसाबले राम्रोसँग सिलाउनु अझै अगाडि बढ्न प्रोत्साहन दिनुहोस् भनेर चाहिँ एकदम गर्व लाग्छ उनीहरूलाई देखेर।
0: यो चाहिँ एकदम अवसर जस्तो पनि लाग्छ नेपाली सेनामा आफूले सिकेका कुराहरूलाई सिकाउन पाउँदाखेरि चाहिँ आफूले आफूलाई गर्व लाग्छ। तालिमको क्रममा चाहिँ बेसिक भएको भएर डेली सिकाउँछ, हतियारसम्म सिकाउँछ युनिटलाई।
3: श्रोता, तालिमको मैदानमा बगाएको पसिना र हासिल गरेको ज्ञान नै सिपाहीको असली हतियार हो। तालिमको कठोर दिनहरू संयमता पूर्वक पार गरी परिश्रम र लगनशीलतालाई निरन्तरता दिँदै तालिम पूरा गरेको क्षण नवनियुक्त सिपाहीहरूको लागि अविस्मरणीय बन्ने गर्दछ।
4: त्यसको माया अनि आफ्नो घर परिवारको खुसी अनि आफ्नो सपना पूरा गर्नको लागि अबको योजना देशको लागि सुरक्षा गुरुजीलाई धन्यवाद दिन चाहन्छु, हामीलाई राम्रोसँग सिकाउनु भयो।
5: चेतन गुरु, अनुशासन नै सेनाको पहिलो जग हो जस्तो लाग्छ मलाई। यो कुरा चाहिँ हाम्रो गुरुबाहरू लगायत शिक्षालय परिवारले मलाई एउटा सच्चा सिपाही हुन सिकाएको छ र म आफ्नो कर्तव्य प्रति सधैँ वफादार रहेर काम गर्नेछु।
1: सैन्य आधार तालिम पूरा गरेसँगै संस्थाले समेत नयाँ जनशक्ति प्राप्त गर्दछ। नयाँ ऊर्जाका साथ संस्थामा थपिएका यस्ता जनशक्ति राष्ट्रकै सम्पत्ति हुन्। सैन्य आधार तालिमको दीक्षान्त समारोहमा आमन्त्रित स्थानीय जनप्रतिनिधि र संचार कर्मीले समेत नव प्रवेशीहरूमा देशको सुन्दर र सुरक्षित भविष्य देखेका छन्।
6: जितेर जुन चाहिँ अगाडि बढेको छ यसमा हामी आफू पनि गर्व मान्ने छौँ, अझ चाहिँ बढी परिष्कृत भएर चाहिँ अगाडि बढ्नेछ भन्ने मैले आशा पनि लिएको छु।
7: काम हेरी नेपाली हो, घर नुवाकोट नुवाकोट नै बसेर पत्रकारिता गरिरहेको छु। सुरक्षाको प्रमुख जिम्मेवारी सम्हाल्दै आएको नेपाली सेनामा थप दक्ष जनशक्तिहरू निर्माण भइरहँदाखेरि चाहिँ यो देशको गरिमा, यो देशको व्यवस्थापन, यो देशको सुरक्षामा थप अझ बढी हामीलाई विश्वास र आकर्षक बनाएको छ। राष्ट्रको सुरक्षा गर्ने, विपद व्यवस्थापन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा समेत शान्ति स्थापना गर्नको लागि नेपाली सेनाको जुन भूमिका रहेको छ, अहिले सिपाही हुनुभएका कर्मठ इमान्दार जनशक्तिहरूबाट चाहिँ यो देशको रक्षाको लागि हामी सम्पूर्णलाई नेपाल र नेपालीको रक्षार्थको लागि चाहिँ एउटा थप उत्साह र उमङ्गहरू पनि फैलिएको छ। यसले नेपाली सेना आम जनमानसमा, आम नागरिक जनसमुदाय स्तरसम्म एउटा नयाँ सम्बन्ध स्थापित गर्नको लागि, आपसी सामिप्यता बढाउनको लागि
8: Oh, Jesus, let me come to you, Lord.

0: 101.2 MHz.
1: उज्जवल भविष्यको लागि हाम्रो
2: डिजिटल कलरला तथा ध्वनामय अफसेट प्रेस सोलु दुर्गुम्बा नगरपालिका 5 सोलु गुम्बु।

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग www.solefm.com संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलो समाचार लिएर आइपुग्यौं सरस्वती पुरीसँगै अन्जु कार्की सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू सगरमाथामा बाटो खोल्ने र डोरी टाँग्ने काम सकियो आर1 सिजन औपचारिक रूपमा शुरू सोलो खुम्बुको एसी नतिजा सार्वजनिक 91% विद्यार्थी उत्तीर्ण सामुदायिक विद्यालयको वर्ष
1: 2026 वसन्त ऋतुमा सगरमाथामा 3 नेपाली र मक्कालीमा 2 विदेशी आरोहीको मृत्यु एसटीको नतिजा प्रति जेएनजी लिखु पिटेको चिन्ता सुधारका लागि सात बुधे मार्च सहित अल्टिमेटम
0: बुधेल स्वास्थ्य चौकीमा ल्याब सेवा संचालनमा ओखल ढुङ्गा बजार अनुगमनमा 18,000 बढ़ीको अखाद्य सामग्री बरामद सुनकोशीका 2 मोटरेबल पक्के पुलको 9 वर्षमा 55% मात्रै काम सकियो
1: विपक्षीहरूको निरन्तर अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित सम्पत्ति छानबिनमा न्यायाधीश र पूर्व न्यायाधीशलाई समावेश गरिएको भन्दै दायर रिटमा कारण देखाऊ आदेश कर्मचारीलाई ह्वासती नगर्न सरकारको निर्देशन बर्खास्तीको चेतावनी
0: सुदानमा द्वन्द्वका कारण विस्थापित भएका झण्डै 40 लाख नागरिक मूल थलोमा फर्किए आफूमाथि फेरि आक्रमण भई पशुधनलाई अगाडि बढ़ाउने इरानको चेतावनी
1: र पाकिस्तानलाई हराएपछि बंगलादेशका खेलाड़ीको आईसीसी टेस्ट वरियता सुधार
2: मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ तिनासी हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
3: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागिने रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हो त हामी दिदी अरू सँगै जाउँ
4: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावरसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 038520129 98 43 89 86 52 98 24 74 17 18 98 43 43 69 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
1: अब समाचार विस्तारमा
0: यस वर्षको वसन्तकाले सगरमाथा आर1 सिजनमा रोप फिक्सिङ डोरीको सहायताले बाटो बनाउने टोलीले सगरमाथाको शिखरमा सफलतापूर्वक डोरी फिक्सिङ मिशन पूरा गरेको छ यो सँगै सिजनको पहिलो सफल सगरमाथा आर1 समेत भएको छ पर्वत आर1 संचालक संघ नेपालका महासचिव ऋषिराम भण्डारीका अनुसार डोरी टाँग्दै अगाडि बढ़ेको टोली सगरमाथाको चुचुरोमा पुगेर मार्ग रूपमा पूर्ण रूपमा खोल्न सफल भएको हो सेभेन समेत फ्लेक्सले जानकारी दिए अनुसार आज बिहान 10 10:35 में रोप फिक्सिंग टोली जसमा सिवन समेत ड्रग्स का तीनजना शेर्पा निंगमा टेम्बा शेर्पा पासांग नुर्बो शेर्पा र डेन्टी शेर्पा सहित अन्य सदस्य रहेका थिए। सगरमाथा दक्षिण मार्ग को शिखर में पुगेका छन्। हिजो राति बलकानी 8,400 मीटर सम्म डोरी फिक्सिंग सफल भएपछि पहिलो र दोस्रो फिक्सिंग टोली मिलेर साउथ समेत हुँदै अन्तिम चरण में पुगे शिखरमा पुगेको संघले सुनाएको छ। सगरमाथाको शिखर सफलतापूर्वक प्राप्त गर्नेमा मिङमा दोर्जी शेर्पा मिङमा तेन्जी शेर्पा पेन दोर्जी शेर्पा पासाङ तेन्जी शेर्पा लोपसाङ भोटे छुम्बा तेन्जी शेर्पा मिङमा नुर्बो शेर्पा पासाङ तासी शेर्पा फुटेन्जी शेर्पा गुरू भोटे मित तेम्बा शेर्पा र चौबिस पिक्स क्लाइम्बर पासाङ नुर्बो शेर्पा टेन्डी शेर्पा पासाङ मिङमा शेर्पा र पासाङ मिङमा शेर्पा रहनु भएको छ। सेभेन समेत ड्रग्सका अनुसार यो सिजनको शुरूआतदेखि नै खुम्ब स्परमा आएको समस्या र ढिलाइका कारण सम्पूर्ण टोलीलाई ठूलो दबाव परेको थियो। तर सबै अपरेटरहरूको समन्वय र सहकार्यमा सबै कठिनाई पार गर्दै मिशन सफल भएको छ। यस वर्ष बेस क्याम्पमा स्थापना भएको थियो। टोली शिखरमा 37 दिनमा पुगेको छ। अब संयुआरबीलाई शिखर प्रयासको बाटो सहज बनेको छ।
1: विकास तथा समन्वय इकाई स्वरूप खुम्बुले शैक्षिक सत्र 2082 को माध्यमिक शिक्षा परीक्षा एसी को आधिकारिक नतीजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको तथ्यांक अनुसार जिल्लाको समग्र नतीजा निकै उत्साहजनक देखिएको छ। जहाँ कुल सहभागी विद्यार्थीहरूमध्ये 91.96% विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। जिल्लाबाट यस वर्षको एसी परीक्षामा कुल 1,614 जना विद्यार्थी सहभागी भएका थिए। जसमध्ये 1,480 जनाले सफलता प्राप्त गरेका छन् भने 134 जना विद्यार्थीहरूको नतिजा नन ग्रेड रहेको छ। ग्रेडिङ समूहका आधारमा नतिजाको विश्लेषण गर्दा उच्च जीपीए ल्याउने विद्यार्थीको संख्या पनि उल्लेख्य रहेको पाइएको छ। 3.60 चार जीपीए ल्याउने उत्कृष्ट विद्यार्थीको संख्या 112 रहेको छ भने 594 जनाले 3.20 जीपीए हासिल गरेका छन्। त्यसै गरी 562 जनाले 2.80 3.20 जीपीए र 195 जनाले 2.40 जीपीए प्राप्त गरेका छन्। 2.20 जीपीए ल्याउने विद्यार्थीको संख्या 17 छ भने 1.6 जीपीए ल्याउने विद्यार्थीको संख्या 0 रहेको छ। विद्यालयको प्रकृति र धारा अनुसारको तुलनात्मक नतिजा हेर्दा सामुदायिक विद्यालयको प्रदर्शन संस्थागत निजी विद्यालयको तुलनामा अगाडि देखिएको छ। सामुदायिक तर्फ सहभागी 1,544 विद्यार्थीहरूमध्ये 1,421 जना उत्तीर्ण भई 92% सफलता प्राप्त 92%ले सफलता प्राप्त गरेका छन्। अर्कोतर्फ 70 जना विद्यार्थी सहभागी भएको संस्थागत विद्यालयतर्फ 59 जना उत्तीर्ण भई 84.28% नतिजा हासिल भएको छ। भारतर्फको वर्गीकरणमा साधारण भारतर्फका 1,515 विद्यार्थीहरूमध्ये 1,405 जना अर्थात 92.73% उत्तीर्ण भएका छन् भने प्राविधिक भारतर्फ सहभागी 900 जना मध्ये 75 जना अर्थात 75.75% मात्र सफल भएका छन्। समग्रमा जिल्लाको शैक्षिक गुणस्तर सुधार उन्मुख रहेको पनि यस नतिजाले पुष्टि गरेको छ।
0: सन् 2026 को वसन्त ऋतुमा हिमाल आरोहण गर्ने क्रममा 5 जना आरोही तथा पथ प्रदर्शकको ज्यान गएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले एक विज्ञप्ति जारी गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा भएको यस आकस्मिक निधनले समग्र पर्वतीय पर्यटन क्षेत्र स्तब्ध बनेको छ। विभागले दिवंगत आत्माप्रति श्रद्धांजलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। विभागद्वारा जारी विज्ञप्तिमा उल्लेखित विवरण अनुसार सगरमाथा आरोहणका क्रममा 3 जना नेपाली माउन्टेन गाइडहरूको निधन भएको छ। सोलुखुम्बुका लाक्पा रिन्दी शेर्पाको वैशाख 20 गते आधार शिविर नजिकै विजय घिमिरेको वैशाख 27 गते खुम्बु स्थलमा र फुरा यजन शेर्पाको वैशाख 28 गते तेस्रो शिविरमा निधन भएको थियो। उनीहरू विभिन्न एजेन्सी मार्फत आरोहण दलको नेतृत्व र सहयोगका रूपमा खटिएका थिए। यसै मक्काल हिमाल आरोहणका क्रममा 2 जना विदेशी नागरिकको निधन भएको छ। चेक रिपब्लिकन डेभिड रेडिमोको वैशाख 21 गते मक्कालो 2 को 7,300 मिटर उचाइ दुबईमा र संयुक्त राज्य अमेरिकाका जोहानेस सेलीको वैशाख 28 गते मक्कालुएको 7200 मीटरको उचाइमा निधन भएको छ।
1: महाकुलुङ गाउँपालिकाको गुजर स्वास्थ्य चौकीमा ल्याब सेवा औपचारिक रूपमा संचालनमा ल्याइएको छ। लामो समयदेखि सेवाग्राहीले भोग्दै आएको स्वास्थ्य जाँच सम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले सेवा शुरू गरिएको स्वास्थ्य चौकीले जनाएको छ। स्वास्थ्य चौकी इन्चार्ज कृति भण्डारीका अनुसार गर्भवती महिलाको नियमित चेक जाँच, बच्चाको अवस्था मूल्याङ्कन तथा अन्य आवश्यक परीक्षणका लागि यसअघि महाकुलुङ आधारभूत अस्पताल बुङसम्म लैजानुपर्ने बाध्यता रहेको थियो। अब गुदेलमै ल्याब सेवा उपलब्ध भएपछि स्थानीय सेवाग्राहीलाई सहज हुने विश्वास लिएको छ। आर्थिक वर्ष 2081-82 वडा परिषदबाट विनियोजित बजेट मार्फत ल्याब खरिद गरिएको भए पनि विशेषज्ञ कर्मचारी अभावका कारण तत्काल सेवा संचालनमा चुनौती रहेको थियो। आवश्यक स्रोत सुनिश्चितता र जनशक्ति व्यवस्थापनपछि सेवा शुरू भएको जनाइएको छ। वडा सरकारले विशेष गरी वडा नम्बर 4 र 5 का स्थानीय सेवाग्राहीहरू यस सेवाबाट प्रत्यक्ष लाभान्वित हुने जनाएको छ। सेवा उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विपना कुलुङ, स्वास्थ्य शाखाका प्रतिनिधि, स्वास्थ्य संस्थाका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका तथा अन्य सरकारवालाहरूको उपस्थिति रहेको थियो।
0: लेखुपेटी गाउँपालिकाले हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसीको नतिजालाई लिएर जेएमजी लेखुपेटी समूहले आपत्ति जनाएको छ। समूहले गाउँपालिकाले समग्र शिक्षा व्यवस्थापन प्रणालीमाथि नै प्रश्न उठाउँदै तत्काल सुधार र जवाबदेहिताको माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। समूहका संयोजक किशोर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा यसै नतिजाले गाउँपालिकाको शैक्षिक अवस्था अत्यन्तै चिन्ताजनक रहेको पुष्टि गरेको छ। यसलाई सामान्य कमजोरीका मात्र रूपमा नलिए न आग्रह गर्दै समूहले यो अवस्था शैक्षिक व्यवस्थापनको असफलता भएको ठहर गरेको छ। विद्यार्थीहरूको भविष्यसँग प्रत्यक्ष जोडिएको विषयमा अब कुनै पनि प्रकारको ढिलासुस्ती, लापरवाही र गैर जिम्मेवारी स्वीकारी नहुने चेतावनी समेत दिएको छ। आफ्नो मागलाई सम्बोधन गर्न समूहले स्थानीय सरकार र सम्बन्धित निकायबाट स्पष्ट समय सीमा तोकेको छ, जसमा नतिजा कमजोर हुनुको वास्तविक कारण पत्ता लगाउन 10 दिनभित्र छानबिन समिति गठन गरी सार्वजनिक प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग समेत राखिएको छ। यसै विद्यालय सुधारका लागि स्पष्ट समय सीमा सहितको कार्ययोजना 15 दिनभित्र सार्वजनिक गर्न दवाब दिएको छ। विज्ञप्तिमा शिक्षक व्यवस्थापन र नियुक्तिको प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी बनाउनुपर्ने, केवल योग्यता र दक्षताका आधारमा मात्र शैक्षिक जनशक्ति परीक्षण गर्नुपर्ने र कमजोर नतिजाको जिम्मेवार सम्बन्धित पक्षले सार्वजनिक रूपमा लिनुपर्ने माग गरिएको छ। शैक्षिक गुणस्तर वृद्धिका लागि आगामी 15 दिनभित्र शिक्षक, विद्यार्थी र अभिभावकको सहभागितामा विद्यालयगत नतिजा समीक्षा बैठक आयोजना गर्न र त्यसको निष्कर्ष सार्वजनिक गर्न समेत समूहले जोरदार माग गरेको छ।
1: ओखलढुङ्गा जिल्ला सदरमुकाम क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा 18,000 रूपियाँ भन्दा बढ़ीका म्याद गुज्रेका, अखाद्य सामग्री फेला परेका छन्। मंगलबार जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको नेतृत्वमा सिद्धिचरण नगरपालिका 11 र 12 का विभिन्न बजार क्षेत्रमा गरिएको अनुगमनका क्रममा 18,135 रूपियाँ बरामदका म्याद सकिएका सामग्री जफत गरी नष्ट गरिएको हो। जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृत मनोज कुमार मगरको संयोजकत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय, सिद्धिचरण नगरपालिका, कोष तथा लेखा नियन्त्रक कार्यालय, घरेलू तथा साना उद्योग कार्यालय, सुरक्षा निकाय तथा पत्रकारहरूको सहभागिता रहेको थियो। टोलीले हुलाक डाँडा, भैरवटोल र गणेशटोल क्षेत्रमा रहेका 9 वटा होटल तथा पसलहरूमा अनुगमन गरेको जनाएको छ। अनुगमनका क्रममा बिस्कुट, धनिया, मसला, मिठाई तथा चिसो पेय पदार्थ लगायतका म्याद गुज्रेका सामग्री बरामद गरी नष्ट गरिएको प्रशासकीय अधिकृत मगरले बताउनुभयो। व्यापारीहरूले मनपरी मूल्य लिने, म्याद सकिएका वस्तु बिक्री गर्ने लगायतका गुनासो बढ़ेपछि बजार अनुगमनलाई थप सक्रिय बनाइएको प्रशासनले जनाएको छ।
0: उदयपुरलाई भोजपुर खोटाङसँग सुधार सड़क सञ्जाल मार्फत जोड्ने सुनकोशी नदीमाथि निर्माणधीन 2 मोटरेबल बक्की पुलको निर्माण कार्य शुरू भएको 9 वर्ष बितिसक्दा पनि करिब 55% मात्रै काम सम्पन्न भएको छ। निर्माण कार्यमा भएको लामो ढिलाइका कारण स्थानीयवासी अझै सहज यातायात सेवाबाट वञ्चित छन् भने व्यापार, व्यवसाय तथा विकास निर्माणका गतिविधि समेत प्रभावित बनेको छ। उदयपुरको चौतन्डी गढी नगरपालिका र भोजपुरको आमचोक गाउँपालिकालाई जोड़ने रानी चार पुल तथा उदयपुर को टेउवा नगरपालिक खोटांग को बड़हा पोखरी गांवपालिक जोड़ने थापलांग घाट पुल निर्माण का 2073 असार 30 गते रसुआ एसएनएस पप्पू जेवी संग करीब 50,14,60,000 रूपये लागत में ठेका समझौता कर 2074 भदौ 31 गते तत्कालीन प्रधानमंत्री शेरबहादुर देउवाले हेलीकप्टर मार्फत स्थल में पुगे दुबई को शिलान्यास समझौता अनुसार 2076/4/29 गते भीतर निर्माण संपन्न गर्नुपर्ने भए निर्माण कंपनी को ढिलासुस्ती प्रभावकारी अनुगमन का अभाव तथा विभिन्न प्राविधिक व्यवस्थापकीय समस्या का कारण हालसम्म कामले पूर्णता पाउन नसकेको उल्लेख गरिएको छ।
1: सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत पर्वतीय उद्धार तालिम शिक्षालाई मनाङमा संचालन भइरहेको उच्च भूभाग होस् तथा उद्धार तालिममा सहभागी प्रशिक्षक तथा प्रशिक्षार्थीहरूले चुनु फारेस्ट हिमालको सफल आरोहण गरेका छन्। सशस्त्र प्रहरी नायब उपरीक्षक बाबुराम थापाको कमाण्डमा गएको टोलीले 6038 मिटर उचाइ रहेको चुनु फारेस्ट हिमाल सफलतापूर्वक आरोहण गरेको हो। टोलीमा 4 जना प्रशिक्षक 18 जना प्रशिक्षार्थी तथा 2 जना सफा गाइड सहभागी रहेका थिए।
0: विपक्षीहरूको निरन्तर अवरोध पछि प्रतिनिधि सभा बैठक स्थगित। कर्मचारीलाई राजनीति नगर्न सरकारको निर्देशन। बर्खास्तीको चेतावनी। यी लगायत गर्ने समाचारहरू पनि सोझो समाचारमा बाँकी नै छन्। अहिले भने छोटो विश्राम।
5: एसईई पछि कक्षा 11 कहाँ पढ्ने होला?
6: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
7: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
5: अङ्कल, एसईई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
7: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ।
6: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
7: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
6: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
7: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए, एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
5: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
7: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
5: लोकेशन कहाँ हो अङ्कल?
7: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
6: त्यसो भए त म त यही जाने भए।
5: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
7: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाई मात्र प्रतिभा र भविष्य बनाउने कलेज।
1: विश्राम पछि फेरि स्वागत छ। तपाईँ अहिले सुरुवातमा 101.2 मेगाहर्ज www.suruwatam.com facebook.com/radiosolu मा सोलु समाचार सुन्दै हुनुहुन्छ। अब बाँकी समाचार।
0: अर्थमन्त्री डाक्टर सोनी मोहरले सीमा क्षेत्रका नागरिकलाई दैनिक उपभोग्य सामग्री खरिदमा सहजीकरण गर्ने तर संगठित तस्करी र राजस्व चुहाउट नियन्त्रणमा सरकार कठोर रहने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री वाग्लेले 100 रूपियाँ भन्दा धेरै मूल्यका वस्तुमा पैसा लाग्ने व्यवस्था नयाँ नभएको बताउनु भएको हो। विगतमा यसको कार्यान्वयनमा कमजोरी र नियोजित लापरवाही भएको संकेत गर्दै उहाँले तराई मधेसका सीमावर्ती नागरिकको दैनिक जीवन सहज बनाउने नीति सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभएको छ। साबुन, चिनी जस्ता आवश्यक सामग्री किन्ने सर्वसाधारणप्रति सरकार उदार रहने भन्दै वाग्लेले संगठित अवैध तस्करी र राजस्व चुहाउटमा भने निर्मम बनेर कार्यवाही गर्ने समेत चेतावनी दिनुभएको छ।
1: प्रतिनिधि सभा बैठक में विपक्षी अवगत करे आज तेसरो पटक वार्षिक बैठक स्थगित लगातार दुई पटक बैठक में अवरोध कर विपक्षी दल तेसरो पटक वार्षिक बैठक में अवरोध कायम राखे सभामुख टोल प्रसाद अरियाल ने भोलि बिहान 11 बजेसम का बैठक स्थगित करने सरकार का नीति तथा कार्यक्रम में छलफल तथा जवाब दिने कार्यसूची में समेत प्रधानमंत्री बालेन्द्र शाह अनुपस्थित भन्दै विपक्षी दल अवरोध कर प्रतिनिधि सभा को आज को कार्यसूची सार्वजनिक भएपछि प्रधानमंत्री शाह ने संसद में जवाब दिन लगे चर्चा चले थियो तर संसद बैठक शुरू हुँदासम्म मंत्री परिषद बैठक चलाइरहेका प्रधानमंत्री संसद में जानु भएन। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले संसद में प्रधानमंत्री खोज्दो गर्दा सभामुख डोगरा डोल प्रसाद अरियालले प्रधानमंत्री को तर्फबाट अर्थमंत्री सुनील मुआग्नेलाई छलफल प्रारंभ को प्रस्ताव प्रस्तुत करने अनुमति दिनुभयो। त्यसपछि विपक्षी दल का सांसदहरूले बैठक अवरूद्ध गरेका थिए।
6: सर्वोच्च अदालतले सम्पत्ति छानबिनमा न्यायाधीश र पूर्व प्रधान न्यायाधीशलाई पनि समावेश गरेको भन्दै दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। अधिवक्ता डाक्टर प्रेमराज सुनवालद्वारा सम्पत्ति आयोग असंवैधानिक र क्षेत्राधिकारविहीन भएको दावी गरिएको दोस्रो रिटमा पहिलो सुनवाई गर्दै अन्तरिम आदेश पनि जारी गर्न अस्वीकार गर्दै छलफलमा बोलाइएको छ। प्रधान न्यायाधीश वा न्यायाधीशले भ्रष्टाचार गरेको आधार र प्रमाण देखिएको खण्डमा कानून प्रबन्ध र कानूनी प्रक्रिया अनुसार संविधानको धारा 101 व्यवस्था भए अनुसार संसदबाट महाभियोग लगाएर पद गएपछि संवैधानिक अंग 18 दुरूपयोग अनुसन्धान आयोगबाट छानबिन अनुसन्धान र अभियोजन गरी विशेष अदालतमा मुद्दा दर्ता गर्न सकिने संवैधानिक प्रबन्ध प्रतिकूल आयोगको कार्यक्षेत्र सम्बन्धी प्रबन्ध गरिएको भन्दै रिट दायर गरिएको छ। अन्तर्राष्ट्रिय अभ्यास समेतको प्रतिकूल सरकारी छानबिनको क्षेत्र अधिकारमा पूर्व प्रधान न्यायाधीश न्यायाधीश समेतलाई दफा 2 को 17 को खमा बहालवाला प्रधान बहालवाला न्यायाधीशलाई समेत आयोगमा उजुरी दिन सक्ने गरी प्रबन्ध गरेको रिट निवेदनमा उल्लेख गरिएको छ। यसै स्वतन्त्र न्यायालयको मर्मा मान्यता आधार संवैधानिक प्रबन्ध ध्वस्त भई न्यायाधीशले सरकारको दबाव प्रभाव आश्र त्रासमा रहनुपर्ने अवस्थाको सृजना हुने भएकाले उल्लेखित आयोग नै क्षेत्र अधिकार विहीन भई खारेजीको माग गरिएको थियो।
1: सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा दलका भावी संगठनमा आबद्ध नहुन भन्दै कडा निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना मार्फत राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाटै हटाउन सक्ने चेतावनी समेत दिएको छ। नेपालको संविधानमा प्रचलित कानूनको निजामती सेवालाई राजनैतिक रूपमा तटस्थ निष्पक्ष व्यवसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको मन्त्रालयको प्रस्तुति छ। निजामती सेवा ऐन 2049 को दफा 180 को उपदफा 1 को खण्ड 9 उद्योग गर्दै मन्त्रालयले राजनीतिमा भाग लिने कर्मचारीहरूलाई भविष्यमा सरकारी सेवाको निमित्त आयोग्य महत्ठहरिने गरी सेवाबाट हटाउन सकिने कानूनी व्यवस्थालाई स्मरण गराएको छ। सम्पूर्ण निजामती कर्मचारीहरूलाई प्रचलित कानून बमोजिम अनुशासन र आचरण सम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको निर्देशन छ। कुनै पनि राजनैतिक दलको सदस्यता लिने भाग लिँदा जनवर्गीय संगठनमा आबद्ध हुने राजनैतिक क्रियाकलापमा सक्रिय हुने वा राजनैतिक पदका लागि हुने निर्वाचनमा उम्मेद्वार बन्ने कर्मचारीमाथि कड़ा कार्यवाही गरिने सूचनामा चेतावनी दिएको छ। शाखा अधिकृत विवेक विदारीद्वारा हस्ताक्षरित उक्त सूचनामा निजामती कर्मचारीहरूको राजनैतिक संलग्नताले सार्वजनिक सेवा प्रदानमा असर पर्ने उल्लेख गरिएको छ।
6: बन्दका कारण विस्थापित भएका झण्डै 41 लाख सुदानी नागरिक आफ्नो मूल थलोमा फर्केको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनले घोषणा गरेको छ। सुदानका लागि आईओएमका मिशन प्रमुख मोहम्मद रेफातले सुदानभित्र वा बाहिरबाट मूल थलोमा फर्किने व्यक्तिहरूको संख्यामा निरन्तर वृद्धि भएको बताउनु भएको कतार न्यूज एजेन्सीले जनाएको छ। संयुक्त राष्ट्र संघका अधिकारीहरूले शैक्षिक भेटिकको बढ़दो दरले सुदानी नागरिकको सुरक्षा स्थितिमा सामान्य सुधार पनि थप आशा राखेर आफ्नो भूमिकामा फर्किएको सुनाएको खबरमा उल्लेख छ। फर्किएका धेरै जसो मानिसहरूले आफ्नो मूल क्षेत्रमा कठोर अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिएको छ।
1: इरानले आफूमाथि फेरि आक्रमण भएमा युरेनियमलाई 90% शुद्धतामा प्रशोधन गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीचको युद्ध विराममा ठूलो जीवनको क्षति हुनबाट जोगाउने कदम बताएपछि इरानीको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रिनसाईले पछिल्लो टिप्पणी गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानको आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले देशको आणविक प्रविधि र युरेनियम सम्वर्धनमा कुनै सम्झौता गर्न नसकिने बताउनु भएको थियो। गएको फेब्रुअरी 28 तारीकमा तेहरान र अन्य इरानी शहरहरूमा अमेरिका इसरायलको संयुक्त आक्रमणबाट शुरू भएको चारस्तम्भको लड़ाईपछि इरान अमेरिका र इसरायलले अप्रिल 8 युद्ध विराम घोषणा गरेका छन्। पाकिस्तानमाथि ऐतिहासिक टेस्ट जितेपछि बंगलादेशका खेलाड़ीहरूको आईसीसी वरिष्ठतामा सुधार भएको छ। घरेलु मैदान मिरपुरमा भएको पहिलो टेस्टमा पाकिस्तानलाई 104 रनले हराएपछि बंगलादेशका खेलाड़ीहरूको वरिष्ठतामा सुधार भएको हो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको पछिल्लो टेस्ट ब्याटिङ वरिष्ठतामा बंगलादेशका कप्तान नजमुल हुसैन सान्तो एकैपटक 16 स्थान सुधार गरेर 24 मोनिमेन हक 12 स्थान सुधार गर्दै 35 स्थान आइपुगेका छन्। यस्तै टेस्ट बलिङ वरिष्ठतामा महेन्द्र राणा 5 स्थान सुधार गर्दै 64 तइजुल इस्लाम 3 स्थान सुधार गर्दै 13 स्थानमा आइपुगेका छन्। मिरपुर टेस्टमा बंगलादेशका कप्तान सान्तोले पहिलो पारीमा 101 तथा दोस्रो पारीमा 87 रन बनाएका थिए भने मनिमुल हकले पहिलो पारीमा 91 र दोस्रो पारीमा 56 रन बनाएका थिए। बाटो खोल्ने र डोरी टाँग्ने काम सकियो। आर1 सिजन औपचारिक रूपमा शुरू। सोलुखुमुख एसी नतिजा सार्वजनिक 91% विद्यार्थी उत्तीर्ण। सामुदायिक विद्यालयको वर्ष
8: 2026 वसन्त ऋतुमा सगरमाथामाथि नेपाली र मकालीमा दुई विदेशी आरोहीको मृत्यु। एसीको नतिजा प्रति जेएनजी लेख सिकेको चिन्ता। सुधारका लागि 7 बुधेन मार्ग सहित अल्टिमेटम।
1: बुधेन स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालनमा। ओखलढुङ्गा बजार अनुगमनमा 18,000 बढ़ीको अखाद्य सामग्री बरामद। सुनकोशीका दुई मोटर बल पक्षी बलको 9 वर्षमा 55% काम सकियो।
8: विपक्षीहरूको निरन्तर अवरोध पछि प्रतिनिधि सभा बैठक स्थगित। सम्पत्ति छानबिनमा न्यायाधीश पूर्व न्यायाधीशलाई समावेश गरिएको भन्दै दायर रूपमा कारण देखाउ आदेश। कर्मचारीलाई लापरवाही नगर्न सरकारको निर्देशन बर्खास्तीको चेतावनी।
1: सुदानमा द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाखको नागरिक मुक्ति थलोमा फर्किए। आफूमाथि फेरि आक्रमण भए युरेनियम प्रशोधन बढ़ाने ईरान को चेतावनी।
8: र पाकिस्तान हराए पछि बंगलादेश का खिलाड़ी को आईसीसी टेस्ट वरीयता सुधार।
1: अवस्था 7:07 बजेको सोलो समाचारबाट समाचार शाखाका सहकर्मी सँगै सरस्वती पुरी र अन्जु कार्की विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलो समाचार लिएर फेरि आउनेछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला। नमस्कार।
9: हाम्रो के दोष सर पक्रिनु भएको सर?
10: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
11: हामी त जन्ती गएका त हौ सर।
10: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
9: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
10: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
11: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
10: अब कानूनले त्यसो भन्दैन। बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
12: बाल विवाह नियन्त्रण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
13: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
14: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
13: मलाई मुखले भेटेको क्यान्सर छ, बाँचेर पनि मलाई तुङ्गै भयो।
15: म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य स्वास्थ्यमै समस्या देखियो।
16: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।

0: voice to your heart. Solo FM 101.2 MHz.
1: नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री उपस्थित नभएको भन्दै प्रतिपक्षीको विरोध संसद अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित प्रधानमन्त्रीले जवाफ नदिए भोलिको बैठक पनि बहिष्कार गर्ने
2: अहिलेसम्म नियम परिवर्तन भएको छैन त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ
1: प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा संगठनमा आबद्ध नहुन सरकारको निर्देशन जारी संलग्नलाई कार्यवाही गरिने
3: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कहीँ कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कार्यवाही गर्छ
1: सम्पत्ति छानबिनमा न्यायाधीश र पूर्व न्यायाधीशलाई पनि समावेश गरिएको भन्दै दायर भएको रिटमा कारण देखाओ आदेश जारी आज राति र भोलि पनि विभिन्न ठाउँमा पानी पर्ने
4: बागी भूभाग पहाड़ी भूभाग कर्णाली सुदूरपश्चिमको पहाड़ी हिमाली भूभागका एक स्थानमा अब मेघगर्जन सहित मध्यम वर्षा हुने सम्भावना छ
1: अमेरिकी राष्ट्रपति ट्रम्प चीनको तीन दिने राजकीय भ्रमणमा द्विपक्षीय सम्बन्ध र विश्व शान्तिको पक्षमा सम्झौता हुने प्रथम कोशी टप्पु खुल्ला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीलाई
5: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: आर्थिक संरचनामा देखिएका विसंगति न्यूनीकरण तथा निराकरणका लागि आर्थिक तथा मौद्रिक नीति स्पष्ट हुनुपर्दछ आगामी बजेटले निजी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर उत्पादन तथा उत्पादकता वृद्धि स्थानीय रोजगारी सिर्जना उत्कृष्टताको सम्मान साधन स्रोतको मितव्ययी उपयोग जस्ता विषयमा प्राथमिकता दिन सक्नुपर्दछ बाह्य रोजगारीबाट प्राप्त रेमिटेन्सले घर परिवारको खर्च धाने पनि ऊर्जाशील युवा श्रम शक्ति बाहिरिएर आन्तरिक उत्पादन प्रणाली कमजोर भएकाले युवाहरू रोक्न सक्ने वातावरण सिर्जना हुनुपर्दछ अब खबर सुशीला श्रेष्ठबाट
6: प्रशासनिक सुधार र मितव्ययता कायम गर्ने अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्य सहित सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ आज बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ गृह परराष्ट्र रक्षा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ त्यसै गरी उद्योग वाणिज्य तथा आपूर्ति संस्कृति पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन् सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ मन्त्रालयहरूको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ जस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय संचार मन्त्रालय युवा तथा श्रम रोजगार मन्त्रालय र भूमि सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन् त्यसै गरी महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ साविकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिने भएको छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलहरूले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम तथा समसामयिक विषयमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गरेका थिए तर प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि सांसदहरूले विरोध जनाएका हुन् विपक्षी दलहरूले प्रधानमन्त्री शाहले जवाफ दिनुपर्ने गर्ने माग गर्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन्। यसअघि बैठकको कार्यसूचीमा प्रधानमन्त्री शाहले बोल्ने कार्यक्रम राखिएको थियो, तर बैठक शुरू हुनु अघि नै उहाँको बोल्ने कार्यक्रम हटाइएको जानकारी दिइयो। यसले विपक्षी दलहरूलाई थप आक्रोशित बनाएको छ। प्रधानमन्त्रीको अनुपस्थितिप्रति विरोध जनाउँदै विपक्षी दलका सांसदहरूले संसद सञ्चालनमा अवरोध सिर्जना गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीले जवाफ नदिई आगामी बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ। संसदमा बोल्दै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले भन्नुभयो,
2: प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबल गर्ने कुरा अर्का मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो र सभामुखले भन्नु खोज्नु भए पनि धारा 38 को व्याख्या त्यही हो। अनि हुँदाहुँदा जब आफ्नो नआउने हो भने त्यो अत्यन्त गम्भीर रूपले हामी त्यसलाई लिन्छौं। त्यसकारण म सभामुखज्यू मार्फत के अनुरोध गर्न चाहन्छु भने यो संसदको परम्परा 2047 सालदेखि मैले हेर्दै आएको छु र मैले अनुभव गरेको छु। त्यसकारण कुनै पनि प्रस्ताव प्रस्तुत गर्दा अहिले अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ।
6: बैठकमा नेकपा एमालेका सांसद गुरू बरालले सत्तापक्षले प्रतिपक्षले उठाएको विषयलाई अनदेखा गरेको भन्दै आपत्ति जनाउनुभयो।
7: आज किन असहज अवस्थामा संसदलाई लान खोजिँदैछ? यो संसद लोकतान्त्रिक पद्धति अन्तर्गत कार्यपालिकाका सबै गतिविधिहरूलाई निगरानी गर्ने नियमन गर्ने यो संसद हो र यो संसदलाई तदनुरूप रूप लानुपर्छ। दफा 38 पटक पटक वाचन गरेर किन सत्तापक्ष असहज बनाइरहेको छ परिस्थितिलाई? आज प्रधानमन्त्री यहाँ आउन केले रोकेको छ? उहाँ कहाँ हुनुहुन्छ? पहिला त्यो सबै कुरा त हाउसले थाहा पाउनु पर्यो नि।
6: प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले उठेर विरोध गरेपछि संसद बैठक बहिष्कार गरेर बाहिरिनुभएका संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क सन्तानले देशमा प्रधानमन्त्रीले नभएको टिप्पणी गर्नुभयो।
8: टेबल गर्नुपर्ने कुराहरूलाई पठाएको कारणले गर्दाखेरि अब हाम्रो केही प्रश्नहरू पनि छन् होइन, देशमा प्रधानमन्त्री नभएको जस्तो देखियो, त्यसले गर्दाखेरि हामी चाहिँ बहिष्कार गर्छौँ। सत्तारूढ दलले आफ्नो मुनाफेसी चलाइरहेछ, ठेलीका ठेली किताब आज दिने भोलि पढेर लिए होइन भन्ने हिसाबले अब समयहरू हुन्छ नि त। मित्रता कार्यक्रम पनि त्यसको समय पनि हामीलाई दिएको छैन, बजेट पनि खुसखुसी गरिरहेको छ, त्यसले गर्दाखेरि यो चाहिँ भएन।
6: तर संसद सचिवालयले भने प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्था अनुसार नीति तथा कार्यक्रममाथिको छलफल र जवाफमा प्रधानमन्त्रीको अनिवार्य उपस्थिति अनिवार्य गरिएको छैन। सीआईएमसँग कुरा गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
9: नियमावलीमा अब कतिपय काममा प्रधानमन्त्रीले समय दिनु नजाँदाखेरि जस्तो विधेयकहरूको टेबल गर्ने विधेयकमाथिको उत्तर दिनु पर्दाखेरि पनि कहिले कहिले कुनै पनि विधेयकमा भयो कोही सार्वजनिक गर्ने महत्त्वको प्रस्तावहरू भए तिनीहरूमा पहिला पनि त्यो पनि गरेको चाहिँ देखिन्छ होइन। नेवामले ठ्याक्क त्यस्तो स्पष्ट रूपमा चाहिँ प्रधानमन्त्रीले अब जस्तो अहिले नीति तथा कार्यक्रमको कुरामा त अरूमा अलिअलि अभ्यास चाहिँ छ, जस्तो विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू हुन्छन् ती प्रतिवेदनहरू

0: প্রধানমন্ত্রীর জন্য পেশ করেন মাননীয়তা এডিবি আইসা প্রতিবেদনের প্রস্তুত
1: कार्यपालिकासँग सरकारसँग त्यसकारणले मैले यहाँबाट बुडिङ भन्दा पनि संवाद गरेर त्यहाँको अवस्था बुझेर त्यसपछि गर्ने कुरा भएको हुनाले भोलिको सदन चलाउने पूर्व फेरि हामी संवाद गर्न सक्छौ। सरकारको तर्फबाट सरकार प्रमुखले मेरो उपस्थित हुन नसकेका कारणले मैले मेरो क्याबिनेटको अर्को मन्त्रीलाई जिम्मा लगाएर पठाएको छु भनेर नियमसम्मत हाम्रो नियमावलीले स्पष्ट लेखेको आधारमा त्यसलाई टेकेर उहाँले गरेको यो अनुरोधलाई हामीले सम्मान गर्दै जनताका लागि यहाँहरूले नै सदन अवरुद्ध गर्दै गर्दा त्यो त कता मिल्यो मिल्न गएर।
2: सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभामा भने पेश गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा पक्षका बागमती प्रदेश स्तरीय नेताहरूको भेलाले 15 महाधिवेशनलाई पारदर्शी निष्पक्ष स्वतन्त्र र सर्वस्वीकार्य रूपमा सम्पन्न गर्न सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित हुनुपर्ने माग गरेको छ। आज सम्पन्न भेलाले अहिलेको नेतृत्वले मनोमानी ढंगले विधान संशोधन गरेको कदापि स्वीकार्य नहुने भन्दै विभिन्न 9 बुँदे निष्कर्ष निकालेको। बैठकपछि नेता प्रकाश रन महतले सीआईएमसँग कुरा गर्दै भन्नुभयो,
3: यो पार्टीमा दिग्रह आओस् भन्ने पक्षमा हामी छैनौ, तर त्यसको जिम्मेवारी जुन आधिकारिक रूपमा कानूनी रूपमा अहिले प्राप्त गरेका विशेष अधिवेशनबाट आएको नेतृत्वले प्राप्त गरेका छ त्यो नेतृत्वको जिम्मेवारी हो। हिजो पार्टी समग्रमा एक भएर नेतृत्व चुन्दा समेत शेरबहादुर देउवा हिजो गिरिजा प्रसाद कोइराला हरेक नेताले सबै पक्षलाई मिलाएर पार्टी सञ्चालन गर्थे भनेदेखि त अहिले त एक पक्षले निर्वाचित गरेको विशेष महाधिवेशनबाट आएको नेतृत्वले अब हामी जे चाहन्छौ त्यही अनुसार चल्छ। विभिन्न जिम्मेवारीमा रहेको साथीहरू योगदान गरेका नेताहरूको केही अर्थ छैन भन्ने किसिमबाट जानु हुँदैन।
2: बैठकले तत्काल पूर्ण महासमितिको बैठक राख्न माग गरेको छ। सरकारले निजापति कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा दलका भ्रातृ संगठनमा आबद्ध नहुन निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना मार्फत राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाट हटाउन सकिने चेतावनी समेत दिएको हो। नेपालको संविधान र प्रचलित कानूनले निजामति सेवालाई राजनीतिक रूपमा तटस्थ निष्पक्ष व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको मन्त्रालयले स्पष्ट पारेको मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले सीआईएमसँग बताउनुभयो।
4: निजामति सेवाको आधारभूत चरित्र भनेको सेवा प्रवाह हो, निष्पक्षता हो, व्यावसायिकता हो, तटस्थता हो। तटस्थताको अर्थ गैर राजनीतिक रूपमा तटस्थ हो, नतिजा प्रति तटस्थ भन्ने विषय होइन। सेवा प्रवाहमा सेवाग्राहीको अधिकारको विषयमा उहाँहरूको सेवा सुविधा प्राप्त गर्ने सन्दर्भमा कर्मचारीको प्रभावकारिताको विषयमा तटस्थता होइन कि राजनीतिक रूपमा चाहिँ तटस्थ हुनुपर्छ, नभएदेखि सेवा प्रवाह अन्य विकास निर्माणका कामहरू नीति कार्यान्वयनका विषयहरू नीति तर्जुमाका विषयहरू निष्पक्ष हुन सक्दैनन्, स्वार्थ हित हुन्छन्। त्यसैले गर्दाखेरि यो विषयलाई चाहिँ भइरहेकै कानूनी व्यवस्थालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कही कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कार्यवाही गर्छ।
2: साझा खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका क्रममा बेजिङ पुग्नु भएको छ। चीनिया राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा ट्रम्पले आजदेखि 3 दिन चीनको भ्रमण गर्नुहुनेछ। करिब 9 वर्षपछि अमेरिकी राष्ट्रपति यो पहिलो चीन भ्रमण अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो। भ्रमणमा दुई नेताबीच द्विपक्षीय सम्बन्ध, विश्व शान्ति र विकासका प्रमुख विषयमा गहन छलफल हुने चीनको परराष्ट्र मन्त्रालय जनाएको छ। र खेल खबरमा सुनसरीमा सम्पन्न प्रथम कोशी टप्पु खुला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले जितेको छ।
5: मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि गुफा बजार सुनसान
6: गाडी बाटो आएर सुविधा भनेको छ, त्यसले त तपाईँको हामीले त घाटा पार्यो।
5: अन्य पुराना पदमार्ग पनि सुनसान बन्दै रिपोर्ट सँगै नेपालको नयाँ नक्सामा समेटिएका क्षेत्रमा नागरिक नेपालको प्रशासनमा जोडिन आतुर, कुराकानी विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: छ्वाली पराल र मकैको ढोटबाट बायोग्यास कम्पोस्ट पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ. नमस्कार नमस्कार.

0: सामाजिक तौरमा कुरा गरेर राख्नु भएको नि त
1: ए जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
2: सामुदायिक रेडियो प्रसारक संघ अकुरा नेपालद्वारा राजनीतिका लागि
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरी तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जुखाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्

सुकिसक्यो घाटा वनमा आगो लाग्यो भनी जीव जन्तु को नाशा वनमा आगो लाग्यो भनी वन जंगललाई खान्छ वनमा हुने जीव जन्तुले सारे पीरा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जंगलको

0: ज्यादा सलाई लाइटर जस्ता आगजन्य वस्तु को प्रयोग न करो। वन छेव में स्याउला झारपात न जलाओ। वन में आगो लगने न दो। लगी हाले में होशियारी पूर्वक आगो निभाई हाल।
1: वन तथा भू संरक्षण विभाग द्वारा जनहित में जारी संदेश।
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। आज राति देशका केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी मधेस बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा मेघगर्जन चट्याङ सहित मध्यम खालको वर्षा हुने जनाइएको छ। तेह्रथुम शंखुवासभा ताप्लेजुङको संगम स्थलमा पर्ने गुफा बजार आज भोलि असामान्य रूपमा सुनसान बन्दै गएको छ। प्रशान्तपुर गुफा हुँदै ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग संचालनमा आएपछि त्यहाँको जीवनशैली बदलिएको छ। सड़क संचालनमा आएपछि
4: 18 वर्ष अघि यी ठाउँ यात्रु भरिया चौरी र खचरको भीड़ले भरिभराउ हुन्थ्यो। दिनभर यात्रु ओहोर दोहोर गर्थे। होटलहरूका बाक्लै चहल पहल हुन्थ्यो र स्थानीयको मुख्य आमदानी यही बाटोमा निर्भर थियो। तर हिजो आज भने समय घटेको छ। संखुवा सभाका स्थानीय ज्ञानकाजी शेर्पा:
5: पर्यटकहरूलाई भित्राउन सकियो भने चाहिँ अनि यो साना होटलहरूको पनि आर्थिक समृद्धि हुने देखिन्छ।
4: 2065 सालमा बसन्तपुर गुफा हुँदै ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग संचालनमा आएपछि यहाँको जीवनशैली नै बदलियो। सड़क आएपछि यात्रा गर्न निकै सहज भयो। तर त्यससँगै पुरानो पदमार्ग सुनसान भने बन्दै गए। पहिले गुफा बजार क्षेत्र भरिया र खच्चर व्यवसायको मुख्य केन्द्र थियो। अहिले भने पदमार्ग प्रयोग गर्ने यात्रु लगभग शून्यमा झरेका छन्। अधिकांश होटल खाली छन्। भरिया र खच्चर व्यवसाय लगभग विस्थापित भएको छ। ताप्लेजुङ सुकेका होटल व्यवसायी लाक्पा शेर्पा हुनुहुन्छ:
6: दिनमा त्यस्तै 12-15 हजार हुन्थ्यो। अहिले तपाईँको दिनमा 5 रुपियाँ हुँदैन। गर्दाखेरि यो गाडी बाटो आएर सुविधा भनेको त त्यसले त तपाईँको हामीले त घाटा पार्यो।
4: परम्परागत पेसा धराशायी भएपछि धेरै स्थानीय अहिले वैकल्पिक रोजगारी खोजिरहेका छन्। स्थानीय फुर्वा शेर्पाका अनुसार वैकल्पिक रोजगारी पाउन समेत मुस्किल परेको छ।
7: बसन्तपुरबाट चाहिँ गर्ने गरेर ल्याउँछौँ। यहाँ गर्ने गर्ने पेसा थियो। अब त्यो रोड आएपछि त्यसको चाहिँ अब काम भयो। चौरीको अब
4: यातायात विकासले पुराना पेसा विस्थापित गरेको छ। रूपान्तरणको आवश्यकता बढेको छ। तर सम्भावना अझै बाँकी रहेको स्थानीयको बुझाइ छ। नादी नगरपालिका एकका डम्बर बुढाथोकीले यहाँ प्रकृतिको सुन्दरता र पदमार्गको इतिहासले यहाँ ठूलो सम्भावना रहेको बताउनु भयो।
8: उद्योग धन्दाहरू नयाँ नयाँ खोलेर विशेष गरी यो तिनजुरी मिल्के जलजले भनेको चाहिँ पर्यटन प्रबन्धन गरेर यहाँका यो क्षेत्रको जीवन स्तर माथि यहाँका जनताको उठ्न सक्छ।
4: गुफा बजार आज इतिहासको एउटा अध्याय बनेको छ। तर सही योजना र लगानी भए यही ठाउँ पुनर्जीवन्त बन्न सक्ने सम्भावना अझै बाँकी छ। विशेष गरी प्राकृतिक सौन्दर्य, ऐतिहासिक पदमार्ग र तीन जिल्लाको संगम स्थल जस्ता पक्षहरूले गुफा बजारलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको पर्यटनविदहरू समेत बताउँछन्। विकास गुरुङ, सीआईएन रेडियो तिन्जुरी, बसन्तपुर, तेह्रथुम।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालको न्याय नक्सामा समेटिएका क्षेत्रमा नागरिकहरू नेपालको प्रशासनसँग जोडिन आतुर,
9: यो देशको मूलधारमा जोडिन्, त्यसपछि हामीले अतिक्रमित र भारतीय व्यवस्था अतिक्रमण गरेको प्रशासन नियन्त्रण गरेको भूभागको बारेमा र त्यहाँका जनताहरूको बारेमा आफ्नो प्रबन्धन जारी राख्नु।
3: काठमाडौँदेखि लिम्पिया धुरासम्म भइरहेको बहस विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा चार जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5223-53
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ छ वर्ष अघि सरकारले लिम्पियाधुरा कालापानी लिपुलेख समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो यसबीचमा नेपालले नक्सामा समेटिएको भूभागका बारेमा भारतसँग प्रत्यक्ष संवाद भने गरेको छैन नयाँ नक्सामा समेटिएको क्षेत्रका बासिन्दाले कस्तो भोगाई गरिरहेका छन् अपेक्षा कस्तो छ दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुङ्गासँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ।

0: भन्ने छ। अझै पनि अब यो सदनमा कुरा राख्छौँ, त्यो क्षेत्रको लागि पहिले त नेपाल सरकारले आफ्नो प्रशासनभित्र रहेका नागरिकहरूको लागि विशेष कार्यक्रम विशेष योजना लागू गर्नुपर्छ ताकि उनीहरू यो देशको मूलधारमा जोडिन्। त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको प्रशासन नियन्त्रण गरेको भूभागको बारेमा त्यहाँका जनताहरूको बारेमा आफ्नो पहल गर्नु जारी राख्नुपर्छ।
1: उनले पनि त्यहाँको व्यासी र शुल्क समुदाय यति विशेष हुनु पर्ने नै नेपाल बाटोबाट छन् भनेर हामीले पटक पटक खबरहरू प्रसार गर्छ। अलिकति
0: अब अहिले यसो उनीहरूको सडक मुसिक्यो तीन चार घण्टामा त्यो पुग्छ, यताबाट हिँड्दाखेरि दिन मिल्ला।

0: गरेको हो कि सुरुवातमै केही
1: बन्दै छैन
0: बनिरहेको छ तर अब
1: नेपाल
0: तर्फबाट बनिरहेको छ बजेटको कटौतीको मार हामीले खेपिरहेका छौँ अठहत्तर मार्चमा मैले आफै संविधानवाला मन्त्री हुँदाखेरि सेनाको लागि 22 करोड 50 लाख दिएर विनियोजन गर्न लागेको थिएँ आज 5 वर्ष अगाडि 22 करोड 50 करोड पुग्नु पर्नेमा गत वर्ष 6 करोड भन्दै पर्यो र यसपालि पनि त्यो कुरा गर्दा गर्दा पनि मैले यसो सुनिरहेको छु झन् त्योभन्दा पनि कम बजेट प्रस्ताव गरिरहेको छ सड़क विभागले
2: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्। विपक्षीले संसद अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ। सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनैतिक दल वा दलका भातृ संगठनमा आबद्ध नहुन पुनः निर्देशन जारी गरेको छ। आज राति देशका केही स्थानमा मेघगर्जनसहित पानी पर्नेछ। नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डाक्टर चन्दिका प्रसाद भट्टले राजीनामा दिनुभएको छ। सर्लाहीको सदरमुकाम मलमलमा अघि साँझ घरको छतबाट खसेर दुईजना मिस्त्रीको मृत्यु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजकीय भ्रमणका क्रममा विश्व शान्तिले प्राथमिकता पाउने बताउनु भएको छ। र सुनसरीमा सम्पन्न प्रथम कोशी टप्पू खुल्ला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले जितेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितललाई धन्यवाद। भोलि वैशाख 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ।
1: धन्यवाद।
0: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा कम वर्षा र बढ़ती गर्मीको पछि पनि सार्वजनिक गरेको छ। यसबाट पर्ने असरको बारेमा हामी चर्चा गर्नुभन्दा अगाडि मनसुन चाहिँ के हो भन्ने बारेमा जानकारी लिउँ। सजिलो भाषामा बुझाइदिनुहोस् न, मनसुन भनेको चाहिँ के हो?
1: मनसुन भनेको छोटोमा भन्यो भने सिजनल विन्डो होइन। विन्टरको बेलामा पूरा साउथ एसियादेखि लिएर अफ्रिकासम्म इक्वेटरभन्दा माथि एउटा ठूलो भागमा सिजनल विन्ड हुन्छ। यो गर्मीको बेलामा विन्डको प्याटर्न एउटा हुन्छ, जाडोको बेलामा विन्डको प्याटर्न अर्को हुन्छ, ठ्याक्क उल्टो हुन्छ। त्यसलाई चाहिँ मनसुन भन्छ। मतलब त्यो बेसिकली सिजनल विन्ड भयो।
0: यो नेपालमा चाहिँ कहाँबाट शुरू भएर आउँछ?
1: मनसुनको जुन किसिमको हावा हुन्छ, विन्टरको बेलामा चाहिँ उल्टो भावनाले हावा साउथ एसियाको रिजनबाट दक्षिणतिर बग्छ, जसले गर्दाखेरि ड्राई हावा भयो त्यो। अनि यो मनसुनको बेला चाहिँ ठ्याक्क उल्टो हावा हुनाले अनि यो इन्डियन ओसनबाट हावा उत्तरतिर बग्छ, ठ्याक्क उल्टो भयो। अब इन्डियन ओसनबाट उत्तरतिर बग्ने हावा चाहिँ मोइस्ट हावा भयो, यो बाष्पयुक्त हावा भयो। त्यो भावना त्यसले चाहिँ पानी लिएर आउँछ अनि यो विन्टरको टाइममा चाहिँ सुक्खा हुन्छ। त्यो हिसाबले मनसुन महिना वास्तवमा हावाको चेन्ज हो। तर यहाँ बेसिकली प्राय जसो मान्छेहरूले चाहिँ पानीको रूपमा बुझ्छन्। तर पानी चाहिँ कारण भयो, हावा चाहिँ मनसुन हो। त मनसुनको कारणले जुन किसिमको हावा परिवर्तन भएकोले जुन किसिमले बाफ लिएर आएर पानी पार्छ, इफेक्ट असर भयो त्यो मनसुनको असर भयो। मनसुन भनेको अमौसमी हावा भनौँ न। पाँच छ महिना चाहिँ एउटा प्याटर्न, पाँच छ महिना अर्को प्याटर्न। पाँच छ महिना जुन छ त्यो पछितिर जाने र पाँच छ महिना चाहिँ उत्तरतिर आउने, उत्तरतिर आउनेले बाफ लिएर आउने भयो, पानी पार्ने भयो। दक्षिणतिर जानेले सुक्खा ल्याउने भयो। त्यस कारण जनरली साउथ वेस्ट मनसुन र नर्थ इस्ट मनसुन भन्ने चलन पनि छ। साउथ वेस्ट मनसुन चाहिँ त्यो पानी लिएर आउने, गर्मीको बेलामा पानी लिएर आउने साउथ वेस्ट मनसुन भयो। नर्थ इस्ट मनसुन भनेर चाहिँ अब त्यसैको ठ्याक्क उल्टो तलतिर जाने, जुन चाहिँ सुक्खा हावा हुने भयो।
0: परम्परादेखि एउटै समयमा त्यसै गरी हावा फरक फरक स्वरूपमा चल्दैछ होइन।
1: यो चाहिँ अब हरेक साल सिजन अनुसार एउटै हुन्छ, किनभने यो गर्मीको बेलामा जमिन तात्ने, एक किसिमले ल्यान्ड ब्रिज सी ब्रिज भन्ने त सुनुवा हुन्छ। समुद्रको छेउमा बस्ने मान्छेहरूले दिउँसो जमिन बढी तात्छ, समुद्र कम तात्छ, त्यसपछि जमिनबाट समुद्रतिर हावा जान्छ। त्यसैको उल्टो राति भयो भने जमिन चाँडै चिसिन्छ, समुद्र तातो हुन्छ, अनि त्यो किसिमले चेन्ज भइरहेछ। त्यो चाहिँ डेली भयो, दिनका दिन हुने भयो ल्यान्ड ब्रिज सी ब्रिज चाहिँ। अनि यो चाहिँ सिजन अनुसार, अब गर्मीको बेलामा जमिन धेरै तात्छ, अनि जमिन धेरै तातेपछि समुद्र कम तात्छ। त्यसले गर्दाखेरि जमिन धेरै तात्दाखेरि तातेको असर चाहिँ के हुन्छ, लो प्रेसर, प्रेसर कम हुने हुन्छ, अनि हावा चाहिँ तातो ठाउँमा अलिक कम चिसो हावा चाहिँ आउने भावनाले त्यो चाहिँ सिजन भयो। किनभने हामी गर्मीको बेला त जमिन धेरै तात्ने भयो, जेठ असाधतिर त मजाले तात्छ। त्यो हुनाले लाइट ब्रिज सी ब्रिज जस्तो हुन्छ, मनसुन पनि जमिन अलिक त्यस्तै हो।
0: सामान्यतया नेपालमा चाहिँ मनसुन कहिले छिर्छ र कहिलेसम्म रहन्छ? सामान्यतया अनि पूर्व र पश्चिममा चाहिँ कतिको फरक हुन्छ? नेपालकै भूभागमा पनि पूर्व र पश्चिम केही फरक हुन्छ कि हुँदैन?
1: सामान्यतया मनसुन, अब यो समर मनसुन भन्ने साउथ वेस्ट मनसुन जुन छ, साउथ वेस्ट मनसुन शुरू हुने भनेर चाहिँ नेपालको नर्मल डेटै निकाल्दाखेरि हिसाबले जुन टुवेल्भमा शुरू हुन्छ भन्ने छ होइन। अनि गएर सेप्टेम्बरको लास्ट वेक चेन्ज हुने भन्ने थियो, तर अहिले आजकल अलिक मनसुनको ड्युरेसन बढाएको छ, क्लाइमेट चेन्जको हिसाब भन्छन् होइन। त्यो हिसाबले अक्टोबरको पहिलो हप्तासम्म पनि जान्छ अहिले मनसुन, त्यो बेला संस्था किनेको। अब यो बे अफ बङ्गाल, अब नेपालको चाहिँ इन्डियन ओसनबाट आउने भन्दा छ, बे अफ बङ्गालबाट आउने हो हावा। अन्त बे अफ बङ्गालबाट जुन किसिमको सर्कुलेसन नेपाल आइपुग्छ, त्यो मनसुन सर्कुलेसन, त्यो चाहिँ बे अफ बङ्गालबाट आउने भावनाले पूर्वी भागमा पहिले आउने भयो, फैलिँदै फैलिँदै पश्चिममा जाने भयो। अनि अब त्यो सर्कुलेसन उल्टो हुँदाखेरि चाहिँ पश्चिमबाट सुरु हुने भयो अनि पूर्वमा लास्टमा सिद्धिने भयो। त्यस कारण तपाईँको मनसुन अब हामीले चार महिना भन्छौँ भन्नुभयो, तर अब नेपाल त स्थानीय देश त्यति ठुलो होइन। तै पनि पूर्वी भागमा मनसुनको ड्युरेसन अलिक बढी हुन्छ, पश्चिम भागमा ड्युरेसन अलिक कम हुन्छ,
0: कमजोर पनि भइसक्छ केराले फरक पुग्दाखेरि चाहिँ।
1: फरक पुग्दाखेरि मनसुनको असर चाहिँ पूर्वी भागमा बढी हुन्छ, पश्चिम भागमा बिस्तारै बिस्तारै कम हुँदै जान्छ। र त्यसमा फेरि मनसुन त ठूलो सर्कुलेसन भयो, र ठूलो सर्कुलेसन भएपछि अब लोकल इफेक्टहरू त थुप्रै छ नेपालमा, किन नेपालको पहाड़ पर्वत तराई भ्याली यो दुनियाँभरिको लोकल इफेक्ट हुन्छ। लोकल इफेक्ट हुनाले ठ्याक्कै पूर्वमा चाहिँ बढी हुने, पश्चिममा घट्दै घट्दै गएर पश्चिममा हुने ठ्याक्कै त्यस्तो चाहिँ हुँदैन। जस्तो ओभरअल चाहिँ पूर्वमा बढी हुने भयो, तर अब जस्तो पश्चिममा पनि नेपालको सबैमा बढी पानी कहाँ पर्छ भन्दा पोखरामा पर्छ होइन, अझ पश्चिम भयो। अरू ठाउँहरू स्याङ्जाहरूतिर पनि बढी पानी पर्ने ठाउँ छ, त्यस्तै त्यस्तै लोकलमा चाहिँ त्यस्तो हुन्छ, तर ओभरअल चाहिँ पूर्वमा बढी असर हुने भयो।
0: अहिले तपाईँले भनिहाल्नु मनसुन एउटा सिजनल हावाको एउटा अवस्था भयो होइन, तर पनि हामीले चाहिँ मनसुनलाई बढी पानी पर्ने अवस्थासँग जोडेर हेर्ने भएकोले गर्दाखेरि चाहिँ हामी मनसुनलाई कति पानी पर्यो परेन भन्ने कुरा बढी चासो राख्छौँ। खासमा मनसुन राम्रो भयो वा भएन भन्ने मापन केही हुन्छ, कम वर्षा अथवा बढी वर्षा यसको मापदण्ड केही छ, मनसुन राम्रो भयो यसपालि अथवा भएन भन्ने कुरामा?
1: त्यो त भइहाल्छ नि, त्यसैको लागि नेपालभरि पानी नाप्ने मेसिनहरू राखेको हुन्छ अब राज्यभरि नै, त्यो पानी हरेक दिन नापिन्छ, हरेक दिन के अब अहिले त हरेक मिनट जस्तो नापिरहेको हुन्छ। त्यसो अब मनसुनको हिसाबले चाहिँ हामीले अब महिनाभरिको पानी कति पर्यो भन्ने हिसाब गर्छौँ, त्यो पानी नाप्ने नेपालमा झन्झन्ले 65-70 वर्ष अनि त्यसको त्यो एभरेज निकालिरहेको हुन्छ। त्यो एभरेजको कोड छ विदिन 5% अथवा विदिन 10% छ भने त्यो सरदर सरह भयो, अब त्योभन्दा एभरेज भन्दा 10% भन्दा नि कम भएको छ भने ड्राई भयो, 10% भन्दा बढी भएको छ भने स्ट्रङ मनसुन, विक मनसुन भयो, नर्मल मनसुन मनसुन भयो। नर्मल चाहिँ विदिन 10% नर्मल भयो, 10% भन्दा बढी भयो भने स्ट्रङ मनसुन भयो, त्योभन्दा कम भयो भने विक मनसुन भयो। त्यो चाहिँ मन्थलीको हिसाबले अब यसो अर्को विचार गर्नुपर्ने के छ भने जस्तै यसपालि मनसुन चाहिँ विक हुन्छ भन्ने अहिलेको फोरकास्ट भयो। मनसुन विक भने मतलब अब त्यो सिजनभरि मनसुनको अब त्यो 4 महिनाभरि जति पानी पर्ने छ त्यो चाहिँ पहिलाको भन्दा कम पानी पर्छ भन्ने भयो। कम पानी पर्ने भन्दा साथ अब सुक्खै हुन्छ भन्ने चाहिँ होइन, त्यसले ओभरअल चाहिँ ड्राइनेस चाहिँ हुनसक्छ, बढी ड्राई चाहिँ हुनसक्छ, त्यो सुक्खापट्टिको सम्भावना चाहिँ कम छ, तर सुक्खा नहुन पनि सक्छ। अब जस्तो महिनामा 2000 मिलिमिटर पानी पर्थ्यो नेपालमा भनौँ होइन, 1500 मिलिमिटर पानी पर्यो भने अब 1500 मिलिमिटर 5 दिनमै पर्यो, अरू दिन ड्राई भयो भने तपाईँको बारी पनि भयो सुक्खा पनि भयो दुइटै भयो। त्यहाँ अब त्यो 1500 मिलिमिटर चाहिँ अब दिनको 50 मिलिमिटरको भयो, सालभरि पर्यो भने त्यो ड्राई पनि भयो अनि सुक्खा पनि भयो, एकदम राम्रो भयो त्यो होइन। कसरी पानी पर्छ भने चाहिँ त्यो चाहिँ फेरि सर्ट ड्युरेसन फोरकास्टमा जाने भयो त्यो, त्यस कारण ठ्याक्कै यही हुन्छ भनेर भन्न सक्दैन, तर ओभरअल चाहिँ पानी कम पर्छ भन्ने हो।
0: हामी जलपथ मौसम विद्या एवं जलपथ मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर किशोर प्रसाद शर्मासँग कुराकानी गरिरहेका छौँ। अब चाहिँ नेपालमा मनसुनको महत्वको बारेमा कुराकानी गरौँ। नेपालको कृषि, पिउने पानी, जल विद्युत यिनीहरूको लागि मनसुन चाहिँ महत्वपूर्ण छ, तर त्यस बेला परेको पानी महत्वपूर्ण छ भनिन्छ। जनजीवन र अर्थतन्त्रसँग यसको अलिकति सम्बन्ध बताइदिनुहोस् न, कस्तो सम्बन्ध छ नेपालको हिसाबमा भन्दाखेरि चाहिँ?
1: मनसुनको त अब धेरै नै महत्व छ, मनसुन या नआउने थियो भनेदेखि त एक किसिमले 4 महिनामा पानी पर्यो भने त्यसको असर एक किसिमले सालभरिलाई पनि हुन्छ। जस्तो मनसुन विक भयो, पानी कम पर्यो भनेदेखि अब हामीहरूको जुन अब खोला नालामा विन्टरको बेला पानी देख्छौँ त्यो पनि मनसुनकै पानी हो बेसिकली, त्यो मनसुनकै पानी जमिनमुनि छिरेर अब कुनै चाहिँ चाँडै निस्किन्छ, कुनै ढिलो निस्किन्छ, तर सालभरि निस्किने त्यही हो, किनभने मनसुन बाहेक अरू बेला पर्ने पानी त 20% भन्दा पनि कम हुन्छ, 80% पानी त त्यही हो, त्यो सालभरि नै बाँडिएको हुन्छ। अब त्यो सालभरि बाँडिएको भावनाले त्यसले सालैभरिकोलाई असर पार्ने भयो। अब जस्तो तराईतिर ह्यान्ड पम्प हुन्छ, अब त्यो मनसुनमा पानी पराउनु भने त्यो ह्यान्ड पम्प पछि सुक्न पनि सक्छ, अब मनसुनमा धेरै पानी पराएछ भने पछि फागुन चैतमा पनि त्यहाँ पानी आइरहेको हुनसक्छ, त्यो कहिलेको पानी भन्दा मनसुनको पानी हुन्छ प्रायः, किन अरू बेलाको पानी त धेरै हुँदैन। अब त्यो हिसाबले सालभरिलाई नै असर पार्ने भयो। अब त्यो असर पार्दाखेरि अब पानीले असर नपार्ने त केही पनि हुँदैन, अब खाने पानीदेखि लिएर अब कति ठाउँमा एक किसिमको कृषिमा त मनसुनकै भएको छ, नेपालको सिँचाइबाट क्षेत्र त धेरै कम छ, पानीकै कारणले मात्रै पानी पर्यो भने अन्न बाली भयो, पानी पराउनु भने भएन भन्ने क्षेत्र नै धेरै छ, जहाँ सिँचाइ भएको छ त्यहाँ चाहिँ असर कम होला, तर जहाँ सिँचाइको सुविधा छैन त्यहाँ त कृषिलाई व्यापक असर पर्ने भयो। सुक्खा भयो भने कम उब्जनी हुने, अब धेरै बाढी आयो भने पनि कम, धेरै बाढीले पनि कम उब्जनी, अथवा धेरै पानी पर्यो भने पनि कम उब्जनी हुने, अथवा यो पहिरो बाढी पहिरोले बगार लैजाने, खेलहरू बगार लाने, अन्नहरू बगाउने सबै हुन्छ, प्लस अरू अरू चिजहरू पनि अब कुन किसिमले आएछ, जस्तो असिना धेरै आयो, हुरी बतास आयो, त्यस्तै त्यस्तोले पनि फरक पार्छ होइन। त्यो हिसाबले एक किसिमले कृषिमा त वेदर पनि क्लाइमेटको पनि दुइटैको रोल छ। हामीहरूको चाहिँ के छ भने जस्तो समरमा अब अझ हामीहरू चाहिँ फर्चुनेट एरियामा छौँ, जसले गर्दा समरमा चाहिँ पानी पर्ने, विन्टरमा चाहिँ पानी नपर्ने, अथवा पछि चाहिँ पानी नपर्ने छ। धेरै कृषिको उत्पादन हुने पनि राम्रो टेम्परेचर समरको टेम्परेचरमा धेरै कृषि उत्पादन हुने भयो. टेम्परेचर हामीलाई फेभरेबल छ, पानी पनि त्यसरी नै पर्छ, त्यो हिसाबले हामीहरूको चाहिँ लक्कीले अब हामीहरूको इन्टरमा चाहिँ टन्न पानी पनि समर पानी पनि भयो, ऊर्जा उर्जा पनि त्यसै कम हुन्थ्यो. त्यसमा बिरुवा भन्ने साथ वेदर र क्लाइमेटमा ज्यादा नै भर पर्छ, किनभने बिरुवाको त अब एक किसिमको पुरा तपाईँलाई प्लान्ट हेर्नु हो भने अब त्यसको जरा हुन्छ अनि माथि हुन्छ. एउटा त प्लान्टको 80-90% एटमोस्फियर नै हुन्छ, त्यस कारण एटमोस्फियरको टेम्परेचर, ह्युमिडिटी, प्रेसिपिटेसन यो सबैमा भर पर्ने भयो. अनि तल जुन अलिकति भाग हुन्छ जरा हुन्छ, अब त्यसमा चाहिँ दुई चिज इम्पोर्टेन्ट भयो. एउटा त माटोमा हुने मिनरलहरू बिरुवाले जुन दिन्छ, एउटा त्यो इम्पोर्टेन्ट भयो भने अर्को चाहिँ फेरि पानी नै हो. त्यो जराले पनि त्यो पानीलाई, जमिन मुनिको पानीलाई माथि पातसम्म पुर्याउँछ. अब पानी नपरे बेला पनि रुखलाई त हरियो देखिन्छ नि, अब त्यो हरियो देखेको कारण चाहिँ के भने उसले पानी तलबाट लिइरहेछ. भनेपछि पानी त उसलाई सधैँभरि सालभरि नै चाहियो, त्यो हिसाबले कृषिमा फरक पार्ने भयो. अब यो चाहिँ कृषिको भयो. जल विद्युत त अब तपाईँको पानीको थोपा थोपाको पैसा हुन्छ होइन, अब जति पावर जेनेरेसन गरिदिन्छ कि उति बढी पैसा आउने भयो, इकोनोमीमा पनि डाइरेक्ट असर पार्ने भयो. जल विद्युतको त इकोनोमिकल्ली पनि अथवा तपाईँलाई इनर्जीको हिसाबले पनि दुइटै फाइदा भयो. अब त्यो किसिमले अब खाली पानी नभएको त मान्छेले बस्न सक्दैन, कुनै ठाउँमा पानी नपरेर अब क्लाइमेट चेन्ज भएर अथवा विभिन्न कारणले पानी उनीहरूको त्यो पानीको स्रोतहरू सुक्यो भने मान्छे त्यहाँबाट माइग्रेट गर्ने बाहेक अरू उपाय हुँदैन. त्यो हिसाबले खाने पानीलाई पनि एकदम इम्पोर्टेन्ट भयो. त्यसर्थ पानीको फेरि पानी चाहिँ के छ भने तपाईँको हाइड्रोलोजिकल साइकल भन्छ, पानीलाई चाहिँ पानी पर्छ अनि त्यसको डिस्ट्रिब्युसन हुन्छ. त्यो चाहिँ त्यो साइकल चाहिँ कन्टिन्यू हुनुपर्छ. त्यो साइकललाई असर पार्न साथ त्यो साइकललाई भर पार्ने सबै चिजमा असर हुन्छ. त्यो
0: नेपालको भौगोलिक स्वरूपले हेर्दाखेरि चाहिँ पहाड, तराई, हिमाल जुन भौगोलिक स्वरूप छ यसमा चाहिँ मनसुनको महत्व फरक फरक छ कि अथवा सबै ठाउँमा समान रूपमा मनसुनको महत्व रहन्छ?
1: सबै ठाउँमा नै मनसुनको महत्व रहन्छ. जस्तो पानी त सबै ठाउँमा नै चाहियो. अब त्यसमा फेरि जुन किसिमको पानीको प्याटर्न छ हामीहरूको पपुलेसन डिस्ट्रिब्युसन पनि त्यही अनुसारकै हुन्छ. जहाँ पानी पर्छ, जहाँ राम्रो एग्रिकल्चर हुन्छ, जहाँ पानीको सप्लाई छ, जस्तो अब मान्छेहरूको बस्तीकै हिसाबले हेऱ्यो भने पनि मान्छेहरू कहाँ धेरै हुन्छ त भने तराईमा, नेपालको आधी जस्तो पपुलेसन तराईमा छ, किनभने तराईमा पानी पर्ने पनि राम्रो छ. ग्राउन्ड वाटर पनि, त्यो पनि जुन मनसुनको पानी हुन्छ त्यो ग्राउन्डमा भित्र बसेको, त्यो पनि एभाइलेबल छ. फर्टाइल ल्यान्ड छ, त्यो हिसाबले पपुलेसन पनि धेरै छ. अनि अर्को पपुलेसन धेरै कहाँ हुन्छ भने नदीको किनारमा, किनभने नदीमा पानी छ, त्यो पानीको स्रोत भएरै त्यहाँ पपुलेसन हुने हो. पानीको स्रोत हुन साथहरू खाने पानी पायो, कृषि गर्न पायो, इभन अब उद्योगदेखि लिएर उद्योग धन्दा जे गर्दा पानी त चाहिहाल्यो. अब त्यो पानीको फेरि पानी नै मात्रै होइन, हिउँ मात्रै पर्यो भने पनि अब जस्तो पहाडतिर हिउँ पर्यो भने अब हामीले हेर्दाखेरि चाहिँ हिउँ पर्यो भने एकदम एक्सट्रिम ड्राई के अरे चिसोको सिचुएसन भयो, मान्छे कसरी बस्नु होला भन्ने हुन्छ. तर उनीहरू रमाइरहेको हुन्छ हिउँ पर्यो भने, किनभने त्यसले गर्दाखेरि कृषि राम्रो हुन्छ. अलिकति जाडो अलिकति बढ्यो भने पनि, तर जाडोभन्दा पनि उनीहरूको चिन्ता कृषि हुन्छ. त्यो खाने कुरा त मोर इम्पोर्टेन्ट भयो होइन. त्यो हिसाबले हिमालतिर पनि त्यतिकै इम्पोर्टेन्ट हुन्छ. त्यसमा अब मनसुन भन्नाले हामी समर मनसुनको मात्रै कुरा गरेका हुन्छौँ प्रायः होइन, तर विन्टरको पनि मनसुन हो, किनभने त्यो पनि अपोजिट अर्को डिरेक्सनमा गयो, त्यो पनि विन्टर मनसुन हो होइन. तर विन्टरमा चाहिँ अब यो ड्राई एरियाबाट जाने हुनाले त्यसले कम पानी पार्ने हो. तर विन्टरको पानी चाहिँ इम्पोर्टेन्ट चाहिँ हुन्छ. विन्टरको पनि
0: हामीले समग्रमा भन्नुपर्दा जस्तो कतिपय अवस्थामा हामीले समाचारमा पनि जहाँ पनि पानी पर्न लाग्यो भने मौसम बदली भयो भन्छ, अनि खोल्यो भने मौसममा सुधार भयो भन्छ. खासमा मौसममा सुधार भन्दा पनि पानी पर्नु चाहिँ राम्रो भयो नि यसरी हेर्दाखेरि समग्रमा
1: पानी पर्नु त एकदम राम्रो हो नि. पानी अब जस्तो अहिले हेर्नुभयो भने होइन, अब अहिले पानी परिरहेछ, अनि पानी नपरे भए एउटा त वाटर अहिले यहाँ के नेपालले नै कति 300 MW बिजुली बेचिरहेछ भन्ने कुरा छ कि अहिले तपाईँको यो ड्राई सिजन भएर खालि इन्डियाको इम्पोर्टेन्ट बिजुलीमा हामी भाग पार्नुपर्ने बेलामा नेपालले उल्टै 300 MW बिजुली बेचिरहेछ भन्नाले अब अहिलेको पानी इम्पोर्टेन्ट भयो. हुन त यो चाहिँ अब मनसुन सुरुमा त छैन, अहिले मनसुन सुरु नहुँदा पनि पानी चाहिँ पर्यो. अब अहिले पनि झन् मनसुनको जस्तै जस्तै खालको पानीको सिचुएसन डेभलप भइरहेछ, तर यसलाई मनसुन चाहिँ भन्दैन, किनभने सिजनल विन्ड चेन्ज हुने पनि अब अहिले पृथ्वीको सतहको नजिकै हेऱ्यो भने त झन् मनसुनै टाइपको सर्कुलेसन भइरहेछ अहिले. तर त्यो सर्कुलेसन फेस त्यति मात्रै हेरिँदैन कि तर त्यो तल सर्फेसदेखि लिएर माथि टप अफ द एटमोस्फियरसम्म एनालाइसिस गरे हुन्छ कि अनि त्यो एनालाइसिस गरेर अनि हो अब यो चाहिँ साँच्चै विन्ड डिरेक्सन चेन्ज भयो भन्ने यो वैज्ञानिकहरूले त्यो निकाले मतलब मेट्रोलोजिस्टहरूले त्यो निकालेपछि मात्रै अनि मनसुन आयो भन्ने हुन्छ अनि त्यो हिसाबले पानीको इम्पोर्टेन्स अहिले कहिले पनि देखाइरहेको छ.
0: हामी जलतथा मौसम विधि एवं जलतथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर किशोर प्रसाद सर्वसँग कुराकानी गरिरहेका छौं. अब अलिकति यस वर्षको मनसुनको पूर्वानुमानबारे चर्चा गरौं. जलतथा मौसम विज्ञान विभागले चाहिँ यसपालि कम वर्षा हुने अनुमान सार्वजनिक गर्यो. यो प्रशिक्षण कुन आधारमा गरिएको, कतिको भर पर्दछ? तपाईँ त्यहाँ रहेर पहिले पनि काम गर्नुभएको, त्योभन्दा अहिले जनशक्ति र प्रविधि परिवर्तन पनि भएको छ, कतिको भर पर्दो रहेको छ यो प्रशिक्षणहरू?
1: अब प्रशिक्षण चाहिँ भर पर्दने मान्न सकिन्छ किनभने यो हामीहरूको यसमा चाहिँ इन्टरनेसनल कम्युनिटी नै इन्भल्भ छ. नेपालमा चाहिँ छैन कि नेपाल छ, रिजनल कन्ट्रीहरू छन् अनि त्यसपछि वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेसनले सपोर्ट गरेर प्रोजेक्ट हो यो होइन सास्कप भन्ने होइन अनि यो चाहिँ सबै साउथ एसियाको लागि गरे सास्कपको मतलब साउथ एसियाको क्लाइमेट फोरकास्टको हिसाबले साउथ एसियाका सबै मेजर काम गर्ने मेट्रोलोजिस्टहरू उनीहरूले आफ्नो आफ्नो देशमा काम गर्छन् र एकै ठाउँमा जम्मा भएर डब्ल्युएमओको पनि मान्छे हुन्छ, अरू इन्टरनेसनल अर्गनाइजेसनहरूको पनि मान्छे हुन्छ, सब बसेर एउटा व्यापक छलफल गरेर अनि विभिन्न मोडलहरूको आधारमा यो गरेर हुन्छ. अब यो चाहिँ अब यसमा मेट्रोलोजीको चाहिँ एउटा के प्रब्लम छ भने फोरकास्ट कतिको मिल्छ भन्ने. अब फोरकास्ट कतिको मिल्छ भने फेरि धेरै चिजमा भर पर्छ किनभने यस मेट्रोलोजीको फोरकास्ट चाहिँ अब टिपिकल्ली पुरै साइन्स हो त साइन्सै भए पनि अब यसमा भेरिएबिलिटी यति धेरै हुन्छ कि एउटा भेरिएबिलिटी भन्नाले यो प्रेसिपिटेसन चेन्ज हुने, हावाको डिरेक्सन चेन्ज हुने, मोइस्चर चेन्ज हुने, टेम्परेचर चेन्ज हुने, अब यो सबै चिजको असरमा पानीलाई के असर गर्छ भन्दा हरेक चिजले असर गर्छ. अब त्यो सबैको हिसाब गर्नुपर्ने हुन्छ. अब त्यो एटमोस्फियरिक मोडलमा फेरि अब त्यहाँ ठ्याक्क यो जमिनको मात्रै हेर्दा पनि हुँदैन, यहाँबाट अब टप अफ एटमोस्फियरसम्म पुरा एनालिसिस गर्नुपर्छ अनि सबै एनालिसिस गरेर फोरकास्ट गर्नुहुन्छ. अब त्यसमा अब अहिले छोटो केही अवधिको लागि एक दिनको लागि अथवा दुई दिनको लागि गर्यो भने चाहिँ बढी मूल्य आउँछ र सिजनको गर्यो भने चाहिँ मूल्य कम हुँदै जान्छ कि जति ड्युरेसन धेरै भयो मूल्य कम हुन्छ. अब त्यस कारण अब सिजनको गरे पनि अब जस्तो हामीले मनसुनको लागि सिजनल फोरकास्ट भनेर गऱ्यौँ तर त्यो सिजनल फोरकास्टमा अब यो असार चाहिँ बढी पानी पर्छ, साउन चाहिँ बढी पानी पर्दैन भन्ने पनि भन्ने गाह्रो हुन्छ. त्यो छ भने त त्यो महिनाको चाहिँ निकाले हुन्छ. अब जस्तो असार पर्नुदेखि असार 25 के हुन्छ त भन्यो भने उडाउनु होइन, त्यो खालि मनसुनको महिनाको हिसाबले मात्रै भन्नुभयो, समग्रमा भन्नुभयो होइन. अब त्यो हिसाबले मिल्ने चान्स धेरै हुन्छ. अब त्यसमा फोरकास्ट कसरी गर्छ भनेर खालि बताउँदाखेरि होइन, यसमा चाहिँ यो लार्ज स्केल सर्कुलेसन एट्रेस भयो एटमोस्फेरिक सर्कुलेसन लार्ज स्केलको सर्कुलेसनहरूको आधारमा अथवा अरू विभिन्न केले चाहिँ असर गर्छ त मनसुनमा बढी पानी के हुँदा चाहिँ पर्छ, मनसुनमा के हुँदा चाहिँ पानी पर्दैन भनेर यो त रिसर्च भइरहेछ. अब त्यसमा धेरै चाहिँ अब विभिन्न चिज छन् तर त्यसमा तिनवटा चिज चाहिँ उनीहरूले बढी लिइरहेको हुन्छ. अहिलेको यो जुन सास्कपको मिटिङमा उनीहरूले बढी अध्ययन गर्ने चाहिँ तिनवटा चिज छन्. त्यसमा एउटा साउदर्न असोसिएसन भन्ने छ एनसो भन्ने, लानिना र एलिनो भन्ने दुईटा इम्प्याक्ट छ. त्यो चाहिँ यो अस्ट्रेलियादेखि लिएर साउथ अमेरिकाको बीचमा ठ्याक्क सम्बन्ध छ. त्यो नर्थ हेमिस्फियरमा चाहिँ बढी कन्टिनेन्ट छ होइन, तर साउदर्न हेमिस्फियरमा चाहिँ अस्ट्रेलियादेखि साउथ अमेरिका पुरा सम्बन्ध भयो. अब समुद्र कतिको तातो छ त्यसले एटमोस्फियरलाई असर गरिरहेको हुन्छ. अब समुद्रको जुनमा तात छ त्यहाँ लो प्रेसर एरिया डेभलप हो, समुद्रको जुनमा चिसो हुन्छ त्यहाँ हाई प्रेसर डेभलप हुन्छ अनि त्यो अनुसार सर्कुलेसन हुन्छ. अब कहिले यो साउथ अमेरिकाको पार्टको समुद्र तात छ त्यहाँ लो प्रेसर डेभलप हो अनि सर्कुलेसन उल्टो भयो होइन, त्यसलाई एनसो भन्छ. अब यतापट्टिको तात्यो भने एकापट्टिको तात्यो भने एनसो, अर्कोपट्टिको तात्यो भने एनसो नै भयो तर एउटा लानिनो एउटा एल्निनो भयो होइन. अब त्यो कुन अब एल्निनो भयो भने चाहिँ साउथ एसियामा कम पानी पर्छ भनेर पुरानो पहिलेदेखिको अध्ययनले एउटा त्यो छ. अर्को इन्डियन डाइपोल भन्ने छ, अब इन्डियाको यो बीचमा इन्डिया छ, एकापट्टि अरबिन्द सिंह छ, अर्कोपट्टि वेस्ट बंगाल छ होइन. अब कहिले अरविन्द सी बढी तात्छ बेफ बङ्गाल कम हुन्छ कहिले बेफ बङ्गाल बढी तात्छ कहिले अरविन्द सी कम हुन्छ अनि त्यसको असरले मनसँग कसरी असर पार्छ त अब त्यो कुरा हुन्छ अब त्यस्तै अर्को बढी उनीहरूले युज गर्ने चाहिँ यो सेन्ट्रल एसिया यो कजाकिस्तान उज्बेकिस्तान विभिन्न एरियामा उन्टोमा हिउँ पर्छ अब उन्टोमा हिउँ पर्ने हिसाबले धेरै हिउँ पर्यो भनेदेखि मनसुन उक हुने अनि के भन्छ धेरै हिउँ पर्यो भने एउटा त चिसोले गर्दा बढी चिसो भयो भने हाई प्रेसर हुने त्यो एउटा त्यो छ होइन अर्को के छ भने हिउँ धेरै भयो भने सूर्यबाट जुन इनर्जी आउँछ त्यो रिफ्लेक्ट हुन्छ हिउँले रिफ्लेक्ट गर्छ त्यो रिफ्लेक्ट गर्दाखेरि अनि सूर्यको जुन इनर्जी एब्जर्ब गर्न पाउँदैन एब्जर्ब गर्न पाउँदा अनि त्यति जति तात्नु पनि त्यहाँ तात्दैन अनि त्यो हिसाबले अनि यो होल एरिया तात्नेहरू चिसो हुने त्यसमा पनि भर पर्छ अनि यस्ता अब यसलाई चाहिँ अब टेलिकनेक्सन भनेर नाम दिएको छ होइन टेलिकनेक्सन भनेर चाहिँ अब टेली गरेर टाढा चिज कुनै चिजमा कनेक्ट गरेर मनसुनको फोकस गर्ने
0: यसमा पनि जस्तो एल्निनोको सम्भावना छ भनेर अन्तर्राष्ट्रिय मिडियाहरूले भनिरहेको बेलामा त्यसको प्रभाव पनि कम वर्षामा
1: अब अहिले चाहिँ सबभन्दा बढी कारण चाहिँ एल्निनोलाई दिइरहेको छ अब अहिले हाल चाहिँ एल्निनो छैन एल्निनो पनि छैन लानिना पनि छैन मोरलेस न्युट्रल कन्डिसन छ तर फोरकास्ट चाहिँ अब जुनसम्म यो कन्डिसन रहन्छ तर जुलाईदेखि चाहिँ एल्निनो सुरु हुन्छ र यसपालि एल्निनो स्ट्रङ हुन्छ भन्ने फोरकास्ट छ त्यसैको आधारमा अनि मनसुन पनि विक हुने फोरकास्ट मुख्य त्यो भयो अर्को इन्डियन ओसियन डाइपोल भन्ने पनि न्युट्रल नै छ अहिले अहिलेको एक्जिस्टिङ कन्डिसन चाहिँ बढी पानी पर्ने अथवा कम पानी पर्ने दुइटैलाई सपोर्ट गर्ने खास छैन तर अब एल्निनोमा भर पर्यो किनभने एल्निनोलाई चाहिँ अहिले एल्निनो पनि अहिले के छ न्युट्रलै छ अब एल्निनो चाहिँ यसपालि स्ट्रङ एल्निनो हुने सम्भावना छ भन्ने फोकस छ अब त्यसैको आधारमा मेन आधार चाहिँ त्यो हो त्यसले गर्दा मनसुन कुन छ भन्ने फोकस हो अब मान्छे एल्निनोले भएन लादिनाको कन्डिसन भइदियो भने फेरि अपोजिट पनि हुन्छ
0: त्यो सम्भावना रहन्छ
1: त्यो सम्भावना पनि रहन्छ तर खालि अब हामीहरूले चाहिँ के त्यही गरेर प्रायोरिटीकै कुरा गरिन्छ अब 30% 30 अब यहाँ जस्तो तपाईँको प्रायोरिटी हेऱ्यो भने पानी पर्ने प्रायोरिटी 5% 10% दियो भने जेनरली पानी पर्दैन भन्ने हुन्छ अब 50% दियो भने त्यो पर्न पनि सक्छ नपर्न पनि सक्छ अब 60% 70% दियो भने पर्ने सम्भावना बढी छ छतलेरै हिँड्नुपर्छ भन्ने भयो होइन अब 80-90% छ भने चाहिँ अवश्य पानी पर्छ भन्ने खालको अब त्यही हिसाबले सबै चिज प्रायोरिटीमा हुन्छ प्रायोरिटीमा भएको कुरा चाहिँ तर प्रायोरिटी भन्ने कुरा 0% पनि हुँदैन 100% पनि हुँदैन 0 र 100 बिचमा हुन्छ जति हाई भयो त्यति चान्स बढी भयो अनि त्यसमा चाहिँ मेटेरियल्सको धेरै फोरकास्टहरू चाहिँ एक किसिम प्रायोरिटीको हिसाबले गरिन्छ
0: पानीको पर्वत विशेष बदलियो नेपालमा अहिले हामी नेपालमा मनसुनको महत्व यस वर्षको मनसुनमा कम वर्षा र बढी गर्मीको अनुमान असर तथा पूर्व तयारीका बारेमा जल तथा मौसमविद एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर कृष्ण प्रसाद शर्मासँग कुराकानी गरिरहेका छौं कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: युनियममा रोपिएका लेकामी फलफूल र नर्सरीमा लगाइएका कटिङ ग्राफ्टिङ र बिजी बिरुवालाई सुक्खाबाट जोगाउन बोटको वरिपरि छापो राखी आवश्यकता अनुसार सिँचाई गर्नुहोस्
3: नयाँ वर्ष 2083 स्यामसङका ग्लोबल नम्बर 1 टिभी र होम अप्लायन्समा 25% छुट पाउनुहोस् 50,000 भन्दा माथिका अप्लायन्सको खरिदमा नागरिकताकै आधारमा 24 महिनासम्मको इएमआई उपलब्ध छ झुनिएका वासिङ मेसिनमा 6% भ्याक्सिनमेटिक निशुल्क र टिभीहरूमा 12 महिनासम्मको नेटिभी प्याकेज निशुल्क पाउनुहोस् स्यामसङसँगै यो नयाँ वर्षमा स्मार्ट घर स्मार्ट सुरुवात सक्षम लागू हुनेछन् यो योजना सीमित अवधिका लागि सुनित मोडेलमा मात्र लागू 24 महिनाको इएमआईमा 7.99% ब्याज लागू हुनेछ।

गाडीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समय सम्बन्धिन्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै डाटा सिम पाँच खरिद गर्दा 2089 र 2089 कन्ट्री कोड भएको मात्रै खरिद गर्दा जानकारी गराइन्छ।

0: हजुर पनी टाटा का जेन्युइन पास क्रय करी आपने गाड़ी को आयु बढ़ाउनुहोस् मरमत खर्च घटाए आमदानी बढ़ाउनुहोस् सब जानकारी का लागि सिप्रदी अटो पार्ट्स प्राइवेट लिमिटेड टाटाफली काठमाडौँ
1: आँखा नाक कान र घाँटी उपचार का लागि अन्तर्राष्ट्रिय स्तर को प्रविधि युक्त दृष्टि आँखा अस्पताल बीतामोद वीरगंज र काठमाडौँ कोलम्बी का साथ ही शाखाहरू चाबो हिल्स बानेश्वर जमल र ओम अस्पताल में
2: सेवाहरू बिना इंजेक्शन मोतीबिंदु को अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रीमियम लेन्स बाल बालिका को आंखा को पावर बढ़ रोक्ने मायोपिया कंट्रोल लेन्स ड्राई आंखा को थेरापी आंखा को पर्दा तथा जलबिंदु को उपचार नाक कान घाटी को उपचार सामाजिक सुरक्षा कोष को स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नंबर 01-5224-352-5223
3: गोदावरी नगरपालिकाको अत्यन्त जरूरी सूचना यस नगरपालिकाभित्र सञ्चालन भएका पसल व्यवसाय फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ व्यवसाय नवीकरण आर्थिक वर्ष को 60 दिन भित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।

0: Sim, Sakura, posso te
1: avisar?
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँ 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिँदो नेपाल पानीको पर्वत विशेष बदलिँदो नेपालमा अहिले हामी नेपालमा मनसुनको महत्व यस वर्षको मनसुनमा कम वर्षा र बढ़ी गर्मीको अनुमान र यसका असर तथा पूर्व तयारीका बारेमा जल तथा मौसमविद एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर केशव प्रसाद शर्मासँग कुराकानी गरिरहेका छौं। अघि नै हामीले चर्चा त गर्यौं मनसुनमा यदि पानी कम पर्यो भने नेपालको अर्थतन्त्र कृषि लगायतका क्षेत्रमा समस्या पर्छ भन्ने कुरामा यसले चाहिँ विशेष गरी यदि कम पानी पर्यो भनेदेखि काठमाडौँ जस्ता शहरी क्षेत्रहरू काठमाडौँ उपत्यका भयो ती लगायतका शहरी क्षेत्रहरूमा चाहिँ सघन बस्ती भएको ठाउँमा चाहिँ कतिको प्रभाव पर्छ कम वर्षा भयो भने?
3: वर्षाको प्रभाव त हामीले चैतको शुरूतिर देखाएको थियौँ। यो पोल्युसन कस्तो भएको थियो होइन, पोल्युसन चाहिँ एकैचोटि वर्षा भएपछि अब अहिले सफा आकाश हेर्न पाइएछ। त्यो के को कारणले भन्दा पानीकै कारणले, पानी परेन भने काठमाडौँ जस्तो उपत्यका त झन् एकदम हाइली पोल्युटेड हुन्छ। अब एउटा त त्यो छ, अब अर्को रिभर पोल्युसन खोला नालाहरू पनि पानी नपरेपछि एकदम खोलाहरू नेपालको त्यसै पोल्युटेड छन्। पानी पऱ्यो भने चाहिँ त्यसले डाइल्युट गर्छ र सफा गर्छ, सबै एकैछिनमा सबै सफा गर्छ होइन। अब त्यही हिसाबले सघन बस्ती बाटोमा त झनै इम्पोर्टेन्ट हो पानीको।
2: समग्रमा अन्यत्र पनि हामीले बर्खामा पानी धेरै पर्यो भनेदेखि चाहिँ कतै बाढी पहिरो हुन्छ कि भन्छौँ, तर पर्नुपर्ने पानी चाहिँ पर्नै पर्छ होइन। यदि हामीले जोखिम अथवा सबै कुरालाई हेर्यौँ हामीले भने समग्रमा कति पानी पर्थ्यो परम्परादेखि त्यो पानी चाहिँ हाम्रो आवश्यक पानी नै हो।
3: डिजास्टरको हिसाबले पनि अब पानीलाई नै गरिन्छ, किनभने नेपालको सबभन्दा ठूलो डिजास्टर भनेकै अब बाढी पहिरो हो होइन। बाढी पनि पानीकै कारणले आउने हो, पहिरो पनि त्यसको जियोलोजिकल कारण भए पनि मुख्य कारण त पानी नै हो। अब पानीकै कारणले डिजास्टर यो प्रकोपहरू पनि आइरहेको हुन्छ। तर त्यो प्रकोप भने चाहिँ त्यो आइसोलेटेड भयो कुनै कुनै ठाउँ भयो, तर पानीले ओभरअल इम्प्याक्ट चाहिँ त पानीको सबै राम्रो छ। अब यो अब यसमा त जियोलोजिकल्ली हेऱ्यो भने त तपाईँको बाढी प्रकोपलाई पनि तपाईँको लङ टर्ममा हेर्नुभयो भने फेरि यो पनि अर्को एसेन्सियल चिजै हो, त्यो पनि हुनुपर्छ। तपाईँको पहिरो गर्ने भने जुन फर्टाइल ल्यान्डहरू भ्यालीहरू जुन बनाउँछन् त्यो सबै पहिरोकै बाटोले जम्मा भएर बनाउन्, अब त्यत्रो खेती योग्य जमिन दिएछ, माटो दिएछ, सबै दिएछ। इभन तराईमा जुन किसिमले माटो भरिएछ त्यो सबै पहाडतिर बगाएरले पहिरोकै माटोहरू हुन्छ। अब जति नयाँ माटो भयो त्यति फ्रेस माटो भयो, त्यही अनुसार प्रोडक्टिभिटी पनि बढ्ने हुन्छ। अब त्यो लङ टर्मको हिसाबले त पहिरो पनि नभए हुँदैन, त्यस्तै बाढी पनि। अब बाढी नआएर खोलामा मात्र पानी भयो त्यतिकै बगेर गयो भनेदेखि त्यो जुन किसिमको के भन्छ पानीको मुख्य भाग नै मनसुनमा मात्रै पानी परेर भयो भने सालभरि चाहियो। अब सालभरि चाहिने पानी चाहिँ कहाँ जम्मा हुने, कहाँ हो त भन्दा रिजर्भवायर जम्मा हुने भयो। रिजर्भवायर जम्मा गराउने काम चाहिँ फेरि बाढीले गर्छ, किन बाढीले पानी सबैतिर फैलाइदिन्छ। अनि जति पानी फैल्यो उति जमिनभित्र पानी पस्छ अनि त्यो पानी सालभर नै काम लाग्छ।
2: त्यो अवस्थामा अहिले मान्छे जोडियो र विपद भनियो, मान्छे जोडियो कारण त्यसले गर्दा चाहिँ कता कता अप्ठ्यारो भयो, तर समग्रमा यी चाहिँ प्रकृतिक घटना नै भयो।
3: प्रकृतिक घटना जुन इसेन्सियल भयो, बाढी पहिरो नभए भए, बाढी पहिरो यस्तो पानी ठूलो पानी पर्ने मनसुन यिनीहरू नभए भए नेपालमा अब उयो हामीहरूले साउदी अरेबिया खन जानुपर्छ जहाँ चाहिँ मान्छे छैनन् होइन, त्यस्तो अवस्था हुन्थ्यो। अब फेरि यो हामीहरूको जुन बेल्ट छ त्यो चाहिँ वास्तवमा मरुभूमिको बेल्ट हो, यो जुन हामीहरूको यो साउथ एसिया रिजन छ, साउथ एसिया इभन साउथ इस्ट एसिया, त्यसलाई अलिकति तपाईँ पश्चिमतिर जाने भने त सबै मरुभूमि हो नि, खालि यो भाग मात्रै फाटा छ। अब यहीँबाट पाकिस्तान पुग्नुभयो भने धेरै घटिसक्छ, अनि पाकिस्तानबाट पश्चिम भयो भने त मरुभूमि भयो, एउटै बेल्ट हुन्छ। तर अब त्यो मनसुन चाहिँ कति इम्पोर्टेन्ट छ भन्ने कुरा, किनभने मनसुन हामी कहाँ मात्रै छ, उनीहरूकोमा छैन। अब हामी कहाँ भावनाले मनसुनको यस्तो इम्प्याक्ट छ कि उसले पानी ल्याइदिन्छ, त्यतातिर त्यो छैन, उनीहरूको पानी छैन। भनेपछि त्यो हामीहरू बसेको ठाउँ त लकेस ठाउँ हो, त्यो
2: एकदम महत्वपूर्ण कुरा गर्नुभयो। त्यसरी जोडे मैले वास्तविक आएको छ, यहाँ आएर पानी नै पर्नुको कारण चाहिँ हाम्रो हिमालय पर्वत अथवा हाम्रो यहाँ भौगोलिक संरचनाले पनि साथ दिएको हो। यहाँ आएपछि त्यो बाफ पानीमा यही परिवर्तन हुनु कारण
3: पानी पर्नेमा चाहिँ सबभन्दा मुख्य कारण सर्कुलेसन नै हो। पानीको जस्तो लार्ज स्केल सर्कुलेसन भयो त्यसमा लो प्रेसर हुन्छ, लो प्रेसरमा चाहिँ हावा भाव पानी आयो अनि त्यो माथि गयो भने त्यसले पानी पाक्छ। अब पानीको अब टाइपहरू हुन्छ होइन, अब त्यही हिसाबले बेसिकली सर्कुलेसन नम्बर वान हो। अनि नम्बर टू, अब सत्तरमा फेरि अर्को हामी लकी भएको कारण चाहिँ अर्को के हो भने हिमाल पनि हो, किनभने जुन 2015 पानी बाफ आउँछ त्यसलाई चाहिँ हिमालले छैपिन्छ फेरि हिमालदेखि उताबाट त्यो पानी जान सक्दैन तिब्बत जानुभयो भने फेरि ड्राई छ होइन अब त्यो हिमालले छेक्यो एउटा त्यो हिमालले छेकेको कारणले नेपालमा पानी अब यो एरियामा साउथ एसिया यो इन्डियामा समेत त्यो पानी जम्मा हुन पायो तिनजना पायो भाग्न पाएन अब के अरे हिमाल नभए भए मुख्य कुरा चाहिँ हिमालय हो किनभने हिमाल नभए यो मनसुनै हुने थिएन किनभने हिमाल भए हिमालले अब जमिन तात्यो जमिन तातेर बाफा पानी आयो त्यो पानीलाई हिमालले रोपिदियो चारैतिरबाट यतापट्टि हिमाल पूर्वपट्टि पनि हिमालय छ त्यो बर्माको पनि रेन्जै छ त्यो पनि हिमाल छ पश्चिमपट्टि पनि हिन्दुकुश भन्छ एक किसिमको पहाडै छ एउटा ठ्याक्क एउटा एरिया डिफाइन गरिदिएछ त्यो एरियामा मजासँग पानी पर्न पाएको छ अन्त चाहिँ स्पिल ओभर इफेक्ट अलिअलि बढी भए पानी उता जाने भन्ने मात्रै हो होइन त्यो हिसाबले हिमालको रोल त एकदमै इम्पोर्टेन्ट छ अर्को चाहिँ अब पानीको विभिन्न प्रकारमा अब टोपोग्राफिक इफेक्ट हुन्छ होइन अब टोपोग्राफिक इफेक्ट भन्नाले पानी चाहिँ अब तराईमा भन्दा पहाड़मा बढ्छ बढ्दै जान्छ अब त्यसमा इलिभेसन अनुसार पनि बढ्छ त्यो टोपोग्राफिक भयो यसपट्टि भयो भने फेरि पहाड़को अर्कोपट्टि चाहिँ फेरि त्यही टोपोग्राफीकै कारणले कम पानी पर्ने हुन्छ होइन त्यो हिसाबले पानीको डिस्ट्रिब्युसनमा चाहिँ टोपोग्राफीले असर पार्यो त्यस कारण नेपाल अब विदिन नेपालमा तपाईँको सालभरिमा 200 मिलिमिटर पानी पर्नेदेखि लिएर सालभरिमा 5-6 हजार मिलिमिटर पानी पर्ने एरियासम्म छ किनभने त्यो सबैको त्यसको चाहिँ अब त्यो मनसुनले चाहिँ त पुरा एरिया कभर गरेको छ तर त्यसको असर चाहिँ अब अरू असर चाहिँ पहाड़को असर भयो पहाड़ले गर्दाखेरि कुनै भागमा बढी पानी पर्ने कुनै भागमा कम पानी पर्ने भयो
2: अवश्य हामी अलिकति यो मनसुनमा देखेको फेरबदल र जोखिमहरूको बारेमा चर्चा गरौँ पछिल्लो 2-3 दशकमा चाहिँ नेपालको मनसुनको ढाँचामा अलिकति परिवर्तन आएको भनेर बेला बेला भन्ने गरिन्छ तपाईँको अनुभवमा अथवा तपाईँको अध्ययनमा खास के कुरा चाहिँ अलिकति परिवर्तन भएको पाउनुहुन्छ अलि अगाडि 2-3 दशक अगाडि र अहिले चाहिँ पानी पर्ने समय अथवा के कुरामा अलिकति परिवर्तन भएको पाउनुहुन्छ
3: यो चाहिँ अब लङ टर्म हेर्ने भयो अब त्यो किन कसरी भन्ने चाहिँ अब रिसर्चकै कुरा भयो होइन अब त्यो चाहिँ अब एकदम डिटेलै त्यो एकदम रिसर्च गर्ने सब्जेक्ट हो अब यसमा अहिले जेनरली हेर्दाखेरि चाहिँ मनसुनको पिरियड बढाएर देखिन्छ अब मनसुन सुरु हुने चाहिँ त्यति चेन्ज भएको छैन जमिनै जुन 12 सुरु हुने भन्ने छ त्यसको कहिले अलि चाँडै कहिले अलि ढिलो खासै त्यस्तो फरक भएको छैन तर मनसुन सिर्ने टाइम चाहिँ पहिले अब सेप्टेम्बर 21 नर्मल डेट थियो पहिला होइन अब सेप्टेम्बरको अन्त्य हप्तातिर गएर सकिन्छ भन्ने थियो अब अहिले चाहिँ झन्डै अक्टोबरको 15 मनसुन गइरहेको देखिन्छ त्यो भागमा बढाएको छ अब ओभरअल हेर्दाखेरि ट्रेन्डको हिसाबले गर्दाखेरि मनसुन अब नेपालमा 4 महिना मनसुन हुन्थ्यो भने अब झन्डै 4.5 महिना पनि लगाइसक्यो त्यो हिसाबले मनसुनको ड्युरेसन बढाएर देखिन्छ तर ओभरअल एमाउन्ट हेर्नुहुन्छ प्रेसिपिटेसनको एमाउन्ट हेर्नुहुन्छ भने चाहिँ खासै त्यस्तो चेन्ज छैन पहिला र अहिले उस्तै नै हजुर
2: त्यसभित्र पनि जस्तो एकै समयमा छोटो समयमा अलिक धेरै पानी पर्ने अथवा एक ठाउँमा पानी पर्ने अलिक पर नपर्ने पहिले परिरहेको ठाउँमा त्यस्तो किसिमको परिवर्तनहरू चाहिँ केही अनुभव गरिएको छ कि छैन रहेछ सामान्य हामीले सामान्य रूपमा हेर्दाखेरि
3: यी पनि अब त्यति स्टडी गर्दा चिजहरू हुने तर इन जेनरल चाहिँ भएका स्टडीको आधारमा अब प्रेसिपिटेसनको इन्टेन्सिटी बढेको भन्ने छ होइन छोटो समयमा बढी पानी पर्ने अब त्यसको चाहिँ अहिले रेकर्ड इभेन्टहरू पनि देखिरहेछ अब नेपालमा 24 घण्टामा 500 मिलिमिटर भन्दा बढी पानी पर्ने भने अब 1993 परेको थियो 540 मिलिमिटर यो कोलेखानी एरियामा होइन त्यसलाई चाहिँ हाइएस्ट भनेर मान्थ्यौँ हामीले होइन अब त्यो 40-50 वर्षको हिस्ट्रीमा त्यति बढायो भने थियो तर त्योभन्दा अब लास्ट इयर यो पश्चिममा 600 मिलिमिटरसम्म पर्यो पानी एक दिनमा 600 मिलिमिटर पनि लाग्यो होइन त्यो हिसाबले अब एक दिनकै पानी बढाएको छ त्यो चाहिँ सर्ट ड्युरेसनको रेनफल पनि बढाएको छ भन्ने छ होइन त्यो हिसाबले सर्ट ड्युरेसनको रेनफल बढ्नु भने मतलब बाढी ठुलो बाढी आउनु हो अब पानी पनि बढ्यो सर्ट ड्युरेसनको रेनफल पनि बढ्यो बाढीहरू बढ्न थाल्यो भनेपछि पानीको त्यो प्याटर्न चाहिँ बढिरहेको छ अब सालभरिको मनसुनभरिको अथवा सालभरिको पानी हेऱ्यो भने चाहिँ खासै परिवर्तन छैन तर त्यो सर्ट ड्युरेसनको पानी हेऱ्यो भने चाहिँ तपाईँको त्यो बढेको देखिन्छ
2: त्यो चाहिँ जोखिमपूर्ण मानिन्छ त्यसलाई
3: त्यो चाहिँ जोखिम मतलब त्यो चाहिँ जोखिमपूर्ण हो किनभने बाढी पनि बढ्यो होइन त्यो हिसाबले जोखिमपूर्ण बाढी बढ्यो अब त्यो सर्ट ड्युरेसनको पानी भयो भने तपाईँको त्यो ल्यान्डस्लाइड पनि बढ्छ अब त्यो हिसाबले त्यो हिसाबले त्यो जोखिमपूर्ण भयो अब त्यो चाहिँ एक किसिमको च्यालेन्ज हो, त्यसलाई म्यानेज गर्न सक्नु पर्यो.
2: गएको दुईटा वर्षमा चाहिँ लगभग असोजको अन्तिम हप्तातिर तेस्रो हप्तातिर चाहिँ ठूलो पानी पर्यो, अघिल्लो वर्ष पनि गएको वर्ष पनि. यो किसिमको चाहिँ केही खतराको संकेत अथवा यस्तो किसिमको चाहिँ पहिले पनि हुन्थ्यो कि हामीले पछिल्लो समय मात्र अलिक बढी चर्चा मात्रै गरेका हौ कि कस्तो लाग्छ तपाईँलाई?
3: यो चाहिँ मनसुन लम्बे मनसुन चाहिँ अक्टोबर 15 पुग्न थालिसक्यो. अब सेप्टेम्बर स्थितिमा चाहिँ धेरै कम छ, आजकल जहिले पनि अक्टोबर लागिसकेको हुन्छ. अब अक्टोबर 15 मनसुनको ड्युरेसन बढ्यो, अब त्यो पार्टमा चाहिँ पानी बढ़िरहेछ. फेरि पानीको चाहिँ एउटा के हुन्छ भनेदेखि अर्को एउटा मनसुनमा पानी पार्ने एउटा मनसुन प्री मनसुन भन्छ है, पोस्ट मनसुन भन्छ. प्री मनसुन र पोस्ट मनसुनको इभेन्ट चाहिँ पानी कम पार्ने हो. तर एउटा त यो स्पेसली प्री मनसुनकोमा चाहिँ अलिकति यो थन्डरस्टर्म टाइपको इभेन्टहरू भइरहेको छ, त्यही हिसाबले फाटाफुट्टा पानी चाहिँ प्रत्याहार हुन्छ आइसोलेटेडको रूपमा. कहीँ कहीँ अलिक बढी पानी पर्ने, कुनै ठाउँमा चाहिँ सट्ट अब रुसको लागि केस छ होइन, त्यस्तै पकेटहरूमा चाहिँ खोले बगाउने ठुलो बढी आउने खालको पानी पनि पर्छ. तर पोस्ट मनसुनमा चाहिँ बढी इफेक्ट के हुन्छ भने साइक्लोनको इफेक्ट हुन्छ. त्यो बेस्ट बङ्गालमा साइक्लोन फर्मेसन हुने प्री मनसुनमा पनि हुन्छ, तर जेनरली पोस्ट मनसुनमा हुने चाहिँ पोस्ट मनसुन भनेको चाहिँ पानी नपर्ने नै अवस्था हो त्यो, किन पोस्ट मनसुनमा चाहिँ टोटली रिभर्स भइसकेको हुन्छ. त्यसले गर्दा ड्राई कन्डिसन हो, त्यो ड्राई कन्डिसनमा विदिन द्याट ड्राई कन्डिसन तपाईँको त्यो वेस्ट बङ्गालमा साइक्लोन चाहिँ फर्म हुने टाइम हो फेरि त्यो. त्यो साइक्लोन फर्म भयो भने त्यो साइक्लोन चाहिँ जेनरली तलबाट मास्टरतर मुभ भएर बङ्गलादेशपट्टि ओडिसापट्टि यतातिर आउँछ. अनि त्यो साइक्लोन आयो भने चाहिँ अनि त्यसले नेपालमा त्यो साइक्लोन चाहिँ नेपाल आइपुग्दैन. साइक्लोन भनेर चाहिँ त विशाल हावाहुरी सहितको हुन्छ, आँधी हुन्छ, त्यसले त घर उडाउने गाडी उडाउनेदेखि लिएर बस्ती नै तहस नहस पारिदिने हुन्छ. त्यो चाहिँ नेपाल आइपुग्दैन. तर त्यो साइक्लोनबाट ले फर्म भएको कारणले आउने पानी चाहिँ नेपालमा पनि पर्छ. त्यसले गर्दा कहिले काहीँ त्यो पानीले गर्दाखेरि अनि यो अक्टोबरतिर दसैँ ताका पानी पर्ने हुन्छ. त्यो
2: अहिले जलवायु परिवर्तनको विषय चाहिँ अब विश्वव्यापी छ, यसले धेरै क्षेत्रमा असर गरेको भन्छौ. जलवायु हाम्रो मौसमी प्रणालीहरूमा असर नपार्दै कुरै भएन. यो मनसुनमा चाहिँ मनसुनको व्यवहार र जलवायु परिवर्तनको बीचको चाहिँ कतिको सम्बन्ध छ र नेपालमा यसको कति गम्भीर विषय हो जलवायु परिवर्तन चाहिँ हाम्रो मनसुनलाई लिएर हेर्दा, समरको मनसुनलाई लिएर हेर्दा?
3: यो जलवायु परिवर्तनको त पुरै सालभरिकै हिसाबले नै एकदम इम्पोर्टेन्ट छ. अब जस्तो अब हामीले एउटा मनसुनको कुरा गर्यौँ, अब विन्टर अझै इम्पोर्टेन्ट छ पानीको हिसाबले. त विन्टरमा त टोटल्ली ड्राई हुने अवस्था र पानी पर्ने अवस्था. अब मन्स यो क्लाइमेट चेन्जको कारणले पानी पर्ने अवस्था गयो भने त विन्टर त टोटल्ली ड्राई हो. फेरि विन्टर टोटल्ली ड्राई हुनु पनि राम्रो होइन, मनसुन मात्रै होइन, मनसुनको पानीले मात्रै सालभर त भ्याउँदैन. अलिक विन्टरको पानी पनि इम्पोर्टेन्ट छ, किनकि 20% पानी त विन्टर साइडमा पर्ने हो होइन. त्यो हिसाबले ओभरअल इम्प्याक्ट नै हुन्छ. तर मनसुनमा चाहिँ मेजर कन्सर्न डिजास्टर हो, क्लाइमेट चेन्ज. अब विन्टरको चाहिँ मेजर कन्सर्न वाटरको एमाउन्टै भयो, किनभने पानी कम पर्न साथ तपाईँको सबैलाई असर पार्ने त्यो भयो. अब मनसुनको पानीको चाहिँ मेजर कन्सर्न भने डिजास्टर भन्नाले यो ल्यान्डस्लाइड फ्लड यिनीहरू. अब ल्यान्डस्लाइड फ्लड जुन क्लाइमेट चेन्जको कारणले त्यसको त्यो असर हुनु नै भयो. अब त्यो क्लाइमेट चेन्ज भनेकै किनभने क्लाइमेट चेन्ज भनेकै त्यसको मेजर इम्प्याक्ट भने एक्सट्रिमिटिजमा हो. त्यसको नर्मलमा भन्दा पनि नर्मलमा अलिक तलमाथि परेको फरक भएन. र क्लाइमेट चेन्जले गर्दा जुन एक्सट्रिमिटिज ल्याउँछ, एकदम कम पानी पर्ने, ड्राउट बढ्ने, ड्राउटको ड्युरेसन बढ्ने, बाढीको एमाउन्ट त्यो इन्टेन्सिटी बढ्ने, पानीको इन्टेन्सिटी बढ्ने, अब त्यो चाहिँ मेजर कन्सर्न हो डिजास्टरको हिसाबले.
2: अच्छा, अहिले हामीले चर्चा गरे जस्तो मनसुन केही लम्बिएको कुरा र अलिक पछाडि सरेको पछाडि अन्तिम अन्तिममा पानी पर्ने कुराहरू, यस्तो कुराहरू समग्र हेर्दै जाँदाखेरि आउँदो दशकहरूमा नेपालको मनसुनमा केही समस्याहरू आउँछन् भन्ने केही अनुमान गर्न सकिने अवस्था छ कि छैन तपाईँको अध्ययनले चाहिँ हेर्दा?
3: मनसुन बिथोलिने सम्भावना त छैन, खालि अब यो हाइड्रोलोजिकल साइकल चेन्ज हुने सम्भावना छैन. तर खालि इन्टेन्सिटी चेन्ज हुने, प्याटर्न चेन्ज हुने, मनसुनको ड्युरेसन बढ्ने, मनसुनको ड्युरेसन घट्ने, यो चाहिँ हुन्छ. तर मनसुन एज इट इज चाहिँ अब यो जुन यहाँको जुन जियोग्राफी छ त्यो जियोग्राफी त चेन्ज हुँदैन. क्लाइमेट चेन्ज चेन्ज हुने कुरा आउँदैन, यहाँको फिजिकल फिचर त चेन्ज हुँदैन. अब त्यो फिजिकल फिचर एज लङ एज त्यो फिजिकल फिचर त्यही हुन्छ, त्यो मनसुन त हुन्छ हुन्छ. खालि त्यसमा चाहिँ अब यो एक्सट्रिमिटिजहरू बढ्ने घट्ने हुन सक्छ.
2: हामी जल तथा मौसमविद एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर किशोर प्रसाद शर्मासँग कुराकानी गरिरहेका छौँ. अब हामी कार्यक्रमको अन्तिम चरणमा आयौँ. अब समाधान र सुझावहरूको बारेमा चर्चा गर्छु म. मनसुन यदि कमजोर भयो भनेदेखि, जस्तो कम पानी पर्यो भनेदेखि, मनसुनमा कम पानी पर्यो भने किसानहरूले विशेष गरी हामी त किसानसँग त्यति बढी जोड़ दिएर कुराकानी गर्छौं, वैकल्पिक उपाय अप्नाउने अथवा सुक्खा सहने बालीहरूको विकल्प खोज्ने हाम्रा निकायहरूले के पूर्व तयारी गर्नुपर्छ?
3: मुख्य त पानीको म्यानेजमेन्ट हो होइन, तपाईँको लङ टर्म म्यानेजमेन्टको लागि सबभन्दा सजिलो भने ब्याङ्क भन्छ कि, तपाईँसँग पैसा छ भने तपाईँ ब्याङ्कमा पैसा राख्नुहुन्छ अनि बढी पैसा भयो भने ब्याङ्कमा लगाएर राख्नुहुन्छ, जुन बेला चाहिन्छ त्यो बेला झिर्न सक्नुहुन्छ, खर्च गर्न सक्नुहुन्छ। अब पानीको पनि त्यस्तै हो, अब हामी यहाँ चाहिने भन्दा धेरै बढी पानी छ, मनसुनले जुन पानी नेपालमा दिन्छ त्यो चाहिने भन्दा प्रशस्त बढी पानी छ, त्यसै बगाएर गइरहेको छ। अब तपाईँले यसको लागि ब्याङ्क बनाउनु पर्यो, ब्याङ्क बनाउनु भने रिजर्भर, अनि त्यो जति तपाईँले रिजर्भर बनाउन सक्नुभयो अब त्यसले त्यो पानीलाई एउटा ब्याङ्कमा राखे जस्तै भयो, अब त्यो रिजर्भर राख्नुहुन्छ, अब त्यसले सालभरि तपाईँ त्यही पानी खर्च के अरे ब्याङ्कबाट पैसा निकालेर खर्च गरे जस्तै त्यही पानी तपाईँले सालभरि खाने पानीमा खर्च गर्न सक्नुहुन्छ, सिँचाइमा खर्च गर्न सक्नुहुन्छ। अब सिँचाइमा खर्च गर्नुभन्दा पहिले तबाट पैसा निकाल्न सक्नुहुन्छ होइन, त्यो हिसाबले अब यो क्लाइमेट चेन्जकै हिसाबले पनि जुन रेनफल एक्सट्रिमिटिज हुन्छ त्यसमा तपाईँले रिजर्भायर गरेर पानीमा राख्न सक्नुभयो भने त त्यो एक्सट्रिमिटिज त्यसै डाइल्युट भएको थियो, किनभने त्यो जति बढी पानी पारे पनि त्यही रिजर्भायर जम्मा हुन्छ।
2: भनेपछि नेपालमा जस्तो जलवायु परिवर्तन लगायतका कारणहरू हेर्दा पनि त्यस्ता किसिमका संरचनाहरू अब आवश्यकता चाहिँ बढ्दै गएको छ।
3: नेपालमा एकदमै आवश्यक भएको भनेको रिजर्भायर हो, त्यो रिजर्भायरको एउटा त क्लाइमेट चेन्जको हिसाबले पनि रिजर्भायर आवश्यक छ, अब दोस्रो नेपालको पावर प्रडक्सनको हिसाबले, अब पावर प्रडक्सनमा तपाईँको हामीहरूको नेपालको मेजर प्रब्लम भने यो मनसुनको बेला हामीले पावर त्यतिकै खाली पनि राखेको छौँ होइन, त्यो युजै गर्न सक्दैनौँ, त्यति बढी पावर छ, अब विन्टरमा चाहिँ इम्पोर्ट गर्नुपर्छ। तपाईँले अब त्यो पावरलाई चाहिँ कमसेकम दुई चारवटा रिजर्भायर नेपालमा बनाउनु भयो भनेदेखि सालभरलाई युज गर्न सक्नुहुन्थ्यो होइन, अब त्यो हिसाबले ओभरअल वाटर म्यानेजमेन्ट नेपालको अहिले एकदम इसेन्सियल्ली चाहिएको चाहिँ रिजर्भायर हो, जबकि नेपालमा जम्मा एउटा रिजर्भायर छ त्यो पनि सानो, त्यो कसले खाने रिजर्भायर भयो होइन, त्यस्तै खालको रिजर्भायरहरू लार्ज स्केलमा दुई चारवटा मात्रै बनिदियो भने नेपालको सिचुएसन यो क्लाइमेट चेन्ज म्यानेजमेन्टको हिसाबले पनि र अनि इन्टिग्रेटेड वाटर म्यानेजमेन्टको हिसाबले पनि सबै हिसाबले अहिले एकदम इसेन्सियल चिज चाहिँ त्यो भयो, अब त्यो चाहिँ मेजर गर्नुपर्ने काम हो, त्यो गर्नुपर्ने। अब अरू त्यो बाहेक तपाईँको पानीको म्यानेजमेन्ट गर्नलाई अब तपाईँको रेनफल इन्टेन्सिटी बढ्ने, क्लाइमेट चेन्ज हुने, मनसुन ड्युरेसन हुने, पानीको प्याटर्न चेन्ज हुने, अब त्यो सबैलाई म्यानेज गर्न चाहिँ त्यो एक किसिमको त्यो आर्टिफिसियल रिजर्भायर हो भने तपाईँले नेचुरल रिजर्भायरलाई पनि बढाउन सक्नु पर्यो। नेचुरल रिजर्भायर भनेर चाहिँ के भने उयो अघि कुरा गरे जस्तै परेको पानी त जमिन मुनि जान्छ, त्यो जमिन मुनि जानको लागि हामीले यो ल्यान्ड म्यानेजमेन्ट त्यही अनुसार गर्नु पर्यो, पानी जम्मा हुने ठाउँ होस्, पोखरीहरू बढी चाहिँ बढी हुन् भएका पहिलेदेखिका पोखरीहरूलाई रिनोभेसन गरेर हुन्छ के गरेर हुन्छ त्यसले बढी पानी होल्डिङ क्यापेसिटी बढाउनु पर्यो, जंगलहरूले पानी जमिन मुनि लगाउने काम गर्छ त्यो जंगलहरू बढाउनु पर्यो, अब सबै ल्यान्ड म्यानेजमेन्ट त्यही हुनु पर्यो, अब अर्गनाइजेसन त्यही हिसाबले हुनु पर्यो, जुन किसिमको अब यहाँ त अहिले त पानीको म्यानेजमेन्ट अब हामी त लक्की नै हामी चाहिने भन्दा प्रशस्त बढी पानी छ, जस्तो पानी नलाएको ठाउँमा त उनीहरूले थोपा थोपा पानी म्यानेजमेन्ट हिसाबले गर्छ, इभन सड़क बनाउँदा पनि अब यहाँ त सड़ककै कारणले पानी जमिन मुनि जानु पाउँदैन, अब इभन सड़क बनाउँदा पनि त्यो सड़कमा के राख्यो भने चाहिँ त्यहाँबाट त्यो सड़कमा पानी इन्फिल्ट्रेसन भएर तल जान्छ भन्ने हिसाबले आजकल बनाउँछन् सड़क, त्यो एकदम यो के अरे पिच हेर्दा पनि कस्तो किसिमको मिक्सर गर्यो भने चाहिँ पानी पनि फिल्टर हुन्छ, अब सड़कको पेभमेन्ट बनाउँदाखेरि कसरी पानीभित्र जान्छ त्यस्तो त्यस्तो टाइपको पनि हिसाब गर्न थालिसकेका छन्। हामी चाहिँ त्यो स्टेजमा नपुगे पनि अब त्यो हिसाबले पानी म्यानेजमेन्टको लागि पानीलाई रिचार्ज गर्नुको लागि त्यो हिसाबले हामीले प्लान गर्नुपर्छ।
2: हामीले यदि ठूला ठूला तपाईँले भन्नुहोस् दुई चारवटा जलाशयहरू बनाउन खोज्यो भने हाम्रो स्रोत अथवा हाम्रो क्षमता त्यो त पुग्छ नि कि त्यो अलिकति हामी कमजोर अवस्थामा हुन् ठूल्ठूला रिजर्भहरू बनाउनको लागि चाहिँ
3: कमसेकम नेपालले अब त्यो पानीको म्यानेजमेन्ट भने त्यही रिजर्भायर भने ब्याङ्कै हो, एक किसिमले पानीलाई सेभ गरेर राख्ने चाहिएको बेला खर्च गर्ने होइन, त्यो ब्याङ्कहरू चाहिँ अब दुई किसिमका हुन सक्छन्, एउटा साना साना ब्याङ्क भने साना साना रिजर्भायर विभिन्न ठाउँ बनाउने, एउटा ठुल्ठूला रिजर्भायर चाहिने होइन, त्यसमा चाहिँ अब दुईटै चिज चाहिन्छ, त्यो कुन कति चाहिन्छ भन्ने चाहिँ त्यो फेरि अर्को म्यानेजमेन्टको हिसाब हो, कति भयो भनेदेखि चाहिँ हामीलाई पुग्ने गर्न सक्छौँ, कति भयो भने हामीलाई एक्सपोर्टको हिसाबले पनि फाइदा हुन सक्छ, त्यसमा फेरि इन्भाइरोमेन्टको